0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनुभयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशू प्रभुलाई हाम्रो मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझैसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन, तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई गेतसेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौ। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसी कि गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक दाहाल सधैँ एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। र आजको वचनको शीर्षक रहेको छ आफ्नो बोझ। बोझ भन्नाले भारी, आफ्नो भारी भन्ने चाहिँ आजको वचनको शीर्षक छ। प्रभु येशूले हामी हरेकलाई आफ्नो कर्तव्य, आफ्नो बोझ, आफ्नो भारी दिनुभएको छ। र आफ्नो कर्तव्यलाई बोझ सम्झिनु हुँदैन। एकपटक हिमाल चढ्दै जानुभएको टुरिस्टले अलि नेपाली भाषा सिक्नु भएको रहेछ। हिमाल चढेर तल फर्किँदै गर्नु हुँदाखेरि एउटा पिछाडि धुसामा एउटा बच्चालाई पोको बनाएर पिछाडि राखेर, यानि बोझ बनाएर, भारी बनाएर चाहिँ उकालो चढ्दै गरेको महिलालाई त्यो टुरिस्टले सोधेछन्, तपाईँको पिछाडिको भारी के हो भनेर चाहिँ सोद्धाखेरि त्यो महिलाले प्रतिउत्तरमा भारी होइन मेरो भाइ हो भनेर चाहिँ प्रतिउत्तर दिनुभएछ। र जब हामीले आफ्नो कर्तव्य प्रेमले लिन्छौ त्यो समय भारी होइन भाइ बन्दछ। भाइ बोकेको हो भने भारी हुँदैन। भने जस्तै सृष्टिकर्ता परमेश्वर मसीहा येशूले हामी हरेकलाई केही न केही कर्तव्य सहित नै धरती टेकाउनु भएको छ। र जे कर्तव्य उहाँले हामीलाई दिनुभएको छ त्यो कर्तव्य हामीले पूरा गर्नुपर्छ। त्यसलाई भारी मानेर होइन तर प्रेम साथ भाइ मानेर, यानि मेरो माया गरेको कुरा हो भनेर चाहिँ त्यसरी लिएर जानुपर्छ भनेर बाइबलले बताउँदछ। र गलातीको पुस्तक 6:5 पवित्र बाइबलको यस खण्डमा यसरी बताइएको छ, किनभने हरेकले आफ्नो भार आफै उठाउनु पर्छ। र जे कर्तव्य परमेश्वरले दिनुभएको छ त्यो कर्तव्य आफूले नै उठाउनु पर्छ। त्यो कर्तव्यलाई हामीले बडो प्यार सहित एकदमै पूरा मनले, पूरा प्राणले, पूरा शक्तिले प्रभुले दिनुभएको यो कर्तव्य मेरो वरदान भनेर चाहिँ त्यस प्रकारले उठाउनु भएको खण्डमा त्यही कुराले तपाईँलाई प्रभुले प्रमोसनमा लानुहुन्छ, पदोन्नतिमा उहाँले लानुहुन्छ। तर ती कुराहरू पूरा गरिएन, त्यो कर्तव्यलाई हामीले नेग्लिजेन्स गरेर गएको खण्डमा हामीलाई त्यहाँ धोका हुन जाँदछ। उदाहरणको लागि तपाईँ घरको बुवा हुनुहुन्छ, यानि घरको आमा हुनुहुन्छ, छोरा छोरीहरू हुनुहुन्छ भने आफ्नो कर्तव्य जे जे छ त्यो समयको त्यसलाई पूरा मनले, पूरा प्राणले, पूरा शक्तिले, त्यो भारी होइन तर त्यो मैले यो गर्न पाएको कुरा कस्तो राम्रो कुरा भने चाहिँ त्यो प्रकारले तपाईँले उठाएर लिएर जानु भएको खण्डमा त्यहाँ सृष्टिकर्ता परमेश्वरको आशिष तपाईँको जीवनमा, यानि त्यो कार्यमा हुँदछ। र घरमा तपाईँ श्रीमान हुनुहुन्छ भने जो श्रीमती हुनुहुन्छ मलाई प्रभुले दिनुभएको उहाँको छोरी भनेर चाहिँ त्यो प्रकारले माया गरेर एकदमै प्रेसियस चिज स्वर्गबाट मैले पाएको कुरा भनेर चाहिँ लिएर जानुभयो। जो तपाईँ श्रीमती हुनुहुन्छ भने जो श्रीमान हुनुहुन्छ मेरो प्रभुले दिनुभएको उहाँको छोरा, त्यस्तो प्रेसियस बहुमूल्य चिज मैले जिन्दगीमा पाएको छु, उहाँप्रति म दिगदार होइन एकदमै खुसी छु भन्छ त्यो आँखाले तपाईँले हेर्नुभयो। श्रीमान भारी होइन तर त्यो स्त्रीले पछाडि बोकेको जो बोझ भारी होइन भाइ हो भने जस्तो नै प्रेम, मेरो प्रेम भनेर त्यो प्रकारले लिनुभयो। जो बाल बच्चाहरू परमेश्वरले स्वर्गका गुडियाहरू जस्तो तपाईँलाई दिनुभएको छ ती बाल बच्चाहरू, यत्रो धेरै बाल बच्चाहरू पाएर बर्बाद भयो होइन तर परमेश्वरको स्वरूपमा, परमेश्वरको प्रतिरूपमा परमेश्वरले मसीहा येशूले दिनुभएको यो स्वर्गको गुडियाहरू हुन्, यिनीहरूप्रति एकदमै बहुमूल्य हुन्। यिनीहरूलाई म मेरो सारा मनले, सारा प्राणले, प्रार्थना सहित यिनीहरूलाई हुर्काउँछु, बढाउँछु भने चाहिँ त्यो प्रकारले लिनुभयो भने प्रभुको आशिष, यानि तपाईँले बाइबलको वचन अनुसार आफ्नो जो कर्तव्य छ, अघि मैले तपाईँहरूलाई गलातीको पुस्तक 6:5 पढे जस्तो नै, किनभने हरेकले आफ्नो भार आफै उठाउनु पर्छ, यो चाहिँ प्रेम साथ यसरी उठाइएको खण्डमा त्यो परिवार, त्यो घर प्रभुले चाहनु भएको परिवार, प्रभुले चाहनु भएको घर जस्तो नै बन्दछ। त्यसले गर्दा हामी कतै पाहुना लाग्नु गएका छौँ भने हामी त्यहाँ बोझ होइन, हामी त्यहाँ त टेकुवा दिने जस्तो, त्यहाँ त शान्ति ल्याउने व्यक्ति जस्तो नै हामी बन्न पर्दछ। बाइबलको शिक्षा त्यो हो। प्रभु येशूले मत्तीको पुस्तक 20:28 भन्नुभयो, म सेवा लिन होइन सेवा दिनको लागि आए। र हरेक कुनै पनि ठाउँहरूमा हामी जो पाहुना लाग्न पुग्यौं, त्यहाँ बस्यौं, त्यहाँ खायौं भने त्यहाँ बस्दा खाँदा हामीले सानोतिनो सहायता गर्ने कुराहरू छन् भने काम कुराहरूबाट परिश्रमैबाट उहाँहरूलाई पनि सहायता हुने कुरा गर्दै हामीले कामहरू पनि गरिदियौं। यहाँ हिँड्ने बेलामा केही उपहारहरू हामीले पैसा रुपियाँको उपहारहरू दिएर त्यहाँ चाहिँ एउटा रमाइलो वातावरण सृजना गरिदियौं भने हामी त्यहाँ त्यो परिवारको लागि भार होइन, हामी त्यो परिवारको लागि एक आशिष हामी बन्न पुग्दछौ। हाम्रो सिद्धान्त चाहिँ प्रभुको सिद्धान्त हुनुपर्छ। म अरूबाट सेवा लिने मैले सिद्धान्त लिएको छुइनँ, तर म सेवा दिनको लागि आएँ भनिकन प्रभुले यो स्पष्ट गर्नुभयो। जब जिन्दगीको सिद्धान्त यो प्रकारले परिवर्तन हुँदै जान्छ, एउटा परिवार स्वास्थ्यकर बन्दछ, एक दोस्रो साथी मित्रहरूकोमा जाँदा त्यहाँ बस्दाखेरि त्यहाँ पनि सम्बन्ध अझ स्वास्थ्यकर बन्दै जाँदछ, र मानिस गोरो भएर ह्यान्डसम भएर केटी मान्छे ब्युटिफुल हुन भएर सुन्दरी भएर त्यहाँ सम्बन्ध सुध्रिने कुराहरू होइन प्रियहरू, तर त्यो व्यक्तिले कुन सिद्धान्त लिएको छ त्यसले फरक पार्दछ। उदाहरणको लागि दुईजना चाहिँ जो जम्लियाहरू रहेछन्, उनीहरूको उचाइ पनि बराबर रहेछ, उनीहरूको फेस अनुहार मुहार पनि एकदमै एउटै प्रकारको रहेछ र हरेक कुराहरू एउटै रहेछ, तर एउटाले चाहिँ सेवाको सिद्धान्त लिनु भएको रहेछ, अर्कोले चाहिँ स्वार्थको सिद्धान्त लिनु भएको रहेछ, र अर्को जम्लिया जब जब आफन्तमा पाउन लाग्न जानु हुँदो रहेछ उहाँ चाहिँ भार बन्नु हुँदो रहेछ, मलाई बसेकै ठाउँमा चिया ल्याइदिनु पर्छ, मलाई खानामा यस्तो मिठो मिठो चाहिन्छ, यस्तो खान्न त्यस्तो खाँदिन भने चाहिँ त्यसरी भन्नुहुँदो रहेछ, र त्यहाँ एउटा सिङ्का पनि भाँच्नुहुन्न रहेछ, सब कुराहरू अरूले नै गरिदिउन् भने चाहिँ उहाँले त्यो प्रकारको सिद्धान्त लिएकोले गर्दाखेरि उहाँ जहाँ जहाँ जानुहुँदो रहेछ त्यो परिवारले त्यो साथी मित्रले त्यो आफन्तले यो जम्लियालाई चाहिँ भार सम्झिनु हुँदो रहेछ, र अर्कोपल्ट उहाँ आउने कुरा सुन्दाखेरि ए त्यो व्यक्ति त नआइदिए पनि हुन्थ्यो भने चाहिँ त्यसरी सम्झिनु हुँदो रहेछ। तर उसैको भाइ जसले चाहिँ सेवाको सिद्धान्त लिनुभएको छ कुनै आफन्तको परिवारमा साथी मित्रकोमा जानुहुँदाखेरि उहाँले चाहिँ त्यो परिवारमा जे जे कुराहरू छन् त्यसमा सहभागी भएर कामहरू सघाइदिनु हुँदो रहेछ, गफ गाफ गरेर त्यहाँ चाहिँ एउटा न्यानोपनहरू मायाको स्वभावहरू त्यो प्रकारको अवस्थाहरू उज्यालो ज्योति ल्याउने जस्तो गर्नुहुँदो रहेछ, र त्यहाँ गएर चाहिँ प्रार्थनाहरू गरिदिने लगायत यी सबै कुराहरूमा एकदमै खुसियाली ल्याइदिने कामहरू गर्नुहुँदो रहेछ। र हिँड्ने बेला घर परिवारका छोरा छोरीहरूलाई यसो उपहार स्वरूप केही पैसाहरू पनि दिएर जानुहुँदो रहेछ, र जब जब त्यो जम्लिया भाइ आउने कुरा सुन्दाखेरि जुनै परिवारले पनि आफन्तहरूले साथी मित्रहरूले पनि ए उहाँ आउँदैछ भनेर सबै खुसी हुनुहुँदो रहेछ, तर दाई जम्लिया चाहिँ आउने कुरा सुन्दाखेरि सबैको अनुहार बिग्रिँदो रहेछ, त्यो मान्छे त नआइदिए पनि हुन्थ्यो, यहाँ हामी नै व्यस्त छौँ, अब यो मान्छेले झन् व्यस्त बनाउँछ, हामीलाई दिगदार लगाउँदछ, एउटा सिन्का पनि बाँच्दैन, अलिकति केही उपहारहरू पनि लिएर आउँदैन, साथै जाँदाखेरि उपहारहरू पनि दिँदैन, गजक्क परेर बस्छ, र बडो त्यो व्यक्तिले त अशान्ति ल्याउँछ, त्यो व्यक्ति त नआए हुन्थ्यो भने चाहिँ ती आफन्तहरूले साथी मित्रहरूले त्यो व्यक्तिलाई सम्झिँदा रहेछन्। अब हेर्दा उस्तै छ, उचाइ पनि उस्तै छ, तौल पनि उस्तै छ, र सबै कुराहरू उनीहरूको बाहिरी फेर मिल्छ, तर सिद्धान्त फरक छ, र सिद्धान्तले चाहिँ मान्छेलाई कुन प्रकारको विश्वास छ भन्ने कुराहरू बताउँदछ, र प्रभु येशूको सिद्धान्त चाहिँ सेवाको सिद्धान्त हो, स्वार्थको सिद्धान्त होइन। प्रभु येशूले मत्तीको पुस्तक 20 अध्यायमा उहाँको सिद्धान्त अनुसार त कोही नेता हुन चाहन्छन्, कोही अगुवा हुन चाहन्छन् भने ऊ सबैको सेवक बनोस् भनेर चाहिँ उहाँले भन्नुभयो। जो प्रभुको सिद्धान्त सिकिएको छैन त्यो अवस्थामा बाहिरी फेरको नेता यानि अगुवाहरूमा चाहिँ उनी उहाँहरूलाई सेवा दिनुपर्छ, तर यता परमेश्वरको राज्यमा यानि प्रभु येशूलाई विश्वास गर्ने जो अगुवाहरू हुनुहुन्छ उहाँहरूले चाहिँ सेवा लिन चाहने होइन सेवा दिन चाहनुहुन्छ भनिकन त्यसरी चाहिँ चेलाहरूलाई सिकाउनु भयो। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, यहाँ हामी कसैको बोझ बन्ने होइन तर अरूहरूको बोझलाई हल्का बनाउने सिद्धान्त लिनुपर्छ भने चाहिँ बाइबलमा त्यो बताइएको छ। र मेरो आमा र बुवा एकपटक इलामको गोर्खे भन्ने ठाउँमा उहाँले सानो रेस्टुरेन्ट खोलेर बस्नु भएको छ जब उहाँहरू जवान अवस्थाको हुँदाखेरि, र रेस्टुरेन्ट त्यस प्रकारले चलेर गइरहेको रहेछ, तर एकैचोटि पाहुनाहरू 22 जना 30 जना आएर गरममा बसेर खाइदिनु हुँदो रहेछ, एक पैसा दिनु पनि हुन्न रहेछ र केही सहायता पनि पुर्याउनु हुन्न रहेछ, र आमा भालेको टाकमै उठ्नु पर्ने। अब त्यो पाहुनाहरू चार पाँच दिन बस्दाखेरि त उहाँहरूको त त्यो भर्खर जवान जवानीको कति नै पैसा थियो र त्यो समयमा त्यो सबै नै उहाँहरूलाई टाट पल्टाएर हिँडिदिनु हुँदो रहेछ। र त्यस्तो प्रकारको अवस्था भएकोले गर्दाखेरि उहाँहरू त्यो रेस्टुरेन्ट छोडेर उहाँहरू अर्कै नजान्ने ठाउँमा बसाइ नै सर्नु परेछ। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, तर हाम्रो जो बाइबलको सिद्धान्त छ, बाइबलको सिद्धान्तमा त 22 जना गएर त्यसरी खाइदिनु भयो भने हिँड्ने बेला जो उपहारहरू हामी दिएर छोडेर हिँड्दछौँ त्योबाट त उहाँहरूको व्यापार उहाँहरूको रेस्टुरेन्ट बिग्रिने होइन, झन् स्थापना गरेर हामी गइदिन्छौँ। प्रभुको जो सिद्धान्त चाहिँ त्यो हो। त्यसले गर्दाखेरि आफ्नो बोझ हामीलाई आफै उठाउनु पर्छ। जब हामी आफ्नो बोझ उठाउँदछौँ हामीले अरूलाई पनि बनाउँछौँ, अरूलाई निर्माण गर्छौँ, नाश गर्दैनौँ, साथै आफूले आफूलाई पनि निर्माण गरेको हुँदछ। र आफ्नो बोझ उठाउने व्यक्तिहरूलाई चाहिँ प्रभुले पनि आशिष दिनुहुन्छ। यतापट्टि धरतीमै पनि साथी मित्र आफन्तजनहरू सबैले पनि मन पराउँदछन्। मानिस गोरो कालो अग्लो होचो यानि पढेको नपढेको फलानु जागिर खाएको नखाएको भन्ने प्रकारले मन पराउने होइन, तर मानिसले भित्री हृदयबाट मन पराउने चाहिँ एक व्यक्तिको सिद्धान्त हो, एक व्यक्तिले लिन भएको स्वभाव हो। त्यो व्यक्तिको स्वभाव कस्तो छ त्यही व्यक्तिलाई चाहिँ मानिसले मन पराउँदछन्। र त्यो स्वभाव राम्रो हुनको लागि आफ्नो बोझ आफै उठाउनु पर्छ। भन्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचन पछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस् हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: ख्रिस्ट येशूको नाउँमा तपाईँहरू सबैजनालाई जयमसी। मेरो नाम सृजन थापा हो र म चाहिँ गेसेमिनी एयरपोर्ट चर्चको एउटा सदस्य हो। आज म तपाईँहरूको माझमा मेरो आफ्नो जीवनको गवाही प्रस्तुत गर्दैछु, सुनेर तपाईँहरूले पनि आत्मिक फाइदा दिनुहोला। मेरो जन्म एउटा हिन्दू परिवारमा भएको हो। मेरो बाबुबाजे पुर्खाहरू सबैजना हिन्दू नै हुनुहुन्थ्यो र हाम्रो घर परिवारमा यस्तो कुल देउता पूजादेखि लिएर सबै जुन रीतिथिति थिए सबै नै हामीले मानिरहेको थियौँ। र म चाहिँ कसरी ख्रिस्टमा आएँ भन्दाखेरि चाहिँ मेरो ड्याडलाई रोग लागेर, रोग भन्दा नि त्यो सैतानको बार रहेछ त्यो हामीले पछि बुझ्यौँ, तर हामीले चाहिँ त्यसलाई रोग भन्यौँ। र हामी विभिन्न धामी झाँगेरीकादेखि लिएर डक्टर हस्पिटल सबैतिर जाँदाखेरि पनि त्यो निको नभएपछि हामीहरू त्यही प्रकारले ख्रिस्टमा आयौँ। र मेरो जीवनको गवाही चाहिँ यो हो कि हामीहरू हिन्दू थियौँ र एक्कासी हामीहरूलाई चर्च आउँदाखेरि यो ठाउँ नै एकदम नौलो लागिरहेको थियो। हामीहरू विश्वासमा अगाडि थिएनौँ, हामीले यो कुराहरू जुन यो सत्यको कुराहरू थियो हामीले त्यो कुराहरूलाई हामीले बुझिरहेको थिएनौँ। र मम्मी ड्याडी चर्च आउनु थाल्नु भएको थियो तर हामीहरू चाहिँ चर्च आएका थिएनौँ। र यो लकडाउनको समयमा एक रातको कुरा हो, म मेरो खाटमा सुतिरहेको थिएँ। हामी सुत्ने कोठामा चाहिँ म र मेरो दाई सुत्छौँ। राति 12 बजीतिरको कुरा हो, म कोल्टी भएर सुतिरहेको थिएँ भित्तालपट्टि फर्केर, र मेरो दाई चाहिँ ठ्याक्क मेरो पछाडि अर्को खाटमा सुत्नुहुन्छ। तब एक्कासी मलाई पछाडिबाट आएर मलाई चाहिँ झ्याप्प अँगाल हाल्यो। अनि मलाई चाहिँ कस्तो सोचाइ लाग्यो भन्दाखेरि कोठामा म र मेरो दाई मात्रै हुन्छौँ, ढोकामा लक लगाइरहेको हुन्छ। र आज मेरो दालाई किन यसरी चल्ने कस्तो मुड आएछ, यस्तो कहिले नगर्ने मान्छेले आज किन यसरी एक्कासी आएर अँगाल हाल्नु भएछ जस्तो लाग्यो मलाई। मैले हल्लाउनु खोजेँ दालाई, अलिअलि हल्लाउनु खोज्दाखेरि मैले अलिकति पनि हल्लाउनु सकिनँ। र मैले आफूलाई याद गरिरहेको थिएँ, मैले मेरो एउटा औँला पनि अलिकति पनि हल्लाउनु सकिरहेको थिइनँ। र जुन यो अनिठानहरू हुने दुष्टले छोप्ने भन्ने कुराहरू चाहिँ मैले पहिलेदेखि नै सुनेको थिएँ। र मलाई पनि एक्कासी त्यो रियलाइजेसनमा आएँ कि ओहो मलाई त यो एक्कासी यो सैतानले पो आएर अठ्याए जस्तो मलाई एक्कासी रियलाइज भयो। र मैले चाहिँ त्योभन्दा अगाडि ख्रिस्टसँग त्यस्तो मेरो राम्रो सम्बन्ध पनि थिएन, म चर्चहरू पनि आउँदिन थिएँ, खासै मैले उहाँलाई चिनेको पनि थिइनँ, म वचनहरू पनि पढ्दिन थिएँ। जब मलाई अठ्यायो तब मैले एक्कासी ओहो मलाई त यसरी अठ्याएछ ओहो जस्तो लाग्यो मलाई। अनि मैले कुराहरू सुनिरहेको थिएँ, बाइबल कुराहरू सुन्दाखेरि येशूको नाउँमा चाहिँ सबै भूतहरू भएको छन् भन्ने सुनेको थिएँ। मलाई त्यो आफैले युज गरेको थिइनँ र मैले एक्कासी येशूको नाउँमा भनेर भने र त्यो मलाई एकदमै टाइट रूपमा अठ्याइरहेको त्यो के थियो त्यो सैतानै थियो। त्यो सैतानले एक्कासी नै त्यो उसको ग्रिपहरू एकदम लुज हुन थाल्यो र मैले येशूको नाउँमा भनेर एकचोटि मात्रै भन्दाखेरि नै त्यो सैतानले कुनै पनि शक्ति नै लाएन। र त्यो सैतान एक्कासी उसको ग्रिप लुज हुँदा हुँदा त्यो एक्कासी स्वाटै त्यो उसले मलाई स्वाटै छोडेर गयो। अनि त्यसपछि एक्कासी मैले चाहिँ आफैले आफैले सुतिरहेको पोजिसनमा मैले माथिबाट आफैलाई हेरिरहेको जस्तो देखेँ र मेरो शरीरबाट मेरो टाउकोदेखि मेरो पैदालोसम्म सबैबाट एक्कासी जसरी ट्युबलाइटमा तपाईँहरूले सेतो बत्ती वात्ताएको देख्नुहुन्छ त्यसै गरेर नै मेरो टाउकोदेखि पैदालोसम्म मेरो पुरै शरीरबाट सेतो बत्ती एकदम वात्त गरेर आयो अनि त्यसपछि त्यो बेलाको आनन्द चाहिँ त्यो बेला एकदमै नै बेग्लै छ जुन आनन्द मैले संसारमा पाएको थिइनँ त्यो आनन्दको अनुभव इन्टरटेनमेन्टको कुराहरू फोनहरू हेरेर या विभिन्न किसिमका कुराहरूमा लागेर चाहिँ मैले कहिले पनि पाएको थिइनँ र त्यो आनन्द चाहिँ परमेश्वरले मलाई दिनुभयो हुन्छ तपाईँहरू सबैजनाले मेरो जीवनको गवाही सुनेर आदमीको फाइदा लिनुभयो होला धन्यवाद जय मसीह।

आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: चेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97 49 88 6 96 9, 97 49 88 6 96 9। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01 49 62 461, 01 49 62 461, र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98 49 83 16 84, 98 49 83 16 84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
1: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि।
2: हो र? होइन होला त्यस्तो त।
3: सोइता, तिनीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
4: केही भएन मिस,
3: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: हुन्छ मिस।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
0: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
7: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
0: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
7: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
0: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
7: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
0: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 98514 24 1 41, 98514 24 1 41, र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
8: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
2: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
8: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
2: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
8: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
9: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहाँ पाएन हौ?
11: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
10: कहाँ छ?
11: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
10: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
11: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841-20-91-96, 9841-20-91-96
10: र सरिता महर्जन 9841-19-10-94, 9841-19-10-94। ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: आफ्नो दिनलाई कसरी असल बनाउने। जयमसी आज आइतबार जुलाई 5 तारिक असार 21 गते। आजको बाइबल खण्ड भजन संग्रह 127 दुई पदबाट रहेको छ र यहाँसरी लेखेको छ, भोजनको निम्ति परिश्रम गर्नलाई बिहान सबैले उठ्नु र राति अबेर सुत्न जानु व्यर्थ छ, किनकि उहाँले आफ्ना प्रियहरूलाई निन्द्रा दिनुहुन्छ। आधुनिक संस्कृतिमा सूर्य उदाउँदा दिन शुरू हुन्छ भन्ने ठानिन्छ, तर सृष्टिको विवरणले भन्दछ साँझ पर्यो र बिहान भयो पहिलो दिन। यो कुरा तपाईँले उत्पत्तिको पुस्तक 1:5 हेर्न सक्नुहुन्छ। प्रत्येक दिन साँझबाट शुरू भयो। ईश्वर शास्त्री युजिक पिटरसन भन्छन् कि बाइबलीय लेखकहरूले हामीलाई यो कुरा सम्झन मदत गर्छन्, सबै कुरा ममा निर्भर गर्दैन, म सुत्न जान्छु, परमेश्वर काम गर्न जानुहुन्छ, यो दिन उहाँको हो, यी कुनै पनि कुराको रेखदेख गर्न म त्यहाँ नभए तापनि संसार घुमिरहन्छ, ज्वारभाटा उठ्छ र शान्त बन्छ, जीवन शुरू र अन्त्य हुन्छ, म सुत्दा परमेश्वर उपस्थित हुनुहुन्छ। त्यसै कारण त भजनकारले लेखेका छन्, भोजनको निम्ति परिश्रम गर्नलाई बिहान सबैले उठ्नु र राति अबेर सुत्न जानु व्यर्थ छ, किनकि उहाँले आफ्ना प्रियहरूलाई निन्द्रा दिनुहुन्छ। यो कुरा तपाईँले भजन संग्रह 127 दुई पदमा हेर्न सक्नुहुन्छ। अनुमान गरिएको छ कि अमेरिकामा प्रत्येक वर्ष निन्द्राको अभाव र थकानको कारण हुने कार दुर्घटनामा 24,000 मानिसहरू मर्छन्। निन्द्राको कमीले मानिसहरूलाई पति र पत्नी र साथीभाइहरूसँग झगडा गर्ने, कम गुणस्तरको काम गर्ने, कम माया गर्ने, बालबालिकाहरू र साथीभाइहरूसँग बढ़ी चिडचिडाहट हुने अनि सामान्यतया दुखी महसुस गर्ने बनाउँछ। त्यसैकारण दिनलाई असल बनाउने तरिका यहाँ छ। सुत्नु अघि परमेश्वरसँग आफ्नो दिनको समीक्षा गर्न केही मिनट निकाल्नुहोस्। सुत्नु अघि कुनै पनि घरयासी विवाद समाधान गर्ने प्रयास गर्नुहोस्। पाउले लेखेका छन्, घाम अस्ताउन अघि नै तिमीहरूको रिस मरोस् र दियाबलसलाई मौका नदेऊ। यो कुरा तपाईँले एफिसीको पुस्तक 4:26-27 पदमा हेर्न सक्नुहुन्छ। मनमा आएको कुनै पनि पाप स्वीकार गर्नुहोस् र क्षमा माग्नुहोस्। आज जहाँ तपाईँले आशिष पाउनु भएको छ त्यसमा आनन्द मनाउन र धन्यवाद दिन समय निकाल्नुहोस्। अर्को शब्दमा आफ्नो दिनको अन्त्यमा परमेश्वरलाई धन्यवाद दिनुहोस्। आमेन। परमेश्वर यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082048-70।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
5: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
6: 3 दिन भयो।
5: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
6: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
5: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
6: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
7: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
5: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
8: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
2: यो समय हो धन्यवाद बिहानी।
3: प्रिय श्रोता मित्र, रमेश तथा हार्दिक स्वागत छ कार्यक्रम धन्यवाद बिहानीमा। आज म आइजेक राई गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र गुड न्यूज एफएम 105.6 मेगाहर्ज पोखराबाट हरेक बिहान प्रसारण हुने यो कार्यक्रममा तपाईँलाई साथ दिनको लागि प्राविधिक मित्र सुजनसँगै उपस्थित भइसकेको छु। यस बिहानी म तपाईँलाई परमेश्वरको वासस्थानको विषयमा केही कुराहरू भन्दै साथ दिनेछु र तपाईँको जीवनलाई अझ प्रभुमा अगाडि बढ्नको लागि केही ऊर्जा थप्नको लागि प्रयास गर्नेछु। म आशा गर्छु पवित्र आत्मा परमेश्वरले तपाईँलाई अहिले भर्खरै भन्न लागेका कुराहरूद्वारा अवश्य पनि जागृत गर्नुहुनेछ। प्रिय मित्र, परमेश्वर मन्दिरमा होइन तर हाम्रो हृदयमा बास गर्नुहुन्छ। प्राचीन कालदेखि नै हरेक जातिका मानिसहरू परमेश्वरको खोजी गरिरहेका छन्। उनीहरूले उहाँको लागि लाखौं रुपियाँ खर्च गरेर भव्य र कलात्मक मूर्ति, मन्दिर वा स्थानहरू बनाएका छन्। मोसाले पनि परमेश्वरले देखाउनु भएको नमूना बमोजिम गहाईको मण्डप बनाए। राजा सोलोमनले पनि याकुबका परमेश्वरको निम्ति मन्दिर बनाए, तर ती दुवैमा परमेश्वर अटाउनु भएन। तर यो कुरा सुन्न यहुदीहरू राजी भएनन्। यहुदीहरू राजी थिएनन्। उनीहरूले यरूसलेमको मन्दिरलाई परमेश्वरको साँचो वासस्थान ठाने र त्यसप्रति घमण्ड गर्थे। वास्तवमा परमेश्वर मानिसहरूले बनाएका मन्दिरमा होइन तर उहाँ आफैले बनाउनु भएको हाम्रो हृदयमा बास गर्न मन पराउनुहुन्छ। हाम्रो हृदयमा बास बस्न मन पराउनुहुन्छ। प्रिय मित्र, हामी मध्ये जतिजनाले ख्रीष्ट येशूमा विश्वास गरेका छौं हाम्रो शरीर पवित्र आत्माको मन्दिर भएको छ। तर यदि विश्वास गर्नुभएको छैन भने म यस कार्यक्रम मार्फत तपाईँलाई उत्साह दिन चाहन्छु कि प्रभुमा आउनुहोस्। प्रभु येशू ख्रीष्टलाई आफ्नो प्रभु र मुक्तिदाता भनी ग्रहण गर्नुहोस् ताकि तपाईँको शरीर पनि पवित्र आत्माको मन्दिर बन्न पाएको होस्, पवित्र आत्माको मन्दिर भएको होस्। अनि ख्रीष्टले दिनुहुने आनन्द र उत्साह र शान्ति जीवनमा अनुभव गर्नुभएको होस्। प्रिय मित्र, येशु हामी भित्र बास गर्न र हाम्रो जीवनमा राज गर्न चाहनुहुन्छ। यस विषयमा पहिलो कुरिन्थी 6:19 हामीलाई बताउँदछ, हामीले मन्दिर र डाँडाहरूमा होइन तर आत्मा र सत्यतामा परमेश्वरको आराधना गर्नुपर्छ भन्ने कुरा युहन्ना 4:24 हामीलाई बताउँदछ। पवित्र जीवन जिउनु र उहाँको आज्ञा पालन गर्नु कुनै पनि विधि विधानहरू पालन गर्नुभन्दा उत्तम हो भन्ने कुरा पनि हामीलाई यसैया अध्याय 1:12-20 हामीलाई स्पष्ट पार्दछ। आउनुहोस् अहिले चाहिँ हामी यसैया 1:19-20 पढिहालौं। यदि तिमीहरू राजी र आज्ञाकारी भयो भने तिमीहरूले यस देशका असल असल कुरा खान पाउनेछौ, तर तिमीहरू इन्कार गर्छौ र अटेरी हुन्छौ भने त तिमीहरू तरवारले काटिनेछौ, किनकि परमप्रभुकै मुखले यो कुरा भन्नुभएको हो। यसैया 1:19-20। प्रिय मित्र, स्टिफनस जस्तै हामी पनि पवित्रताको लागि जोसिलो हुनुपर्दछ। हाम्रो हृदयको कपटलाई हामीले हटाउनु पर्दछ। प्रिय मित्र, फेरि पनि म भन्दछु, के तपाईँले येशूलाई आफ्नो हृदयमा बास गर्न निम्तो दिनुभएको छ भने येशू तपाईँको मण्डली भवनमा होइन तर तपाईँको हृदयमा बास गर्नुहुन्छ भन्ने कुरा प्रति तपाईँ गम्भीर हुनुहोस् र परमेश्वर प्रति यस बिहानी धन्यवाद हुनुहोस् भन्ने म अनुरोध गर्न चाहन्छु र तपाईँलाई यही उत्साह दिन चाहन्छु कि परमेश्वरको वासस्थान तपाईँको हृदयमा भएको छ भन्ने कुरा लिएर तपाईँ खुसी र आनन्दित हुनुहोस् र आफ्नो जीवनमा यस बिहानी परमेश्वरप्रति धन्यवादी हुनको लागि एउटा कारण थप्नुहोस् भन्दै म आइजेक राई कार्यक्रम धन्यवाद बिहानीबाट प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै बिदा हुन्छु। जय मसीह। गुड न्यूज एफएम सुन्दै गर्नुहोला।
1: टाइम चेक। यति बेला बिहानको 7 बज्यो।

गुर्नीच एफएम 105.1 मेगाहर्जको रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तोता जनाथन गिरीको तर्फबाट हार्दिक स्वागत तथा न्यान अभिवादन चढ़ाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र सुजन घिमरेज्यूका साथ प्रस्तोता जनाथन गिरीको तर्फबाट कार्यक्रम प्रेयर टावरबाट। प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाण्डु र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै तपाईँ श्रोताले टिपाउनुभएका प्रार्थनाका अनुरोधहरूलाई दिएर हामी प्रार्थना गर्ने गर्दछौं। प्रिय श्रोता, यो कार्यक्रम तपाईँको आफ्नो कार्यक्रम र तपाईँ यस कार्यक्रममा हामीसँग प्रार्थनामा सहकार्य गर्न सक्नुहुन्छ र आज पनि त्यही क्रमलाई निरन्तरता दिनको लागि अबको करिब आधी घण्टासम्मको लागि तपाईँसँग तपाईँको बिहानलाई प्रार्थनामय बनाउनको लागि हामी आइपुगिसकेका छौं। तादनी श्रोता, अब भने आउनुहोस् रेडियो नजिक आउनुहोस् र आजको यो बिहानलाई हामी मिलेर एकसाथ परमेश्वरको महिमा गर्दै प्रार्थनामय बनाऊ। श्रोता, यदि यो कार्यक्रममा तपाईँ कुनै प्रार्थनाका अनुरोधहरू राखेर प्रार्थना गराउन चाहनुहुन्छ भने हामीले तपाईँको प्रार्थनाका अनुरोधहरूलाई टिप्नको लागि हामीले हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूलाई खुल्ला गरिसकेका छौं, जुन रहेको छ 01-47-70-754 हाम्रो ल्याण्डलाइन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 97-98-93-44-646। हजुर, 98-93-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ भने हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। श्रोता, यदि तपाईँ वाट्सएप अथवा टेलिफोन नम्बरहरूलाई खुल्ला गरिसकेका छौं, जुन रहेको छ 01-47-70-754 हाम्रो ल्याण्डलाइन नम्बर रहेको छ भने हाम्रो

हामीलाई तपाईँले आफ्नो प्रार्थनाका अनुरोधहरू टिपाउन चाहनुहुन्छ भने हामीलाई तपाईँले भोइस म्यासेज अथवा टेक्स्ट गरेर तपाईँले आफ्नो प्रार्थनाको अनुरोध हामीसँग टिपाउन सक्नुहुनेछ। श्रोता लौ त अब भने तपाईँ आफ्नो फोन उठाउनुहोस् र आफ्नो प्रार्थनाको अनुरोध हामीसँग टिपाउँदै रहनुहोस् र म भने अबको केही समय प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्न गइरहेको छु। आदरणीय श्रोता, हामीले प्रार्थनाको बारेमा कुराकानी गर्दै जाँदा प्रार्थना चाहिँ परमेश्वर र मानिस बीचको दोहोरो संवाद हो भन्ने विषयमा हामीले प्रस्थान 3 अध्यायमा कुराकानी गरिरहेका थियौं, जहाँ मोसाले आफ्नो समस्यालाई राखे र परमेश्वरले त्यसको समाधान दिनुभयो। जुन ठाउँमा जुन अध्यायमा परमेश्वरले मोसालाई बोलाउनु हुँदा मोसाले आफ्नो पहिचान पाए र साथसाथै स्वर्गीय अधिकार पनि पाए भन्ने विषयमा हामीले चर्चा गरिरहेका छौं र प्रस्थान 4 अध्यायमा पनि परमेश्वरले त्यो सिलसिलालाई निरन्तरता दिइरहनु भएको हामी पाउँदछौ। श्रोता, यसबाट हामीले के बुझ्न सक्छौ भने परमेश्वर आफ्नो अभिप्रायमा र आफ्नो निश्चय जुन कुरा उहाँले ठान्नु भएको छ निश्चयतामा कति दृढ हुनुहुन्छ र मानिस चाहिँ कतिसम्म आलसी र अविश्वासी छ भन्ने कुरा चाहिँ यहाँबाट देख्न सकिन्छ। मोसाको अगाडि देखा पर्नुभएका परमेश्वर कोही सामान्य परमेश्वर हुनुहुन्थेन जससँग 2-4 चमत्कारिक शक्ति होस् र त्यतिको भरमा आफैलाई मै हुँ भन्ने परमेश्वर उहाँ हुनुहुन्थेन। अनि मोसाले चाहिँ के सोचेर परमेश्वरसँग वाद विवाद गरिरहे होलान्? हो श्रोता, अलिकति हामी कल्पना गरौं। सायद मोसालाई लाग्यो होला कि परमेश्वरसँग 2-4 चमत्कारिक शक्ति होला, त्यतिकै भरमा म हुँ भनेर देखा पर्दै हुनुहुन्छ। तर मोसाले परमेश्वरलाई जुन नापमा नापेर उनले परमेश्वरसँग बातचित गर्दै थिए, वास्तवमा परमेश्वर मोसाले आकलन गरेको भन्दा असीमित गुना बढी हुनुहुन्छ। आदरणीय श्रोता, सृष्टिकर्ता परमेश्वरलाई तपाईँले कसरी हेर्नुभएको छ? यीशु ख्रीष्टलाई तपाईँले कसरी हेर्नुभएको छ? यीशु ख्रीष्ट, सायद तपाईँलाई लाग्छ होला, यीशु ख्रीष्ट जतिखेर यो संसारमा हुनुहुन्थ्यो त्यतिखेर मात्रै उहाँले आश्चर्य काम गर्न सक्नुभयो, तर आज गर्न सक्नुहुन्न जस्तो तपाईँलाई लाग्छ होला। हो, प्रेरितहरूलाई पनि त्यस्तै लागेको थियो। आदरणीय श्रोता, प्रेरितहरू जतिखेर प्रभु यीशु ख्रीष्ट स्वर्ग चढिजानुभयो अनि स्वर्ग चढ़ी गइसक्नु भएपछि भूतहरू धपाउने मानिसहरूलाई निको पार्ने सम्पूर्ण जिम्मेवारी चाहिँ प्रेरितहरूमा सरेको थियो। प्रेरितहरूले ठानेका थिए होलान् सायद यीशु हुँदाखेरि मात्रै यीशुले मात्रै भूत धपाउन, किनभने उहाँ चाहिँ परमेश्वरको पुत्र हुनुहुन्छ। हामी परमेश्वरका पुत्र होइनौ, हामीले त सायद सक्दैनौ होला भन्ने उनीहरूको ठम्याइ थियो। तर जब येशूको आत्मा, जो आत्मा चाहिँ आगोको रूपमा मोसा कहाँ जलिरहेको पोथ्रामा पनि देखा पर्नु भएको थियो, त्यो आत्मा उनीहरूभित्र प्रवेश गर्नुभयो नि, त्यसपछि उनीहरूले आफूले गरेको आश्चर्य कर्म देखेर आफै चकित भएको हामी पाउँछौ। सर्वशक्तिमान परमेश्वरको सामर्थ्य त्यो

उहाँले जोद्वारा आफ्नो अभिप्राय अनुसार काम गराउनुहुन्छ। जो व्यक्ति माध्यम बनेको छ उसको जीवनद्वारा भएको काम देखेर ऊ आफै अचम्मित हुन्छ। तपाईँलाई थाहा छ, मूसाले सबै कुरा तीन अध्यायमा समस्याहरूको समाधान पाइसकेपछि फेरि चार अध्यायमा अर्को प्रश्न खडा गर्छन् परमेश्वरसँग। के भन्छन्? यदि तिनीहरूले मलाई पत्याएनन् र मेरा कुरा नसुनी परमप्रभु तिमीहरूका देखा पर्नु भएको होइन भनेर जवाफ दियो भने मैले के गर्ने? यो उनको समस्या हो। यद्यपि केही हदसम्म उनलाई यो समस्याले पिरोलेको जस्तो पनि देखिन्छ, किनभने जब समुदायको अगाडि गएर परमेश्वर मलाई यसो भन्नु उसो भन्नु, अब हामी छुटकारा भएर हामी यो देश छोडेर जान्छौं, दुध र मह बग्ने देशमा जानेछौं भन्दै गर्दा इसरायलका धर्मगुरूहरूले, तत्कालीन समयका बुढा प्रधानहरूले पत्याएनन् पनि। तर जब यो कुरालाई पुष्टि गर्नलाई मूसाले केही प्रमाणहरू देखाए तब मात्र हल्का विश्वास गरेको हामी पाउँछौ। तर परमेश्वरले मानिसको जीवनमा आउन सक्ने हरेक समस्याहरूको समाधान अगाडि नै तय गरिदिइसक्नु भएको हुन्छ र यो कुरालाई चाहिँ मूसाले त बिर्सेका थिए तर हामीले चाहिँ कहिले पनि बिर्सन हुँदैन। श्रोता, मैले कुरा गर्दै थिएँ प्रेरितहरूले आफूले आफूद्वारा परमेश्वरले जुन काम गर्नुभयो त्यो काम देखेर उनीहरू आफै चकित परेका थिए, या मूसाको अवस्था पनि त्यस्तै भइरहेको छ। दुई पददेखि यहाँ लेखिएको छ, तब परमप्रभुले तिनलाई भन्नुभयो तेरो हातमा के छ? तिनले भने लट्ठी। परमप्रभुले भन्नुभयो त्यो भुइँमा फाल। मूसाले त्यो भुइँमा फालिदिए र त्यो एउटा सर्प भयो र मूसा त्यसदेखि डराएर भागे भनेर उल्लेख गरिएको छ। श्रोता, उनले जब उनले परमेश्वरलाई खासै भन्नुपर्दा एउटा सामान्य रूपले अड्कल गरिरहेका थिए, तर परमेश्वर अद्भुत हुनुहुन्छ भन्ने कुरा उनले यहाँबाट थाहा गरेको हामी थाहा गर्न सक्छौ। साँच्चै नै परमेश्वरको आज्ञामा उनले आफ्नो हातमा भएको लट्ठी भूमिमा फालिदिए। वास्तवमा त्यो लट्ठी उनको हातमा हुँदा नि लट्ठी नै थियो र भूमिमा फालिँदा नि त्यो लट्ठी नै हो, तर मूसाले के देखे? त्यसलाई सर्प देखे। अनि अब उनले आफ्नै लट्ठीद्वारा त्यो परिवर्तन भएको सर्पको आकृतिदेखि उनी आफै डराएर भाग्दैछन्। आदरणीय श्रोता, यो किन भयो? के साँच्चै नै त्यो लट्ठीबाट बनेको साँपले मूसालाई डस्नेवाला थियो त? म भन्छु अह, डस्नेवाला थिएन, किनभने परमेश्वरले उनलाई जुन अधिकार दिनुभएको थियो त्यो अधिकार उनको हानिको निम्ति होइन, तर दियाबोलसको राज्य भत्काउने औजारको रूपमा, जसले उहाँका जनहरूलाई मिश्रको राजा मार्फत दासत्वमा राखेको थियो, त्यसको साम्राज्य भत्काउने एउटा औजारको रूपमा, वरदानको रूपमा परमेश्वरले त्यो चिन्ह देखाउनलाई शक्ति दिनुभएको थियो। तर मूसा आफूले पाएको आफ्नो वरदानदेखि आफै तर्सेर भाग्दैछन्। प्रेसवता, अनि यो किन यस्तो प्रब्लम, किन यस्तो समस्या उनको आत्मिक जीवनमा आयो होला? कल्पना गरौं, उनले सृष्टिकर्ता परमेश्वरलाई जुन नजरले हेरेका थिए परमेश्वर ठ्याक्कै त्यस्तो हुनु भएन। उनले सोचेका थिए यो कुनै सानोतिनो तान्त्रिक शक्ति जस्तै परमेश्वरको शक्ति होला, केही चमत्कारहरू हुन्छ होला, तर यति भयानक काम कदापि हुन सक्दैन भन्ने ठानेका थिए। परमेश्वरलाई उनले आफ्नो हृदय
मानवको त्यो जुन धारणा छ, त्यो सीमितता छ, त्यही सीमितताभित्र कैद गर्न खोजेका थिए। म तपाईँलाई भनौँ, सृष्टिकर्ता परमेश्वर असीमित हुनुहुन्छ। उहाँ न कुनै थियोलोजीको किताबभित्रको उल्लेख गरेको घटनामा मात्रै सीमित रहन सक्नुहुन्छ, न त कुनै मानिसको विचारमा मात्रै उहाँ सीमित रहन सक्नुहुन्छ। उहाँ र उहाँको कामलाई कसैले पनि कुनै पनि सिद्धान्तको आधारभित्र, सिद्धान्तको दायराभित्र ल्याउन सक्दैन। उहाँ असीमित परमेश्वर हुनुहुन्छ। तपाईँलाई एउटा अचम्म लाग्दो कुरा बताऊ, त्यो के हो भने नि, तपाईँ हाम्रो हातमा भएको पवित्र धर्मशास्त्र बाइबलले उहाँको केवल सिंहासनको बारेमा मात्रै हामीलाई हल्का चित्र दिन्छ र उहाँको राज्य कस्तो हुनेछ भनेर एउटा सानो झलक मात्र दिन्छ। वास्तवमा परमेश्वरको शक्ति बाइबलमा उल्लेख गरिएको भन्दा पनि अझै बढी छ र उहाँको सर्वव्यापकता बाइबलभित्र उल्लेख गरिएको भन्दा पनि अझै बढी छ। उहाँको सिंहासनको भव्यता बाइबलमा जति उल्लेख गरिएको छ त्योभन्दा अझै बढी छ। त्यसकारणले गर्दा परमेश्वरले काम गर्ने शैली, परमेश्वरले काम गर्ने तरिकालाई हामीले कुनै पनि पुस्तकको मुठ्ठाभित्र मात्रै सीमित गर्न सक्दैनौँ। यदि तपाईँ र मैले त्यसो गर्न थाल्छौँ भने नि, हामीले परमेश्वरलाई हाम्रो विचारमा सीमित तुल्याइरहेका हुन्छौँ, हाम्रो विचारको अधीनभित्र राख्न खोजिरहेका हुन्छौँ। आदरणीय श्रोता, यहाँ मूसालाई पनि त्यस्तै भएको छ। उनले त पहिलोचोटि परमेश्वरलाई नजिकबाट देख्दै थिए र उनले जतिखेर देखे सामान्य रूपमा देखेका थिए, तर परमेश्वरले अझै अद्भुत कुराहरू देखाउनुभयो। पाँच पदमा हामीले हेर्छौ भने परमेश्वरले भन्नुभयो, तिमीहरूले तिमीहरूका पिता पुर्खा अर्थात अब्राहमका परमेश्वर, इसाकका परमेश्वर र याकुबका परमेश्वर त कहाँ देखा पर्नु भएको हो रहेछ भने यही कामबाट पत्याउन्। परमेश्वरले अझै अरू तरिकाहरू पनि देखाउनुभयो। श्रोता, छ पदमा परमेश्वरले भन्नुभयो, तेरो हात आफ्नो खास्टोभित्र हाल, अनि तिनले आफ्नो हात खास्टोभित्र हाले। जब तिनले त्यो बाहिर निकाले तब त्यो कुष्ठरोग लागेर हिउँ जस्तै सेतो भएको रहेछ। सात पद, उहाँले फेरि तिनलाई भन्नुभयो, तेरो हात फेरि खास्टोभित्र हाल। तिनले फेरि आफ्नो हात खास्टोभित्र हाले, जब फेरि निकाले तब त्यो आफ्नो शरीरको अरू मासु जस्तै भइहाल्यो। आदरणीय श्रोता, आठ पदमा तिनीहरूले तेरा कुरा अझै पनि पत्याएनन् भने सायद यो पछिल्लो चिन्हलाई चाहिँ पत्याउनेछन्। नौ पद, यी दुवै चिन्हहरू पनि पत्याएनन् भर तेरा कुरा सुनेनन् भने नील नदीका पानी केही पानी लिएर सुक्खा जमिनमा खन्याइदिए, तैले त्यो नील नदीबाट लिएको त्यो पानी जमिनमा रगत हुनेछ। प्रिय श्रोता, अब हामी देख्छौ यहाँ मूसाले एउटा समस्या राखेका थिए, परमेश्वरले त्यही समस्याको समाधानका तीन तीनवटा बाटोहरू देखाइदिनुभयो। प्रिय श्रोता, यसबाट के देख्न सकिन्छ भने सृष्टिकर्ता परमेश्वरको नजरमा समस्याका समाधानहरूका बाटोहरू, एउटै समस्याको समाधानका बाटाहरू अनगिन्ती छन्। अब ती समस्याका समाधानका बाटोहरू चाहिँ हामीले कसरी प्राप्त गर्ने त परमेश्वरसँग, त्यसको लागि एउटै कुरा छ, तपाईँ हाम्रो समस्यालाई लिएर परमेश्वरको चरणमा जाने, परमेश्वरको उपस्थितिमा जाने। जब हामी परमेश्वरको उपस्थितिमा जान्छौं र साँचो हृदयले आफ्नो यथा अवस्थामा उहाँसँग घुँडा टेकी प्रार्थना गर्छौं, उहाँले एकपछि अर्को अर्कोपछि अर्को गर्दै तपाईँ हाम्रो सेवकाईको जीवनमा अथवा आम जीवनमा आइपर्न सक्ने समस्याहरूका प्रत्येकको समाधान उहाँले दिनुहुन्छ। एउटा समाधान दिनुहुन्छ, त्यो समाधानबाट तपाईँले पूर्ण सफलता पाउनु भएन भने
तपाईको निम्ति उहाँले तत्काल अर्को समाधानको बाटो निकाल्नुहुन्छ। फेरि त्यसले नै भएन भने अर्को निकाल्नुहुन्छ, किनभने परमेश्वरसँग समाधान गर्ने उपायहरूको कमी छैन। कारण के हो भन्दा उहाँ सीमित परमेश्वर हुनुहुन्न नि त। हामीले बारम्बार भन्दै आइरहेका छौं, उहाँ सीमित परमेश्वर हुनुहुन्न। यीशु ख्रिस्ट क्रुसमा उहाँ एउटा असहाय झैं टाँगिएर मारिनुभयो। यसको अर्थ कति मानिसले सोच्दछन् येशुको शक्ति नभएर नै हो। सायद येशु ख्रिस्टको शक्ति हुन्थ्यो भने उहाँले आफूले आफूलाई बचाउन सक्नुहुन्थ्यो र शत्रुहरूलाई पलभरमै संहार गर्न सक्नुहुन्थ्यो। उहाँ साँच्चै भन्नुपर्दा कति मानिसको विचारमा के धारणा छ भने उहाँ चाहिँ अन्य किम्वदन्तीहरूका पात्र जो शक्तिशाली पात्र बनिएका छन् जसलाई मानिसहरूले देवता भन्छन् तिनीहरूको शक्ति भन्दा पनि एकदमै शक्तिहीन भएको कारणले गर्दा नै येशु ख्रिस्ट चाहिँ क्रुसमा मारिनु भएको हो भनेर मानिसहरूले सोच्ने गर्छन्। तर वास्तवमा उहाँ क्रुसमा एउटा असहाय झैं मारिनुको पछाडिको रहस्य चाहिँ मानव जातिको हितको निम्ति र उहाँको नम्रताको उहाँले देखाउनु भएको नम्रता र ईश्वरीय आज्ञाकारिताको एउटा चिन्ह थियो। तपाईँलाई थाहा छ येशु ख्रिस्टको जीवनमा हामीले हेर्ने भने येशु ख्रिस्टको एउटै वचनमा समुद्र नियन्त्रण हुन्थ्यो, मौसम परिवर्तन भयो, मरेकाहरूले जीवन पाए एउटै वचनमा। उहाँले हात फैलाएर केही पनि काम गर्नु परेन, सिर्फ वचन बोलिदिनुभयो। एउटा वचनमा त्यति साह्रो शक्ति छ भने अब उहाँले साँच्चै आफ्नो शक्तिशाली हात फैलाएर काम गर्नुभयो भने के होला? यो कुराको आकलन सम्भवत उहाँलाई विश्वास गर्ने विश्वासी भनिएका जनहरूले पनि गर्न सक्नुहुन्न होला, गर्न सक्नु भएको छैन होला। कतिजनाले येशु ख्रिस्टलाई यसरी विश्वास गर्छन्, सायद अन्त कहीँ उपाय भएन, लास्टमा चाहिँ अब येशुलाई विश्वास गरी हेरौं, चर्च गई हेरौं, सायद मेरो रोग निको हुन्छ होला। तपाईँलाई थाहा छ प्रभु येशु ख्रिस्टले यति साना विश्वासमा पनि उनीहरूको जीवनमा चंगाई गरिराख्नु भएको छ। अब यसबाट थाहा गर्नुपर्ने हो कि प्रभु येशु ख्रिस्टको शक्ति र सामर्थ्य कति हो भन्ने कुरा। तपाईँ र मैले विश्वास गरेका प्रभु चान्चुने प्रभु हुनुहुन्न। उहाँले अधिकार दिनुभयो भने त्यो अधिकार प्राप्त व्यक्तिले विश्व ब्रह्माण्डलाई आफ्नो मुठीमा लिएर आफ्नो इच्छा अनुसार चलाउन सक्छ। उहाँले अधिकार दिएको व्यक्तिले चाहिँ अरूले होइन। यहाँ हामी देख्छौ मोसालाई परमेश्वरले एउटा जो बोल्न नसक्ने भेडा गोठालोलाई उहाँले सम्पूर्ण दुष्टमाथिको शक्तिमाथि अधिकार दिनुभयो, नील नदीको पानीमाथि अधिकार दिनुभयो, मिश्रको वातावरणमाथि अधिकार दिनुभयो श्रोता, अनि त्यही अधिकारलाई प्रयोग गरेर मिश्रको तत्कालीन राजा फारो जस्तो कठोर अठी व्यक्तिलाई एउटा मोसाले घोडा टेकाउन सफल भएको हामी पाउँदछौ। यो हो परमेश्वरको शक्ति। त्यसकारणले गर्दा तपाईँ र मैले परमप्रभु परमेश्वरमा पूर्ण विश्वास साथ पूर्ण आशाको साथ प्रार्थना गर्न सक्छौं। हामीले दश पदमा हेर्ने भने फेरि मोसाले अर्को समस्या थप्छन्। प्रभु म बोल्नमा उस्तो सिपालु छैन, न त अघि सिपालु थिएँ न त अहिले तपाईँ बोल्नु भएपछि म सिपालु भएको छु, किनकि म बोल्नमा र जिब्रो चलाउनमा ढिलो छु। अब यसमा परमेश्वरको समाधान के त? 11 पद तिनलाई भन्नुभयो, मानिसको मुख कसले बनाए? मानिसलाई लाटो वा बहिरो वा देख्ने वा अन्धा कसले बनाउँछ? के म परमप्रभुले नै होइन र? अब जा,
म तपाईँलाई बोल्न सहायता गर्नेछु र तैँले के बोल्नु पर्ने हो सो सिकाउनेछु। यो परमेश्वरको समाधान। यसपटक उहाँले कुनै लट्ठी प्रयोग गर्न भन्नु भएन, उहाँले कुनै वरदानको कुरा पनि गर्नु भएन। यो पटकको समाधान उहाँ आफै मोसाद्वारा भएर बोल्ने कुरा बोल्नुभयो। तब मोसाको हट सुन्नुहोस्, हे प्रभु बिन्ती छ अरू कसैलाई नै पठाउनुहोस्। यो मोसाको हट, मोसा अनाज्ञाकारी भएका छन्। तब परमेश्वरको क्रोध उठेको छ र उहाँले भन्नुभयो, तेरो दाजु हारुन छैन र त्यो राम्ररी बोल्छ, त्यसद्वारा भएर काम गर भनेर उहाँले त्योभन्दा तल हारुनलाई समस्या समाधान देखाइदिनुभयो। अब यहाँ मोसाले केही कुरा गुमाए जस्तो तपाईँलाई लाग्दैन? वास्तवमा परमेश्वर जब मोसाद्वारा बोल्नुहुन्थ्यो, मोसाको त्यो भकभकाएर बोल्ने चाहिँ रोग पूर्ण रूपले चंगाई हुन्थ्यो। तर उनले सृष्टिकर्ता परमेश्वरको उपस्थितिलाई इन्कार गरेर अरू उपाय खोजे अनि परिणामस्वरूप अब उनको बोल्ने कला सधैँ त्यस्तै भइराख्यो। तर त्यसको सट्टामा हारुन, जो परमेश्वरको योजनाभित्र सायद परेको थिए कि थिएनन्, उनलाई परमेश्वरले चलाउनु पर्ने भयो। यसकारणले गर्दा परमेश्वरले जे गर भन्नुभएको छ त्यसमा हामीले बिना शंका आज्ञाकारी भयौं भनेदेखि मात्रै तपाईँ हाम्रो आत्मिक जीवन, सेवकाई, काम, व्यवसाय आशिषित हुन्छ। अन्यथा हामीले आशिष गुमाउनु पर्ने अवस्था पनि आउन सक्छ। यसकारणले गर्दा परमेश्वरसँग वार्तालाप गर्दै गर्दा, प्रार्थना गर्दै गर्दा उहाँले तपाईँ हामीलाई देखाउनु भएको कुरालाई पूर्ण रूपले आज्ञाकारी भएर काम गर्नु नै पर्दछ। तब मात्र तपाईँ र म सफल हुन सक्छौ भन्दै अब भन्ने कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर अर्थपूर्ण गीतपछि पुनः स्वागत छ कार्यक्रम प्रेयर टावरमा, र म छु तपाईँको प्रार्थनाको सहयात्री पास्टर जोनाथन घिमिरी। प्रविधिमा हुनुहुन्छ प्राविधिक मित्र सुजन घिमिरी ज्यू। तादन श्रोता, अब भने कार्यक्रमको यो भागमा तपाईँ श्रोताले टिपन भएका प्रार्थनाका केही अनुरोधहरू आएको छ, र चारजना श्रोताहरूको अनुरोध मेरो हातमा परेको छ, र म उहाँहरूको प्रार्थनाको अनुरोध तपाईँको बीचमा राख्नेछु, र हामी सँगै मिलेर उहाँहरूको निम्ति प्रार्थना गर्नेछौ। र सबैभन्दा पहिलो श्रोता हुनुहुन्छ कमल मिश्र ज्यू, र उहाँको प्रार्थनाको अनुरोध रहेको छ, मेरो फाइनान्समा भएको ऋण चुक्ता गर्नको लागि प्रभुले माध्यम जुटाइदिनु भएको होस् भनेर प्रार्थना गरिदिनुहोला भन्नुभएको छ। भने अर्को श्रोता हुनुहुन्छ अमिता महर्जन ज्यू, र उहाँको प्रार्थनाको अनुरोध रहेको छ, मलाई टाउको दुख्ने, आँखा पोल्ने, हातहरू दुख्ने भइरहेको छ, चंगाई भएको होस्, साथै म प्रार्थनामा समय बिताउन सकौं, र माया ठकुरी जिउको लिभरमा समस्या भएको छ, चंगाई हुन सकेको छ भनेर प्रार्थनाको अनुरोध राख्नुभएको छ। भने अर्को श्रोता हुनुहुन्छ पम्फा रोगका जिउको प्रार्थना भन्दा नि यहाँ धन्यवादका शब्दहरू आएको छ, र उहाँ लेख्नुहुन्छ लक्ष्मी मगर ज्यूको पाठ्यघरमा इन्फेक्सन भएको छ भनेर प्रार्थनाको विषय राखेको थिएँ, अहिले उहाँको रिपोर्ट राम्रो आएको छ, प्रभुलाई साथै प्रेरटार टीमलाई र प्रार्थना गरिदिनु हुने सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै धन्यवाद भनेर उहाँले धन्यवादका शब्दहरू लेख्नुभएको छ। त्यसै गरी शोभा मिश्र ज्यूको प्रार्थनाको अनुरोध रहेको छ, मेरो पढ़ाईको लागि किताब आएको छैन, किताब आउन सकेको होस् भनेर प्रार्थना गरिदिनुहोला भनेर उहाँले प्रार्थनाको अनुरोध राख्नु भएको छ। तादन श्रोता आउनुहोस्, हामी सबैजना मिलेर उहाँहरूको निम्ति केही समय प्रार्थना गरौं। सर्वशक्तिमान, पवित्र अनि जीवित अनि जिउँदो परमेश्वर पिता, हामी तपाईँको चरणमा आउँदछौ। तपाईँ राजाहरूको राजा अनि प्रभुहरूका प्रभु हुनुहुन्छ। तपाईँ परम धन्यका परमेश्वर, हामी तपाईँको चरणमा आउँदछौ, र हामी तपाईँलाई धन्यवाद दिन्छौं। तपाईँ परमेश्वरले हाम्रा प्रार्थनाहरूलाई सुनेर तपाईँले जवाब दिइराख्नु भएको छ। पिता, आज पनि हामी तपाईँको चरणमा यी श्रोताहरूको प्रार्थनालाई लिएर आएका छौ। प्रभु, सबैभन्दा पहिले हामी धन्यवाद दिन्छौ लक्ष्मी मगर ज्यूको चंगाईको निम्ति र छुटकाराको निम्ति, र हामी प्रार्थना गर्छौ कमल मिश्र ज्यूको प्रभु फाइनेन्समा ऋण छ, त्यो ऋण चुक्ता गर्नको लागि तपाईँ परमेश्वरले साधन स्रोतहरू जुटाइदिनु भएको छ, र तपाईँ जुटाउनु नै परमेश्वर यहोवा इरे परमेश्वर हुनुहुन्छ। प्रभु, हामी प्रार्थना गर्छौ, र त्यसै गरी अमिता महर्जन ज्यूको लागि पनि हामी प्रार्थना गर्छौ, उहाँको टाउको दुख्ने, आँखा पोल्ने र हातहरू दुख्ने भइरहेको छ, पूर्ण रूपले प्रभु तपाईँ परमेश्वरले उहाँलाई चंगाई छुटकारा दिनुभएको छ। तपाईँ निको पार्ने प्रभु हुनुहुन्छ, र तपाईँ यहोवा राफा परमेश्वर पनि हुनुहुन्छ। प्रभु तपाईँ परमेश्वरले भजन सङ्ग 107:20 पद अनुसार त्यो छोरीलाई पूर्ण रूपले चंगाई छुटकारा दिनुभएको, साथै उहाँ प्रार्थनामा समय बिताउन चाहनुहुन्छ, तपाईँ परमेश्वरले सहायता गर्नुहोस्। र माया ठकुरी ज्यूको लागि पनि हामी प्रार्थना गर्छौं, उहाँको पनि लिभरमा समस्या छ, पूर्ण रूपले चंगाई छुटकारा हुन सकेको होस्। तपाईँ परमेश्वर हरेक अंग प्रत्यङ्गको मालिक र विशेषज्ञ हुनुहुन्छ, र तपाईँले हरेक रोगहरूलाई निको पार्न सक्नुहुन्छ। प्रभु, हामी तपाईँलाई धन्यवाद चढाउँदछौ। साथै शोभा मिश्र ज्यूको पढ़ाईको लागि किताबहरू आएको छैन, पिता परमेश्वर त्यो कहाँ रोकिएको छ? प्रभु, त्यो किताबहरू छिटोभन्दा छिटो उहाँको हातमा मिल्न सकेको होस्, ताकि उहाँको पढ़ाई निरन्तर अगाडि बढ़न सकेको होस्। प्रभु, हामी तपाईँलाई धन्यवाद दिन्छौ, र तपाईँ परमेश्वरले हामीले चढ़ाएका प्रार्थनाहरूलाई सुनेर जवाफ दिइसक्नु भएको छ भने हामी विश्वास गर्दछौं। पिता, हामी तपाईँलाई धन्यवाद चढ़ाउँछौ। सबै आदर, महिमा, प्रशंसा हामी तपाईँलाई चढ़ाउँदै माग्दछौ आशिष, अनुग्रह अति उच्चमा विराजमान हुने प्रभु येशु ख्रिस्टको नाउँमा, आमेन। अवस्था श्रोता, यिनै प्रार्थनाका अनुरोधहरूको साथसाथै भने आजको कार्यक्रम प्रेयर टावरबाट विदा लिने समय भइसकेको छ। प्रविधिमा सुजन घिमिरेज्यूका साथ प्रस्तोता जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस्। तबसम्म निरन्तर प्रार्थना गर्दै रहनुहोस्, र तपाईँको आजको दिन आशिषमय होस्। हवस्त, जय मसीह।

0: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवन र स्वास्थ्य मानव शरीरको रहस्य साइकोलोजिस्ट महेन्द्र खड्काको साथमा।
1: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जीवन र स्वास्थ्य मानव शरीरको रहस्यमा र कार्यक्रम तपाई प्रत्येक हप्ता आइतबार बिहान 7:30 देखि 8 बजेसम्म सुन्दै आइरहनु भएको छ। यस कार्यक्रम मार्फत साइकोलोजिस्ट फार्मासिस्ट महेन्द्र खड्काज्यूबाट स्वास्थ्यसँग सम्बन्धित कुराकानीहरू सुन्न सक्नुहुनेछ र यो समय हामी कार्यक्रमको शुरूआत एउटा मिठो गीतबाट गर्न चाहन्छौ। गीतपछि उपस्थित हुने नै

0: यो निकै नै मिठो गीतपछि स्वागत गर्न चाहन्छौ र अब भने पालो भएको छ साइकोलोजिस्ट तथा फार्मेसिस्ट महेन्द्र खड्काज्यूबाट स्वास्थ्यसँग सम्बन्धित कुराकानी सुन्ने र यो समय म उहाँलाई दिन चाहन्छु।
1: आदरणीय श्रोताहरू, जय मसीह। सदाको आइतबार चाहिँ आजको आइतबार पनि हामी तपाईँ माझमा आइपुगेका छौं। सधैँ झैं स्वास्थ्य सम्बन्धी विभिन्न जानकारीहरू लिएर हामी हजुरहरूको माझमा आइरहेका छौं। आज पनि त्यसै अनुसार हाम्रो समाजमा चलिरहेको, देखिरहेको, सुनिरहेको विषयवस्तुको बारेमा आज म केही विचारहरू यहाँहरूको माझमा राख्नेछु। आजको हाम्रो विषय रहेको छ फूड पोइजनिङ। धेरै ठाउँमा सुन्ने गरिन्छ, टोल छिमेक साथीभाइ होइन, अफिस गाडी यताउता चढ्दा पनि हामी यो कुराहरू सुन्छौँ। फूड पोइजनिङ भनेको के हो त होइन, हामी यसको बारेमा छलफल गर्नेछौँ। यो फूड पोइजनिङ किन हुन्छ, कसलाई बढी हुन्छ, यसका लक्षणहरू के हुन् र यो धेरै भयो भने समस्याहरू पनि शरीरका कुन कुन अङ्गमा असर गर्छ या गर्दैन, यसको उपचार के हो, यस्तो अवस्थामा के खाने के नखाने र योबाट कसरी बस्ने र अन्तमा हामी बाइबलका केही सन्देशहरू पनि सुनेर यहाँहरूको माझमा राख्नेछौँ। फूड पोइजनिङ भनेको के हो? फूड पोइजनिङ भनेको विभिन्न किसिमका ब्याक्टेरिया, भाइरस, परजीवी वा तिनले उत्पादन गरेका विषाक्त पदार्थ भएको खाना वा पानी खाँदा हुने एउटा रोग हो। धेरै जसो अवस्थामा यो केही घण्टादेखि दुई तीन दिनभित्र शुरू हुन्छ, कसैलाई तत्कालै हुन्छ भने कसैलाई केही टाइम पनि लागेको देख्छौँ हामी। यो फूड पोइजनिङ किन हुन्छ होला भन्ने जिज्ञासा लाग्न सक्छ यहाँहरूलाई। मुख्य कारणहरू दूषित खाना नै हो, अझ त्यसमा पनि राम्ररी नपाकेको मासु, अन्डा अनि माछा अनि फोहोर पानी पनि यसको प्रमुख कारणमा मानिन्छ। दूषित पानीबाट खाना बनाउँदा अनि लामो समयसम्म बाहिर गर्मी दिनमा विशेष गरेर खाना बाहिर राख्नु अनि खाना पकाउँदा हातहरू धोइ नपखाली पकाउनु र संक्रमित व्यक्तिले बनाएको खानाहरू हामीले खानु अनि म्याद गुज्रिएका खानाहरू जुन हामी एक्सपायरी खानाहरू भन्छौँ त्यो खानु अनि अर्को कुरा हामीले याद नगरिरहेको कुरा चाहिँ काँचो अनि पाकेको खानालाई हामी सँगसँगै एउटै टेबलमा त्यसरी राखेर खाइरहेका हुन्छौँ, त्यो गर्नु हुँदैन। काँचो कुरा र पाकेको कुरालाई फरक फरक ठाउँमा राख्नुपर्छ, यसलाई क्रस कन्टामिनेसन पनि भनिन्छ। यस्तो गर्नुपर्छ, हामीले खाना पाकेको कुरा र काँचो कुरालाई सँगसँगै राख्नु हुँदैन, त्यतिले पनि हामीलाई कहिलेकाहीँ फूड पोइजनिङ भइदिन सक्छ। यहाँहरूलाई लाग्न सक्छ फूड पोइजनिङ त हुन्छ तर यो कुन जीवाणुले गर्दा हुन्छ त होइन, हामीलाई कसरी भइरहेको छ यो भन्ने कुराहरू यहाँहरूलाई जानकारी म गराउन चाहन्छु। एउटा साल्मोनेला भन्ने हुन्छ, अनि इकोली भन्ने, क्याम्पोली ब्याक्टोर, अनि त्यसपछि नोरो भाइरस अनि रोटा भाइरसहरूले चाहिँ हामीलाई विभिन्न किसिमका फूड पोइजनिङहरू गराउन सक्छन्। यहाँलाई जिज्ञासा लाग्न सक्छ आदरणीय श्रोताहरू, यो कुन उमेर समूहका मान्छेलाई यो हुन्छ होला जस्तो लाग्छ, तर सबैलाई हुनसक्छ, तर बढी जोखिममा हुने समूह उमेरहरू चाहिँ 5 वर्ष भन्दा मुनिका बाल बच्चाहरू, नानी बालबालिकाहरूलाई बढी हुन सक्छ र 65 वर्षभन्दा माथिका वृद्ध वृद्धाहरू जसको उहाँहरूको इम्युन सिस्टम पनि कमजोर भएको हुन्छ त्यस्तो अवस्थामा बढी हुन सक्छ, अनि गर्भवती महिला कमजोर हुन्छन् उनलाई पनि हुन सक्छ, र जो निरन्तर लामो समयदेखि औषधि खाइरहेका र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरूमा पनि यो सहजै हुन सक्ने लक्षणहरू यसको हुन्छ। यसको लक्षणहरूमा तपाईँहरूले हेर्नुभयो भने साधारणतया कहिलेकाहीँ कसैलाई धेरै डायरिया हुने, कसैलाई धेरै उल्टी हुने त्यस्तो हामी देखिरहेका हुन्छौँ, त्यसलाई हामी भमिटिङ भइरहेका हुन्छौँ, र सँगसँगै यसले दुःख दिने भनेको एकदमै वाकवाकी लाग्ने, मुखबाट पानी आउने, अनि कहिलेकाहीँ बान्ता पनि हुने, अनि पखाला लाग्ने, पेट एकदमै नराम्रोसम्म दुख्ने, पेट बटारिने, कहिले कहिले ज्वरो पनि आउने, अनि धेरै पखाला पनि लाग्ने, अनि उल्टी पनि हुने भएको कारणले शरीर कमजोरी हुन्छ, अनि शरीर एकदमै दुख्ने, टाउको दुख्ने, अनि यस्तो बेलामा धेरै तिर्खा लाग्ने, अनि मुख सुक्ने, यस्तो विभिन्न लक्षणहरू हुन्छ। कहिलेकाहीँ यस्तो गम्भीर अवस्था यसको बढ्दै गयो भने पखाला गर्दा रगत चाहिँ देखिने, धेरै बान्ता हुने, कसै कसैलाई होस हराउने हुने, पिसाब कम हुने, अत्याधिक कमजोरीहरू हुन्छ, किनकि मुखबाट पनि गएको छ अनि तलबाट पनि गएको छ, त्यो कारणले गर्दाखेरि मान्छे एकदमै कमजोर हुन्छ। यस्तो बेलामा चाहिँ एकदम सतर्क हुनुपर्ने हुन्छ। फूड पोइजनिङ भएको समयमा शरीरका केही अङ्गहरूलाई यसले असर गर्न सक्छ, यदि समयमा हामीले उपचार गरेनौँ भने, जब शरीरमा पानीको कमी हुन्छ, तारान्तर पखला पनि लागेको छ, उल्टी पनि भएको छ, त्यस्तो समयमा चाहिँ किडनी सुक्खा भएर कहिलेकाहीँ किडनीले काम नगरेको पनि पाइन्छ, त्यस कारण यस्तो समयमा तारान्तर झोल कुराहरू हामीले पिइरहनुपर्छ, जीवनजलहरू पिइरहनुपर्छ, अनि पानीको कमीले हाम्रो शरीरमा सबै अङ्गलाई असर गर्छ र प्रमुख गरेर मस्तिष्कमा पनि पानीको कमी भयो भने हामी बेहोस हुन सक्छौँ। मुटु जुन महत्वपूर्ण अर्को अङ्ग हो त्यसको रक्तचाप घट्न सक्दछ, पानी बिना शरीरका धेरै कुराहरू हामीलाई गाह्रो हुन सक्छ। त्यसै गरी हाम्रो कलेजोलाई पनि गाह्रो हुन्छ, केही विषाक्त खानेकुराले कलेजोमा असर गर्न सक्छन्। यस्तो बेलामा पानी हामीले एकदमै पिउनुपर्छ, डिहाइड्रेसन हुन दिनु हुँदैन। फुड पोइजनिङको सबैभन्दा ठूलो खतरा भनेको शरीरमा पानीको कमी हुनु हो। हामीलाई लाग्न सक्छ हिजो ठिक भएको बिरामी आज किडनी फेलियर भएको पाउँछौ, हिजो ठिकठाक भएको बिरामी आज मुटुको बिरामी भएको पाउँछौ, विभिन्न रोगहरू तत्कालै भएको देखिन्छ। कारण डिहाइड्रेसन हुन्छ, पानीको कमी हुन्छ, पानी बिना हाम्रो जीवन चल्न सक्दैन। यदि डिहाइड्रेसन भयो भने हामीले बुझ्नुपर्छ मुख सुक्खा हुन्छ, त्यस्तो बेलामा आदरणीय श्रोताहरू आँखा भित्र पस्ने, आँखा गढे जस्तो हुने, पिसाब कम हुने, पहेँलो पिसाब हुने, चक्कर लाग्ने, गाह्रो हुने, असहज हुने, विभिन्न शरीरका शरीरहरू दुख्ने त्यस्तो हुन जान्छ। त्यस्तो अवस्थामा हामीले पानी प्रशस्त पिउनुपर्छ। यस्तो अवस्थामा धेरै जसो बिरामी आफै निको पनि हुन्छ, नहुने कुरा पनि होइन। तर मुख्य उपचार भनेको यसको जीवनजल हो। जीवनजललाई तारान्तर पिइरहने, प्रत्येक पखालामा प्रत्येक बान्तापछि हामीले चाहिँ जीवनजल पिउने गर्नुपर्छ, प्रशस्त मात्रामा पानी। तर त्यो पानी उमालेको हुनु पर्यो, सफा हुनु पर्यो, त्यस्तो पानी हामीले पिउनु पर्ने हुन्छ। आदरणीय श्रोताहरू, यस्तो समयमा चाहिँ हामीले कामहरूबाट विश्राम लिनुपर्छ, पर्याप्त मात्रामा आराम गर्ने, आवश्यक परे हामीले चिकित्सकको सल्लाहमा औषधिहरू लिन सक्छौँ। आज मैले यो विषय किन उठाएको छु त भन्दा, यो बर्सातको समयमा धेरै बिरामीहरू चाहिँ हाम्रो क्लिनिकमा पनि यो फुड पोइजनिङको आउनुहुन्छ। त्यस कारण मैले यो हाम्रो टोल छिमेक समाजमा हामीले पहिला गाउँघरतिर पनि सुनेको, यो बर्खाको मौसममा चाहिँ धेरै पखालाहरू लाग्ने, उल्टी हुने हुन्थ्यो। त्यस कारण ती कुराहरू यो मौसममा एकदमै जरुरी छ, त्यस कारण म यहाँहरूको बीचमा आज राख्न चाहिरहेको हुँ। यदि त्यस्तो समस्या छ भने तपाईँहरू तत्कालै सम्बन्धित चिकित्सकको सल्लाहमा औषधि लिन सक्नुहुन्छ। सबै अवस्थामा एन्टिबायोटिकहरू खानु पर्दैन, तर डाक्टरले तपाईँहरूले आवश्यक ठान्नुभयो भने थप उपचारहरू गर्नुहुन्छ। कहीँ कतै त बिरामीलाई भर्ना गरेर पनि राख्नु परेको अवस्थाहरू छ, विभिन्न कुराहरू उहाँहरूले गर्नुभएको अवस्था हामी देख्छौँ। त्यसरी बिरामीहरू ठिक भएका छन्, तर यही झाडा पखालाले मान्छेहरू आफ्नो जीवन गुमाएको पनि हामीले नेपालमै खबरहरू सुनेका छौँ। त्यसकारण आदरणीय श्रोताहरू, तपाईँहरूले एकदमै ख्याल गर्नुपर्छ, सामान्य रूपमा यसलाई लिनु हुँदैन। यस्तो अवस्थामा तपाईँहरू तुरन्त अस्पताल जानुपर्छ। कस्तो अवस्थामा जाने भन्नु लाग्ला तपाईँहरूलाई, लगातार बान्ता भइराख्यो, रोकिएन, रगत भएको पखला आइरह्यो, उच्च ज्वरो भयो, धेरै पानीको कमी भयो, साना बच्चा, गर्भवती अनि वृद्ध वृद्धाहरू जो हुनुहुन्छ, त्यस्तो अवस्थामा कोही कोही त बेहोस पनि हुने अवस्था हुन्छ। यस्तो अवस्थामा तपाईँहरू ढिलो नगरिकन डाक्टर कहाँ पुर्याइदिनुपर्छ। आफै जान सक्ने अवस्था पनि नहुन सक्छ। यस्तो अवस्थामा परिवार, छिमेक, हामी जो जति छौँ, बाटोमा कोही कमजोरी देखियो भने पनि हामीले उहाँहरूलाई सम्बन्धित अस्पतालसम्म पुर्याइदिनु पर्ने हाम्रो जिम्मेवारी हो, हाम्रो नैतिकता हो, राष्ट्रप्रति समाजप्रति हाम्रो दायित्व हो। आदरणीय श्रोताहरू, यस्तो भयो भने अब के खाने त, अब हामीले खानेकुराहरू के खाने भन्ने आउला यहाँहरूलाई। मैले अघि पनि भने जीवनजल प्रमुख यसको एउटा स्रोत हो रोगबाट बचाउनलाई। त्यस कारण यसलाई हामीले एकदमै पिउनुपर्छ, अनि पानी पनि हामीले पिइरहने सफा पानी हुनु पर्यो। हामीले दाल भात अनि हाम्रो साधारण जाउलो अनि केरा स्याउ मसिनो बनाएर खाने, उमालेको आलु, हल्का सुप, दही यदि सहन सकिन्छ भने थोरै थोरै गरेर पटक पटक खानु पर्यो, एकैचोटि नखाने, किनकि खाना पचेको हुँदैन। यस्तो अवस्थामा हामीले चाहिँ धेरै कुराहरू चाहिँ एकैचोटि खायौँ भने फेरि त्यो दिशा पनि हुनसक्छ, फेरि उल्टी पनि हुनसक्छ, भमिट पनि बान्ताले गर्दा तपाईँहरूलाई फेरि गाह्रो पनि पार्न सक्छ। थोरै खाने, पटक पटक खाने बरु। यस्तो अवस्थामा हामीले के नखाने त, आदमी स्रोत हामीले खाना नहुने कुराहरू भनेको, पहिलो कुरा चिल्लो खाना नखाने, मसालादार खाना त हामीले खानै खानु हुँदैन, धेरै तेल भएको खाना नखाने। अझ अहिलेको समस्या, बजारको हाम्रो समस्या हेर्नुभयो भने त जुन हामीले खाइरहेका छौँ पोखाको तेलहरू, त्यो तेलै होइन भन्ने गरिन्छ। त्यसकारण त्यसबाट एकदमै बच्नुपर्छ। यस्तो अवस्थामा काँचो मासु नखाने, सकभर मासु नै नखाने, जङ्क फुड टोटल्ली बन्द गर्नुपर्छ। यदि मदिराहरू खानुहुन्छ त्यो नखाने, कफीहरू नपिउने, कार्बोनेटेड बजारमा पाइने पेय पदार्थहरू नखाने, धेरै चिनी भएको गुलियो चिजहरू पनि हामीले खानु हुँदैन यस्तो अवस्थामा, किनकि हाम्रो शरीर कमजोर हुन्छ। कमजोर भएको बेलामा यस्ता कुराहरू त्यसले पचाउन सक्दैन, र केही कुराहरू त हामीले सधैँ नखाएको पनि राम्रो हो, जङ्क फुडहरू। यस्तो अवस्थामा हामी कसरी बस्न सक्छौँ होला त, कसरी हामीले यसलाई चाहिँ निराकरण गर्न सक्छौँ, रोगबाट हामी कसरी बस्न सक्छौँ होला त। सर्वप्रथम हामीले खाना खानु अघि साबुन पानीले हात धुने, र कम्तीमा दिनमा 3-4 पटक साबुन पानीले हात धुने गर्नुपर्छ। सफा साबुनले धुने, तर पानी फोहोर छ भने त्यसको केही अर्थ छैन। सफा पानी हुनु पर्यो, सफा पानीको प्रयोग गर्ने, र खाना राम्रोसँग पकाउने। नपाकेको खानाले हामीलाई विभिन्न रोगहरू लाग्न सक्छ। त्यसकारण तपाईँ हामीले गरिआएकै कुरा हो, तर एकदमै पकाएर खाने, पकाएको खाना धेरै समय बाहिर नराख्ने। काँचो खानाहरूले बिगारे जस्तै त्यो बासी खानाले पनि हामीलाई बिगार्छ। यदि फलफुल छ भने फलफुलहरू हामीले एकदमै राम्रो दही पखाली शुद्ध गर्ने, अहिले विभिन्न किसिमका विषाक्त चिजहरू हामीले फलफुलहरूमा पाइरहेका छौँ। अनि अर्को कुरा, तपाईँले केही खाँदै हुनुहुन्छ बजारका कुराहरू भने म्याद छ कि छैन, त्यसको एक्सपायरी डेट हेरेर खाने, मिति गुज्रिएको सामानहरू हामीले खानु हुँदैन। काँचो अनि पाकेको खाना छुट्टा छुट्टै राख्ने एकदमै त्यसलाई आदतै गर्नुपर्छ। त्यसरी हामी यसलाई सतर्कताका साथ हामी अगाडि बढ्ने हुन्छ। अनि भान्सा अनि भाँडाकुँडा र हामीहरूको शौचालय एकदमै सफा हुनुपर्दछ। आदरणीय श्रोताहरू, यदि कसैको घर हेर्नु छ भने त्यो घरको भान्सा र शौचालयहरू पनि थाहा हुन्छ भन्ने गरिन्छ। त्यस कारण सरसफाईमा प्रमुख ध्यान दिने, यस्तो अवस्थामा घरमै पनि केही गर्न सकिन्छ, किनकि जीवनदल हामी जहाँ पनि पाउन सक्छौँ जीवनदल तुरन्त पिउन थाल्ने, पर्याप्त पानी पिउने, अनि आराम गर्ने, हल्का खाना खाने, आफू खुसी आफ्नै इच्छाले एन्टिबायोटिकहरूको नचलाउने अवस्था बिग्रियो, गाह्रो भयो भने हामी हस्पिटल जान सक्छौँ, उपचार गर्न सक्छौँ। त्यसकारण हाम्रो समाजमा एउटा भरम पनि छ, पखाल लागेको बेला खाना बन्द गर्नुपर्छ भन्ने कुरा, तर त्यो पूर्णतया गलत हो। हल्का र सजिलै पच्ने खाना खाइ, तपाईँको शरीरमा भएको चिजहरू सबै पखालाबाट गइरहेको छ, बान्ताबाट गइरहेको छ, र फेरि तपाईँले थप कुराहरू खानु भएन भने तपाईँको शरीर कमजोर हुन्छ र तपाईँलाई झन् समस्या हुन सक्छ। त्यसकारण खानेकुरा जति जान्छ त्योभन्दा बढी तपाईँले खानुपर्ने हुन्छ। एन्टिबायोटिक सबैलाई चाहिन्छ भन्ने जुन गलत छ त्यो होइन, सबैलाई एन्टिबायोटिक नचाहिन पनि सक्छ, सबै अवस्थामा यसको प्रयोग गर्नु पनि हुँदैन। त्यसकारण आदरणीय श्रोताहरू, फुड पोइजनिङ हेर्दा सामान्य देखिए पनि यो कहिलेकाहीँ गम्भीर रूप लिएको हामी देख्छौँ यसले। त्यसकारण समयमै पानीको मात्रा आफ्नो शरीरमा कायम राख्ने, पानी पिइरहने, सफा खानेकुरा खाने, आवश्यक परेको अवस्थामा स्वास्थ्य संस्थामा गएर तपाईँले आफ्नो थप उपचारहरू गर्नुपर्ने नै यसको मुख्य उपाय हो। आदरणीय श्रोताहरू, स्वास्थ्य हाम्रो परमेश्वरको अमूल्य वरदान हो तपाईँ र मेरो लागि। उहाँले हामीलाई स्वस्थ रहनलाई धेरै कुराहरू यस पृथ्वीमा बनाउनु भएको छ मानव जातिका लागि। त्यसकारण उहाँले दिएको त्यो वरदान हामीले चलाउनु पर्ने हुन्छ। उहाँले हामीलाई शरीरको हेरचाह गर्न जिम्मेवारी दिनुभएको छ, त्यसैले हामीले सफा खाने, सरसफाई अप्नाउने, बिरामी हुँदा समयमै उपचार गर्ने पनि हाम्रो परमेश्वरले दिनुभएको त्यो आशिष हो। परमेश्वरले दिनुभएको बुद्धिबाट हामीले कामहरू गर्ने हो। आदरणीय श्रोताहरू, परमेश्वरले यस पृथ्वीमा जति पनि कुराहरू दिनुभएको छ त्यो सबै मानवका लागि, मानवले उपभोग गर्न सक्ने, मानवले चलाउन सक्ने हिसाबले दिनुभएको छ। त्यसकारण हितोपदेश 22:3 तपाईँहरूले हेर्न सक्नुहुन्छ, बुद्धिमान मानिसले खतरा देखेर आफूलाई जोगाउँछ तर अज्ञानीहरू अगाडि बढिरहन्छन् र त्यसको दण्ड भोग्दछन्। यदि यो बाइबलको पद र आजको हाम्रो स्वास्थ्य सम्बन्धी यो आजको यो कार्यक्रममा ठ्याक्कै मेल खान गएको छ। यदि बुद्धिमान मानिसले अगाडिको खतरा पहिल्यै थाहा गर्छ र आफूलाई जोगाउँछ, मतलब हामीहरू जसरी आफ्नो खानपिनलाई सुधारेर सरसफाईलाई ध्यान दिएर हामी आफ्नो शरीरमा हुने खतराबाट जोगाउन सक्छौँ भने जस्तै अज्ञानीहरू अगाडि बढिरहन्छन्, त्यसको दण्ड भोग्छन्। हो, अज्ञानी मानिसहरू, घमण्डमा रहेकाहरू, बुद्धिहीनहरू भनेको मान्दैनन्, आफू पनि जान्दैनन्, अरूले भनेको पनि मान्दैन, अनि तिनीहरूले अन्तिममा सजाय पाउँछन्, स्वास्थ्य बिग्रिन्छ। र यही सामान्य देखिएको यो फुड पोइजनिङले मान्छेहरूको किडनी फेल भएको हामी पाउँछौँ। त्यसकारण हितोपदेश 22:3 हामीलाई सिकाएको छ, यसपटले हामीलाई जोखिमलाई समयमै चिन्नु पर्दछ, त्यसबाट बच्न परमेश्वरले हामीलाई बुद्धि दिनुभएको छ। दूषित खाना, फोहोर पानी, अस्वस्थकर बानीबाट, फुड पोइजनिङबाट बस्न सक्छौँ। त्यसैले सरसफाई एकदमै अप्नाउनु पर्ने हुन्छ हामीले, सुरक्षित खाना खाने, बिरामी पर्दा समयकैमै उपचार गर्नु परमेश्वरले दिएको बुद्धिको सही प्रयोग हो। परमेश्वरले हामीलाई दिनुभएको जुन बुद्धि छ त्यसको सही प्रयोग नै आफू स्वस्थ रहनलाई गर्नुपर्ने कोसिसहरू हो। शरीरको राम्रो हेरचाह गर्नु पनि परमेश्वर प्रतिको हाम्रो जिम्मेवारी हो, किनकि परमेश्वरले हामीलाई आफ्नो मन्दिरको रूपमा ठान्नु भएको छ। हाम्रो आत्माभित्र, हाम्रो मनभित्र परमेश्वर बस्नुहुन्छ। त्यो परमेश्वर बस्ने शरीर हाम्रो स्वस्थ हुनुपर्छ। हाम्रो आत्मिक रूपमा स्वस्थ मात्र होइन, शारीरिक रूपमा पनि हामी स्वस्थ हुन जरुरी छ। यदि शारीरिकमा स्वस्थ छैनौँ भने हामीले परमेश्वरको सेवा पनि गर्न सक्दैनौँ। त्यसकारण आदरणीय श्रोताहरू, तपाईँहरू स्वस्थ रहनुहोस्, सुरक्षित रहनुहोस् र परमेश्वरको आशिष सधैँ तपाईँमाथि रहिरहेको होस्। परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। आजको यहाँहरूको दिन शुभ रहोस्। जय मसीह।
0: आदरणीय श्रोता, तपाईँ अहिले कार्यक्रम जीवन र स्वास्थ्य, मानव शरीरको रहस्य सुन्दै हुनुहुन्छ र आज बाँडिएका स्वास्थ्यसँग सम्बन्धित जानकारी तथा कुराकानी तपाईँलाई कस्तो लाग्यो? आशा गर्दछौ तपाईँ आशिषित हुनुभएको छ र कार्यक्रमप्रति तपाईँ कुनै सल्लाह, सुझाव, प्रतिक्रिया दिन चाहनुहुन्छ, साथै कुनै जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने हाम्रो फोन नम्बर रहेको छ 98511 30 83 98511 30 83। हवस् त श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेका छौं र यहाँहरूबाट विदा माग्नु पर्ने बेला पनि भइसकेको छ र अर्को श्रृंखलामा भेट्ने आशाका साथ आजलाई भने कार्यक्रमबाट म पुनम विदा हुन चाहन्छु।

0: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाफ्रे अब चाहिँ के हुने हो
1: खै खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस
6: हरेक किसिमका छपाईहरू एउटै छानामुनि
7: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस् हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ सेवाको लागि सम्पर्क
5: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड
8: गल्कुपाका 29 थमेल काठमाडौँ
9: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ
7: फोन नम्बर 4022544 4022544
5: र 4022572 4022572
10: टाइम चेक यति बेला बिहानको 8 बज्यो

0: तपाईहरू सुन्दै हुनुहुन्छ कार्यक्रम क्रुसको यात्रा।
1: साथै आज प्रभुको वचन सुन्नलाई उपस्थित यहाँ सम्पूर्ण प्रभुका जनहरूलाई हार्दिक न्यानो अभिवादन अनि जय मसीह। आज चाहिँ प्रभु भोजको विधि भएकोले अनि आज हामी प्रभु भोजको विधिको स्थापना भन्ने बारेमा वचन सुन्नेछौँ। अनि यो प्रभु भोज चाहिँ येशु ख्रिस्टले निस्तार चाडको बदलीमा स्थापना गर्नुभएको हो। र लुका 22 अध्यायको 7 पदमा हामीले हेर्यौं भने प्रभुको वचनले भन्दछ, अखमेरी रोटीको चाडको दिन आयो जुन दिन निस्तार चाडको थुमा बलि चढाइनु पर्थ्यो। यहाँबाट चाहिँ प्रभु भोजको बारेको सन्दर्भ सुरु हुन्छ। अघि हामीले बीचमा पढ्यौं तर यहाँ 7 पददेखि हेर्यौं भने प्रभु भोजको सन्दर्भ चाहिँ यहाँ छ। यो निस्तार चाड भन्ने चाड चाहिँ परमेश्वरले जब इजरायलीहरूलाई मिश्र देशको दासत्वबाट निकाल्दै हुनुहुन्थ्यो त्यो दिन चाहिँ उहाँले एउटा भेडाको थुमाको बलि चढाउने अनि रगत चाहिँ त्यो ढोकाको चौकस हुन्छ दुईतिर छाप लगाउने अनि त्यसको मासु चाहिँ पोलेर तितो साग र खमिर नहालेको जसलाई अखिमिरी रोटी भन्छ होइन अखमिरी रोटीसँग खाने चाहिँ उहाँले आज्ञा दिनुभयो। अनि परमेश्वरले यस चाडलाई चाहिँ निस्तारको चाड भनेर नाम दिनुभयो। परमेश्वर आफैले दिनुभएको नाम हो। यदि हामीले प्रस्थान 12 अध्यायको 11 पदमा पढ्यो भने त्यहाँ परमेश्वरले भन्नुभयो मसालाई, पटुका कसेर खुट्टामा जुत्ता लाएर हातमा लौरो लिएर र हतार हतार गरी तिमीहरूले त्यो खानु। यो परमप्रभुको निस्तार चाड हो। परमेश्वरले मसालाई भन्दै हुनुहुन्छ, उहाँ आफैले यो चाडको नाम चाहिँ निस्तार चाड हो भनेर नामकरण गर्नुभयो। अब यो अङ्ग्रेजी शब्द पास ओभरबाट चाहिँ ल्याइएको हो र निस्तार भनेको के शब्द हो अझै पनि मैले त्यो हेर्न बाँकी नै छ, अझै मैले राम्रोसँग बुझेको छैन कुन शब्द हो यो, किनभने निस्तार भनेको चाहिँ प्रायः हामी नेपालीमा प्रयोग गर्दैनौँ। तर यो बाइबलमा हामीले हेर्यौँ भने यो निस्तार भन्ने शब्दको प्रयोग चाहिँ छोडेर जानु, बचाउनु, छुटकारा दिनु भन्ने, यो चाडको नाम चाहिँ निस्तार चाड हो भनेर नामकरण गर्नुभयो। अब यो अङ्ग्रेजी शब्द पास ओभरबाट चाहिँ ल्याइएको हो र निस्तार भनेको के शब्द

अध्यायको 23 पदमा हामी त्यहाँ पढ्यौँ भने वचनले भन्दछ, जब परमप्रभु मिस्रीहरूलाई प्रहार गर्न देश भएर जानुहुनेछ, तब उहाँले चौकसको माथिल्लो भाग र दुवैतिरका खम्बामा रगत देख्नुहुनेछ र त्यस ढोकालाई छोडेर निस्तार गरी विनाश पार्नेलाई तिमीहरूका घरमा तिमीहरूलाई पस्न दिनुहुने छैन। यहाँ चाहिँ छोडेर जाने कुरा, ढोकालाई छोडेर भनेको मतलब चाहिँ निस्तार भनेछ, अनि मार्न दिनुहुने छैन। त्यो दिन चाहिँ फारो राजादेखि लिएर मिश्र देशको सम्पूर्ण मिस्त्रीहरूको जेठो छोरा चाहिँ परमेश्वरले मार्नुभयो। तर जब इजरायलीहरूको घरमा चाहिँ त्यो रगतको छाप, जुन त्यो थुमाको छाप लगाएको थियो, त्यो चिन्ह देखेर चाहिँ उहाँले छोडिदिनु भयो, होइन, पास ओभर गरिदिनु भयो, होइन, त्यहाँ चाहिँ हानि गर्नु भएन, त्यहाँ मर्न दिनु भएन। यसरी चाहिँ हामी बाइबलमा हेऱ्यौँ भने त्यो बचाउने कामलाई चाहिँ निस्तार भनिएको छ, है, निस्तारको चाड। बचाउनु भयो, मृत्युदेखि बचाउनु भयो अथवा छुटकारा दिनुभयो। अनि त्यो रात चाहिँ सम्पूर्ण मिस्रीहरूको चाहिँ जेठो छोरा अनि उनीहरूको पशुको जेठो जेठो पनि मृत्यु भएको कारण सारा मिस्रवासीमा चाहिँ रुवावासी चल्यो। अनि फारो राजाले मोसालाई बोलाएर, ल अब तिमीहरू चाहिँ हाम्रो देशबाट गइहाला भनेर छोडिदियो, स्वतन्त्र गरिदियो। अनि त्यो छुटकारा पाएको दिनको सम्झना गर्नको लागि चाहिँ इजरायलीहरूले हरेक वर्ष त्यही दिन निस्तार चाड मनाउँदै आइरहेको थियो। अनि त्यही निस्तारको चाडको दिन चाहिँ येशु ख्रिस्ट चाहिँ बलि हुनु भएको कारणले गर्दाखेरि अब चाहिँ हामीले बलि चढाउनु पर्दैन, किनकि त्यो थुमाको बदलीको साटोमा येशु ख्रिस्ट नै बलि हुनुभयो। अनि त्यही निस्तार चाडको सन्दर्भ अघि हामीले पढ्दै थियौँ, त्यही निस्तार चाडको समयमा चाहिँ येशुले चेलाहरूलाई भन्नुभयो, लुका 22:15, उहाँले तिनीहरूलाई भन्नुभयो, मैले दुःख भोग्न अघि नै यो निस्तार चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ। भनेको त्यसको अर्थ चाहिँ दुःख भोग्न अघि नै भनेको चाहिँ प्रभु येशु ख्रिस्ट क्रुसमा मर्न अघि, होइन, उहाँ बलि हुन अघि चाहिँ उहाँले यो भोज खाने ठूलो इच्छा गर्नुभयो। अर्थात् येशु ख्रिस्टले चाहिँ यो प्रभु भोजको विधि स्थापना गर्नको लागि चाहिँ भित्र हृदयदेखि नै ठूलो इच्छा राख्नुभयो। अब यसै गरी हामी 19-20 पदमा पनि हामी अलि अगाडि पढ्यौँ भने त्यहाँ येशुले भन्नुभयो, अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढाउनु भएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो, मेरो सम्झनामा यो गर्ने गर। यसै गरी खाइसक्नु भएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो। अनि येशूले मेरो सम्झनामा गर्ने गर भन्नुभएकोले अबदेखि चाहिँ हामी निस्तार चाडको बदली प्रभु भोज गर्छौँ। निस्तार चाडमा चाहिँ परमेश्वरले पोलेको मासु, तितो साग अनि खमिर नहालेको अखमिरी रोटी खाने आज्ञा गर्नुभएको थियो। तर जब उहाँले प्रभु भोजको स्थापना गर्नुभयो त्यो बेला चाहिँ उहाँले रोटी र जुसको प्रयोग गर्नुभयो। जब हामी यो प्रभु भोजमा, आज यहाँ प्रभु भोज छ, यो भोजमा हामी सहभागी हुन्छौँ अनि परमेश्वरले चाहिँ हाम्रो जीवनमा आशिषको झरी बर्साउनुहुन्छ। अनि त्यसैले सबैजना आशिषको सहभागी बन्न सकुन् भनेर हामी चाहिँ एक हप्ता अगाडि नै प्रभु भोजको सूचना गर्छौँ। तपाईँहरू तयारी भएर आउनुहोला, अर्को हप्ता प्रभु भोज छ भनेर चाहिँ अगावै सूचना गरिन्छ, ताकि सबै विश्वासीजनहरू चाहिँ प्रभुले यो प्रभु भोज विधिद्वारा जुन आशिष खनाउनुहुन्छ त्यो आशिषको सहभागी होस् भनेर। र प्रभु भोजमा सहभागी हुनाले ल्याउने आशिषहरू के हो त? अहिले चाहिँ हामी प्रभुको वचनबाट 2-3 कुराहरू हामी हेर्नेछौँ कि प्रभु भोजमा सहभागी हुनाले ल्याउने आशिष। पहिलो कुरा चाहिँ छ कि येशूसँगको सम्बन्धलाई घनिष्ठ बनाउँछ, है। प्रभु भोजले चाहिँ यो आशिष हाम्रो जीवनमा ल्याउने भएकोले हामी हरेक विश्वासी चाहिँ प्रभु भोजमा सहभागी हुन अति नै जरुरी छ। योहन्ना 6:56 प्रभु येशूले भन्नुभयो, मेरो देह खाने र मेरो रगत पिउने चाहिँ ममा रहन्छ र म त्यसमा रहन्छु।
यसो चाहिँ

हामीमा अनि हामी चाहिँ प्रभुमा रहनु, त्यो भनेको चाहिँ घनिष्ठ सम्बन्धमा जोडिनु भनेको। पिउने र खाने ममा रहन्छ र म त्यसमा रहन्छु, त्यो चाहिँ एकदमै घनिष्ठ सम्बन्धमा रहनु हो। र प्रभु भोज विधिले चाहिँ यही घनिष्ठ सम्बन्ध जोड्ने काम गर्छ। प्रभु येशू आफैले भन्नुभयो कि प्रभु भोजको विधि भनेको चाहिँ परमेश्वरको अनुग्रहको छाप र चिन्ह हो, होइन? यहाँ फुटबल खेलाडीहरूले चाहिँ एउटा टिमले चाहिँ रातो जर्सी लगाएको छ अनि अर्को टिमले चाहिँ सेतो जर्सी लगाएको छ। अब यो रातो जर्सीले चाहिँ उसको खुट्टामा बल पायो भने उसले रातो जर्सीलाई मात्रै पास गर्छ, अनि त्यसै गरी सेतो जर्सीको खुट्टामा बल पुग्यो भने उसले सेतो जर्सीलाई मात्रै पास गर्छ। अब उनीहरूको चाहिँ त्यो एउटा रङ हुन्छ, होइन? त्यो रङ चाहिँ उनीहरूको चिन्ह हो। सेतो टिमको लागि सेतो रङ एउटा चिन्ह भयो, रातो टिमको लागि रातो रङ चाहिँ उनीहरूको चिन्ह भयो। अनि त्यो चिन्हले चाहिँ आफ्नो टिमको सदस्य, आफ्नो टिमको मान्छे भएको जनाउँछ, आफ्नो मान्छे हो भनेर जनाउनको लागि चाहिँ उनीहरूले यसरी रङको प्रयोग गरेको हुन्छ, चिन्ह राखेको हुन्छ। अनि यस्तै प्रभु येशू ख्रीष्टले पनि त्यही विधि, त्यही चिन्ह हामीलाई दिनुभयो, होइन? प्रभु भोजको चिन्हले पनि हामी चाहिँ परमेश्वरको टिमको मानिसहरू हौ है भन्ने जनाउँछ। जब तपाईँहरू यो प्रभु भोजमा सहभागी हुनुहुन्छ, यसले चाहिँ प्रभु येशू ख्रीष्टको आफ्नै मानिस भएको चाहिँ जनाउँछ। अब हामी प्रभु भोजमा अहिले रोटी लिन्छौँ, अनि त्यो रोटी चाहिँ येशू ख्रीष्टको शरीरको चिन्ह हो। त्यसै गरी हामी अङ्गुरको जुस लिन्छौँ, त्यो जुस पनि हामी त्यो पनि एउटा चिन्हको रूपमा हामी स्वीकार गर्छौँ, जसले चाहिँ येशू ख्रीष्टको रगतलाई जनाउँछ। अनि जब हामी प्रभु भोजको विधिमा सहभागी हुन्छौँ, अनि येशू चाहिँ हामीमा रहनु भएको अनि हामी चाहिँ प्रभु येशू ख्रीष्टमा रहनु भएको, त्यो चाहिँ घनिष्ठ सम्बन्ध यसले स्थापना गर्दछ। अनि जब हामी येशूमा र येशू हामीमा रहनुहुन्छ अनि हाम्रो जीवनले फलहरू फलाउँछ। प्रभु येशू ख्रीष्टले यहोन्ना 15 अध्यायको 5 पदमा भन्नुभयो, ममा रहो र म तिमीहरूमा रहन्छु र तिमीहरूले फल फलाउनेछौ भन्नुभएको छ, है? अनि फलहरू भनेको चाहिँ दुई किसिमको हुन्छ, एउटा प्रभु येशू ख्रीष्टको निम्ति नयाँ आत्मा जित्नु, होइन? सुसमाचार सुनाएर नयाँ आत्मा जित्ने एउटा फल हो भने, अर्को चाहिँ पवित्र आत्माको फलहरू चाहिँ हाम्रो चरित्रमा झल्कनु, चाहिँ त्यो चाहिँ फल फलाउनु हो। पवित्र आत्माको फल चाहिँ प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, संयमता हुन्। अनि यो दुवै किसिमको फलहरू चाहिँ हामी आफ्नै शक्तिले प्रयासले फलाउन सक्दैन। अनि जब हामी येशूमा र येशू हामीमा रहनुहुन्छ, तब मात्रै प्रभुको अनुग्रहले हाम्रो जीवनमा ती फलहरू फल्छन्। अन्यथा प्रभुको अनुग्रह बिना हामीले ती फलहरू फलाउन सक्दैन। अनि प्रभु भोजले चाहिँ हामीलाई त्यही येशू ख्रीष्टसँगको सम्बन्धमा, घनिष्ठ सम्बन्धमा जोड्दछ। अनि यहाँ मैले लेखेर राखेको छु कि प्रभु भोज विधि परमेश्वरको अनुग्रहको छाप र चिन्ह हो। प्रभु भोजको विधिमा सहभागिताले हामीहरू परमेश्वरको आफ्नै भएको जनाउँछ। अनि प्रभु भोज विधिद्वारा परमेश्वरले हाम्रो जीवनमा अनुग्रह खनाउनुहुन्छ, है? यसकारण हामी चाहिँ प्रभु भोजमा सहभागी हुनुपर्छ। जब हामी रोटी लिन्छौँ, येशूले मेरो निम्ति आफ्नो शरीर क्रुसमा बलिदान गर्नुभयो भनेर सम्झन्छौँ। अनि जब हामी जुस लिन्छौँ अनि प्रभु येशूले मेरो पाप धुनलाई आफ्नो रगत बगाउनु भयो भनेर हामी स्मरण गर्छौँ, अनि जब हामी त्यो स्मरण गरेर हामी लिन्छौँ, परमेश्वरले आफ्नो अनुग्रह हामीमा खन्याउनुहुन्छ। अनि परमेश्वरको अनुग्रहको शक्तिमा अनि हामीले चाहिँ हाम्रो जीवनबाट फलहरू फलाउँछौँ। अनि परमेश्वरको अनुग्रह बिना चाहिँ त्यो फलहरू फलाउन सक्दैन। मैले चिनेको एकजना विश्वासी चाहिँ 32 लिएपछि पनि धेरै उहाँ चाहिँ बियर पिउनुहुन्थ्यो। अहिले अस्ति विदेश जाँदाखेरि भेट भयो अनि उहाँले भन्दै हुनुहुन्थ्यो, कोही दिन त उहाँले एकै दिनमा 12 बोतल बियर पनि पिउनु भएको रहेछ। अनि तर अहिले चाहिँ पूर्ण रूपमा छुटकारा पाउनु भएको छ। अनि उहाँको श्रीमतीले भन्दै हुनुहुन्थ्यो कि मेरो श्रीमान चाहिँ धेरै धैर्यवान हुनुहुन्छ, उहाँको अगाडि चाहिँ म चाहिँ एकदमै रिसा छु, मेरो श्रीमान धेरै धैर्य गर्ने व्यक्ति हुनुहुन्छ, उहाँले मलाई भन्दै हुनुहुन्थ्यो। अनि यो परिवर्तन चाहिँ कसरी उहाँमा आयो त, कि उहाँ श्रीमानले भन्नुभयो
कि एक दिन प्रभु येशू ख्रीष्ट क्रुसमा झुन्डिएको कुरा उहाँले स्मरण गर्दै हुनुहुन्थ्यो. अनि त्यो दिन चाहिँ उहाँ यति ठुलो डाको छोडेर रुनु भएछ कि जीवनमा अहिलेसम्म त्यत्रो ठुलो डाको छोडेर उहाँ रुनु भएको छैन अरे. त्यति साह्रो उहाँ चाहिँ त्यो दिन रुनु भयो. त्यो येशू ख्रीष्टको क्रुसमा टाएको कुरा चाहिँ आफ्नै अगाडि झल्झलाएकोले गर्दा अनि उहाँले त्यो दिन चाहिँ पश्चाताप गरेर प्रार्थना गर्नुभयो. अनि त्यो दिनदेखि उहाँलाई रक्सी खाने मन कहिले पनि आएन. अनि आजसम्म पनि उहाँलाई त्यो मन आएको छैन. हो, आफ्नो बलले उहाँले धेरै प्रयास गर्नुभयो, सक्नु भएन. तर परमेश्वरको अनुग्रह उहाँले पाएपछि उहाँको जीवनले चाहिँ अहिले फलहरू फलाउँदैछ. प्रिय प्रभुभोज भनेको के हो? प्रिय प्रभुभोज त्यही अनुग्रह पाउने एउटा माध्यम हो. त्यसकारण अब बिरामी नै छ, विशेष काम छ भने त्यो परमेश्वर जान्नुहुन्छ. तर बहाना बनाएर यो प्रभुभोज विधिमा सहभागी नहुनु भनेको चाहिँ आफैलाई परमेश्वरको अनुग्रहदेखि अलग्याउनु हो यो. तर यसकारण प्रभुले यो विधि स्थापना गर्नुभएको छ. योद्वारा परमेश्वरले आफ्नो अनुग्रह तपाईँको जीवनमा बगाउनुहुन्छ. जब तपाईँले त्यो स्मरण गर्नुहुन्छ, परमेश्वरको अनुग्रह तपाईँको जीवनमा बास गर्छ, तपाईँको जीवनबाट फलहरू फल्छ. अनि तपाईँ छिमेकीको छेउमा जिउँदाखेरि उनीहरूले तपाईँको जीवनमा येशू ख्रीष्टलाई देख्छ. यो ख्रिस्टियन कति मिठो बोली, यसको कति राम्रो आचरण. तपाईँ त्यो छिमेकीको निम्ति एउटा ज्योति बन्नुहुन्छ. प्रभुको अनुग्रहले तपाईँलाई त्यो सक्षम बनाउँछ. अनि यो भनेको चाहिँ प्रभुको अनुग्रह पाउने माध्यम हो. त्यसकारण हामी सूचना गर्छौँ, सबैजना तयारीको साथ आउनु होला. यो आशिष चाहिँ प्रभु भोजको विधिद्वारा प्रभुले हाम्रो जीवनमा खन्याउनुहुन्छ. अनि यो पहिलो आशिष थियो. अनि यसै गरी दोस्रो आशिष चाहिँ छ, विश्वासलाई नवीकरण गराउँछ. अब नागरिकता भोत्रो भयो भने, त्यो पुरानो भयो भने त्यसको अक्षर चिनिँदैन. अनि त्यो नागरिकता चाहिँ रिन्यू गर्नुपर्छ, नवीकरण गर्नुपर्छ. अनि जिल्ला कार्यालय चाहिँ नयाँ नागरिकता बनाइदिन्छ. अनि त्यो नयाँ नागरिकतामा चाहिँ प्रष्ट अक्षरहरू आउँछ होइन. अनि यो संसारमा जिउँदै गर्दाखेरि तपाईँ र मेरो विश्वास पनि थोत्रो हुँदै जान्छ, पुरानो हुँदै जान्छ. अनि त्यसलाई चाहिँ नवीकरण गर्नुपर्ने हुन्छ. अनि जब हामी येशू ख्रीष्टले गर्नुभएको कामलाई भुल्दै जान्छौँ, हाम्रो विश्वासहरू चाहिँ थोत्रो हुँदै पुरानो हुँदै जान्छ. अनि इजरायलीहरूले पनि परमेश्वरले गर्नुभएको काम चाहिँ नभुलोस् भनेर मोसा चाहिँ यो पृथ्वीबाट बिदा हुन अगाडि परमेश्वरले गर्नुभएको काम चाहिँ स्मरण गर, याद गर, याद गर भनेर इजरायलीहरूलाई त्यो मरुभूमिमा चाहिँ सम्झाइरहे, उनीहरूले भनिरहे है. व्यवस्था 8 अध्यायको 2 पदमा त्यहाँ मोसा भन्छन्, यी 40 वर्षभरिको उजाड स्थानको यात्रामा परम प्रभु तिमीहरूका परमेश्वरले कसरी तिमीहरूलाई डोर्याउनु भयो सो स्मरण गर है. हामी बाइबल पढ्दा थाहा लाग्छ, उनीहरूले 40 वर्षसम्म उनीहरूले लगाएको लुगा फाटेन, जुत्ता फाटेन. उनीहरूलाई मन्ना 40 वर्षसम्म परमेश्वरले स्वर्गबाट मन्ना गाडिदिनु भयो. जब मिस्रीहरूले खेद्दै आए लाल समुद्रमा, उनीहरू आत्तिए, परमेश्वरले लाल समुद्रलाई 2 फ्याक पारेर सुक्खा भूमिमा हिँडाउनु भयो, कहिले नभएको आश्चर्यकर्म. अनि जब मिस्रीहरू तर्न खोजे, समुद्र सबै जोडियो र फारो राजाका सबै रथहरू डुबेर गए. उनीहरू मरुभूमिमा तिर्खा लाग्यो, परमेश्वरले मसाले चट्टानमा ढुङ्गा हान्, चट्टानबाट पानी निस्क्यो. परमेश्वरले कसरी डोर्याउनु भयो स्मरण गर. जब उनीहरूले स्मरण गरेन भने चाहिँ उनीहरूको जीवनमा खतरा आउने थियो. त्यो खतरा चाहिँ के हो त भन्दाखेरि व्यवस्था 8 अध्यायको 12-13-14 पदले भन्छ, नत्रता जब तिमीहरू, नत्रता भनेको यदि तिमीहरूले स्मरण गरेनौ भने, भनेको त्यो प्रभुले के काम गर्नुभयो तिम्रो जीवनमा, त्यो स्मरण गरेनौ भने तिमीहरू खाएर तृप्त हुनेछौ र राम्रा राम्रा घर बनाएर बस्नेछौ. जब तिमीहरूका बगाल र बथानका वृद्धि भएर जानेछ र तिमीहरूका सुन चाँदी र तिमीहरूसित भएका सबै थोक प्रशस्त हुनेछन्, तब तिमीहरू अहंकारी भएर तिमीहरूलाई दासत्वको देश मिश्रबाट ल्याउनु हुने परमप्रभु तिमीहरूका परमेश्वरलाई भुल्ने छौ. मोसाले भने स्मरण गर, स्मरण गर भने चाहिँ खाएर तृप्त हुनेछौ, अहंकारी हुनेछौ, अनि परमेश्वरलाई भुल्नेछौ. यो खतरा छ. तर परमेश्वरले जे नगर भनेको थियो इजरायलीहरूले त्यही गरे. अनि जब उनीहरू दूत र मह बग्ने देशमा पुगे, उनीहरूले चाहिँ परमेश्वरलाई
भोले परमेश्वरको आशिषले मोटाए अनि परमेश्वरलाई भोले अनि उनीहरू आफ्नै धन सम्पत्तिमा घमण्ड गर्न लागे अनि परमेश्वरप्रतिको भरोसा अनि विश्वासमा चाहिँ उनीहरू सेलाउँदै गए। अनि यही कुरा विश्वासीको जीवनमा पनि हुन सक्छ, त्यो रोगहरू हाम्रो जीवनमा पनि सर्न सक्छ। विश्वासीहरूले पनि परमेश्वरलाई भुल्न सक्छन्। जब हामी विश्वासमा नयाँ हुन्छौँ, टाढो टाढोबाट प्रार्थना गर्न आउँछ अनि उनीहरू बाइबल बिहानी पनि पढ्छ, बेलुका पनि पढ्छ, बाइबल सिरानीमै राखेर सुत्छ। अब यो बाइबललाई यसो हिँड्दाखेरि कहीँ लात्तीले छोयो भने प्रभु क्षमा गर्नुहोस् भन्दै त्यो बाइबल पनि ढोक्छ। अनि कति देखेको छु मैले, कोही बेला त अब प्रभु क्षमा गर्नुहोस् भन्नुको बदलीमा नयाँ नयाँ विश्वासी हुन्छ, विष्णु विष्णु भनेर त्यो नयाँ नयाँ त्यो तृष्णा हुन्छ है। अनि आधा रातमा भिउँदैन भने उनीहरू प्रार्थना गर्छ, उनीहरूले गवाई दिन्छ जसै अनि बिरामी निको हुँदै जान्छ अनि प्रभुको आशिषले मोटाउँदै जान्छ। अब यो सिरानीमा हुने त्यही यो बाइबल चाहिँ भारी हुन्छ, कुनामा फन्किन्छ, एउटा कुनामा सङ्गति भरेल सङ्गति खोज्दा खोज्दा हुन्छ, अब कहाँ हाराखेको छ है। अनि के हुन्छ त्यहाँबाट खाँदै मोटाउँदै गएपछि चाहिँ तातो न चिसो होइन लुकवाम, त्यो उत्साहहीन क्रिस्चियनहरू चाहिँ उत्पादन हुँदै जान्छ। यसकारण जब हामी प्रभुभोजमा सहभागी हुन्छौँ यसै चाहिँ हाम्रो विश्वासलाई चाहिँ नयाँ बनाउँछ, नवीकरण गर्छ। जब हामी यो रोटी लिन्छौँ अनि सम्झिन्छौँ प्रभु तपाईँले मेरो निम्ति क्रुसमा आफ्नो शरीर बलिदान गर्नुभयो, जब हामी जुस लिन्छौँ अब तपाईँले मेरो पाप धुनलाई आफ्नो रगत क्रुसमा बगाउनु भयो, जब हामी त्यसमा हुन्छौँ परमेश्वरले आफ्नो अनुग्रह जीवनमा खनाउनुहुन्छ अनि त्यो थोत्रो नागरिकता नयाँ बनाए चाहिँ परमेश्वरले हाम्रो विश्वासलाई ताजा एकदमै नयाँ नवीकरण गर्नुहुन्छ। त्यसकारण यो विधि प्रभुले स्थापना गर्नुभएको तपाईँहरू, त्यसकारण हामी पहिले अगाडि नै प्रभु भोज चाहनुहोस् भनेर हामी सूचना गर्छौँ। प्रभुको टेबलले चाहिँ प्रभु भोजले चाहिँ यसरी हाम्रो जीवनमा आशिषहरू ल्याउँदछ अनि हरेक विश्वासी प्रभु भोजमा सहभागी हुन आवश्यक छ। अनि तेस्रो आशिष त येशूको प्रेममा वृद्धि गराउँछ। प्रभु भोजमा जब हामी सहभागी हुन्छौँ यसले चाहिँ हामीलाई येशु ख्रिस्टको प्रेममा चाहिँ वृद्धि गराउँदै लैजान्छ। अनि सबैभन्दा ठुलो आज्ञा चाहिँ कुन हो भनेर येशु ख्रिस्टलाई प्रश्न गरे भिडबाट, अनि येशु ख्रिस्टले भन्नुभयो मत्ती 22:37 चाहिँ तैले परमप्रभु आफ्ना परमेश्वरलाई सारा हृदयले होइन सारा प्राणले र सारा समाजले प्रेम गर्नु। यहाँ त कतिजना तपाईँहरू आमा बुवा हुनुहुन्छ, हरेक आमा बाउको भित्री चाहना के हुन्छ भन्नुहोस् त छोराछोरीप्रति, कि छोराछोरीले मलाई माया गरोस् होइन, हरेक आमा बाउको भित्र चाहना हुन्छ। अनि हामी पनि परमेश्वरको छोराछोरी हौ अनि परमेश्वरको पनि चाहना के हुन्छ कि मलाई चाहिँ हरेक विश्वासीले हृदयदेखि नै प्रेम गरोस्, परमेश्वरले पनि त्यो चाहना राख्नुहुन्छ। अनि मत्ती 22:37 येशू ख्रीष्टले त्यही भन्नुभयो त हरेक आमा बाबुको चाहना भए पनि अब सबै छोराछोरीहरूले चाहिँ आमा बाबुलाई माया गर्दैन। आज वृद्ध आश्रम कति धेरै वृद्धि हुँदै जाँदैछ भन्नुहोस् त, पहिला पहिला थियो थिएन, अब आमा बाबुलाई माया गर्ने भए त्यो वृद्ध आश्रम खोल्नु पर्ने थिएन, त सबै आमा बाबुलाई माया गर्ने छोराछोरी हुँदैन, त्यही भएर वृद्ध आश्रमहरू चाहिँ वृद्धि हुँदै जाँदैछ। तर सबै छोराछोरीले माया नगरे पनि होइन, कुनै कुनै छोराछोरीले चाहिँ असाध्य माया गरेको हामी देख्छौँ होइन, जुन छोराछोरीले चाहिँ मेरो आमाले मलाई 9 महिना गर्भमा बोक्नु भएको छ अनि न्यानो काखमा सुताउनु भएको छ अनि मलाई पालन पोषण गर्न शिक्षा दीक्षा दिन मेरो बुवाले दुःख कष्ट उठाउनु भएको छ भनेर उसले सधैँ स्मरण गर्छ, त्यो छोराछोरीले आमालाई माया गर्छ अनि उसले वृद्ध आश्रममा पठाउँदैन होइन। तर जसले आमा बाबुको दुःखलाई सम्झँदैन बिर्सिन्छ उनीहरूले चाहिँ प्रेम पनि गर्दैन अनि आमा बाबुको वास्ता पनि गर्दैन। अनि प्रभु येशु ख्रीष्टलाई प्रेम गर्ने कुरामा पनि यही लागु हुन्छ प्रेरो। अहिले अब फेसबुक युट्युब टिकटकको जमाना आएको छ, हामीलाई फुर्सदै हुँदैन, एकदमै त्यो मिडियाले हामीलाई व्यस्त बनाउँछ, एकछिन टाइम बाटो सुक्क बस्यो
त्यही आइहाल्छ होइन। अनि कति हामी आफ्नै कामले पनि त्यो नगर काम हुन्छ, कामले पनि व्यस्त बनाएको हुन्छ नि। प्रभुले मेरो जीवनमा के गर्नुभयो त्यो सोच्ने फुर्सद पनि हामीलाई हुँदैन। त्यो परमेश्वरको प्रेमलाई चाहिँ हामीले स्मरण नगरेको कारणले गर्दाखेरि नै हाम्रो प्रेमहरू चाहिँ सेलाउँदै जानुको कारण चाहिँ त्यही हो होइन। अन्त्यको दिनमा प्रेम सेलाएर जानेछ भन्नुभएको छ नि। आज जुन देशले सुसमाचार ल्यायो हाम्रो देशमा, त्यो देशमा जानुहोस् त, चर्चहरू खाली छ। म त कति गएँ, चोक्कै पछि चर्च कत्रो भवन ठुल्ठुलो छ तर आइतबार छैन, चाबी लागिरहेछ। प्रेम चाहिँ सेलाएर उनीहरूलाई थाहै छैन कि यीशु ख्रिस्टले मेरो जीवनमा के गर्नुभयो, त्यो कुरा उनीहरूले भुलेर गएका छन्। अनि तर जब हामी चाहिँ यो प्रभु भोजमा आउँछौँ अनि प्रभु भोजले चाहिँ हामीलाई यीशु ख्रिस्टको प्रेमलाई स्मरण गराउँछ, अनि जब प्रभु यीशु ख्रिस्टको प्रेमले हाम्रो हृदयलाई ताजा बनाउँछ अनि उहाँलाई प्रेम गर्ने कुरामा चाहिँ हामी वृद्धि हुँदै जान्छौँ। किनकि प्रभु यीशु ख्रिस्टको प्रेम चाहिँ चान्चुने प्रेम होइन प्रियहरू, प्रभु यीशु ख्रिस्टको प्रेम चाहिँ ईश्वरीय प्रेम हो। अनि जुन प्रेमले हाम्रो हृदय ओगट्छ अनि हाम्रो हृदय त्यो कठोरतालाई चाहिँ पगाल्छ, त्यो जब हामी स्मरण गर्छौँ त्यो ईश्वरीय प्रेमले, प्रभुको प्रेमले चाहिँ हाम्रो कठोर हृदयलाई पगाल्छ। अनि यहाँ यसैया 49 अध्यायको 15 पदमा परमेश्वर भन्नुहुन्छ, के कुनै आमाले आफ्नो दुधे बालकलाई बिर्सन सक्छ र आफूले जन्माएको बालकलाई के त्यसले टिठाउ दिन र त्यसले बिर्सन पनि सक्छ, तर म त तलाई बिर्सन सक्दिन। अब हामीले यो सरसरी पढ्दाखेरि यसको गहिराईलाई हामीले बुझ्नु पनि त्यति सक्दैन प्रियहरू। एउटा आमाले दुधे बालकलाई कति माया गर्छ त्यो यो वचन पढेर हामीले त्यो महसुस गर्न सक्दैनौँ। आमाले आफ्नो दुधे बालकलाई बिर्सन सक्छ र त्यो कुरा चाहिँ त्यो दुध खुवाउने आमाले मात्रै महसुस गर्न सक्छ के, त्यो दुधे बालक लाई चाहिँ त्यो आमालाई कति माया हुन्छ भन्ने कुरो हो कि त्यो दुध खुवाउँदै गरेको आमालाई उसले मात्रै त्यो महसुस गर्न सक्छ, त्यो कुरै त्यस्तै छ। त्यो साधारण हामीले यो पढ्दाखेरि हामीले यसको गहिराई अर्थ बुझ्न सक्दैनौँ। संसारमा जिउँदा हामीलाई सङ्घर्ष हुन्छ, बिरामी, अभाव, निराशा अनेक कुराले घेर्छ, आफन्तले वास्ता गर्दैन, त्यो बेला हाम्रो जीवन कस्तो हुन्छ, मलाई त कसैले पनि माया नगर्ने रहेछ, अब एक्लो महसुस हुन्छ प्रिय। तर त्यो बेला पनि यीशु ख्रीष्ट भन्नुहुन्छ, कसैले माया नगरे पनि म तिमीलाई माया गर्छु। तपाईँले सम्झिनु भयो, कहिले कोही बेला तपाईँ त्यस्तो डेस्परेट एकदम निराशाको खाडलबाट जानुभएको छ, सम्झिनुहोस् यीशुले के भन्नु, परमेश्वर के भन्छ, दुधे बालकको आमाले बिर्सन सक्छ तँलाई बिर्सन सक्दिन। तपाईँले परमेश्वरलाई सम्झिनुहोस्, आफन्तले त्यागो, संसारले माया नगरोस्, तर एक व्यक्तिले त माया गर्नुहुन्छ नि, त्यो व्यक्ति चाहिँ यीशु ख्रीष्ट हुनुहुन्छ। तपाईँ र मलाई सधैँ माया गर्नुहुन्छ, उहाँले तपाईँ र मलाई कति माया गर्नुहुन्छ त्यो चाहिँ हामीले शब्दमा वर्णन गर्न सकिँदैन। अनि तपाईँले चाहिँ क्रुसमा झुन्डिएको यीशुलाई नै हेर्नुपर्छ, उहाँले कति माया गर्नुहुन्छ, उहाँको शिरमा काँडाको मुकुट लागेको छ, हातमा काँटी छ, कोखामा भालाले घोचिएको छ, खुट्टामा काँटी छ, माथि शिरदेखि तल पाउसम्म रगत बगेको छ, दिउँसो 3 बजे छ, टन्टलापुर घाम लागेको छ, ख्या त्यो दतानक पीडामा यीशुले के भन्नुभयो, हे पिता, पिता तपाईँले मलाई किन त्याग्नुभयो, तपाईँ र मैले गरेको पाप चाहिँ उहाँले आफैले बोक्नु भएको थियो आफ्नो शरीरमा, त्यसकारण परमेश्वरबाट उहाँ तपाईँ र मेरो खातिर त्यागिनु भयो। के यो चान्सुने प्रेम हो र, तपाईँ र मलाई अनन्त जीवन दिन उहाँ मर्नुभयो, तपाईँ र मैले भोग्नुपर्ने दुःख यीशुले भोगिदिनुभयो, अनि त्यहाँ अथाह पीडा थियो उहाँलाई, अनि तपाईँ र मेरो निम्ति चाहिँ उहाँले चुपचाप सहिदिनु भयो, उहाँले एक थोपा रगत पनि आफ्नो लागि साँच्नु भएन, आफ्नो लागि साँचेर राख्नु भएन, तर तपाईँको पाप मेरो पापको लागि सबै बगाउनु भयो। विचार गर्नुहोस् कस्तो अचम्मको प्रेम हो यो।

0: हामी छौ तपाईको साथ, तपाई हुनुहुन्छ हाम्रो साथ, हाम्रो साथ, हाम्रो साथ। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेसबिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

0: म मेरो परमेश्वरलाई मेरो हृदयबाट नै धेरै धन्यवाद दिन चाहन्छु। आज पनि म फेरि उहाँको वचन तपाईँहरूको माझमा लिएर आउन पाएकोमा मलाई अति नै खुशी लागेको छ। म परमेश्वरसँग विश्वास गर्दछु कि परमेश्वरले उहाँको वचनद्वारा तपाईँलाई तपाईँको हृदयमा आशिष दिनुहुनेछ। जसरी तपाईँहरूले परमेश्वरको वचन सुन्नुहुनेछ, आज हामी सुसमाचारको पुस्तक लुकाबाट हेर्नेछौ। लुकाको पुस्तक जो चाहिँ नयाँ करारमा तपाईँले पढ्न पाउन सक्नुहुन्छ, सुसमाचारमा यो पुस्तक पर्दछ। 19:10 भन्दछ, किनभने मानिसको पुत्र हराएकालाई खोज्न र बचाउन आएको हो। हामी यस 10 प्रभु येशु संसारमा आउनुको विशेष कारणलाई हेर्नेछौ। उहाँ हराएकालाई खोज्न र बचाउन भनी आउनुभयो। उहाँ यस संसारमा मानिसको रूपमा आउनु भएको मुख्य कारण नै पापीहरूलाई बचाउन अर्थात उद्धार गर्नको लागि थियो। मानिसहरू पापमय अवस्थामा थिए, तिनीहरूलाई बचाउनु नै उहाँको मुख्य उद्देश्य थियो। जो हराएका थिए उनीहरूलाई खोजेर बचाउनु उहाँको उद्देश्य थियो। हामी यस संसारका मानिसहरूको अवस्थालाई थाहा गर्न सक्छौ। तिनीहरूको आत्मिक अवस्था कमजोर र नाजुक बनेको छ। यो कुरा हामीलाई भन्दा धेरै प्रभु येशूलाई थाहा छ। प्रभु येशूले मानिसको आत्मिक अवस्थाको सन्दर्भमा उल्लेख गर्नुभएको छ। नयाँ करारले बताउँदछ कि तिनीहरू भ्रष्ट भएका छन्, तिनीहरू नष्ट हुनेछन्। यदि येशूमा तिनीहरूले विश्वास गरे भने तिनीहरूका सबै पाप क्षमा हुनेछन् र अनन्त जीवन पाउनेछन्। हामीले यो कुरा यूहन्ना 3:16 पढ्न सक्छौ। उनीहरू नाश हुने छैनन् तर अनन्त जीवन प्राप्त गर्नेछन्। यसकारण हराउनु भनेको चाहिँ अस्तित्वमा नै नहुनु भनेको होइन, बरु यसले आत्मिक अवस्था गुमाउनु अर्थात हराउनु भनेर बताउँदछ। यसले पापको प्रभाव वा परिणामको बारेमा बताउँछ। यसकारण हराउनु भनेको परमेश्वरबाट टाढा हुनु भनेको हो, आफ्नै शारीरिक इच्छा अनुसार जिउनु हो। परमेश्वरको इच्छा विपरीत हिँड्नु पनि हराउनु जस्तै हो। तसर्थ नयाँ करारमा हराउनु भन्नुको अर्थ राम्रोसँग पुष्ट गरिएको छ। यदि हामीले येशूमा विश्वास गर्दैनौ भने हामी आत्मिक रूपले हराइरहेका हुन्छौ। हामीले परमेश्वरको आशिष पाउन सक्दैनौ। यदि हामी पापमा नै जिउँछौ भने हामी परमेश्वर भन्दा बाहिर जिइरहेका हुन्छौ। सुसमाचार लुकाको पुस्तक 5:37 येशूले बताउनु भएको दृष्टान्त हामीलाई भनिएको छ। कुनै मानिसले नयाँ दागमध्य पुरानो छालाको मसाकमा हाल्दैन, नत्र त नयाँ मध्यले छाला फाट्छ र दागमध्य पोखिहाल्छ र मसक पनि नष्ट हुन्छ। यसको विचार के हो भने नष्ट हुनु हो तर अस्तित्वमा नै नहुनु होइन। येशु प्रभुले यूहन्ना 6:27 भन्नुहुन्छ, नष्ट हुने भोजनको निम्ति परिश्रम नगर तर अनन्त जीवनसम्म रहने भोजनको निम्ति परिश्रम गर। पत्रुसले पहिलो पत्रुसको पुस्तक 1:7 बताउँदछन्, आगोबाट खारिने तर नष्ट भएर जाने यो विचारबाट हामी के बुझ्छौ भने सुन पूरै नष्ट भएर जाँदैन तर टुटेको बिग्रेको छ भने मूल्य नहुन सक्छ तर पूरै अस्तित्व विलीन चाहिँ हुँदैन। यसरी नै संसारमा भएका मानिसहरू पापको कारणले गर्दा हराएका छन् तर अस्तित्वमै नआएको भन्ने कुरा चाहिँ होइन। पापले तिनीहरूलाई प्रभाव पारेको छ, चोट पुर्याएको छ। पापले सबै मानव जातिलाई नाश गर्दछ। पापको ज्याला मृत्यु हो। पापले परमेश्वरबाट अलग गर्दछ मानिसहरूलाई। पापले मृत्युमा पुर्याउँदछ। पापको कारणले गर्दा मानिस आज हराएको छ, मानिस पतित भएको छ। मेरा आदरणीय श्रोता मित्र, म तपाईँलाई प्रश्न गर्न चाहन्छु, के तपाईँ हराउनु भएको त छैन? के तपाईँ ख्रिस्ट येशु भन्दा बाहिर जिउनु भएको त छैन? मानिस आत्मिक रूपले आज हराइरहेको हामीले देख्छौ। यो सबै हुनुको कारण चाहिँ पाप नै हो। उसको जीवनमा पाप भएको कारणले गर्दा ऊ हराइरहेको छ, किनभने मानिस स्वभावैले पापी छ, मानिस स्वभावैले भ्रष्ट भएको छ। पापले मानिसलाई भ्रष्ट बनाएको छ। उसले आफ्नै इच्छा अनुसार काम गर्दछ जुन परमेश्वरको विरुद्धमा छ। उसले परमेश्वरको आज्ञालाई उल्लंघन गर्छ र हरेक प्रकारका आफ्ना कार्यहरू गर्दछ, किनभने ऊ भ्रष्ट भएको छ। ऊ स्वभावैले हराएको छ, पतित भएको छ। ऊ आत्मिक रूपले हराएको छ। ऊ परमेश्वरको दृष्टिबाट अलग भएको छ। ऊ परमेश्वरको उपस्थितिबाट अलग गरिएको छ, परमेश्वरको कृपा र अनुग्रहबाट अलग गरिएको छ। उसले हृदयमा दुष्टता रच्दछ र दुष्ट खराब कार्यहरू उसले गर्दछ। उसका हरेक चालहरू परमेश्वर विरोधी छन्। उसले परमेश्वरलाई मन पर्ने काम गर्न सक्दैन। ऊ आफ्नै शारीरिक अभिलाषा, शरीरले मागेको मोज मजा अनि रिल्याक्स अर्थात एकदमै संसारको कुरामा उसले आफूलाई चलाइरहेको छ। आफ्नो शरीरमा उसले पूरा गरिरहेको छ। यदि येशूमा विश्वास गर्दैन भने, पश्चाताप गर्दैन भने र लगातार दुष्ट खराब कार्यहरूमा लागिरहन्छ भने बाइबलले भन्छ ऊ पापमै मर्नेछ, ऊ अनन्त अनन्त दण्डको भागीदार हुनेछ। आज धेरै मानिसहरू आत्मिक तवरले हराएका छन्। यदि मानिसले ख्रिष्ट येशूमा विश्वास गर्दैन भने ऊ सदा सर्वदाको निम्ति नष्ट हुनेछ। मानिस जुनसुकै परिस्थितिबाट गुज्रेको भए तापनि प्रभु येशूले हराएको मानिसलाई बचाउनुहुन्छ। पापीहरूलाई बचाउन उहाँ विश्वास योग्य र सक्षम हुनुहुन्छ। यस खण्डले मुक्तिको सन्दर्भमा बताइरहेको छ। आदरणीय श्रोता मित्र, बाइबलको यस पदले हामीलाई के भन्दछ भने, किनभने मानिसको पुत्र हराएकोलाई खोज्न र बचाउन आएको। आज यस खण्डलाई हामीले गहिरिएर विचार गर्नुपर्दछ। येशू प्रभु हराएकालाई खोज्न र बचाउन भनेर यस संसारमा आउनु भएको हो। उहाँको मिशन अर्थात उहाँको काम हराएकालाई खोज्नु र बचाउनु थियो। उहाँ पापीहरूलाई खोजेर बचाउने परमेश्वर हुनुहुन्छ। यो कुरालाई विचार गर्नुहोस्, उहाँ कस्तो उदेकका परमेश्वर हुनुहुन्छ। उहाँ हराएकालाई खोजेर बचाउने अचम्मका ईश्वर हुनुहुन्छ। यसले सबै मानिसलाई उत्साह प्रदान गर्दछ, किनभने हामीले सबै पापीहरूलाई खोजेर बचाउन सक्दैनौ। मानिसले त्यो काम गर्न सक्दैन, तर उहाँले पापीहरूलाई खोज्नुहुन्छ र बचाउनुहुन्छ। उहाँ बचाउने परमेश्वर हुनुहुन्छ, उहाँ जीवन दिने परमेश्वर हुनुहुन्छ। उहाँले चाहनुहुन्छ कि सबै मानिसले उद्धार पाउन सकुन्, कोही पनि नाश नहुन्। बाँच्नका लागि केही कदमहरू चाल्नु पर्दछ। हामी यस कथामा एकजना व्यक्ति जखायासलाई देखिरहेका छौ, जसले येशूलाई खोज्ने इच्छा गरे। हामी तीन पदमा देख्छौ येशू को हुनुहुँदो रहेछ भने तिनी हेर्न चाहन्थे। हामी पहिलो कुरा तिनको इच्छालाई देख्दछौ, हामी तिनको आत्मिक इच्छालाई देखिरहेका छौ। येशू प्रभुलाई देख्ने इच्छा तिनको मनमा आयो। तिनले इच्छा गरे, म येशूलाई हेर्न चाहन्छु। चाहनु एउटा इच्छा हो। तिनले विश्वास गरे कि उहाँ मुक्तिदाता र मसीह हुनुहुन्छ, उहाँमा मेरो पाप क्षमा हुन सक्छ, उहाँ मात्र साँचो र सत्य परमेश्वर हुनुहुन्छ, उहाँ बाहेक अरू कोही परमेश्वर हुन सक्दैन भनेर तिनले विश्वास गरे। तिनको आत्मिक तृष्णालाई हामीले देखिरहेका छौ। एक पापीले उद्धार पाउन येशूमा विश्वास गर्नु पर्दछ। हामी दुई पदमा देख्छौ तिनी कर उठाउनेहरूमा प्रमुख मानिस थिए, अनि तिनी धनी थिए। यो मानिस कर उठाउने थियो, तिनीसँग प्रशस्त रूपैयाँ पैसा थियो। उनी एक धनाढ्य एकदमै धनी मानी मानिस थिए। तिनले रोमी सरकारबाट सरकारी जागिर खाएका थिए। सरकारी जागिर खाने अहिलेको सन्दर्भमा पनि ठूलो मान्छे हुन्छ। तपाईँले विचार गर्नुहोस्, उनी एक शासक वा राजा जस्तै थिए, किनभने कर उठाउनेहरू मध्येमा उनी एक प्रमुख अर्थात हाकिम थिए। तिनको अधीनमा धेरै कर उठाउने मानिसहरू हामीले देख्न सक्छौ। तिनीसित धेरै नोकर चाकर पनि थिए होला। तिनको सम्पत्ति प्रशस्त थियो, तर यी सबै कुराहरूले तिनलाई शान्ति दिन सकेन। तिनले साँचो शान्ति पाएका थिएनन् प्रिय मित्र। त्यसैले तिनले येशू मात्र साँचो शान्तिदाता हुनुहुन्छ भनेर विश्वास गरे। त्यसैले तिनी येशूका आउनलाई इच्छा गरे। येशूलाई हेर्ने तिनको ठूलो इच्छा जाग्यो। तिनले सांसारिक धन सम्पत्ति, संसारका मान इज्जत, यी सबै कुरा केही पनि होइन भन्ने कुरा महसुस गर्न सके। प्रभुले दिनुहुने शान्तिसँग आफूसँग भएका कुनै पनि कुरा उनले दाँच्न सकेनन्, तुलना गर्न उनी सकेनन्। यो धन सम्पत्ति नष्ट भएर जान्छ, तर येशूले मात्र साँचो शान्ति मलाई दिनुहुन्छ भनेर तिनले विश्वास गरे। तिनले संसारको धन सम्पत्तिलाई मुख्य ठानेनन्। सबैभन्दा मूल्यवान तिनको लागि धन सम्पत्ति होइन, तर येशू ख्रिष्ट हुनुहुन्थ्यो। तिनी आत्मिक रूपले बिउजे, जीवित भए। तिनले सत्य कुरालाई थाहा गरे आफ्नो मनमा। तिनले आफू संसारमा हराएको कुरा थाहा पाए, तसर्थ धन सम्पत्तिको मोहबाट बाँच्न उनी येशूको शरणमा आए। तिनले सत्यको खोजी गरे, तिनले मुक्ति पाउन इच्छा गरे। मर्कुस 8:36 हामीलाई भनिएको छ, येशूले भन्नुभयो, किनभने मानिसले सारा जगतलाई हात पारेर प्राण चाहिँ गुमायो भने त्यसलाई के फाइदा हुन्छ र। हामीले देखिरहेका छौ, मानिसले सारा संसारको धन सम्पत्ति हात पार्न सक्छ, आफ्नो इज्जत कमाउन सक्छ, तर आफ्नो आत्मालाई गुमाउँछ भने उसलाई के फाइदा हुन्छ र, के लाभ हुन्छ र। परमेश्वरको दृष्टिमा त्यो मानिसको लागि धन सम्पत्ति केही पनि भएन, तर आत्मा बहुमूल्य छ, प्राण बहुमूल्य छ। हामी जखयासलाई देखिरहेका छौ, जसले सबै धन सम्पत्ति छोडेर येशूको पछि लागे। तिनले धन सम्पत्ति भन्दा येशूलाई धेरै माया गरे। येशूले गर्नु भएको काम अतुलनीय छ, अर्थात् कुनै पनि कुरा येशूले गर्नुभएको कामसँग दाँच्न सकिन्न, अनि यो काम गर्ने उहाँ मात्र सक्षम हुनुहुन्छ। उहाँले मात्र पापीलाई बचाउन सक्नुहुन्छ। उहाँले मानिसहरूका पापबाट उनीहरूलाई छुटकारा गराउन सक्नुहुन्छ। उहाँले पापको बन्धनबाट स्वतन्त्र गराउन सक्नुहुन्छ, तसर्थ तिनले ख्रिस्ट येशूको मूल्यलाई देख्न सके। के आज तपाईँले प्रश्न गरिरहनु भएको छ, कसले मलाई पापबाट छुटकारा दिन्छ होला भनेर? येशू एक मात्र मुक्तिदाता हुनुहुन्छ। उहाँमा मात्र तपाईँको आशा हुन सक्छ। उहाँले मात्र तपाईँलाई तपाईँको पापबाट छुटकारा गर्न सक्नुहुन्छ। उहाँ बाहेक अरू कुनै पनि उद्धारकर्ता छैन। आदरणीय श्रोता मित्र, एकचोटि आफूलाई प्रश्न गर्नुहोस्, के तपाईँले ख्रिस्ट येशूलाई माया गर्नुभएको छ? तपाईँको आत्माको निम्ति, तपाईँको उद्धारको निम्ति उहाँमा आशा छ? मैले तपाईँलाई भने, ख्रिस्ट येशूमा मात्र तपाईँको आशा हुन सक्छ। येशूमा मात्र हाम्रो पापको क्षमा छ। उहाँले मात्र हामीलाई जीवन दिन सक्नुहुन्छ। उहाँ जीवनको कर्ता हुनुहुन्छ, जीवनको मालिक हुनुहुन्छ। उहाँ परमेश्वर भएर पनि उहाँले मानव चोला धारण गरेर संसारमा आउनुभयो। पवित्र कन्याबाट जन्म लिनुभयो। पापरहित जीवनमा उहाँ जिउनुभयो। उहाँ धर्मी भएर अधर्मीका निम्ति मर्नुभयो। उहाँ गाडिनुभयो र तीन दिनपछि मृतबाट बौरी उठ्नुभयो, जीवित हुनुभयो तपाईँलाई जीवन दिनको लागि। उहाँ जस्तो जीवित परमेश्वर अरू कोही पनि छैन। त्यसकारण प्रिय मित्र, आज नै जीवित ख्रिस्ट येशूलाई विश्वास गर्नुहोस् र आफ्नो आत्मामा उद्धार पाउनुहोस्।
1: हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

0: जयमसीत तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुनियस एफएम 105.1 मेगाहर्स काठमाडौँबाट र 105.6 मेगाहर्स पोखराबाट।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।

नमस्ते नमस्ते आदरणीय मित्र, आज तपाईसित यसरी यस कार्यक्रममा भेटघाट गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। तपाईँले आफ्नो बहुमूल्य समय दिएर यस कार्यक्रमको निम्ति रेडियो अगाडि आएर बस्नु भएको निम्ति धन्यवाद। मान्छे चाहे धनी होस् वा गरीब, उसको हृदयमा नम्रताको विचार र भावना छैन भने उसको जीवनको कुनै मूल्य हुँदैन। घमण्ड र अहंकार आत्मिक जीवनका शत्रु हुन्। आज यो समस्याको बारेमा हामी कुराकानी गर्नेछौ। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, तपाईँले लेख्नुभएका पत्रहरू, तपाईँका सुझाव, तपाईँको प्रेम, तपाईँले दिनुभएको आर्थिक सहयोगको निम्ति मेरो हृदय सधैँ नै कृतज्ञ छ। प्रत्येक दिन म तपाईँलाई धन्यवाद दिन चाहन्छु तपाईँले देखाउनु भएको प्रेम र ममताको निम्ति। यस कार्यक्रमको लागि म तपाईँसित दुवै हात जोडेर अनुरोध गर्दछु, कृपया यो सहानुभूति र यो प्रेम र यो सहायता निरन्तर यो कार्यक्रमको निम्ति तपाईँको जीवनबाट भइ नै रहोस् र हामी तपाईँको सेवामा निरन्तर अगाडि बढ्ने अवसर पाइ नै रहौ। यही नै निरन्तर रहोस्। परमेश्वरसित यही नै हाम्रो इच्छा र चाहना छ। तपाईँलाई धन्यवाद दिँदै मेरो हृदयका कुरालाई यही नै रोकेर राख्न चाहन्छु। आउनुहोस्, सधैँ चाहिँ आज पनि हामी एउटा मधुर अर्थपूर्ण गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हामीले हाम्रो हृदयलाई तयारी गर्नेछौं।

0: संसार एक दिन नाश भएर जानेछ। संसार नाशवान छ, संसारमा जे पनि छन् ती असम्भरी छैनन्, एक दिन नाश भएर जानेछन्। यो संसार, यो पृथ्वी सधैँभरि यस्तै रहने छैन। हुन त हेर्दा हेर्दै 10-15 वर्षभित्रै तपाईँको मेरो गाउँ, घर, शहर सबै परिवर्तन भइसकेको छ। हरियो परियो सबै हराइसकेका छन्, होइन? अचम्मका अचम्मका घरहरू ठडिएका छन्। के पो भइसकेको छ। बाटो घाटो कति शान्त सुन्दर थियो, तर अहिले प्यापार पुपुर पपार गर्दा गर्दा एकदमै वातावरण बिग्रिसकेको छ। अन्तमा एक दिन सबै कुरा सिद्धिएर नै जाने हो। एक न एक दिन यसको अन्त हुनेछ। ठूला ठूला बिल्डिङहरू, सम्पत्तिहरू, सुन चाँदीहरू सबै एक दिन नाश हुनेछन्, खरानी हुनेछन्। पहिलो यूहन्ना 2:17 पदमा बाइबलले भन्छ, संसार बिति जानेछ र त्यसको अभिलाषा पनि बितेर जानेछ, तर परमेश्वरको इच्छा बोमजिम गर्ने चाहिँ सधैँभरि रहिरहन्छ। यो नाशवान संसारको निम्ति जिउनु व्यर्थ हो। यो संसारमा सम्मान प्राप्त गर्न खोज्नु पनि व्यर्थ हो। बाइबलले जीवनको सेखीलाई हाम्रो शत्रु भनेको छ। दार्शनिक अरिस्टोटलले आफ्नो समयका मानिसहरूको बारेमा अध्ययन गरे। तिनले मानिसहरूलाई विभिन्न वर्गमा बाँडे। घमण्ड गर्ने मानिसहरू, जीवनमा सेखी गर्ने मानिसहरूको स्वभावबारे तिनले अध्ययन गरे। जब मान्छेको जीवनमा आराम सुविधा हुन्छ तब उन्नति हुन्छ, तब मानिसले ती सबैको निम्ति घमण्ड गर्दछ। मान्छेको स्वभाव नै यस्तो हुन्छ। मान्छेले कुन कुन कुराको निम्ति घमण्ड गर्छ? धन, योग्यता, शिक्षा, जात, मान पद, पृष्ठभूमि, सुन चाँदी, घरबार, जग्गा जमिन, शिक्षा, मोटर गाडी, सुन्दर भवन आदि। तर यस्ता कुराहरूका निम्ति घमण्ड गर्नु व्यर्थ हो। समाजमा मान सम्मान पद प्राप्त गर्ने कोसिस गर्नु पनि व्यर्थ हो। सुलेमान राजा धेरै बुद्धिमानी र धनी थिए। तिनी भन्छन्, व्यर्थै व्यर्थ सबै व्यर्थ। अरू मानिसहरूको अघि आफ्नो सफलता उपलब्धिको झण्डा फरफराएर उठाएर घमण्ड गर्ने व्यक्ति मूर्ख हो। बाइबलले भन्छ, शरीरको अभिलाषा, आँखाको अभिलाषा र जीवनको सेखी नराम्रो हो। यस्ता कुराहरू परमेश्वरबाट आउँदैनन्, ती त परमेश्वर विरोधी हुन्, परमेश्वरका शत्रु हुन्। बाइबलले भन्छ, मानिस बलियो छ भने पनि ऊ एउटा सास मात्र हो। आजको सबैभन्दा बलियो मानिस, सबैभन्दा धनी मानिस, करोडपति, अरबपतिको बारेमा एउटा कुरा सुनिन्छ, तर भोलि गएर ऊ कंगाल हुन्छ। उसको नाम मानिसहरूले चाँडै भुलिहाल्छन्। मै हुँ भन्ने बलवान मान्छे एक घण्टाको बिमारीले गर्दा कमजोर बन्छ। उसको शरीरको घमण्ड कता जान्छ कता। बुद्धिमानी मानिस को हो? त्यही हो जसले परमेश्वरलाई चिन्छ। यसै कारण तपाईँको मान पद धन सम्पत्ति घर योग्यतामाथि घमण्ड गर्न छोड्नुहोस् र परमेश्वरलाई चिन्नुहोस्। उहाँको बाटो लाग्नुहोस्, उहाँको पछि लाग्नुहोस्। उहिले उहिले नबुकदनेस्सर भनिने एउटा राजा थिए। तिनले एउटा सुन्दर महल बनाए, शहर पनि सुन्दर बनाए। एक दिन तिनी हावा खान भनी महलको कौशीमा चढे। तिनले मनमने भने, यो बेबिलोन शहर मैले मेरो बल र शक्तिको निम्ति बनाएको हुँ। परमेश्वरले तिनको घमण्ड देखेर तिनलाई बहुलाह बनाइदिनु भयो, पगलाह बनाइदिनु भयो। गधा वा गोरुको बुद्धि तिनलाई दिइयो। तिनी पशु जस्तै हात पाउ टेकेर हिँड्न थाले, घाँस खान थाले। 7 वर्षसम्म तिनको अवस्था यस्तो भयो। कसैले पनि तिनलाई सहायता गरेनन्। तपाईँसित पनि घमण्ड गर्नुपर्ने कारणहरू होलान्। लखपति हुनुहुन्छ होला, सुन्दर घर छ होला, राम्रो जागिर छ होला, अरूहरूको भन्दा राम्रो अवस्था होला। सायद तपाईँ ती सबैको कारण घमण्ड गर्नुहुन्छ होला। यसैलाई जीवनको सेखी भनिन्छ। राम्रो स्थान पाउन खोज्नु, समाजमा इज्जत र मान पाउन खोज्नु, इज्जत कमाउने इच्छा गर्नु जीवनको सेखी हो। आत्मिक मानिसहरूको बीचमा पनि यस्ता व्यक्तिहरू भेटिन्छन् जुन एउटा दुःखको कुरा हो। आफैलाई अरूभन्दा आत्मिक, पवित्र, सिद्ध देखाउने व्यवहार पनि जीवनको सेखी हो। चर्च गिर्जामा प्रचार गर्ने कसै कसैले आफूलाई अति सिद्ध र पवित्र देखाउने चेष्टा गर्छन्। प्रियजन, पावल प्रेरितले 20 वर्षसम्म सुसमाचार प्रचार गर्ने कार्य गरे। तिनले भने, पापीहरू मध्ये म सबैभन्दा ठूलो र मुख्य पापी हुँ। हामी मानिस हौ, माटोले बनेका हौ, माटोले बनेको घरमा बस्छौ। नक्कली आत्मिकता देखाएर आफैलाई अरूभन्दा ठूलो देखाउने कोसिस नगरौं। येशु ख्रीष्टले भन्नुभयो, तिमीहरू मध्ये जो सबैभन्दा ठूलो छ त्यो सबैको दास बनोस्। यो सिद्धान्त हाम्रो जीवनमा लागू हुनुपर्छ। यस्तो जीवनलाई परमेश्वरले मन पराउनुहुन्छ। तपाईँ जुन समाजमा बस्नुहुन्छ, जुन चर्च गिर्जामा जानुहुन्छ, के त्यहाँ तपाईँ म भन्ने भावना राख्नुहुन्छ? तपाईँको मुखबाट निस्कने वचनले झगडा उत्पन्न गर्छ कि? यस्तो स्वभाव आत्मिक जीवनको शत्रु हो। परमेश्वरको वचनले यसो भन्छ, घमण्ड संसारको एउटा भाग हो, यो परमेश्वरको विरुद्धमा हुन्छ, यसले मान्छेको समझलाई अन्धो बनाउँछ। यस्तो कुरा हाम्रो जीवनमा छ भने त्यसलाई हटाउनु पर्छ, किनकि त्यसले आत्मिक जीवनलाई नाश पार्छ। परमेश्वरको वचनले भन्छ, जीवनको सेखीले हामीलाई नाश पार्छ। के तपाईँ व्यर्थका कुराहरूमा घमण्ड गरिराख्नु भएको छ? त्यसले तपाईँलाई कुनै फाइदा दिँदैन। हाम्रो समाजमा यस्तो परम्परा छ, घरमा छोरा जन्मदा बहुत धुमधाम हुन्छ, ठुलो भोज लगाउँछन् छोरो जन्मदा। तर 15-20 वर्षपछि त्यही छोरोले लागू पदार्थ खाएर आफ्नो बाउ आमालाई पैसा मागेर लखेट्छ, खुकुरी बोकेर दे भने ते ए बुढा ए बुढी दिनस भने मारिदिन्छु। कस्तो लाग्यो त्यो जन्मेको दिनको घमण्ड बाउ आमाको 15-20 वर्षपछि टुक्रा टुक्रा हुन्छ। त्यही घरमा छोरी जन्मन्छ तर कसैलाई आनन्द हुँदैन। तर त्यही छोरीले जीवनको अन्तमा बुढेसकालमा आफ्ना बुवा आमालाई माया गर्छिन्, प्रेम गर्छिन्, स्याहार सुसार गर्छिन्। कति अचम्म होइन त? जुन कुरालाई तिरस्कृत गरियो त्यही कुराले तपाईँ र मलाई आशिष दिन्छ। जुन कुरामा हामीले घमण्ड गर्यौं त्यही कुराले हाम्रो जीवनलाई खत्तम बनाउँछ। मैले भन्न खोजेको छोरा ठिक छैनन् भन्ने होइन, तर जीवनको यथार्थ तपाईँको अगाडि मैले प्रस्तुत गरेको हुँ। हाम्रो समाजमा प्रचलित परम्परा, यो जीवन तपाईँको हो, यस जीवनलाई प्रभुको चरणमा नम्रतामा राखेर हामी अगाडि बढ्न पर्छ। एउटा अर्थपूर्ण जीवन बोकेर, घमण्ड र सेखी बोकेर केही फाइदा हुने छैन, हामी खत्तम हुनेछौ। तर परमेश्वरको प्रेम बोकेर, उहाँको नम्रता बोकेर हामी हिँड्छौ भने हाम्रो जीवन अवश्य अर्थपूर्ण बन्नेछ, सफल बन्नेछ। याद गर्नुहोस्, यो जीवन तपाईँको आफ्नै हो र यस जीवनको निम्ति अर्थपूर्ण निर्णय लिने जिम्मेवारी पनि तपाईँको आफ्नै हो। समयले बिस्तारै मलाई विदाई दिइरहेको छ, तर यदि आजको कुराकानी सुनेर तपाईँको मनमा प्रश्न जागेर आएको छ, कतै तपाईँको मन दुख्यो कि, चित्त पोल्यो कि, तपाईँका कुनै पनि कुराहरू हो, मलाई निसंकोच लेख्नुहोस्, म तपाईँलाई जवाफ दिनेछु।
1: हामीसित सम्पर्कको निम्ति वाट्सएप, युट्युब र संचारका विभिन्न माध्यमहरूलाई प्रयोग गरेर हामीसित कुराकानी गर्न सक्नुहुनेछ। तपाईँले रेकर्ड गरिएको सन्देश पनि मलाई पठाउन सक्नुहुनेछ र मबाट अवश्य नै तपाईँले जवाब पाउनुहुनेछ, बातचित गर्न सक्नुहुनेछ। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउन्।

पुनरुत्थान र जीवन म नै हुँ। मलाई विश्वास गर्ने मर्यो भने पनि बाँच्नेछ। औ बाँच्ने र मलाई विश्वास गर्ने प्रत्येक कहिले पनि मर्ने छैन। नदराओ, आदि र अन्त औ जीवित चाहिँ म नै हुँ। म मरेको थिएँ, हेर म सधैँको निम्ति जीवित छु। मृत्यु र पातालका साँचाहरू मसँग छन्। मारिएका थुमा चाहिँ शक्ति र धन, ज्ञान र बल, आदर, महिमा र धन्यवाद ग्रहण गर्ने योग्यको हुनुहुन्छ।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: परमेश्वरलाई तपाईँको जीवनको लेखक बन्न दिनुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 54 यहाँहरूलाई स्वागत छ। परमेश्वर यस संसारको सृष्टिकर्ता हुनुहुन्छ र उहाँले यसको लागि निरन्तर आफ्नो कथा लेखिरहनु भएको छ र तपाईँ र म उहाँले लेखिरहनु भएको पुस्तकको केन्द्रमा छौ। उत्पत्तिको पुस्तक 1:25। परमेश्वरले पृथ्वीका जात जातिका वन पशुहरू, जात जातिका फाल्तु पशुहरू र जमीनमा घस्रने जात जातका जन्तुहरू बनाउनुभयो अनि उहाँले हेर्नुभयो त्यो असल थियो। सूर्य, निलो आकाश, हरियो घाँस, फूलहरू, रूखहरू, उड्ने र सुन्दर गीत गाउने चराहरू, यी सबै परमेश्वरको कथाको पृष्ठभूमि हुन्। तर हामी केन्द्र आकर्षण हौ। उत्पत्तिको पुस्तक 1:26-27। अनि परमेश्वरले भन्नुभयो, मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऊ, तिनीहरूले समुद्रका माछाहरू, आकाशका पंक्षीहरू, फाल्तु पशुहरू र जमीनमा हलचल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून्। यसै कारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो। पृथ्वीमा मानिस जतिको अद्भुत र बहुमूल्य अरू कुनै जीवित प्राणी छैन। परमेश्वरले मानिसलाई ठूलो तर्क क्षमता सहित सृष्टि गर्नुभयो। हामी हाम्रो भविष्यको योजना बनाउन सक्छौ। हामीसँग गहिरो भावनाहरू व्यक्त गर्ने क्षमता छ र सबैभन्दा महत्वपूर्ण कुरा, हामी परमेश्वरबाटको प्रेमलाई धेरै गहिरो तरिकाले अनुभव गर्न सक्षम छौ र हामी उहाँको प्रेम अरूसँग बाँड्न सक्छौ। पहिलो योहन्नाको पुस्तक 4:16। यसरी हामी प्रति भएको परमेश्वरको प्रेम हामी जान्दछौ र विश्वास गर्छौ। परमेश्वर प्रेम हुनुहुन्छ र जो प्रेममा रहन्छ त्यो परमेश्वरमा रहन्छ र परमेश्वर उसमा रहनुहुन्छ। प्रिय श्रोता, प्रेम नै परमेश्वरको सबैभन्दा ठूलो कुरा हो। यो परमेश्वरले मानिसलाई दिनुभएको सबैभन्दा ठूलो उपहार हो अनि उहाँको प्रेमको अनुभव गर्नु नै तपाईँ र मैले भविष्यमा हेर्नुपर्ने सबैभन्दा ठूलो उपहार हो। पहिलो कोरिन्थीको पुस्तक 13:3। यदि मैले सारा सम्पत्ति बाँडिदिए र मेरो शरीर जलाउनलाई दिइहाले तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन। यस संसारमा हामीले गर्ने सबै काम, हामीले भन्ने सबै कुरा, हामीले निर्माण गर्ने सबै कुरा, यदि हामीले यी कुराहरू प्रेमले गरेनौ भने यसले हामीलाई फाइदा गर्दैन। परमेश्वरको प्रेमलाई जान्नु र अनुभव गर्नुले नै हाम्रो जीवनलाई साँच्चै अर्थपूर्ण बनाउँछ। पहिलो कोरिन्थीको पुस्तक 13:11-12। जब म बालक थिए तब बालक जस्तै बोल्थे, बालकले जस्तो विचार गर्थे, बालकले जस्तै तर्क गर्थे, तर जब म जवान भए तब बालकको चाल छोडिदिए। अनि हामी ऐनामा जस्तै धमिलोसँग देख्छौ तर त्यस बेला चाहिँ छलङ्ग देख्नेछौ। अहिले म थोरै मात्र बुझ्दछु, त्यस बेला चाहिँ पूरै बुझ्नेछु, जसरी म पनि पूर्ण रूपले चिनिएको छु। प्रिय श्रोता, हामी मध्ये जसले यीशु ख्रीष्टद्वारा मुक्ति पाएका छौ, अब हामीले परमेश्वरको प्रेमको सानो झलक अनुभव गरिरहेका छौ। तर भविष्यमा एक दिन यीशु ख्रीष्ट फर्कनुहुनेछ र उहाँले यहाँ पृथ्वीमा आफ्नो राज्य स्थापना गर्नुहुनेछ। त्यस समयमा हामीले परमेश्वरको प्रेमलाई धेरै हदसम्म अनुभव गर्नेछौ। चाहिँ पूरै बुझ्नेछु, जसरी म पनि पूर्ण रूपले चिनिएको छु। प्रिय श्रोता, हामी मध्ये जसले यीशु ख्रीष्टद्वारा मुक्ति पाएका छौ, अब हामीले

0: भन्दा ठूलो वास्तविकता अरू केही छैन। तपाईँ प्रति परमेश्वरको प्रेमलाई अनुभव गर्नुहोस् र यसलाई अरूसँग साझा गर्नुहोस्। परमेश्वरलाई तपाईँको कथाको लेखक बन्न दिनुहोस्। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
1: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
2: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
1: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: नमस्ते तथा नमस्कार, म हुँ गायक दाउद खालिङ राई। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम बदलिएको जीवनशैली।
2: जय मसीह तथा नमस्कार। TWR नेपालद्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवनशैलीमा यहाँहरूलाई स्वागत छ।
3: प्रिय मित्रहरू, अघिल्लो कार्यक्रममा हामीले आफ्नो रिसालो स्वभावको बारेमा के गर्ने भन्ने बारेमा कुराकानी गरेका थियौं। मलाई विश्वास छ त्यो कार्यक्रमले तपाईंलाई केही न केही हदसम्म पक्कै पनि सघाउ पुर्यायो होला। आजको कार्यक्रममा भने हामी स्वर्ग कसरी जाने भन्ने बारेमा कुराकानी गर्नेछौ। हजुर, स्वर्ग कसरी जाने? तपाईँको मनमा पनि कहिलेकाहीँ यो प्रश्न आउँछ। हामीले सायद त्यसैको लागि पनि परमेश्वरलाई पछ्याएको हुन सक्छौ। धेरैजना मानिसहरू स्वर्ग जान चाहन्छन्, तर स्वर्ग कसरी जाने त? आउनुहोस् आजको कार्यक्रममा यसबारे कुराकानी गरौं। हेर, म धोकामा उभिएर ढकढक्याउँछु, कसैले मेरो स्वर सुनेर ढोका खोलिदियो भने म त्यस कहाँ भित्र पस्नेछु र त्यससँग भोजन खानेछु र त्यसले मसँग खानेछ। प्रकाश 3:20। प्रिय साथी, यदि तपाईलाई कुनै ठाउँमा निम्तो दिइएको छ, तपाईलाई बोलाइएको छ जुन ठाउँमा तपाईँ कहिले जानु भएको थिएन पहिला, अब त्यो निम्तो आउने बित्तिकै दुईवटा प्रश्न तपाईँको दिमागमा आउँछ। पहिलो, त्यो ठाउँ कहाँ छ? र दोस्रो, त्यहाँसम्म म कसरी पुग्न सक्छु या कसरी जाने त्यो ठाउँसम्म? यो आफैमा अनौठो कुरा हो कि धेरैजना मानिसहरू मरेपछि स्वर्ग जाने योजना बनाउँछन् या भनौ स्वर्ग जाने इच्छा गर्छन्, तर त्यहाँ कसरी पुग्ने भन्ने बारेमा उनीहरूलाई शंका हुन सक्छ। एउटा प्रश्न सोधौं है तपाईलाई। मानौ तपाईँ स्वर्गको ढोकामा उभिएर ढकढक गर्दै हुनुहुन्छ र उताबाट सोधिन्छ कि म तिमीलाई किन भित्र जान दिऊ या म तिमीलाई किन भित्र बोलाऊ, अब तपाईँ के भन्नुहुन्छ? प्रश्न कठिन छ, होइन त? तपाईँलाई थाहा छ यो हुन सक्ने कुरा हो। तपाईँ अन्तत स्वर्ग जाने योजना त गर्दै हुनुहुन्छ, तर ढोका कसरी खोलिन्छ त? कसै कसैले विश्वास गर्छन् कि मानिसमा भएको भलाइ नै त्यो ढोकाको चाबी हो। उनीहरू विश्वास गर्छन् कि एक असल व्यक्ति हुनु, मूल रूपमा एक राम्रो परिवारको मानिस, एक असल छिमेकी, इमानदार हुनु प्राय जसो समयमा है, र परमेश्वरलाई बलिदान चढाउनाले स्वर्गको त्यो ढोका उनीहरूको निम्ति खोलिन्छ। उनीहरू तर्क गर्छन् कि आम मानिस भन्दा या सामान्य मानिस भन्दा केही हदसम्म राम्रो व्यक्ति आफूलाई बनाउन सकियो भने परमेश्वरले उहाँलाई स्वर्गमा प्रवेश गर्न दिनुहुन्छ या त्यहाँ कुनै रोकटोक हुने छैन। तर प्रिय साथी, अचम्मको कुरा के छ भने आफूलाई धेरै आध्यात्मिक ठान्ने मानिसहरू भन्दा आफू धार्मिक भएको दावी नगर्ने मानिसहरू धेरै राम्रो, उदार र मिलन

साह्रो हुन सक्छन्। एउटा सिनारियो या एउटा परिस्थिति अनुमान गर्नुहोस् है, एकछिन आफ्नो दिमागमा राख्नुहोस् है। मानौ तपाईँ कुनै एउटा सुनसान टापुमा तपाईँले समय बिताउनु पर्नेछ र एकजना साथी तपाईँले त्यहाँ लान पाउनुहुन्छ। अब मलाई भन्नुहोस् त, त्यो टापुमा तपाईँसँग साथी हुनको लागि तपाईँ कसलाई छान्नुहुन्छ? एकजना अति नै धार्मिक व्यक्ति तर तपाईँसँग नमिल्ने तपाईँको छिमेकी छान्नुहुन्छ कि, जो एकजना व्यक्ति छ ऊ पिउँछ पनि, ऊ हल्ला पनि गर्छ, ठुलो स्वरले बोल्छ, अरू मानिसहरूसँग कहिले काहीँ झगडा पनि गर्छ, तर तपाईँसँग साह्रै मिल्छ, त्यो मानिसलाई छान्नुहुन्छ त? पक्कै पनि तपाईँ त्यो अधार्मिक भनिएको या त्यो पिउने झगडा गर्ने मानिसलाई नै आफ्नो साथीको रूपमा छान्नुहुन्छ नि, होइन र? तर यो कुरालाई तपाईँ कसरी व्याख्या गर्नुहुन्छ त? अनि अर्को थरी समूहको मानिसले विश्वास गर्दछन् कि उनीहरूको राम्रो कामहरू, जस्तै उनीहरूको उदारता, उनीहरूले परिवारलाई गर्ने हेरचाह, छिमेकी प्रति गरिएको असल व्यवहार, यी कुराहरू नै काफी छ स्वर्ग जानको लागि। यो पहिलो तर्ककै विस्तारित रूप हो, यो खराब कुरा पक्कै होइन है। तर बाइबलले बताउँछ कि हाम्रो सबै भलाई वा असल आचरण, चाहे त्यो जति सुकै राम्रो किन नहोस्, हामी र परमेश्वरको बीचको दूरी तोड्नको लागि पर्याप्त छैन। यसैयाको पुस्तक 59:2 भन्दछ, तर तिमीहरूका अधर्मले तिमीहरूलाई आफ्ना परमेश्वरबाट अलग गरेका छन्। मानौ तपाईँले पहाड़को बीचमा एउटा गहिरो खादल पार गर्नुपर्नेछ र त्यो खादल 25 फिटको छ, र मान्नुहोस् कि तपाईँ एक खेलाडी जस्तो फिट हुनुहुन्छ र 24 फिट 9 इन्च मजाले उफ्रन सक्नुहुन्छ। के तपाईँको त्यो 24 फिट 9 इन्च उफ्रन सक्ने सिप वा कला पर्याप्त हुन्छ त 25 फिटको खादल पार गर्नको लागि? अह, हुँदैन, कदापि पनि सम्भव हुँदैन। तपाईँ मात्र 1 इन्चको कारण खादलमा खस्नुहुनेछ। बाइबलले रोमीको पुस्तक 3:23 स्पष्ट रूपमा बताएको छ कि सबैले पाप गरेका छन् र परमेश्वरको महिमाबाट चुकेका छन्। यसमा कुनै अपवाद छैन। यस पदमा प्रयोग भएको अल अथवा सबै भन्ने शब्दले कुनै शंका वा उपशंकाको लागि ठाउँ छोडेकै छैन। फेरि बाइबलले भन्दछ कि हामी सबैले धार्मिकतामा गरेका कामबाट होइन, तर उहाँको आफ्नै कृपा अनुसार पुनर्जीवनको स्नानद्वारा र पवित्र आत्माद्वारा भएको नवीकरणबाट उहाँले हामीलाई मुक्ति दिनुभयो। तितस 3:5 के तपाईँले त्यो शब्द याद गर्नुभयो, पुनर्जन्म भन्ने शब्द? यो उही शब्द हो जुन यीशुले वास्तवमा एक असल मानिस, उदार र दयालु र नैतिक व्यक्तिसँग कुराकानी गर्दा प्रयोग गर्नुभएको थियो। उनको नाम निकोदेमस थियो। त्यो मान्छे पनि साह्रै धार्मिक थियो। यीशु र निकोदेमस बीचको यो कुराकानी हामी बाइबलको यहुन्नाको पुस्तकको 3:3 पढ्न पाउँछौ। यीशुले धार्मिक मानिसलाई भन्नुभयो कि जबसम्म उनी फेरि नयाँ गरी जन्मदैनन्, उनले परमेश्वरको राज्य देख्न सक्दैनन्। प्रिय मित्र, अब तपाईँलाई गहिरो सोचमा पार्न सक्ने प्रश्न, मेरो पुनर्जन्म कसरी सम्भव छ? जवाब चाहिँ 3 सरल चरणहरूमा छ है। पहिलो, परमेश्वरसँगको तपाईँको सम्बन्धको आवश्यकतालाई स्वीकार गर्नुहोस्। यसको मतलब तपाईँले स्वीकार गर्नुभयो कि यीशुले उहाँको मृत्युको साथमा तपाईँको पापको दण्ड परमेश्वरको निशुल्क उपहारको रूपमा तपाईँको निम्ति तिरिदिनुभयो। दोस्रो, आफ्नो सारा हृदयले विश्वास गर्नुहोस् कि परमेश्वरले तपाईँलाई यो उपहार सित्तैमा दिन चाहनुहुन्छ र तपाईँले गर्नुभएको कामको आधारमा होइन, तर यीशुले तपाईँको निम्ति गर्नुभएको कामको आधारमा परमेश्वरले तपाईँलाई स्वीकार गर्नुहुनेछ। र तेस्रो कुरा, ख्रिस्टलाई आफ्नो प्रभु र मुक्तिदाताको रूपमा स्वीकार गर्नुहोस्। धार्मिक हुनु र नैतिक जीवन जिउनु प्रशंसनीय छ, तर यो नै स्वर्गको ढोका खोल्ने कुञ्जी होइन। तपाईँले पाउनुपर्ने दण्ड र तिर्नुपर्ने मूल्य यीशुलाई तिर्न लगाएर परमेश्वरले तपाईँ प्रतिको प्रेमको चरम बिन्दु प्रकट गर्नुभएको छ। यीशुले स्वर्गमा तपाईँको प्रवेशको मूल्य तिरिसक्नु भएको छ। के तपाईँले उहाँको यो उपहार स्वीकार गर्नुहुन्छ त? प्रिय मित्र, आजको कार्यक्रम हामीले सकाएका छौ। मलाई विश्वास छ आजको कार्यक्रमबाट तपाईँ आशिषित हुनु भएको छ। अर्को कार्यक्रममा अर्को एउटा नयाँ विषयको साथमा हामी उपस्थित हुने नै छौ। तबसम्मलाई बिदा दिनुहोस्। जय मसीह अनि नमस्कार।

0: श्रोताहरू, कार्यक्रम बदलिएको जीवनशैली तपाईँलाई कस्तो लाग्यो? अधिक जानकारीको लागि हाम्रो ठेगाना रहेको छ TWR नेपाल, जीपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। साथै हामीलाई तपाईँले फेसबुक, युट्युब, टिकटक र व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई एसएमएस तथा फोन कलको लागि हाम्रो नम्बर रहेको छ 9813300690। थप जानकारीको लागि हाम्रो वेबसाइट www.twrnepal.com लगइन पनि गर्न सक्नुहुन्छ।
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी, उप प्रमुखलाई भेट्छ। नमस्कार उप प्रमुख।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
1: खासमा कुरा के हो भने उप प्रमुखज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख ज्यू।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट, सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैसाथ भाडामा उपलब्ध गराइन्छ।
7: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
8: अधिक जानकारीको लागि मोबाइल 9841-87-68-02, 9841-87-68-02
9: र 9818-25-12-40, 9818-25-12-40।

0: कार्यक्रम वरदान सुन्न नभुल्नुहोला प्रत्येक मंगलबार 11 बजेदेखि 12 बजेसम्म प्रस्तुता कुमार अब्राहमको साथमा।
1: किन आँखा मिचेको मिचेको गरेको
2: हेर्न, अचानकै मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाइसी क्या
2: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
2: बुझे।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ट्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू।
3: मरूभूमिमा नदीका मूलहरू। नमस्ते तथा जयमसी, म जोनी एरिक्सन टाडा। आज म तपाईँको आत्मिक वृद्धिका लागि एउटा मनमोहक विचार लिएर आएकी छु। हरेक बिहान मेरो सहयोगी साथीहरूले मलाई ओछ्यानबाट उठाएर व्हीलचेयरमा बस्न तयार पारिसकेपछि हामी नयाँ दिनको काममा लाग्नु अघि बाथरूममै केही बेर उभिएर एउटा दैनिक उपासना सन्देश पढ्ने गर्छौं। यो वर्ष हामीले मिसेस चार्ल्स काउम्यानद्वारा लिखित विश्व प्रसिद्ध पुस्तक मरूभूमिमा नदीका मूलहरूबाट पढ़िरहेका छौं र हरेक पटक पवित्र आत्माले त्यस प्रख्यात पुस्तकका पानाहरूबाट हाम्रो लागि एउटा विशेष वचन र एउटा अनौठो उत्साह तयार गरिराख्नु भएको हुन्छ। अस्ति बिहान एउटा विशेष खण्डले मेरो हृदयलाई असाध्यै छोयो र मलाई लाग्यो कि यो कुरा मैले तपाईँसँग बाँड्नै पर्छ। त्यस दिनको उपासना सन्देशको सबैभन्दा माथि दोस्रो तिमोथी 2:24 पद लेखिएको थियो, जसले सीधा र सरल शब्दमा भन्छ, प्रभुको सेवक नम्र हुनुपर्छ। अनि नम्रताको यस सद्गुणको बारेमा मिसेस काउम्यानले यसरी लेख्नु भएको छ। उहाँ भन्नुहुन्छ, जब परमेश्वरले हाम्रो जीवनमा काम गर्नुहुन्छ र हाम्रो कठोर जिद्दी र कठिन स्वभावलाई परिवर्तन गर्नुहुन्छ, तब हामीले यो अन्धकारमय र स्वर्गीय गुणहरूबाट टाढा भएको संसारमा कोमल र नम्र आत्मा कति दुर्लभ कुरा रहेछ भन्ने नयाँ तरिकाले बुझ्न थाल्छौं। पवित्र आत्माका वरदान र फलहरू हामीमाथि आफै संयोगवश हाम्रो जीवनमा आउँदैनन्। यदि हामीले ती अनुग्रहका गुणहरूलाई चिन्न सकेनौं, तिनलाई रोजेनौं र आफ्नो मन र विचारमा तिनलाई हुर्काउन र बढ़ाउन प्रयास गरेनौं भने ती गुणहरू कहिल्यै हाम्रो स्वभाव र व्यवहारको अंग बन्न सक्दैनन्। उहाँ अगाडि लेख्नुहुन्छ, अनुग्रहमा अघि बढ़ने हरेक कदमको शुरूआत त्यस गुणलाई पहिचान गर्नबाट हुन्छ र त्यसलाई प्राप्त गर्नका लागि प्रार्थना सहितको दृढ संकल्प गर्नुपर्छ। तर दुःखको कुरा, धेरै मानिसहरू कोमल र नम्र स्वभाव प्राप्त गर्न आवश्यक पर्ने दुःख र कठिनाई सहन तयार हुँदैनन्। हाम्रो स्वभाव नम्रतामा परिणत हुनका लागि पहिले हाम्रो पुरानो अहंकार मर्नुपर्छ र क्रूसको मार्गमा सधैँ कष्ट र वेदना सामेल हुन्छ। यो वास्तवमा आफ्नै अहम टुट्नु र चकनाचूर हुनु हो। मिसेस काउम्यानले भन्नुभएको यो कुरा मलाई एकदमै मनपर्छ। हामी मध्ये धेरैले ख्रिस्टमा आत्मिक रूपमा बढ्नु भनेको आफै हुने कुरा हो भन्ने सोच्दछौ। हामीलाई लाग्छ पवित्र आत्माले कसरी काम गर्नुहुन्छ भन्ने थाहा पाएपछि उहाँले हाम्रो तर्फबाट कुनै प्रयास नगरी हाम्रो जीवन परिवर्तन गरिदिनुहुन्छ। तर त्यसो पटक्कै होइन। जब परमेश्वरको आत्माले हामीमा आफ्ना गुणहरू विकास गर्न थाल्नुहुन्छ, तब हामीले पनि ती गुणहरूलाई रोज्नुपर्छ र आफ्नो जीवनमा हुर्काउनुपर्छ। हामीले धैर्यलाई रोज्नुपर्छ। हामीले कठिनाईमा पनि दृढ भएर अघि बढ्ने निर्णय गर्नुपर्छ। हामीले आत्मा संयमलाई अप्नाउनुपर्छ। हामीले आफ्नो जिब्रोलाई नियन्त्रणमा राख्न सिक्नुपर्छ। यस्ता निर्णयहरू बारम्बार गर्दै जाँदा मात्र ती गुणहरू हाम्रो जीवनमा गहिरोसँग पस्छन्, हाम्रो स्वभावको अंग बन्छन् र हाम्रो चरित्र परिवर्तन हुन थाल्छ। र श्रीमती काउम्यानसँग यसबारे अझ एउटा महत्वपूर्ण कुरा पनि छ। आजकल धेरै मानिसहरूमा एउटा यस्तो पवित्रताको धारणा देखिन्छ जुन केवल मनको कल्पना मात्र हो, वास्तविक जीवनको अनुभव होइन। उनीहरू मनमनै आफूलाई परमेश्वरको वेदीमा अर्पण गरेको ठान्छन्। त्यसपछि मनमनै भन्छन्, वेदीले भेटीलाई पवित्र बनाउँछ, त्यसैले म पनि पवित्र भए। अनि आफूले वास्तवमा अनुभव नगरेका परमेश्वरका गहिरा कुराहरूको बारेमा हल्का र सजिलै कुरा गर्न थाल्छन्। तर सत्य के हो भने उनीहरूले ती गहिरा आध्यात्मिक अनुभवहरू वास्तवमा जिएका हुँदैनन्। उनीहरूको स्वार्थी र पुरानो स्वभाव अझै भत्किएको हुँदैन। आदमबाट आएको जिद्दी र कठोर हृदय अझै चूर्ण भएको हुँदैन। केतस्मनी बगैँचामा येशूले सहनु भएको गहिरो पीड़ा र संघर्षको अनुभवले उनीहरूको हृदय छोएको हुँदैन। र जबसम्म कलवरीको क्रूसले ल्याउने आत्मत्याग, दुःख र पुरानो स्वभावको मृत्युको अनुभव हुँदैन, तबसम्म खाली चिहानबाट वसन्तको मूल झै बग्ने त्यो कोमल, मधुर, नम्र, विजय र आनन्दमय जीवन पनि प्राप्त हुन सक्दैन। अहो, कति गहिरो सत्य! म विश्वास गर्छु कि म जस्तै तपाईँ पनि आफ्नो जीवनलाई केवल एउटा धार्मिक काल्पनिक उपन्यास अर्थात बाहिरी देखावटी वा कल्पनामा सीमित भएको बनाउन चाहनुहुन्न। तपाईँ केवल मनमा नै आफूलाई वेदीमा राखेर म पवित्र भइरहेको छु भन्ने भ्रममा जिउन चाहनुहुन्न। होइन, म विश्वास गर्छु कि जब परमेश्वरको अनुग्रह तपाईँको जीवनमा ओर्लन्छ, विशेष गरी परीक्षा र कष्टको समयमा तपाईँ त्यस अनुग्रहलाई अंगाल्न चाहनुहुन्छ, त्यसलाई रोज्न र आफ्नो विचारमा हुर्काउन चाहनुहुन्छ। तपाईँ आफ्ना जीवित मुक्तिदातालाई दहरोसँग समात्न र हरेक परिस्थितिमा उहाँको आत्मालाई राज्य गर्न दिन चाहनुहुन्छ। आफ्नो पीड़ाको समयमा यशुलाई सबैभन्दा उच्च स्थान दिन चाहनुहुन्छ, किनभने जब तपाईँ यसो गर्नुहुन्छ तब तपाईँको जीवनमा भएको त्यो स्वार्थी र पापी पुरानो आदम विस्तारै भत्किँदै जानेछ र तपाईँले साँचो अर्थमा विजयी जीवनको अनुभव गर्नुहुनेछ। आजका यी गहिरा र प्रेरणादायी विचारहरू मरूभूमिमा नदीका मूलहरू नामक उपासना पुस्तिकाबाट लिएका हुन्। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नखु ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौ। जय मसीह।

0: गुड न्युज एफएम 105.1।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
8: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
7: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
8: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त।
7: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा।
8: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
7: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
8: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, वाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।
9: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
10: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
9: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
11: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
12: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
13: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
9: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
14: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
15: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: जय मसी, म देविका लामा। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम नारी आवाज।
2: जयमसी, नमस्कार। साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा। कार्यक्रम नारी आवाज लिएर प्राविधिक मित्र सुजनसँगै म ज्ञानु हामी उपस्थित भइसकेका छौं र अबको लगभग एक घण्टा हामी तपाईँहरूलाई साथ दिनेछौं।
0: जय मसी, म देविका लामा। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम नारी आवाज।

हरेक आइतबार बिहान 10 देखि 11 बजेसम्म प्रसारण हुँदै आइरहेको छ र तपाईँहरूले पनि गुड न्युज एफएमको प्रसारणमा नारी आवाज हरेक आइतबार सुनेर साथ दिन सक्नुहुनेछ। यसको पुनः प्रसारण पनि हुने गर्दछ, त्यो चाहिँ शनिबार दिउँसो 2 बजेदेखि पुनः प्रसारण पनि गर्छौं हामी। तपाईँहरूले यदि आज सुन्न भ्याउनु भएन भने चाहिँ शनिबार पनि सुनेर साथ दिन सक्नुहुनेछ। र नारी आवाज चाहिँ हामी नारीहरूको लागि मात्र नभइकन सबैजनाको लागि हो भन्न चाहन्छु। जो जतिजना दाजुभाइहरूले पनि सुन्दै हुनुहुन्छ तपाईँहरू रेडियो छोडेर नजानुहोला, किन भन्दाखेरि चाहिँ नारी सँगसँगै पुरूषहरू पनि छौं, पुरूषहरू पनि हुनुहुन्छ, तपाईँहरू पनि हुनुहुन्छ र हामी नारीहरू छौं। र नारी र पुरूषलाई परमेश्वरले एकदमै भनौं न प्रेममा नै बनाउनु भएको छ, एकअर्काको परिपूरक रूपमा, एकअर्काको सहयोगीको रूपमा होइन, एकअर्कालाई चाहिन्छ नै भनेर बनाउनु भएको छ। यो एकले अर्कालाई नचाहिने भनेर बनाउनु भएको होइन, सृष्टिमा नै एउटा पुरूष एउटा नारी बनिएको छ, त्यस पछाडि नै मानिसको भनौँ न शुरूआत भएको छ, शारीरिक रूपमा मानिसको शुरूआत त्यस पछाडि भएको कारणले गर्दा मलाई मात्रै बनाउनु भएको अथवा तपाईँलाई मात्रै बनाउनु भएको हो भनेर भन्नु चाहिँ गलत हुन्छ। किन भन्दा आज मानिसहरूले चाहिँ हामी भन्ने गर्छौं परमेश्वरले त पुरूषलाई मात्रै प्रेम गर्नुहुन्छ अथवा परमेश्वरले नारीहरूलाई मात्रै वरदान दिनुहुन्छ, यो होइन, नारी पुरूष बराबर नै छौं। यो कुरामा बराबर होइन कि त मैले जे गर्न सक्छु पुरूषले त्यही गर्न सक्नुहुन्छ, पुरूषले जे गर्न सक्नुहुन्छ नारीले त्यही गर्न सक्नुहुन्छ भन्ने हिसाबले होइन, हामी एकअर्काको परिपूरक हौं भनेको छ मैले र एकअर्काको सहयोगी पनि हौ। नारी नारीमै पनि त कतिवटा कुराहरू फरक छ नि होइन, वरदानका कुराहरू फरक छ, बोल्ने कुराहरू फरक छ होइन, काम गर्ने शैली फरक छ, स्वभावहरू फरक छ। पुरूषहरूमै पनि त एउटै किसिमको स्वभावहरू छैन, फरक प्रकारको स्वभावहरू छ नि। परमेश्वरले बनाउँदा फेरि दान वरदानले परिपूर्ण गरेर बनाउनु भएको छ हरेकलाई, त्यो कारणले गर्दा यो कुरामा नजाउँ कि हामी बराबरी छौं, हामी यो नै गर्नुपर्छ, तैले जे गरिस् मैले पनि त्यही गर्नुपर्छ भन्नेमा नजाउँ, तर हरेकलाई परमेश्वरले वरदान दिनुभएको छ, हरेक हामी विशेष छौं, हरेकलाई बनाउनु हुने उहाँ नै हुनुहुन्छ, हाम्रो पिता उहाँ हुनुहुन्छ, सृष्टिकर्ता उहाँ हुनुहुन्छ र हामी जे गर्छौं परमेश्वरको महिमाको निम्ति गर्नुपर्छ भन्ने हिसाबले गयौं भने चाहिँ आज यो संसारमा चलेको द्वन्द चाहिँ हुँदैन होला जस्तो लाग्छ मलाई। कतिवटा हामी लेखहरू पढ्छौं, कतिवटा समाजमा, कतिवटा होइन अदालतमै पुगेका कुराहरू पनि छन्, नारीका कुराहरू, पुरूषका कुराहरू। नारी भएको कारणले गर्दा म यो भएँ, पुरूष भएको कारणले गर्दा हामी बराबरी छौं भन्ने किसिमका कुराहरू, बराबरी अधिकार लेखिनुपर्छ भन्ने कुराहरू छन्। कहिलेकाहीँ कोही 60% पनि हुनुपर्छ होला, कोही 40% पनि हुनुपर्छ होला, कहिलेकाहीँ कोही 40% कोही 60% हुनुपर्छ होला। जे कुरा सही छ त्यो गर्नुपर्छ, जसले जे गर्छ त्यो 100% पनि भएर गर्नुपर्ने हुन्छ। यो पर्सेन्टेजको कुरा भनेको चाहिँ हामी मानिसहरूले बनाएका कुरा हुन्, जसलाई जे कुराको आवश्यकता छ त्यसले त्यो कुरा पाउनुपर्छ भन्नु चाहिँ सबभन्दा महत्वपूर्ण कुरा हो भन्न चाहन्छु। र आज यस्तै कुराकानी गर्नेछु यो कार्यक्रममा। म कहिलेकाहीँ चाहिँ नारीहरूलाई, विभिन्न नारीहरूलाई बोलाउने पनि गर्थे, बोलाउँदै आगामी दिनहरूमा बोलाउने पनि छु, तर आज म एक्लै नै छु, प्राविधिक मित्र हुनुहुन्छ र हामी यस्तै कुराकानी गरेर तपाईँलाई साथ दिनेछौ। समयसम्म गीतहरू पनि हामी साथ दिनेछौ र शुरूआतमा एउटा गीतको साथ दिन चाहन्छु। गीत पछि भने अहिलेको महिलाहरू, अहिलेको नारीहरूको विषयमा म तपाईँहरूको बीचमा कुराकानी गर्ने नै छु।

जनकी नै आशिष म एकपछि फेरि पनि स्वागत गर्न चाहन्छु। श्रोता भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो गुड न्यूज एफएम म ज्ञानो तपाईँहरूलाई साथ दिइरहेकी छु। तपाईँहरूले गुड न्यूज एफएमको प्रसारणलाई काठमाडौँबाट 105.1 MHz र पोखराबाट 105.6 MHz ट्युन गर्नुभयो भने सुनेर साथ दिन सक्नुहुनेछ। फेसबुकमा पनि छौ हामी गुड न्यूज एफएम 105.1 MHz तपाईँले सर्च गर्न सक्नुहुन्छ, फलो गर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट रहेको छ www.goodnewsfm.com.np गर्नुभयो भने चाहिँ तपाईँहरूले चाहिँ हामीलाई अनलाइन मार्फत पनि सुनेर साथ दिन सक्नुहुनेछ। नारी आवाजमा छौ हामी, नारीसँग सम्बन्धित कुराकानी गर्दै गर्दा पुरूषको कुराकानी पक्कै पनि छोड्दैन पनि, किन भन्दा फेरि परमेश्वरले हामीलाई त्यसरी नै बनाउनु भएको छ। र अघि मैले तपाईँहरूको बीचमा चाहिँ हाम्रो भूमिकालाई हामीले बुझ्नुपर्छ, हाम्रो सृष्टिलाई हामीले बुझ्नुपर्छ, अनि हामीले हाम्रो महत्व बुझ्न सक्छौं अनि अरूको पनि महत्व बुझ्न सक्छौं। होइन, जबसम्म म आफ्नो मात्रै कुराहरू गर्छौं अथवा भनौ सृष्टिका कुराहरूलाई बुझ्दैनौ भने चाहिँ हामीले एकअर्काको महत्व हामीले बुझ्दैनौ। हामीलाई हाम्रो कुरा कति प्रिय लाग्छ, होइन, हामीलाई हाम्रो कुराहरू कति धेरै चाहिँ भनौँ न अर्थपूर्ण लाग्छ, अथवा भनौँ हाम्रो कुराहरू कदर गरेको हामीलाई मनपर्छ, हामीलाई एप्रिसिएट गरेको मनपर्छ, हामीलाई भनौँ सपोर्ट गरेको मनपर्छ, हामीलाई सुनेको मनपर्छ अरूले, होइन। त्यसरी नै अरूलाई पनि हामीले सुन्नु आवश्यक छ। अरूको कुरा पनि त्यत्तिकै महत्वपूर्ण कुरा हुन्छ जति हाम्रा कुराहरू महत्व हुन्छन्। त्यो कारणले गर्दा कहाँनिर कसको कुरा भ्यालु छ त, कहाँनिर कसको कुराले अर्थ दिन्छ त भन्ने कुरा चाहिँ सबभन्दा महत्वपूर्ण कुरा हो भनेर भन्न चाहन्छु। र मैले अघि गीतभन्दा अगाडि भनेको थिएँ, आज चाहिँ म तपाईँहरूको बीचमा अहिलेको नारीहरूको विषयमा कुराकानी गर्नेछु भनेर, हुन त पहिलाको नारीहरूको कुराकानी नगरी अहिलेको नारीहरूको कुराकानी गर्न मिल्दैन, किन भन्दा फेरि पहिलाको नारीहरू सँगसँगै भएर हामीले अहिले भन्नको लागि पनि पहिला हुनुपर्छ कि। भनिन्छ नि एउटा सिक्का चाहिँ कम्प्लिट हुनको निम्ति अर्को पाटो एकदमै महत्वपूर्ण हुन्छ, एउटा सिक्काको एउटा पाटोको वर्णन गर्नको निम्ति अर्को पाटो हुनुपर्छ, अनि मात्रै त्यो सिक्का चाहिँ कम्प्लिट सिक्काको रूपमा चाहिँ मानिन्छ र यो सिक्का भएर भन्न सकिन्छ। होइन, त्यसरी नै अहिलेको नारीहरू भन्नको निम्ति पहिलाको नारीहरूको विषयमा कुराकानी गर्नै पर्छ। पहिलाको नारीहरूको जुन प्रकारको भूमिका छ, जुन प्रकारको सृष्टिदेखि नै हामी हेर्छौं, उहाँहरूकै देन हो अहिलेको नारीहरू। होइन, उहाँहरूको धेरै ठूलो भूमिका छ। नारीहरूलाई परमेश्वरले संसारमा ल्याउनु भएको छ अनि त्यही अनुसार जुन कर्तव्यहरू समय अनुसार के पहिलाको हाम्रो हजुरआमाहरूको समयमा सृष्टिको नारीहरूलाई हेरौँ न हामी, होइन, त्यो समयको नारीहरूले निभाएका भूमिकाहरूलाई हेर्दै हेर्दै आज हामी हुर्किरहेका छौं, आज हामी बढ़िरहेका छौं, अनि हामी अहिले परमेश्वरको वचनमा हेर्छौं भने पनि हामीलाई जहिले पनि ताजा बनाउँछ परमेश्वरको वचन चाहिँ। मलाई कहिले पनि पहिलाको वचन अनि अहिलेको वचन भनेर हामी भन्दैनौ, किनकि वचन यस्तो प्रकारको छ, पहिला पनि अहिले पनि र भोलिको दिनहरूमा पनि परमेश्वर उहाँ नै हुनुहुन्छ र उहाँको वचन चाहिँ एकदमै भनौँ न जहिले पनि को लागि भनेर भनिएको छ। हरेक बिहानी परमेश्वरको कृपा नयाँ हुन्छ, विलापको पुस्तकले हामीलाई यही नै बताउनु भएको छ परमेश्वरको वचनमा। त्यो कारणले गर्दा परमेश्वरको वचन चाहिँ जहिले पनि एउटा फ्रेस चिज जस्तो जहिले पनि फ्रेस छ। अहिले पढ्नुहुन्छ अहिलेकै लागि हो, हिजो पढ्नुभयो हिजोकै लागि हुनसक्छ, र भोलिको दिनहरूमा पढ्नुहुन्छ भोलिकै दिनहरूको लागि तपाईँलाई लाग्न सक्छ। मलाई कहिलेकाहीँ अचम्म लाग्छ कि परमेश्वरको वचन पढ्दै गर्दा अहिले हुने कुरा परमेश्वरले पहिल्यै कसरी देखाउनु भयो, कसरी लेख्नु भयो यो वचनमा मानिसहरूले, होइन, त्यो दर्शन पाउने व्यक्तिहरूले कसरी चाहिँ भयो भन्ने लाग्छ। परमेश्वर अन्तर्यामी हुनुहुन्छ, परमेश्वर चाहिँ सबै कुरा थाहा पाउनुहुने परमेश्वर हुनुहुन्छ। सुरु पनि उहाँ नै हुनुहुन्छ, अन्त पनि उहाँ नै हुनुहुन्छ। सुरुवात उहाँले गर्नुभएको थियो, अन्त पनि उहाँलाई थाहा छ। त्यो कारणले गर्दा परमेश्वरका कुराहरू, परमेश्वरका वचनहरू कहिले पनि हिजाका हुँदैनन्, कहिले पनि बासी हुँदैनन्, जहिले पनि हुँदैछन्। त्यो कारणले गर्दा आजका नारीहरूको कुराकानी गर्नुपर्दा पहिलाका नारीहरूको भूमिका महत्वपूर्ण कुरा छ। हामी भन्ने गर्छौं पहिला यस्तो थियो अहिले यस्तो छ, पहिलाका नारीहरूले यो गर्नुहुन्थ्यो अहिलेको नारीहरूले यो गर्नुहुन्न। समय परिवर्तनसँगै हामी कहिलेकाहीँ के सोध्छौं भन्दा परमेश्वर पनि परिवर्तन हुनुभएको छ,
त्यस्तो होइन, परमेश्वर उहाँ नै हुनुहुन्छ। अहिलेको नारीहरूले यो कुरा बुझ्नुपर्छ जस्तो लाग्छ मलाई। म आफै स्वयंले पनि यो कुरा बुझ्नुपर्छ, किन भन्दाखेरि चाहिँ त्यो समयमा काम गर्नुहुन्थ्यो, अहिले त गर्नुहुन्न होला भनेर अहिलेको नारीहरूले सोचिरहेको हो कि जस्तो पनि लाग्छ कहिले काहीँ। पहिलाको नारीहरूले पो कामै थिएन, प्रार्थना धेरै गर्नुहुन्थ्यो, उपवास धेरै बस्नुहुन्थ्यो, संस्कारी बन्नुहुन्थ्यो, त्यो समय नै फरक थियो। अहिले किन संस्कारी बन्नु पर्यो? अहिले त बराबरीको कुराहरू छ। अहिले किन धेरै प्रार्थना गर्नु पर्यो? अहिलेको समय त डिजिटलको समय छ, अहिले थुप्रै कुराहरू छन्। पहिलाको मोबाइल हेर्ने, इन्टरनेट चलाउने, होइन, बाहिर काम गर्ने थिएन, फुर्सदको नारीहरूले गरेको प्रार्थना हो त्यो समय भन्छौँ होला हामी। काम मात्रै फरक भएको, तरिका मात्रै फरक भएको, त्यो समयको आमाहरूलाई पनि फुर्सद पक्कै पनि थिएन र अहिले पनि त्यही नै काम छ। काम गर्ने तरिका फरक भएको हो तर काम चाहिँ काम नै छ। पहिला उहाँहरू घरभित्र गर्नुहुन्थ्यो होला, अहिले हामी घर बाहिर पनि गर्छौं, घरभित्र पनि गर्छौं होला। उहाँहरूले पनि बाहिर गर्नुहुन्थ्यो तर आफ्नै वरिपरि नै गर्नुहुन्थ्यो, होइन? त्यो कारणले गर्दा हामीले यो नसोचौं अहिलेको नारीहरूले। समय परिवर्तनशील छ, प्रार्थना गर्ने पनि परिवर्तन हुनुपर्छ। पहिलाको जस्तो हामीले प्रार्थना गरिरहनु पर्दैन भनेर नसोचौं। अनि पहिला त कस्तो आशिष आउँथ्यो भन्नुहुन्थ्यो आमाहरूले, बाइबलमा पनि कति धेरै नारीहरूले प्रार्थना गर्दा उत्तर पाउनु भएको थियो। तर अहिले त मोडर्नाइज भइसक्यो, अहिले त हुँदैन कि के भनेर पनि नसोचौं, किनकि परमेश्वर उहाँ नै हुनुहुन्छ। अहिले पनि त्यत्तिकै प्रेम परमेश्वरले नारीहरूलाई गर्नुहुन्छ, अहिले त्यत्तिकै वरदानहरू दिनुभएको छ। पहिला अन्नाले प्रार्थना गर्दा नि सन्तान अन्नाले सन्तान पाएकी थिइन्, होइन? रुद जस्तो व्यक्तिले सासूलाई प्रेम गर्दा फेरि परमेश्वरबाट त्यति धेरै आशिष मिलेको थियो कि, होइन, येशूको वंश नै उनीबाट भएको थियो। त्यो कारणले गर्दा अहिलेको नारीहरूमा पनि त्यो आशिष परमेश्वरले दिनुभएको छ। तपाईँ र मैले चाहिँ त्यो कुरालाई चाहिँ बुझ्नुपर्छ भन्न चाहन्छु। यो समय एउटा गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु, गीत पछि भने म आउने नै छु।

हजुर निकै आशिष, म एकपछि फेरि पनि स्वागत गर्न चाहन्छु तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम नारी आवाज। र आज मैले तपाईँहरूको बीचमा चाहिँ अहिलेको नारीहरूको विषयमा कुराकानी गरिरहेको छु। अहिलेको समय एकदम व्यस्तताको समय छ, पछिल्लो समय आमा दिदी बहिनीहरू पनि एकदम व्यस्त हुनुहुन्छ होइन। समय परिवर्तनशील छ, टेक्नोलोजी परिवर्तनशील छ, काम गर्ने टेक्निकहरू पनि परिवर्तन भएका छन्। यो नारीमा मात्र नभइकन पुरूषहरूमा पनि परिवर्तन भएको छ। हाम्रो पहिलाको हजुरबाहरूले गर्ने काम र अहिलेको दाजुभाइहरूले गर्ने कामहरूमा धेरै फरक भएको छ होइन। पहिलाको समयमा कमै पुरूषहरू बाहिर गएर काम गर्नुहुन्थ्यो, घरमा नै काम गरे पनि बाहिरकै काम गरे पनि घरमा नै हुनुहुन्थ्यो उहाँहरू अहिले। तर अहिले चाहिँ उहाँहरू पनि एकदमै भनौँ न अफिसियल कामहरूमा बढी व्यस्त हुनुहुन्छ, बाहिरको कामहरूमा देश विदेशको कामहरूमा त्यतिकै इन्भल्भ हुनुहुन्छ भने नारीहरू पनि समयको मागसँगै समयको कुरासँगै बाहिरी कामहरूमा एकदमै धेरै व्यस्त भएको देखिन्छ होइन। त्यति धेरै फुर्सद नभएको देखिन्छ, विभिन्न किसिमको कामहरूमा नै बढी हिँडिरहनु भएको हामीले देख्न सक्छौं। अनि यो अवस्थामा चाहिँ यो समयसम्म आइपुग्दा फेरि चाहिँ एक प्रकारले भन्यो भने एउटा युग नै परिवर्तन भएको जस्तो देखिन्छ कि पहिलाको आमाहरूले गर्ने कामहरू र अहिलेको आमा दिदी बहिनीहरूले गर्ने कामहरूमा चाहिँ कस्तो ठ्याक्कै परिवर्तन भएको जस्तो देखिन्छ होइन। अनि उहिलेका कुरा र अहिलेका कुराको तुलना गर्ने गरिन्छ, उहिले त्यस्तो हुन्थ्यो अहिले यस्तो हुन्छ भन्ने कुराहरू भएको छ। केही युग पछाडि फेरि यो युगलाई पनि पछिको युग अथवा पछिको पुस्ताले त्यही नै भन्नुहुन्छ होला। यो समय परिवर्तनशील हुँदै गर्दा फेरि, रोल परिवर्तन हुँदै गर्दा फेरि चाहिँ कहिलेकाहीँ के लाग्छ भने त्यो समयमा त त्यस्तो थियो नि त, त्यो कारणले गर्दा यो कुरा भएको होला, परमेश्वरले पनि यो कारणले गर्दा त्यो समयमा महिलाहरूलाई यसरी काम गर्नुभएको होला, अहिले त गर्नुहुन्न होला, अहिले त्यस्तो होला भन्ने हामीलाई लाग्न सक्छ। तर आजको नारीहरूलाई धेरै चुनौतीहरूको सामना गर्नु परेको पनि कतिपटक महसुस हुन्छ कि नारीहरू आफै पनि भन्नुहुन्छ पहिलाको जस्तो छैन नि अहिले, नारीहरूले सबै कुराहरू लिन्छन्, चुनौतीहरू पनि छ भनेर भन्ने गर्छन्। तर परमेश्वरले तिनलाई आफ्नो घरमा एउटा असल भूमिका निभाउनको निम्ति पनि एउटा भनौँ न भूमिकाहरू दिनुभएको छ। बाहिरको मात्रै चुनौती छैन, यो तिनको साह्रै महत्वपूर्ण क्षेत्र पनि हो नारीको, र सन्तानलाई हुर्काउने तालिम दिने काममा पनि प्राय चाहिँ महिलाहरू नै अगाडि देखिनुहुन्छ। यस काममा तिनको संलग्नता धेरै नजिकबाट भएको देख्छौ हामी, र एउटा गम्भीर कर्तव्य पनि रूपमा पनि हामी हेर्ने गर्छौं होइन। तथापि परमेश्वरको राज्यमा यी केही कुराको लागि आफ्नो प्रभाव देखाउने एउटा ठूलो मौका समेत हो भनेर चाहिँ हामीलाई परमेश्वरको वचनले चाहिँ उत्साह दिनुहुन्छ। हामीलाई लाग्छ बोझ, हामीलाई लाग्छ चुनौती, कहिलेकाहीँ समय परिवर्तनशील छ, अहिले नारीहरूले पनि कमाउन सक्छन्, नारीहरू पनि भनौँ न बाहिर गएर काम गर्न सक्छन् भन्ने छ भने डुएट भूमिका हामी अहिलेको नारीहरूमा देख्न सक्छौं कि बाहिर पनि त्यत्तिकै भूमिका, घरभित्र छिरिसके पछाडि पनि त्यत्तिकै भूमिका। तर पुरूषहरूको चाहिँ एउटा एक सरु खालको डुएट नभइकन एकल खालको भूमिका हामी देख्छौं होइन। जस्तो एउटा पुरूषले घरमा पनि काम गरेर गएर घरमा बाहिर पनि गएर काम गर्ने चाहिँ कमै देखिन्छ कि, अलिअलि सघाउने आफ्नो ठाउँमा छ, अहिले त फेसनको रूपमा पनि छ, अहिले होइन यस्तो गर्नुपर्छ त्यस्तो गर्नुपर्छ, यस्तो गर्यो भने खुसी हुन्छ त्यो गर्नुपर्छ भनेर एउटा ट्रेन्डिङको रूपमा पनि काम गरिरहेको देख्छौँ अहिलेको समयमा चाहिँ होइन। समयको स्रोत सँगसँगै परिवर्तन पनि भएको छ। पहिला चाहिँ केटा मान्छेले गर्नु हुँदैन, घरभित्र गर्नु हुँदैन, यो गर्नु हुँदैन भनेर पनि कतिजना पुरूषहरूले गर्नु भएन होला एउटा सामाजिक तरिकाले पनि हाम्रो नेपालको परिवेशमा। तर अहिले त्यो कुरा चाहिँ अलिकति हटेको पनि छ, र पनि एउटा जिम्मेवारीकै हिसाबले हेर्ने हो भने चाहिँ यो मेरो भूमिका हो है भनेर गरेको चाहिँ कमै देखिन्छ कि होइन। डुएट भूमिका चाहिँ पुरूषहरूले कमै निभाएको देखिन्छ, घरमा पनि गएर खाना पकाउने, बच्चा बच्चीहरू हेर्ने, अनि बाहिर पनि गएर गर्ने, मैले त घरमा गएर गर्नै पर्छ भनेको त्यस्तो चाहिँ छैन पुरूषहरूलाई। तर नारीहरूले यदि बाहिर गर्नु भएको छ भने पनि घरमा गएर चाहिँ मैले ब्याउनै पर्छ, मैले त्यो भाँडा मोल्नै पर्छ। मैले एउटा पढेको थिएँ कि छोरीहरू अहिलेको समयमा तिमी सगरमाथा पनि चढ, तिमी अफिस पनि गर, तर घरको भाँडा माझेर गएर चढ अथवा घरमा चिया पकाएर गएर चढ भन्ने एउटा क्याप्सन एकजनाले लेख्नु भएको थियो कि। पहिला भन्दा अहिले नारीहरूलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको छ, तर भूमिका परिवर्तन भएको छैन भन्ने कुरा चाहिँ त्यो लेखले भन्दै थियो कि।
तिमी सगरमाथा पनि चढ तर घरमा को कोले चिया खान्छन् त भन्ने कुरा सोधेर खुवाएर चाहिँ चढ है भन्ने क्याप्सन थियो। म एकछिन यसो सोचे यो के भनेको होला भन्ने लाग्यो होइन। नारीको भूमिका अहिले पनि त्यही नै छ कति हदसम्म चाहिँ। तर फेरि यो के कुरा छ भन्दा अघि मैले भने नि यो चाहिँ नारीहरूलाई दिएको भूमिका हो, यो एउटा उपहार हो, ड्रेट काम पनि नारीहरूले गर्न सक्नुहुन्छ भन्ने चाहिँ हो। यसलाई चाहिँ एउटा मौकाको रूपमा हेरौं, यसलाई एउटा परमेश्वरलाई प्रभाव पार्ने कुराको रूपमा पनि हेरौं भनेर उत्साह म दिन चाहन्छु तपाईँहरूलाई। तपाईँहरूको शरीरै होइन, तपाईँहरू मेसिन हो गरिरहनुहोस् भन्न खोजेको होइन, तपाईँहरू रेस्ट गर्नुहोस्। तर बनाउँदा नै परमेश्वरले नारीहरूलाई डुएट भूमिका पनि निभाउन सक्नुहुन्छ है। यो एउटा खुबी चाहिँ परमेश्वरले दिनुभएको छ तपाईँहरूलाई, एउटा मौका पनि छ होइन। नारीहरूलाई एउटा मौका, एउटा अवसर, त्यो एउटा इनर्जी, एउटा स्ट्रेन्थ पनि छ परमेश्वरले बनाउँदा नै। पुरूषहरू त्यसरी नै बनिनु भएको छ, सकेको उहाँहरूले पनि गर्न सक्नुहुन्छ। तर यसमा चाहिँ मैले यति धेरै गर्नु पर्यो भन्यो भने चाहिँ फेरि परिवारमा किचलो पनि हुन सक्छ। तिमी पनि मैले जति नै गर भनेको परिवारमा प्राय झगडा हुन सक्छ, तर त्यसलाई प्रेमले भन्न सकिन्छ। नारीहरूमा अलिकति बढी क्षमता चाहिँ हुन्छ यो कुरामा, डुएट भूमिका निभाउने कुरामा अलिक बढी क्षमता चाहिँ देखिन्छ। यो उत्साह म तपाईँहरूलाई दिन चाहन्छु जो अहिलेको समयमा कामहरू गरिरहनु भएको छ, तपाईँ आमाहरूको भूमिका निभाइरहनु भएको छ, श्रीमतीको भूमिका, बुगारीको भूमिका निभाउनु भएको छ भने तपाईँहरूलाई परमेश्वरले गिफ्ट पनि यही नै दिनुभएको छ कि तपाईँहरू गर्न पनि सक्नुहुन्छ होइन। नारीहरूमा त्यो स्ट्रेन्थ छ, तपाईँहरूले पाउनुभएको हो। परमेश्वरलाई पनि यो कुराले तपाईँहरूले प्रभाव पार्न सक्नुहुन्छ भने तपाईँले आफ्नो मानिसहरूलाई पनि प्रभाव पार्न सक्नुहुन्छ भनेर चाहिँ भन्न चाहन्छु। तपाईँहरूलाई चाहिने कुराको रेस्टहरू तपाईँहरूले आरामहरू गर्न सक्नुहुन्छ, मिलेर गर्न सक्नुहुन्छ, त्यो आफ्नो ठाउँमा छ। तर मलाई घरमा नि गर्नु पर्यो, बाहिर नि गर्नु पर्यो, ला म त सकिन्छु कि म केही हुन्छु कि भन्ने चिन्ता चाहिँ तपाईँहरूले लिनु पर्दैन, किनकि परमेश्वरको वचनले हामीलाई यही नै भन्नुभएको छ यो तिम्रो अति नै राम्रो, अति नै महत्वपूर्ण भूमिका हो, तिमी गर्न सक्छौ भनेर परमेश्वरले बनाउनु भएको छ। एउटा पुरुष बाहिर गएर घरमा फर्किसके पछाडि उहाँको अनुहारमा एक किसिमको तनाव हामी देख्छौं। तर मलाई लाग्छ नारीहरू बाहिर काम गर्न जानु भने घरमा जानुभयो भने झन् डबल इनर्जी लिएर जानुभएको हो कि जसरी घरभित्र छिरिसकेपछि होइन त्यो ड्रेसलाई आफ्नो युनिफर्मलाई चेन्ज गरिसकेपछि फेरि अर्को रूप धारण नारीहरूले गरेको देखिन्छ। यति इनर्जीको साथ उहाँहरूले खाना पकाउनुहुन्छ होइन, सबै कुराहरू गर्न पनि सक्नुहुन्छ परिआएको खण्डमा, त्यो पनि रूपहरू छ। यो उत्साह दिन चाहन्छु आमा दिदी बहिनीहरूलाई, तपाईँहरू विशेष हुनुहुन्छ, तपाईँहरूलाई यो भूमिका परमेश्वरले दिनुभएको छ, स्ट्रेन्थ यो बल परमेश्वरले दिनुभएको छ भन्दै यसमा एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु। गीतपछि भने म आउनु नै छु।

हजुर निकै आश्रिष्मय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र तपाईँहरू सुन्दै रहन्छ गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम नारी आवाज। र आज मैले आजका नारीहरूको विषयमा कुराकानी गरिरहेकी छु। पहिलाको तुलनामा अहिलेको समयमा सहजता बढ़ी भएको पनि हामी सुन्न पाउँछौ होइन। पहिलाको आमाहरूले भन्ने गर्नुहुन्छ, पहिला यति धेरै सजिलो थिएन, एउटा ठाउँमा जानको निम्ति पनि एकदमै गाह्रो थियो होइन, घरबाट बाहिर निस्किने कुराहरूमा पनि त्यतिकै गाह्रो थियो, त्यो समयको समय अनुसारको परिस्थिति नै त्यस्तै थियो, जसको कारणले गर्दा शिक्षाका कुराहरू नारीहरूमा अलिक कम थियो। त्यो समयमा छोरीहरूलाई बाहिर पठाउने, छोरीहरूलाई पढ्ने कुराहरू अलिकति कम थियो भनेर पनि सुन्ने गरिन्छ होइन। अहिलेको समयमा त त्यस्तो छैन, छोरीहरूले पनि राम्रो किसिमको शिक्षाहरू पाइरहनु भएको छ र उहाँहरूले पनि धेरै कुराहरू गरिरहनु भएको छ होइन। त्यति हुँदा हुँदै पनि पहिलाको नारीहरूमा पनि छनौट गर्ने अधिकार परमेश्वरले दिनुभएको थियो, अहिले पनि छनौट गर्ने अधिकार परमेश्वरले दिनुभएको छ। र हामीले हाम्रो बनावटलाई, हामीले हाम्रो भूमिकालाई सम्झिएर त्यो कुरालाई एप गरेर चाहिँ हामीले छनौट असल गर्यौं भने चाहिँ राम्रो छ होइन। जस्तो हब्बाकै कुरा गरौं न होइन, हब्बालाई पनि छनौट गर्ने अधिकार दिएको थियो त्यहाँनिर। उनले चाहिँ हामी हेर्छौँ भने चाहिँ अलिकति गलत छनौट गरिन् कि भन्ने देखिन्छ सुरुवातमा। हुन त त्यसमा परमेश्वरको योजना थियो होला, परमेश्वरले उनको जीवनमा योजना राख्नु भएको थियो र हब्बालाई परमेश्वरले स्वार्थै त्यागिहाल्नु पनि भएको छैन। त्यो एउटा कुराबाट वञ्चित गरे पनि अर्को ठाउँमा त परमेश्वरले उहाँलाई राख्नु भएको छ र एउटा धरतीको आमा भनौँ न, सृष्टिको त्यो आमाको रूपमा त उनलाई नै लिएको छ होइन। सुरुवातकी आमा त उनी नै हुन्, त्यो अधिकार त अरू कसैलाई परमेश्वरले दिनुभएको छैन, उनलाई नै भनौँ न दिनुभएको छ शारीरिक रूपमा एउटा सन्तानहरूको जन्म दिने क्रममा चाहिँ होइन। त्यति हुँदाहुँदै पनि एउटा मौका पाउँदा फेरि के कुरालाई सेलेक्ट गर्ने भन्ने कुरा कति धेरै महत्वपूर्ण हुन्छ कि। त्यहाँनिर मौका दिएको थियो, परमेश्वरले मौका दिनुभएकै थियो नि त होइन। खराब चुज गर्ने, परमेश्वरलाई चुज गर्ने अथवा अरूलाई अन्य कुरालाई चुज गर्ने भन्ने कुरामा चाहिँ उनले चुज गरेको कारणले गर्दा उनको श्रीमानले पनि उनलाई सपोर्ट गरेका छन्। यसो हेर्नु पर्दा बाको आदम चाहिँ एकदमै सपोर्टिभ थिए, उनले जे निर्णय गर्दा पनि निर्णयलाई एक्सेप्ट गर्ने खालका थिए। अहिले पनि कतिजना तपाईँको परिवारहरू तपाईँले गरेको निर्णयमा नो नभन्ने परिवार हुन सक्छ र तपाईँले सही निर्णय लिन नसक्दाखेरि आदमले हब्बाले निर्णय गर्दाखेरि भोग्नु परेको कुराहरू जस्तै आज हामीसँग हुने व्यक्तिहरूले पनि भोग्नुपर्ने अवस्थाहरू आउँछ। त्यो कारणले गर्दा छनौट आजको नारीहरूलाई पनि दिएको छ। हब्बाले मात्रै छनौट गर्ने अवसर पाएकी थिइनन्, आज तपाईँको वरिपरि पनि हामीसँग पनि छनौटको अधिकार दिएको छ। त्यो छनौटलाई चाहिँ आज हामीले कस्तो प्रकारले छनौट गरेका छौं, आज हामी आमा दिदी बहिनीहरू चाहिँ कतिपटक यो महिलाको अधिकार हो, यो महिलाले गर्ने कुरा हो, मेरो घरमा मेरो चल्छ, मैले जे भनौँ मेरो श्रीमानले त्यही मान्नुहुन्छ भन्ने हिसाबले चाहिँ अहिले त अझै बढी फ्रिडम छ कि, अझै बढी महिलाहरूको सुनिन्छ परिवारमा पनि। पहिलाको समय जस्तो छैन होइन, धेरै तह भएर जानु पर्दैन, अहिले सिधै तपाईँको परिवारमा तपाईँले राखेका कुराहरू सुनिन्छन्। त्यो अवस्थामा चाहिँ तपाईँले आज कस्तो छनौट गर्दै हुनुहुन्छ अहिलेको महिलाहरूले होइन, बाहिर काम गर्ने कुराहरूमा, भित्र काम गर्ने कुराहरूमा, तपाईँको लाइफ पार्टनर चुज गर्ने कुरामा, तपाईँको करियर चुज गर्ने कुरामा, तपाईँको स्टोरीलाई चुज गर्ने क्रममा तपाईँले कतै हब्बाले जस्तै मेरो श्रीमानले मेरो परिवारले होइन सुनिहाल्नुहुन्छ, यो चाहिँ मैले पाइहाल्छु म चाहिँ गर्छु भन्ने हिसाबले सही कुरा छनौट गर्नुभएको छ अथवा गलत कुरा छनौट गर्नुभएको छ, त्यसको भागीदार चाहिँ सबैजना हुनुपर्ने हुन्छ फेरि। त्यो कारणले गर्दा छनौट सबभन्दा महत्वपूर्ण कुरा छ भन्न चाहन्छु अहिलेको नारीहरूमा पनि होइन। मैले यसो देख्दाखेरि चाहिँ के देख्छु भन्दा अहिलेको नारीहरूमा छनौट एकदमै मजाले गर्ने अधिकार हामी देख्छौ, तर त्यो छनौटलाई हामीले कसरी लिन्छौ भन्ने कुरा, त्यो छनौट चाहिँ हामीले कसरी गरेका छौं भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा रहेछ। र आजको तपाईँको करियरलाई छनौट गर्ने कुरामा पनि तपाईँले के छनौट गरिरहनु भएको छ भन्ने कुरा चाहिँ एकदम महत्वपूर्ण कुरा छ। बाहिर काम पनि गर्ने, भित्र पनि काम गर्ने छनौट गर्नुभएको छ, तपाईँको बच्चा सानो छ, अहिले चाहिँ म बच्चालाई नै हेर्छु भन्ने छनौट गर्नुभएको छ अथवा म अहिले चाहिँ मेरो लागि यो काम ठिक छ भनेर छनौट गरिरहनु भएको छ अथवा ठिक छ म अहिले मेरो परिवारको कुरालाई मान्छु, म मेरो परिवारलाई यस्तो प्रकारले हेर्छु भनेर छनौट गरिरहनु भएको छ, कस्तो
प्रकारको छनौट गर्नुभएको छ आमा दिदी बहिनीहरूले। त्यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ है भनेर पनि अहिलेको आमा दिदी बहिनीहरूलाई म भन्न चाहन्छु। जस्तो अब्बाको समयमा छनौट गर्दा फेरि त्यसको रिजल्ट थियो, अहिले पनि छ, त्यो अवसर पनि छ र त्यसको रिजल्ट पनि छ, त्यसलाई चाहिँ हामीले एकदमै ध्यान दिनुपर्छ भन्दै यो समय एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु। गीतपछि भने म आउने नै छु।

हजुर, केही नै आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। मेरो नै नै भन्ने गीतको बोल रहेको थियो। मैले गीतभन्दा अगाडि पनि तपाईँहरूको एउटा निर्णय, तपाईँहरूको एउटा भनौँ न डिसिजनले गर्दा चाहिँ तपाईँको जीवन मात्र नभइकन तपाईँसँग जोडिनु भएको व्यक्तिहरूको जीवन पनि जोडिएको हुन्छ भन्ने कुरा गरेकी थिएँ। र भनौँ न छनौटको विषयको कुराकानी गर्नुपर्दा चाहिँ महिलाहरूलाई, आमा दिदी बहिनीहरूलाई, नारीहरूलाई पनि छनौट गर्ने अधिकार दिएको छ होइन। त्यो छनौट गर्ने अधिकारमा चाहिँ तपाईँले त्यसलाई अधिकार पाए म यसलाई मैले नसोचिकी नै प्रयोग गर्छु भन्ने हिसाबले लिने कि अथवा मैले यसको विषयमा असल प्रकारले सोच्नुपर्छ, यसको रिजल्ट पनि आउँछ, निर्णय सँगसँगै होइन रिजल्ट पनि आउँछ है भन्ने हिसाबले पनि सोच्ने भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ कि म यो कुरालाई कहाँ जोड्न चाहन्छु भन्दाखेरि चाहिँ पुरानो नियममा चाहिँ हामी सृष्टिको सुरुवात कि नारी होइन हब्बालाई त्यसरी छनौट गर्न दिएको थियो। त्यो छनौटले चाहिँ उनलाई भनौँ न एउटा आफ्नो छनौटले आफैलाई डसेको कुरा हामी देख्न सक्छौ कि त्यहाँनिर गलत प्रकारको काम भएको छ कि परमेश्वरसँगको सम्बन्ध अलिकति भनौँ न सँगै बसेर गर्ने संगति अलिकति टाढा भएको छ कि तर परमेश्वरले उनीहरूलाई पनि प्रेम चाहिँ गर्नुभएको छ किनकि परमेश्वर त प्रेम गर्नुहुन्छ। तर त्यसको रिजल्ट त उनीहरूले भोगेका छन् नि, बगैँचाबाट बाहिर आएका छन्। त्यही कुरालाई यीशु ख्रिस्ट आइसके पछाडिको कुरामा हामी जोडौं, अहिलेको कुरामा जोडौं। मरियम जसले यीशु ख्रिस्ट जन्माउने कि नजन्माउने अथवा सृष्टिमा उद्धारकर्तालाई जन्माउने कि नजन्माउने भन्ने पनि उनको निर्णय छनौट थियो कि त्यहाँनिर त्यो छनौटलाई उनले कसरी हेरिने र कन्या केटीलाई एउटा छनौट दिएको थियो होइन। तिमी चाहिँ गर्भवती हुनेछौ, तिमीले एउटा एकजना होइन मुक्तिदातालाई जन्म दिनेछौ भन्ने कुरा थियो। त्यो कुरालाई उनले कसरी छनौट गरिन्, उनको निर्णयको रिजल्ट कस्तो आयो त भन्ने कुरा कति धेरै महत्वपूर्ण कुरा छ नि त होइन। त्यो कारणले गर्दा अहिलेको नारीहरूलाई चाहिँ परमेश्वरले दुईवटा कुराहरू यसरी देखाउनु भएको छ, तिमीहरूले यसरी पनि छनौट गर्न सक्छौ र यो छनौटको रिजल्ट चाहिँ यस्तो हुन्छ। त्यो समयमा गरिएको छनौटले यो भएको थियो भने अहिलेको छनौटले तिमीहरूको जीवनमा चाहिँ यो कुरा ल्याउन सक्छ। छनौट कति महत्वपूर्ण कुरा रहेछ होइन। दुईवटा नारी जसलाई छनौट गर्ने अवसर थुप्रै नारीहरूलाई दिनुभएको छ, यो दुईवटा नारीको विषयमा हेर्नुपर्दा चाहिँ एउटा नारीको छनौट महत्वपूर्ण देखिन्छ, अर्को नारीले पनि छनौट त गरेकी हुन्। उनलाई श्रीमानले प्रेम गर्थे, साथ थियो। यता मरियमलाई साथ थिएन त्यति, हामी देख्छौ उनलाई त के हुन्छ हुन्छ भन्ने थियो। मगनी भएकी स्त्री थिइन्, विवाहको लागि रेडी अवस्थामा थिइन्, समाज थियो। त्यो समयमा विवाह पूर्व बच्चा जन्माउँदा फेरि ढुङ्गाले हानेर मार्ने चलन थियो, अहिले पनि कतिवटा देशहरूमा छ होला। त्यो समयमा त्यो निर्णय लिएर उनले होइन संसारका मानिसहरूलाई उद्धारकर्ता दिएकी छन्। भनेपछि आज तपाईँ र म नारीले चाहिँ छनौट गर्नुपर्ने कुरा कति धेरै महत्वपूर्ण कुरा छ। अर्को कुरा, छनौट गर्ने अधिकार त नारीलाई पनि दिनुभएको रहेछ नि त परमेश्वरले। हामी भन्छौ हामीलाई मौकै छैन, हामीलाई केही पनि छैन, तर हामीसँग छनौट गर्ने अधिकार छ। त्यो कुरालाई हामीले कसरी लिइरहेका छौं भन्ने कुरा चाहिँ एकदम महत्वपूर्ण कुरा छ। र दुवै नारी परमेश्वरको प्रिय नारीहरू हुनुहुन्छ, दुवै नारीलाई मौका परमेश्वरले दिनुभएको थियो, रिजल्ट फरक छ। आज तपाईँ र म नारीहरू परिवारमा छौं, आज हामीले कस्तो छनौट गरिरहेका छौं, कस्तो प्रकारको जीवन जिइरहेका छौं, हाम्रो कामलाई हामीले कसरी छनौट गरेका छौं, हाम्रो परिवारलाई हामीले कसरी छनौट गरेका छौं, हाम्रो हामीसँग सम्बन्धित व्यक्तिहरूलाई हामीले कसरी कस्तो कुरामा लिएर गइरहेका छौं होइन। विवाह हुन्छ हुँदैन भन्ने कुराको ग्यारेन्टी नभइकनै उनले असल छनौट गरेको कारणले गर्दा परमेश्वरले उनलाई असल श्रीमान जोसँग मगाउनु भएको थियो उही नै श्रीमान परमेश्वर दिनुभएको छ। परमेश्वर आदम र हब्बालाई नै छुटाउनु त भएको छैन, तर त्यसको रिजल्ट दुवैजनाले भोग्नु भएको छ। आमा दिदी बहिनीहरू, आज तपाईँको छनौटमा तपाईँको परिवार पनि छ, तपाईँको करियर पनि छ, तपाईँको सबै कुराहरू छ। अहिलेको समयमा हेर्नुपर्दा तपाईँको समाज पनि हुनसक्छ, तपाईँको वरिपरिको जुन कुरा पनि हुनसक्छ, असल कुराको छनौट गरौं। थुप्रै यस्ता अधिकारहरू परमेश्वरले दिनुभएको छ र त्यो छनौट चाहिँ तपाईँले गर्नुपर्छ। अधिकार पाए भन्दैमा, छनौट पाए भन्दैमा हामीले गलत गर्यौं भने चाहिँ त्यो राम्रो हुँदैन। हामीले परमेश्वरलाई पहिलो स्थानमा राखेर छनौट गर्यौं भने चाहिँ हाम्रो छनौट खराब हुँदैन।
हब्बाको केसमा हेर्ने हो भने उनले आफूलाई हेरेको हामी देख्छौं। परमेश्वरलाई पहिलो स्थानमा राखेको हामी देख्दैनौ। परमेश्वर भन्दा पनि माथि जान्छौ भन्ने कुरा त्यहाँनिर दिएको कारणले गर्दा त्यो डिसिजनले राम्रो रिजल्ट लिएर आएन। तर मरियमले छनौट गर्दा चाहिँ एउटै कुरा के याद गरेकी छन् भन्दा यो परमेश्वरको आज्ञा हो, मैले परमेश्वरको आज्ञा पालन गर्नुपर्छ, अरू कुरा मलाई थाहा छैन। परमेश्वरलाई पहिलो स्थानमा राख्यौं भने हरेक हाम्रा निर्णयहरू असल हुनेछन्, असल कुराहरू हाम्रो जीवनबाट जन्मिनेछन्। जसरी मरियमले यीशु ख्रीष्टलाई जन्माइन्, त्यसरी नै तपाईँले पनि आज आफ्नो जीवनमा असल कुराहरू जन्माउन सक्नुहुनेछ आमा दिदी बहिनीहरू भनेर म उत्साह दिन चाहन्छु। कुराकानी गर्दा गर्दै लगभग समयले बिदा दिन लागिसकेको छ। अझै कुराकानी गर्ने मन थियो तर अर्को हप्ता हामी यसरी नै कुराकानी गर्ने नै छौं। जो जतिजनाले नजिक टाढाबाट सुन्नुभएको छ यहाँहरू आशिषित हुनुभएको छ भन्ने मैले आशा लिएकी छु। यदि यस कार्यक्रममा आज भएका कुराकानीमा तपाईँहरूलाई केही सल्लाह सुझावहरू दिनुपर्नेछ भने तपाईँहरूले फोन कल पनि गर्न सक्नुहुन्छ। 4770754 कार्यक्रम पश्चात तपाईँहरूसँग हामी कुराकानी गर्न सक्नेछौ, अथवा 59 13 7 55 पनि तपाईँहरूले कुराकानी गर्न सक्नुहुनेछ। र यसरी नै गुड न्यूज एफएमबाट प्रसारण हुने कार्यक्रमहरूलाई सुनेर साथ दिँदै गर्नुहोला। अर्को कार्यक्रममा हाम्रो भेट हुने नै छ र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम नारी आवाजबाट आजलाई पनि म ज्ञानु बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
1: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
2: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
3: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
4: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
4: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
3: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
4: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
5: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: कार्यक्रम बाइबल पाठ प्रत्येक आइतबार 3:30 देखि 4 बजेसम्म सुन्न नभुल्नुहोला। प्रस्तुता पुनमको साथमा।
9: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
10: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
11: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
12: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
13: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: कस्तो छ खै कुने?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ओहो, यो विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
4: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
3: कहाँ छ?
4: हजुर, विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
5: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
4: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201996, 9841201996
5: र सरिता महर्जन 9841191094, 9841191094।
3: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
6: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
6: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
6: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
6: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
6: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन्।
1: हेलो बहिनी, सन्चै छौ?
6: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
6: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
6: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
6: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
6: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
6: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
4: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
5: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
4: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
5: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
4: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
5: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
4: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9514 24

0: गुड न्यूज एफएम 105.1।
1: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे। अचेल त यो हुलाको अवस्था

0: 41 9854124141 र यस नम्बरमा तपाईँले कल एसएमएस व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।
1: होइन, यो झोला भित्र के छ?
2: होइन हौ, यो झोला भित्र चाहिँ के छ?
1: यो झोलाको पोकाहरूमा के छ?
3: होइन, यो झोला भित्र चाहिँ के छ? छिटो खोल्नु न खोल्नु।
4: हजुर, कार्यक्रम झोला भित्र के छ प्रत्येक बिहीबार बेलुका 4 बजेदेखि 5 बजेसम्म सुन्न र फोन गर्न नभुल्नुहोला।
5: प्रस्तुता कुमार अब्राहमको साथमा।
2: ओहो, झोला भित्र भएको पोकाहरू खोल्नुहोस्, आफ्नो प्रतिभा देखाउनुहोस् र टन्न उभार रिचार्ज कार्ड पनि जित्नुहोस् ठ्याक्क पारेर।
6: नमस्कार सेनसेविका दिदी।
7: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
8: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
7: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।

0: हो त
1: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
0: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेन।
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ। अब हामी पूरा गर्छौ तपाईँको बाइबल कलेज पढ्ने सपना।
7: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
6: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनुहोला।
7: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
6: अधिक जानकारीका लागि
7: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141867602, 9141867602 र 9818251240, 9818251240।
8: ओहो ला
9: ल ल ल ल मरे के हो?
8: हेर त रगतै रगत भयो, छ्यामो त त्यस्तो हेर्न नि सक्दिन।
9: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
8: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
9: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
8: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ। बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 9849-83-16-84, 9849-83-16-84। र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। अटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
0: नमस्ते डाक्टर सर।
1: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: जय मसी, म मिस्पा महर्जन, मलाई लक्ष्मी भनेर पनि चिनिन्छ। म चाहिँ पैसीपाती बस्छु अनि मेरो चाहत चाहिँ स्तुति प्रशंसा हो। अनि हजुरहरूले गुड न्युज एफएम सुन्नु भएको छ, यदि सुन्नु भएको छैन भने एकदमै बिहान 6 बजेदेखि सुन्नुहोला। अनि मैले चाहिँ यो गुड न्युज सुन्ने गरेको चाहिँ लगभग 8 वर्ष भयो, अनि यो गुड न्युज एफएम सुनेर म धेरै आशिषित भएको छु। अनि प्रभुलाई धेरै धन्यवाद, किनकि यो गुड न्युजबाट नि मैले बोल्ने मौका पाएको छु, आफ्नो दुःख सुख बिसाउने मौका पाएको छु। अनि हजुरहरूले नि सुन्नु भएको छ भने एकदमै सुन्ने गर्नुहोस्, किनकि कामै रोकेर यो गुड न्युज सुन्नुपर्छ भन्ने छैन, काम गरी गरी पनि हामी सुन्न सक्छौ। अनि यो गुड न्युज एफएम सुनेदेखि नि मैले धेरै कुराहरू परमेश्वरबाट सिक्ने मौका पनि पाएको छु, अनि धेरै बाइबलको पदहरूबाट सिक्ने मौका पनि पाएको छु। अनि मैले जस्तै हजुरहरूले नि आशिष पाउनुहोला भन्न म चाहन्छु। हुन्छ, धन्यवाद। जयमसी।
3: टाइम चेक। यति बेला अपराह्नको 1 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
2: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दुना ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोल्दै हिँडेको नि ख्याक्क पारेर।
1: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
2: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
1: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
3: थप जानकारीका लागि
1: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510 9625, 98510 9625 र 98624482010, 98624482010।
3: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
4: मानसिक समस्याबाट बच्ने उपायहरू।
5: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
4: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
5: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
4: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
5: असल साथीहरूसँग मात्रै संगत गरौं।
4: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
5: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
4: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: होली ट्रिनिटी बिलिभर्स इस्टर्न चर्च बुढानील कण्ठको प्रस्तुति कार्यक्रम ज्योतिमा पाइला। प्रस्तुता सुश्री थिङको साथमा हरेक आइतबार बेलुका 4:30 देखि 5 बजेसम्म सुन्न नभुल्नुहोला।
4: अब सुन्नुहोस् पूरा समाचार।
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
4: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
5: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
5: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
4: मद्यपान र धूम्रपान सेवन नगरौं।
5: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: जयमसी म ज्वाला श्रेष्ठ, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट। म त सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोला है त।

0: अब प्रस्तुत छ कार्यक्रम गुड न्यूज अन्ताक्षरी।
1: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ राइजिङ फ्रुट सेन्टर बल्खु कुलेश्वर काठमाडौँ सप नम्बर 2
2: म्यानेजिङ डिरेक्टर राजन खड्की फोन नम्बर 98-13-18-91-65 98-13-18-91-65

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज अन्ताक्षरीमा आदरणीय श्रोता, कार्यक्रम गुड न्यूज अन्ताक्षरी लिएर प्राविधिक मित्र सुजनजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता आइतबार 1 बजेदेखि 2 बजेसम्म हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं। कार्यक्रम मार्फत विशेष गरिकन हामी अन्ताक्षरी खेल्दै अनि भजन गीतहरू गाउँदै प्रभुको महिमा गर्दै आइरहेको छौं र आज पनि तपाईँसँग यसरी नै कार्यक्रम अवधिभर कुराकानी गर्दै भजनहरू गाउँदै प्रभुको महिमा गर्न हामी उत्साहित छौं र तपाईँ पनि उत्साहित हुनुहुन्छ भन्ने मैले एकदमै आशा लिएकी छु। र कार्यक्रममा विशेष गरिकन हामी एउटा अक्षर दिन्छौं र त्यही अक्षरबाट चाहिँ शुरू हुने भजन गीत श्रोताले गाउनुहुनेछ र जुन अक्षर उहाँले अन्तिममा छोड्नुहुनेछ फेरि त्यही अक्षरबाट अर्को श्रोताले भजन गीतहरू गाउनुहुनेछ। यसरी कार्यक्रम अवधिभर हाम्रो श्रोता माझमा नै अन्ताक्षरी निरन्तर अगाडि बढ्दै जानेछ र केही नियमहरू छन्। कार्यक्रममा एकजना श्रोताले दुईचोटिसम्म सहभागिता जनाउन सक्नुहुनेछ र सकभर एकजना श्रोताले एउटा कुरुस र एउटा अन्तरासम्म गाइदिनु भयो भने चाहिँ अर्को श्रोताले पनि कार्यक्रममा सहभागिता जनाउनको लागि समय प्राप्त गर्न सक्नुहुनेछ। र कार्यक्रमको अन्तिममा हामी लकी ड्र गर्छौं। गोला प्रथाबाट एकजना श्रोताको नाम लिएर आउँछौं जसले चाहिँ रिचार्ज कार्ड प्राप्त गर्नुहुनेछ र कार्यक्रममा रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ राइजिङ फ्रुट सेन्टरले। र एकदमै फोन गर्नको लागि तम तयार भएर बस्नु होला। हाम्रो फोन नम्बर रहेको छ 01 47 70 754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98 023 44 646 98 023 44 646। र एउटा गीतबाट म कार्यक्रमको शुरूआत गर्न चाहन्छु र यही गीतबाट

0: निकै अर्थपूर्ण गीत तपाईँको लागि राख्यो, एक थुकी सुखी दुई थुकी नदी, र एकदमै साँच्चै नै अर्थपूर्ण कुरा पनि हो। र यसरी नै मिलेर हामीले चाहिँ ख्रिष्टको राज्यलाई लिएर आउनुपर्छ भन्ने प्रकारको सन्देश यो भजन गीतले दिइरहेको थियो। र यही भजनबाट अक्षर क तपाईँको लागि मैले लिएर आइसकेको छु। क अक्षर अथवा भनौ कमल को क अक्षरबाट शुरू हुने भजन गीत गाउने पालो अब तपाईँको हो। र फोन लाइनमा कोही श्रोता आइ पनि सक्नु भएको छ, उहाँलाई कार्यक्रममा स्वागत गर्छु म। हेलो, जय मसी। हाम्रो चन्द्रमायाजी बोल्दै हुनुहुन्छ। ओहो, विद्याजी विद्याजी कस्तो हुनुहुन्छ हजुर?
1: धेरै दिनको जयमसी,
0: एकदमै धेरै दिनको एकमुष्टमा जयमसी भन्छौ हामी पनि तपाईँलाई। र कहाँ हुनुहुन्छ तपाईँ?
1: आज बिहानी प्रार्थना संगतिमा गएर आएको, अनि घरैमा चाहिँ दिउँसो जानु पाएन।
0: ए हजुर हजुर,
1: काम भएर।
0: हजुर, एकदमै आज फोन गरेर साथ दिनुभएको लागि धन्यवाद। हजुर, काम परेको कारणले गर्दा र विद्यार्थी हजुर हुन्छ। र यही मौकामा कार्यक्रममा सहभागिता जनाउनु भयो, धेरै धेरै धन्यवाद तपाईँलाई।
1: र
0: एकदमै खुसी लागेको छ।

0: दिदाजी र अक्षर क छ तपाईँको भागमा, कबाट छ? हजुर क, हजुर कमलको क,
1: हजुर
0: है, तयार हुनुहुन्छ?
1: हुन्छ सर, त राम्रो छैन, तपाईँ परमेश्वरको महिमा होस् भनेर हजुरहरूसँग यसरी बोल्न पाइन्छ।
0: एकदमै सुरु गर्न सक्नुहुनेछ।

0: हाम्रो दुई दिनको घाम छाय मात्रै हो, यीशु आए संसारमा स्वर्ग छोडेर, नाश नहोस् कोही पनि बाँचोस् भनेर, नाश नहोस् कोही पनि बाँचोस् भनेर।
1: नाश नहोस् कोही पनि बाँचोस् भनेर र अक्षर छोडिदिनु भयो, धेरै धेरै धन्यवाद विद्याजी, अहिलेलाई छुटौँ हामी। हजुर हुन्छ, एकदमै हुन्छ हुन्छ विद्याजी, अहिलेलाई चाहिँ हामी छुटौँ है त। हजुर विद्या श्रेष्ठजी हुनुहुन्थ्यो र अक्षर तपाईँको लागि उहाँले छोड्नु भएको छ, र अक्षर र बाटो सुरु हुने भजन गीत गाउन कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो, जय मसी, हाम्रो रुचजी बोल्दै हुनुहुन्छ। ओ हजुर अमिताजी, अमिताजी जो जोलपा, जय मसी, कस्तो हुनुहुन्छ आज तपाईँ?
2: आज अलिकति मलाई सन्चो नभइरहेको।
1: ओहो, के भयो अमिताजी?
2: अलिकति हिजो चाहिँ पानीले भिजेको कारणले चिसो लागिरहेछ।
1: हजुर, आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला, अहिले एकदमै बर्सात भइरहेको मौसम छ है, बाहिर निस्किँदाखेरि अलिक ध्यान दिएर निस्किदिनु होला, आफ्नो केयर गर्नु होला अमिताजी, हामी प्रार्थनामा सम्झिनेछौ। र आज भजन गीत गाउँदै प्रभुको महिमा गर्न तयार हुनुहुन्छ तपाईँ?
2: आमेन
1: आमेन। हाम्रो विद्याजीले तपाईँलाई र अक्षर छोडिदिनु भएको छ, रबाट सुरु हुने भजन गीत गाएर साथ दिन सक्नुहुनेछ।
2: हुन्छ, स्वर त एकदम घोक्रो भइरहेछ, तै पनि मिठो मानेर सुनिदिनु होला।
1: एकदमै एकदमै
2: हुन्छ, म साथी नम्बरको भजन गाइदिन्छु।
1: हुन्छ हजुर।

प्राणालाय राजा येशुराय मनलाई शुद्ध पार्नलाई राजा येशुराय ए संसारमा पाप र दुःख हुन्छन् धेरै धेरै ए संसारमा पाप र दुःख हुन्छन् धेरै धेरै सत्य शान्ति दिनलाई राजा येशुराय सत्य

0: शैतानलाई जित्नको लागि राजा येशु आए, शैतानलाई जित्नको लागि राजा येशु आए।
1: शैतानलाई जित्नको लागि राजा येशु आए भनेर यही अक्षर छोडिदिनु भयो अमिताजी, धेरै धेरै धन्यवाद। तपाईँले गाउनु भएको भजनले नै साँच्चै नै हामीलाई कस्तो, हामी कति धेरै विजयी छौ भन्ने कुरा बताइरहेको थियो र प्रभुले धेरै आशिष दिनु भएको होस्। अहिलेलाई चाहिँ हामी छुटौ अमिताजी, जय
0: मसी।
1: हजुर, हाम्रो अमिता महर्जनजी हुनुहुन्थ्यो र उहाँले ऐनाको ए छोडेर जानु भएको छ, कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो।

जयमसी बम्बाजी, जयमसी। र कस्तो हुनुहुन्छ तपाईँ? एकदमै आरामै छ। हामी यस्तो सुमधुर होइन स्वरमा मिठो गीतलाई प्रवेश गर्नुभयो, धेरै धेरै धन्यवाद। र ऐनाको ए परेको छ तपाईँको भागमा, भजन गीत गाउन तयार हुनुहुन्छ? एकदमै सुरु गर्न सक्नुहुनेछ।

0: एकदमै तपाईँलाई पनि धन्यवाद पम्पाजी र अहिलेलाई चाहिँ छुटौँ हामी पम्पा रोकाजी हुनुहुन्थ्यो र उहाँको तर्फबाट म तपाईँलाई अक्षर म दिन चाहन्छु माया मा म अक्षरबाट भजन गीत गाउन कोही श्रोता आइसक्नु भएको छ उहाँलाई स्वागत गरौं हेलो
1: हेलो जय मसिह
0: जय मसिह नैनाजी सन्चै हुनुहुन्छ तपाईँ
1: म ठिकै छु हजुरलाई
0: हजुर हामी पनि एकदमै आरामै छौ र अक्षर म तपाईँको भागबाट तयार हुनुहुन्छ तपाईँ
1: हजुर म गाउन तयार छु
0: हुन्छ सुरु गर्न सक्नुहुनेछ
1: मबाट भन्नुभयो
0: होइन हजुर म अक्षरबाट हजुर

विश्वास गर्न हुनेमा चाहे हाँस्न परोस् चाहे रुन परोस् चाहे

0: मैले निश्चय गरेको छु विश्वास गर्न हुनेमा। धन्यवाद।
1: मैले निश्चय गरेको छु विश्वास गर्न हुनेमा म अक्षर छोडिदिनु भएको छ नेनाजी। साह्रै मिठो भजन गीत गाएर साथ दिनुभयो, धेरै धेरै धन्यवाद तपाईँलाई। र अहिलेलाई चाहिँ हामी
2: छुटौँ।
1: हाम्रो नेना थापाजी हुनुहुन्थ्यो र अक्षर म तपाईँको लागि उहाँले छोडेर जानु भएको छ। र म अक्षरबाट फेरि अर्को भजन गीत गाउनको लागि हाम्रो श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
3: हेलो, जय मसी
1: जय मसी। साराजी कस्तो हुनुहुन्छ तपाईँ?
3: एकदमै ठिकठाक प्रभुको अनुग्रहले।
1: प्रभुलाई धन्यवाद,
3: हजुरहरूको प्रार्थना।
1: हजुर, प्रभुलाई धन्यवाद भएको होस्। र हाम्रो नैनाजीले म अक्षर नै तपाईँको लागि छोड्नु भएको छ, उहाँले चाहिँ मैले निश्चय गरेको छु रमाउन यीशुमा बोलको भजन गीत गाएर जानु भएको छ। र तपाईँले पनि अक्षर मबाट अर्को भजन गीत गाउन तयार हुनुहुन्छ?
3: आमेन, म तयार छु नि
1: म्याम। आमेन आमेन, शुरू गर्न सक्नुहुनेछ।
3: हुन्छ, मलाई मन परेकै भजन गाउँछु म।
1: हजुर हजुर, हुन्छ हजुर।

0: हस्ते धेरै धन्यवाद साराजी, प्रभु धेरै आशिष दिनुभएको तपाईँलाई र यसलाई छोटो हामी जय मसी। हजुर, हाम्रो सारा तामाङजी हुनुहुन्थ्यो, म हुँ यीशुको औ यीशु मेरो भनेर निकै नै मिठो भजन गीत गाएर जानुभएको छ, न अक्षर छोड्नु भएको छ र न अक्षरबाट भजन गीत गाउनु कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो, जय मसी। हाम्रो रुथ जी कस्तो हुनुहुन्छ तपाईँ? हामी पनि एकदमै आरामै छौ। तपाईँको काम ड्युटीहरू कस्तो हुँदैछ?
1: एकदमै चल्दैछ, खाना बनाउने टाइम भइराखेको छ अनि खाना बनाउनु सुरु पनि गर्दैछु अनि तपाईँसँग नै बोल्दैछु।
0: हजुर,
1: हजुर,
0: एकदमै प्रब्लम धन्यवाद।
1: क्लियर सुनेको छ?
0: हजुर, एकदम स्पष्ट छ, एकदमै क्लियर छ, राम्रो आइरहेको छ। राम्रो आइरहेको छ, राम्रो आइरहेको छ। र न अक्षर तपाईँको भागमा छ रुच, तयार हुनुहुन्छ भजन गाउन?
1: हजुर, म तयार छु।

0: हुन्छ रुचजी, प्रभुले आशिष दिनुभएको शैलीलाई छुटौ हामी। जय मसी रुथ मकरातीजी हुनुहुन्थ्यो कुवेतबाट, र उहाँले मिठो भजन गीत गाएर साथ दिनुभएको थियो र ल अक्षर तपाईँको लागि छोड्नु भएको छ, र ल अक्षरबाट तपाईँ हामीलाई अवश्य पनि भजन गीतहरू गाएर सुनाउन सक्नुहुनेछ। कोही हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
1: हजुर नमस्ते। जय मसी हजुर।
0: जय मसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ तपाईँ?
1: म याकुब बोल्दैछु।
0: याकुब जी कस्तो हुनुहुन्छ तपाईँ?
1: ठिकै छु म्याम।
0: हजुर, र आज भजन गीतहरू गाउन तयार हुनुहुन्छ?
1: हजुर एकदम, आज धेरै दिन पछि आएको छु म्याम।
0: हजुर एकदमै खुसी लागेको छ हामीलाई, र ल अक्षर छ तपाईँको भागमा।
1: हुन्छ म सुरु गर्छु।
0: हुन्छ सुरु गर्नुहोस्।
1: लौ दाजु सुन न, लौ बहिनी सुन न, लौ दाजु सुन न, लौ बहिनी सुन न, येशूको ओ वचन मनैमा गुन न, बुझिराख हृदयमा तिमीराख येशूलाई, ओ सिनिराख येशूलाई, कलबरी डाँडामा त्यो एउटै क्रुसमा, कलबरी डाँडामा त्यो एउटै क्रुसमा, मुक्तिदाता येशूको त्यो शुद्ध रगतमा, त्यो मुक्ति हाम्रै लागि हो, त्यो मुक्ति तिम्रै लागि हो। लौ दाजु सुन न, लौ बहिनी सुन न, लौ दाजु सुन न, लौ बहिनी सुन न, येशूको वचन मनैमा गुन न, बुझिराख हृदयमा तिमीराख येशूलाई।
0: चिनी राख येशूलाई, निकै नै मिठो भजन गीत गाएर साथ दिनुभयो। धेरै धेरै धन्यवाद याकुबजी, आइलाई छुटौ हामी। जय मसी। र याकुब बाध्यकारजी हुनुहुन्थ्यो र उहाँले अक्षर ई छोड्नु भएको छ, ईश्वरको ई। र कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो, फेरि पनि जय मसी।
0: हजुर फेरि पनि जय मसी, स्वागत छ अमिताजी तपाईँलाई कार्यक्रममा।
3: हजुर धन्यवाद।
0: र ईश्वरको ई छ तपाईँको भागमा, तयार हुनुहुन्छ भजन गीत गाउन?
3: आमेन।
0: हुन्छ सुरु गर्न सक्नुहुनेछ।

0: आमेन
1: आमेन हालेलुया भनेर अक्षर छोडिदिनु भयो. अमिताजी धेरै धेरै धन्यवाद तपाईँलाई. र इलाजी छिटो हामी जय मसी. हजुर, हाम्रो अमिता महर्जनजी हुनुहुन्थ्यो र ह अक्षर तपाईँको लागि उहाँले छोड्नु भएको छ. हालेलुयाको हबाट कोही श्रोता हुनुहुन्छ भजन गीत गाउनको लागि, उहाँलाई स्वागत गरौं. हेलो
2: हेलो, फेरि पनि जय मसी.
1: एकदमै फेरि पनि जय मसी. स्वागत छ विद्याजी.
2: जान मिल्नु पर्यो. उहाँले मैले छोडेको उहाँले गाए, उहाँले छोडेको म गाउन लाग्यो.
1: एकदमै एकदमै धेरै धेरै धन्यवाद. र उहाँले चाहिँ अब ह अक्षर दिनुभएको छ तपाईँलाई. तपाईँ तयार हुनुहुन्छ?
2: हामी सुनौलो सहरमा जान्छौ, हामी ईश्वरको साथमा हिँड्छौ. हामी

भयो अचम्म छ हे हे मेरा पिया ईश्वरको प्रेम अचम्म छ हे हे मेरा पिया ईश्वरको

0: धन्यवाद।
1: एकदम मिठो भजन गीत गाउनुभयो विद्याजी, धेरै धेरै धन्यवाद तपाईँलाई पनि। र यसलाई चाहिँ छुटौँ हामी, जय मसी। हजुर, हाम्रो विद्या श्रेष्ठजी हुनुहुन्थ्यो र उहाँले ह अक्षरबाट सुरु गर्नु भएर ह अक्षर नै दिनुभएको छ। कोही हुनुहुन्छ श्रोता, उहाँलाई स्वागत गरौँ। हेलो
2: हेलो, फेरि पनि जय मसी।
1: एकदमै फेरि पनि जय मसी छ नेनाजी तपाईँलाई, र अब तपाईँको भागमा ह अक्षर छ। हालेलुयाको तयार हुनुहुन्छ?
2: हृदयको मेरो, हजुर म गाउँछु ल।
1: हुन्छ।

0: धन्यवाद।
1: एकदमै मिठो भजन गीत नैनाजी, एकदमै अर्थपूर्ण। हजुर, हाम्रो नैना थापाजी हुनुहुन्थ्यो र उहाँले छ अक्षर छोडेर जानु भएको छ र कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो,
2: हजुर,
1: एकदमै एकदम स्वागत छ रुचि तपाईँलाई फेरि पनि कार्यक्रममा। र अब चाहिँ तपाईँले छ अक्षरबाट भजन गीत गाउनु पर्ने हुनेछ, तयार हुनुहुन्छ? हजुर, छ बाट नै छ रुचि।
2: प्रभुलाई धन्यवाद भएको होस्। अनि म यो भजन गाउनेछु।
1: हुन्छ,
2: सबै परेमा यस्तो माया देखेर भन्ने भजन लगाउँछु।
1: हुन्छ।

0: Amén. Amén. धन्यवाद रुचि यसलाई छुटाउँ जयमसी र हाम्रो रुस मगराती जीवन हुन्थ्यो. साह्रै मिठो गीत गाउनुभयो उहाँले. भजन गीत छक्कै परेमा यीशुको माया देखेर फोनलाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं. हेलो. कोही श्रोता हुनुहुन्थ्यो उहाँ फोनलाइनबाट बाहिरिसक्नु भएको छ भने व्हाट्सएप कलमा कोही श्रोता आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु म. हेलो. हेलो.
1: हेलो.
0: जय मसी सावित्रीजी.
1: जय मसी पुनम म्याम. जय मसी.
0: आरामै हुनुहुन्छ तपाईँ?
1: आराम छ हजुर. कस्तो हुनुहुन्छ?
0: एकदमै आरामै छौँ हामी पनि. र सावित्रीजी
1: हजुर,
0: र अक्षर छ तपाईँको भागमा. र बाट तयार हुनुहुन्छ भजन गीत गाउन?
1: आमेन
0: आमेन. सुरु गर्न सक्नुहुनेछ
1: है? के गर्न, कस्तो राम्रो गाउनुहुन्छ भन्नुहुन्छ है. मक्खै पार्नुहुन्छ, नगरौँ भने नि गरम गरम गरम भन्नु लाग्छ है.
0: एकदमै प्रभुको महिमाको लागि हामी गरिरहेको छौँ सावित्रीजी.
1: आज त अरूलाई नि मौका देऊ न भन्दा पनि केही सेफ लाग्दैन.
0: हुन्छ सावित्रीजी, तपाईँको रेडियो अन छ भने एकैछिन अफ गरिदिनुहोस् ल.
1: अझै ठुलो भइरहेको छ है.
0: हजुर हजुर, साउन्ड आइरहेको छ. र हुन्छ सावित्रीजी, हामी गीततर्फ जाउँ. तपाईँले भजन गीत गाउन सक्नुहुनेछ रबाट.
1: हुन्छ.

0: हालेलुया, प्रभुको लागि यति नै।
1: आमेन आमेन। धेरै धेरै धन्यवाद सावित्रीजी, एकदमै आशिषमय भजन गीतकार साथ दिनुभयो र यसलाई चाहिँ छुटौ हामी। जय मसीह। हजुर, हाम्रो सावित्री खड्काजी हुनुहुन्थ्यो र उहाँले अक्षर म छोड्नु भएको छ भने कोही श्रोता हुनुहुन्छ व्हाट्सएप कलमा, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो,
1: हजुर जय मसी। हाम्रो लक्ष्मी महर्जनजी
2: हजुर।
1: हजुर, कस्तो हुनुहुन्छ लक्ष्मीजी? एकदमै आरामै छौ हामी पनि। र म अक्षरबाट भजन गीत गाउन तयार हुनुहुन्छ तपाईँ?
2: तयार छु।
1: हुन्छ, सुरु गर्न सक्नुहुनेछ।
2: नेवारीबाटै गाउँछ है?
1: हुन्छ हुन्छ हजुर।

0: धन्यवाद।
1: हालेलुया होसन्ना भनेर न अक्षर छोडिदिनु भयो नि त। हुन्छ, धन्यवाद लक्ष्मीजी यसलाई। हस्तुटाउँछ एमएससी हाम्रो लक्ष्मी महर्जनजी हुनुहुन्थ्यो। छोटो मिठो उहाँले भजन गीत गाएर जानुभएको छ, न अक्षर तपाईँको लागि छोडेर जानुभएको छ। र एउटा गीतको साथ हामी यो समयमा दिन चाहन्छौ श्रोता, गीतपछि उपस्थित हुने नै छौ।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं। श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र यहाँहरू समक्षबाट हामीले विदा माग्नुपर्ने बेला भइसकेको छ। तर त्योभन्दा अगाडि हामी अवश्य पनि हामीलाई फोन गर्नुहुने मध्येबाट श्रोतालाई चाहिँ हामी विजेता बनाउँछौं र उहाँले चाहिँ रिचार्ज कार्ड प्राप्त गर्नुहुनेछ। आज हामीलाई एकदमै उत्साहमय जनक तरिकाले हाम्रो श्रोताले सहभागिता जनाउनु भएको छ, एकदम धन्यवाद दिन चाहन्छु, हृदयदेखिको आभार व्यक्त गर्न चाहन्छौ। र मैले गोला प्रथा गरिसकेको छु र मैले आज दुईजना श्रोतालाई चाहिँ विजेताको रूपमा गोला प्रथा मार्फत लिएर आएको छु, दुईजनाको नाम समसँग। र पहिलो विजेता हुनुहुन्छ याकुब बातेकार।
1: Congratulations.
0: र त्यसै गरिकन दोस्रो विजेता हुनुहुन्छ विद्या श्रेष्ठ।
1: Congratulations.
0: यहाँहरू दुवैजनालाई एकदमै बधाई छ। कार्यक्रम सकिए पश्चात पुनः तपाईँले फोन गर्नुभएर हाम्रो प्राविधिक मित्रलाई आफ्नो फोन नम्बर टिपाइदिनु हुनको लागि अनुरोध गर्न चाहन्छु। र म फेरि पनि धन्यवाद दिन चाहन्छु फोन गरेर साथ दिनुहुने, कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई। र कार्यक्रममा हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुहुने राइजिङ फ्रुट सेन्टरलाई पनि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। र अब चाहिँ मैले विदा माग्नुपर्ने बेला भइसकेको छ र प्राविधिक मित्र सुजनजीलाई धन्यवाद दिँदै कार्यक्रम गुड न्यूज अन्ताक्षरीबाट यो समय म पुनः विदा हुन्छु। जयमसी, नमस्कार।
2: इस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ राइजिङ फ्रुट सेन्टर, बल्खु कुलेश्वर, काठमाडौँ, सप नम्बर 2,
3: म्यानेजिङ डिरेक्टर राजुन खड्की, फोन नम्बर 9813181965, 9813181965।

0: गुड न्यूज एफएम 105.1
1: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
3: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
4: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-6-38, 98-5-11-25-6-38।
5: ए दाई, पक्नुस्, के गर्नु भएको?
6: ले, देख्नु भएन, औषधि हालेको।
5: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
6: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
5: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
6: हजुर,
5: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
6: ए, विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
5: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
6: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
5: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
6: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: कार्यक्रम जीवनको वचन प्रत्येक दिन दिउँसो 3 बजेदेखि 3:30 सुन्न नभुल्नुहोला, मात्र गुड न्यूज एफएम 105.1 MHz बाट।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: जय मसीह, म कमल श्रेष्ठको तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। सुन्दै रहनुहोला।
1: अब प्रस्तुत छ कार्यक्रम समर्पण।
2: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनिपस रख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम समर्पणमा। आदरणीय श्रोता, कार्यक्रम समर्पणमा म तपाईँ र मेरो निम्ति एकदमै महत्वपूर्ण कुराहरू नै कार्यक्रममा पस्कने गर्छु र आज पनि यस्तै महत्वपूर्ण कुरा तपाईँ र मेरो निम्ति रहनेछ। यसको निम्ति चाहिँ तपाईँले हामीलाई कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ र अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

परमेश्वरले पुरानो करारमा अब्राहमको समयदेखि नै अन्य जातिहरूमा मुक्ति आउनेछ भन्ने कुरा हामीलाई देखाउँदै आउनुभएको छ। त्यो कुरा येशु आउनुभन्दा करिब 2000 वर्ष अघिको कुरा थियो। जब येशुले अब्राहमलाई बोलावट दिनुभयो त उहाँले अब्राहमलाई एउटा महत्वपूर्ण प्रतिज्ञा गर्नुभयो, जुन अब्राहमसँगको परमेश्वरको करार भनिन्छ। परमेश्वरले यो प्रतिज्ञालाई 5 पटक दोहोर्याउनुभयो, 3 पटक अब्राहमलाई, 1 पटक इसाकलाई र 1 पटक याकुबलाई। अब परमेश्वरले अब्राहमसँग गर्नुभएको करार के हो त? उत्पत्तिको पुस्तक 12:2-3, म तँबाट एउटा ठूलो जाति खड़ा गर्नेछु र तँलाई आशिष दिनेछु, म तेरो नाउँ प्रसिद्ध गराउनेछु, त आशिषको मूल हुनेछ, तँलाई आशिष दिनेर म आशिष दिनेछु, तँलाई श्राप दिनेर म श्राप दिनेछु, तँद्वारा नै पृथ्वीका सबै कुलले आशिष पाउनेछन्। यी पदहरू धेरै महत्वपूर्ण छन्। यी पदहरू चाहिँ मानव जातिको उद्धारको विषयमा बुझ्नको निम्ति मुख्य केन्द्र हुन्। 2 पद चाहिँ यहुदीहरूलाई आशिषको प्रतिज्ञा गरिएको हो अनि यसलाई मिशनविदहरूले उच्च तहको आशिष पनि भन्छन्। यसको मतलब परमेश्वरले अब्राहम र उसका सन्तानलाई आशिष दिनुहुनेछ भन्ने कुरा हो। 3 पदमा परमेश्वरले संसारका सबै मानिसहरूले, अन्य जातिहरूले पनि आशिष पाउनेछन् भन्ने कुराको प्रतिज्ञा गर्नुभयो। अब्राहमसँगको करारको यो खण्डलाई

तल्लो तहको आशिष पनि भनिन्छ। परमेश्वरले अब्राहमसँगको करार दोस्रो पटक उत्पत्ति 18:18 गर्नुभयो। अब्राहमबाट एउटा ठूलो र शक्तिशाली जाति बन्नेछ र त्यसद्वारा नै पृथ्वीका सबै जातिहरूले आशिष पाउनेछ। यो चाहिँ परमेश्वरले दिनुभएको पहिलो प्रतिज्ञालाई नै फेरि दोहोर्याएर पक्का गर्नुभएको थियो। परमेश्वरले अब्राहमलाई तेस्रो पटक करार दिनुभएको चाहिँ उत्पत्ति 22:17 हो। यस पहिलो पटक मेरो तेरो सन्तान भन्ने शब्द प्रयोग गरिएको छ अनि अब्राहमसँगको करार बुझ्नको लागि यो शब्द नै महत्वपूर्ण छ। यो प्रतिज्ञा अब्राहमले परमेश्वरको आज्ञा मानेर आफ्नो छोरा इसाकलाई मोरिया पहाड़मा बलि गर्न लगेको घटना पछिको कुरा हो। तेरा सन्तानको वृद्धि गरेर आकाशका तारा समुद्र किनारका बालुवा सर तुल्याउनेछु। तेरो सन्तानले आफ्ना शत्रुहरूको सरहरू कब्जा गर्नेछन्। तेरै सन्तानद्वारा पृथ्वीका सबै जातिहरू आशीर्वादी हुनेछन् किनकि तैले मेरो वचन पालन गरिस्। यो प्रतिज्ञा परमेश्वरले अब्राहमलाई मात्र दिनु भएन तर पछि इसाक र याकुबलाई पनि एकपटक दिनुभयो। उत्पत्ति 26:4 इसाकलाई यसो भन्नुभयो, तेरो सन्तानलाई आकाशका तारा चाहिँ बढाउनेछु र तिनीहरूलाई सबै देश दिनेछु। तेरो सन्तानद्वारा संसारका सबै जातिहरूले आशिष पाउनेछन्। अनि उत्पत्ति 28:14 याकुबलाई यसो भन्नुभयो, तेरो सन्तान पृथ्वीको धुलो सर हुनेछन्। पूर्व पश्चिम उत्तर दक्षिणतिर फैलिएर त जानेछस्। त र तेरो सन्तानद्वारा नै पृथ्वीका सबै मानिसहरूले आशीर्वाद पाउनेछन्।

चार सुसमाचार भरि नै लुकेर रहेको मुख्य विषय भनेको परमेश्वरको इच्छा हुन सक्छ। तर परमेश्वरको इच्छा चाहिँ के हो त? यो चाहिँ परमेश्वरका छोरा छोरीहरू सबैले परमेश्वरको सृष्टिको उद्देश्य बुझौं भन्ने हो। परमेश्वरले हामीलाई सृष्टि गर्नुको उद्देश्य भनेको हामीले उहाँका आदर महिमा गर्नु हो। परमेश्वरको सन्तानले सृष्टि उद्देश्य अनुरूप जिए भने परमेश्वर आनन्दित हुनुहुनेछ। उनीहरूले परमेश्वरलाई आराधना, प्रशंसा र धन्यवाद प्रकट गर्दा परमेश्वर रमाउनुहुनेछ अनि उहाँ पनि आफ्नो खुशी आफ्नो सन्तानहरूसँग बाँड्न चाहनुहुन्छ। यसरी अगापे प्रेमले सृष्टिकर्ता परमेश्वर र उहाँका सन्तानलाई एकतामा ल्याउँछ। त्यो अगापे प्रेम संसारभरि नै फैलिन सक्नेछ। तर सबै सर्वज्ञानी परमेश्वरलाई सृष्टिभन्दा अघिदेखि नै यो कुरा थाहा थियो कि उहाँका सन्तानले उहाँको सृष्टिको उद्देश्य बुझेर पालना गर्ने छैनन्। त्यसै कारण परमेश्वरले सृष्टि अघिदेखि नै उहाँका सन्तानको यो कमजोरी र उनीहरूलाई सहायता गर्नको निम्ति योजना बनाउनु भयो। त्यही योजना अनुरूप यीशु यो धरतीमा आउनुभयो र उहाँको सृष्टिद्वारा अनि पछि उहाँको क्रुसको मृत्युद्वारा पनि हामीलाई उहाँको सृष्टिको उद्देश्य सिकाउनु भयो र क्रुसमा अब सिद्धियो भन्नुभएर अन्तिम सास फेर्नुभयो। त्यसपछि उहाँ पुनरुत्थान हुनुभयो र 40 दिनसम्म यो धरतीमा हिँडुल गर्नुभयो र चेलाहरूलाई उहाँको सुसमाचार सारा संसारमा फैलाउने आज्ञा दिनुभएर उहाँ स्वर्गारोहण हुनुभयो। यो महान आदेश भनेको चाहिँ येशूले हामीलाई सारा संसारमा परमेश्वरको इच्छा सिकाउने आज्ञा दिनुभएको छ ताकि तिनीहरूले पनि आज्ञा पालन गर्न सकुन्। विषयवस्तुको आधारमा चार सुसमाचारले येशूको सार्वजनिक सेवकाईको विषयमा चर्चा गर्दछ जसमा उहाँले के गर्नुभयो, उहाँले के सिकाउनुभयो र उहाँले आफ्नो चेलाहरूलाई के आज्ञा दिनुभयो भन्ने विषयहरू पर्छन्। चार सुसमाचारका सबै लेखहरूले यही विषयलाई आफ्नो तरिकाले प्रस्तुत गरेका छन्। मत्ती, मर्कुस, लुकाको सुसमाचारहरू समदृष्टि सुसमाचारहरू हुन् जसले येशूलाई मानिसको रूपमा प्रस्तुत गरेका छन्। ती तीन सुसमाचारहरू लेख्नुको उद्देश्य, लेखिएका समूह, लेखन शैली आदि भने फरक फरक छन्। अर्कोतर्फ योहन्नाको सुसमाचार अरू तीन समदृष्टि सुसमाचारहरूभन्दा फरक छ जसले येशूको ईश्वरतालाई मुख्य रूपमा प्रस्तुत गरेको छन्। त्यसैले चार सुसमाचार आफ्नो आफ्नो लेख अनि लक्षित समूहको आधारमा फरक छन् तर उनीहरूको समान स्पष्ट छ। त्यो चाहिँ येशू परमेश्वरको सन्तानलाई सृष्टिको उद्देश्य सिकाउन यो धरतीमा मानिस भएर आउनुभयो भन्ने गवाही दिनु हो। त्यति मात्र होइन, चारैजनाले यो कुरा बताएका छन् कि येशूको आगमन पहिले नै पुरानो करारमा भविष्यवाणी गरिएको थियो अनि येशू आगमन परमेश्वरबाट व्यवस्थित रूपमा पहिले नै तयारी गरिएको थियो। येशू त्रियक परमेश्वरको दोस्रो व्यक्तित्व हुनुहुन्छ। उनीहरूले हामीलाई यो पनि बताएका छन् कि येशू फेरि दोस्रो पटक आउनुहुनेछ अनि येशूको पहिलो आगमन र दोस्रो आगमनको बीचमा यो पृथ्वीमा के घटनाहरू घटेछन् ती कुराहरू पनि उनीहरू स्पष्ट गरेका छन्। उनीहरूले येशूको प्रिय चेलाहरूले कस्तो जीवन जिउनुपर्छ अनि पृथ्वीको बसाईमा परमेश्वरको रहस्यको विषयको तालिम सकेर फर्केपछि माथि स्वर्गमा उनीहरूको निम्ति के तयार गरिएको छ भन्ने कुराको पनि कुरालाई पनि बताएका छन्। वास्तवमा येशूले आफ्नो पृथ्वीको बसाईको अवधि गर्नुभएका र सिकाउनुभएका कुराहरूमा परमेश्वरको अन्य जातिहरूलाई बचाउने रहस्यमयपूर्ण योजनाको झपसा लिएको छ। यो पाठमा हामी येशूले गर्नुभएका महत्वपूर्ण आश्चर्य कर्म र उहाँले चेलाहरूलाई दिनुभएका शिक्षाहरू कसरी परमेश्वरको अन्य जातिको मुक्तिको योजनासँग जोडिएको छ भन्ने बारेमा छ। यदि कसैले चार सुसमाचारको पुस्तक पढिसकेर पनि येशूले गर्नुभएका आश्चर्य कर्महरू दिनुभएका शिक्षाहरूलाई अन्य जातिलाई उद्धार गर्ने परमेश्वरको योजना बाहेक अरू तरिकाले अर्थ लगाउँछ भने उसले चार सुसमाचारको सन्देशलाई सही तरिकाले बुझेको छैन भन्ने चिन्ह हो। चार सुसमाचारका पुस्तकहरूमा उल्लेख गरिएका केही विषयहरू धेरै महत्वपूर्ण छन्। हुन त चार सुसमाचारका पुस्तकहरूलाई विस्तृत ईश्वरशास्त्रीय श्रृङ्खला पनि भन्न सकिन्छ। समूहत त्यहाँ भएका सबै विषयलाई एक एक गरी विस्तृत रूपमा बुझ्न सके
उत्तम हुने थियो, तर यो पुस्तकमा त्यो सबै सम्भव छैन। त्यसै कारण यो अध्ययनमा हामी चार सुसमाचारका पुस्तकहरूको माझ विषय अन्य जातिहरूको मुक्तिको निम्ति परमेश्वरको योजना मात्रै केन्द्रित हुनेछ। हामी प्रभु येशूले पुरानो करारमा दिनुभएको अब्राहमको करारलाई हेर्न सक्छौँ, अनि हाम्रो येशूले आफ्नो पृथ्वीको पहिलो आगमनको घडीदेखि नै कसरी त्यो करारलाई व्यक्तिगत रूपमा पूरा गर्नुभयो भन्ने पनि कुरा हामी पाउन सक्छौँ। यसरी हामी सुसमाचार सम्बन्धी हाम्रो बुझाइको उचाइ, लम्बाई, चौडाई र गहिराईको विकास गर्न सक्नेछौँ।

वास्तवमा सुसमाचार यहुदीबाट शुरू भएर गैर यहुदीहरूमा पुग्नुपर्छ भन्ने कुरा नै एउटा ख्रीष्टको रहस्य हो। पुरानो करार अनुसार यहुदीहरू परमेश्वरको चुनिएका मानिसहरू हुन् र उनीहरूको परमेश्वरसँग एउटा लामो प्रेम सम्बन्ध छ। तर जब सुसमाचारको कुरा आउँछ तब हामी यो कुरा बुझ्छौ कि सुसमाचार यहुदीहरूमा सीमित नभएर उनीहरूद्वारा गैर यहुदीहरूमा पुग्नुपर्ने थियो। यो कुरा यहुदीहरूको दृष्टिकोण हेर्दा बुझ्न र स्वीकार गर्न गाह्रो हुन्छ। कसरी यहुदीहरू भन्दा पनि पहिले गैर यहुदीहरूले येशूलाई चिन्ने आशिष पाउन सक्छन्। प्रेरित पावलले पनि आफैलाई यो प्रश्न सोधेका थिए। जसै पावलले सुसमाचार प्रचार गर्दै हिँडे, उनको तीनवटा मिशन यात्राको प्रचारको क्रममा एकदमै न्यून संख्याक यहुदीहरू मात्रै उनले प्रचार गरेको सुसमाचार ग्रहण गरे। बहुसंख्यक यहुदीहरूले पावल र उनको सहकर्मीहरूलाई दया बिना नै सतावट दिए। उनीहरूले अझै पावललाई मार्ने कोसिस पनि गरे। पावललाई यो कुरा स्वीकार गर्न साह्रै गाह्रो पर्यो। उनले अरू सबै मानिसहरूभन्दा बढी यो कुरा बुझेका थिए कि मुक्ति चाहिँ पूर्ण रूपमा परमेश्वरको अनुग्रहबाट प्राप्त हुने कुरा हो। उनका सबै मानिसहरू अर्थात् यहुदीहरूले सुसमाचार ग्रहण गर्न इन्कार गर्नु भनेको उनीहरू परमेश्वरको मुक्तिको अनुग्रहबाट वञ्चित भएका हुन् भन्ने अर्थ हुन्छ। रोमी नौ अध्यायमा पावलले यो विषयमा धेरै प्रश्नहरू गर्दै धेरै दुखी भएको देख्न सकिन्छ, अनि उनले कसरी त्यसको उत्तर पाए त भन्ने कुरा पनि देख्न सकिन्छ। रोमी नौको एकदेखि तीनमा पावल यसरी भन्छन्, म ख्रीष्टमा साँचो बोलिरहेछु, मैले ढाँटेको छैन, मेरो विवेकले पनि पवित्र आत्मा मलाई गवाही दिन्छ, मेरो हृदयमा असाध्य शोक र मनमा अटुट वेदना छ। म त यहाँसम्म पनि चाहन सक्थे कि मेरा भाइहरू, मेरा जातिहरूको नाताले, मेरा कुटुम्बहरूको खातिर म नै श्रापित हौँ, ख्रीष्टबाट परितर हो। पावलको तर्फबाट यो प्रभु येशूसँग गरिएको कडा प्रश्न हो। उनी भन्छन् कि हामी यहुदीहरू परमेश्वरले चुन्नु भएको विशेष जाति हौ, के तपाईँले हामीलाई बिर्सनु भएर? पावल यसरी दुःख व्यक्त गर्छन् कि हे परमेश्वर, मेरो आफ्ना जातिहरूको उद्धार नभएको देख्नुभन्दा त बरु मेरो नाम नै जीवनको पुस्तकबाट हटाइदिनुहोस्। यो पनि साहसी अभिव्यक्ति हो। उनको परमेश्वरसँगको विद्रोहको क्रममा उनले प्रभु येशूबाट एउटा महत्वपूर्ण प्रकाश पाउँछन्। त्यो कुरा के हो भने, धेरै अगमवक्ताहरूले पनि पहिले नै घोषणा गरे जस्तै यहुदीहरूले भन्दा पहिले गैर यहुदीहरूले सुसमाचार प्राप्त गर्नेछन्। यो चाहिँ परमेश्वरले पहिले नै तयार गर्नुभएको उहाँको योजना हो। परमेश्वरले यो योजना सुरुमा नै अब्राहमसँगको करारमा व्यक्त गर्नुभएको थियो। अब्राहमदेखि 500 वर्षपछि मौसालाई पनि परमेश्वरले योजना प्रकट गर्नुभयो। व्यवस्था 32:20-21 परमेश्वरले यसरी भन्नुभयो, तब उहाँले भन्नुभयो, म तिनीहरूबाट आफ्नो मुख लुकाउनेछु अनि तिनीहरूको अन्त के हुनेछ म हेर्नेछु, किनकि तिनीहरू उल्टा पुस्तकका हुन्, विश्वासघाती सन्तानहरू हुन् जो परमेश्वर होइन, त्यसको कारण तिनीहरूले मलाई दाही तुल्याए, तिनीहरूका व्यवस्थाका तिनीहरूले मलाई रिस उठाए, एउटा जाति नै नभएका मानिसहरूद्वारा म तिनीहरूलाई दाही बनाउनेछु, समाज नभएको एउटा जातिद्वारा तिनीहरूको रिस उठाउनेछु। मूसाले परमेश्वरबाट यो सन्देश पाएको समयमा उनी करिब 120 वर्ष पुगेको थिए, अनि उनी मरूभूमिको यात्रा गरेर आफ्नो मृत्युको मुखैमा पुगिसकेका थिए। त्यो अगमबाडीको अर्थ चाहिँ यो थियो कि 40 वर्षको उडान स्थानको यात्रामा यहुदीहरूले चट्टानलाई इन्कार गरे, जुन चट्टान चाहिँ यहोवा परमेश्वर अर्थात् येशू ख्रीष्ट हुनुहुन्छ। उनीहरूले येशू प्रभुलाई 10 पटक इन्कार गरे र गनगन गरे। इजरायलीहरूले त्यो चट्टानलाई त्यागे र भुले, जसले उनीहरूलाई डोर्याउनु भयो, तृप्त पार्नु भएको थियो। तिनीहरू दुष्टाईलाई बलि चढाए। उनीहरूका सबै दुष्टताद्वारा इजरायलीहरूले यहोवा परमेश्वरलाई क्रोधित तुल्याए। यसै कारण परमेश्वरले भन्नुभयो कि उहाँले तिनीहरूदेखि आफ्नो मुहार लुकाउनेछ र तिनीहरू इन्कार गर्नेछ। तिनीहरूको सट्टामा परमेश्वरले एउटा समझै नभएको जाति अर्थात् अन्य जातिहरूलाई खडा हुनेछ, अनि अन्य जातिहरू अर्थात् गैर यहुदीहरूलाई दया देखाएर उहाँले यहुदीहरूलाई दाही तुलाउनुहुनेछ।
वास्तवमा युदीहरू भन्दा पहिले नै गैर युदीहरूले सुसमाचारमा विश्वास गर्नेछन् भन्ने कुराको योजना चाहिँ सृष्टि भन्दा पनि अघि अनन्तदेखि नै तयार पारिएको योजना थियो, तर लुकाइएको थियो। तर जसै उचित समय आयो तब परमेश्वरले आफ्नो मानिसहरू अब्राहम, मोसा, दानिएल, होसे र यसायालाई यो रहस्य क्रमिक रूपमा प्रकट गर्नुभयो। अब हामी पुरानो करारमा भएका यी प्रकाशहरूको बारेमा बुझ्छौ। मुक्ति कसरी यहुदीबाट गैर यहुदीहरूमा जानेछ भनेर यीशुले पावललाई प्रकट गराई दिनुभयो। पहिले प्रकाश मोसालाई दिएको थियो जो ईश्वर होइन, त्यसको कारण तिनीहरूले मलाई दाही तुल्याए। तिनीहरूले व्यर्थका कुराहरूलाई रिस उठाए। एउटा जाति नै नभएका मानिसहरूद्वारा म तिनीहरूलाई दाही बनाउँछु, समाजै नभएको एउटा जातिद्वारा तिनीहरूको रिस उठाउनेछु। तर आजसम्म परमप्रभुले तिमीहरूलाई बुझ्ने मन, देख्ने आँखा र सुन्ने कान दिनुभएको छैन। दोस्रो प्रकाश राजा दाउदलाई प्रकट गरिएको थियो। तिमीहरूको निम्ति राखिएको भोजन तिमीहरूको निम्ति पासो बनोस्, यो नै प्रतिफल र धराप बनोस्। तिमीहरूको आँखा धमिला हुन्, देख्न नसक्ने बनो, तिमीहरूको कमर सदा कुप्रियोस्। होसेलाई म मेरो आफ्नो निम्ति म त्यसलाई भूमिमा रोप्नेछु जसलाई मैले प्रिय नभए कि भनेको थिएँ, त्यसलाई म दया देखाउनेछु जसलाई मैले तिमीहरू मेरो प्रजा होइनौ भनेको थिए, तिनीहरूलाई म मेरा प्रजा भन्नेछु अनि तिनीहरूले भन्नेछन् तपाईँ हाम्रो परमेश्वर हुनुहुन्छ।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र तपाईँले कार्यक्रम सुनेर मलाई साथ दिइराख्नु भएको छ र मैले पनि केही बाइबलका रहस्यमय कुराहरू परमेश्वरको प्रतिज्ञा परमेश्वरले मानव जातिलाई यति प्रेम गर्नुभयो भन्ने कुरा नै मैले कार्यक्रममा राखेँ किनभने हामी सुरुदेखि नै हेऱ्यौँ भने पनि परमेश्वरको त्यो प्रेम नि यति थियो हामी मानव जातिप्रति उहाँले आफ्नो एकलौते पुत्र यो पृथ्वीमा पठाउनु नै त्यो नै अगापे प्रेमको एउटा उदाहरण थियो। कसैले पनि आफ्नो एकलौते पुत्रलाई होइन कसैको लागि सुम्पिन सक्दैन तर परमेश्वर पिताले हाम्रो लागि आफ्नो एकलौते पुत्र यस धरतीमा मानव जातिको लागि दिनुभयो र उहाँ हाम्रो पापको खातिर त्यो क्रुसमा बलिदान हुनुभयो भन्ने कुरालाई हामी कहिले पनि बिर्सन हुँदैन। उहाँको त्यो अगापे प्रेमप्रति हामी धन्यवादी पक्कै पनि हुनुपर्छ र एउटा जब प्रभु येशू ख्रीष्ट पृथ्वीमा रहनुभयो जति समय रहनुभयो नि अनि प्रत्येक पाइला पाइला एउटा उदाहरणीय जीवन जिउनु भयो। उहाँले न यहुदी भन्नुभयो न सामरी भन्नुभयो न कुष्ठरोग भन्नुभयो न गरिब भन्नुभयो न मछुवा भन्नुभयो सबैलाई समान व्यवहार गर्नुभयो। परमेश्वरले एउटा देखाउनु पर्ने जुन स्वभाव हुन्छ नि त्यो वास्तवमै उहाँले प्रकट गर्नुभयो। परमेश्वरले कहिले पनि भेदभाव गर्नुहुन्न। एउटा परमेश्वरको एउटा इक्जाम्पल भनेको के भने एउटा सूर्यको प्रकाश हुन्छ नि सूर्यको प्रकाशले कहिले पनि कसैलाई घटी कसैलाई बढी प्रकाश दिँदैन समान प्रकाश दिन्छ। हो परमेश्वर त्यस्तै भएर यस पृथ्वीमा रहनुभयो। उहाँले मानव जातिप्रति गर्ने सबै कर्तव्य उहाँले पुरा गर्नुभयो। उहाँ आज्ञाकारी हुनुभयो। त्यो भएर तपाईँ र म पनि उहाँको प्रिय छोराछोरी हौ। यो कारणले कि लाखौं करोडौं मानिसहरूको बीचबाट परमेश्वरले तपाईँ र मलाई चुन्नुको पछाडि पनि एउटा परमेश्वरको योजना छ। के त्यो योजनालाई हामीले पूरा गरेका छौँ त? परमेश्वरले तपाईँ र मलाई लाखौं मानिसको बीचबाट चुन्नुको रिजन त एउटै रहेछ नि त, होइन? मानिसहरूलाई प्रभुमा जित्नु, प्रभुको प्रेम मानिसहरूलाई देखाउनु। के तपाईँ र मैले यो काम गरिरहेका छौँ? छैन भने अबको जिम्मेवारी तपाईँ र मेरो काँधमा छ, किनभने यो सारा संसारका मानिसहरूले प्रभुलाई पाउनु नै परमेश्वरको मुख्य उद्देश्य रहेछ र तपाईँ र मलाई उहाँले खटाउनु भएको छ। उहाँले जाओ भन्नुभएको छ, जाओ भन्नुभएको छ र जाति जातिको बीचमा जाओ र सुसमाचार सुनाओ, पिता पुत्र पवित्र आत्माको नाउँमा बप्तिस्मा जेऊ, जाओ गइरहनु भएको छ। हामीले सुसमाचार सुनाइरहेका छौँ। यो कुरा एकदमै महत्त्वपूर्ण छ। तपाईँ र मैले सुसमाचार सुनाउनु पर्छ। तपाईँ जहाँ काम गर्नुहुन्छ अथवा तपाईँको आफन्त अथवा तपाईँको साथी अथवा काहीँ न काहीँ प्रभुको प्रेम हामीले बताउनै पर्छ। उहाँको त्यो अगापे प्रेमको बारेमा मानिसहरूलाई हामीले जानकारी दिनै पर्छ। र आदरणीय श्रोता, अब भने लगभग समयले पनि मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै र विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: जयमसी तथा ख्रिष्टीय अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाइ लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौं।
1: आजको प्रवचन सेवामा उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता उद्धारकर्ता ख्रीष्ट येशूको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको निम्ति यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट युहन्नाद्वारा लिखित पत्र पहिलो युहन्ना 2:28-3:10 यहाँहरूको बीचमा पाठ गर्न गइरहेको छु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नु हुनेछ भनिकन आउनुहोस्, यसरी हामी पाठ गर्नेछौ। साना बालकहरू उहाँमा रहिरहो, ताकि उहाँ प्रकट हुनुहुँदा हामीमा हिम्मत होस् र उहाँको आगमनमा उहाँको सामुन्ने हामीलाई शर्माउन नपरोस्। उहाँ धार्मिक हुनुहुन्छ भन्ने कुरा यदि तिमीहरूले जान्यौ भने यो कुरा तिमीहरूलाई निश्चय होस् कि धार्मिकतामा चल्ने हरेक परमेश्वरबाट जन्मेको हुन्छ। हेर, पिताले हामीलाई कस्तो किसिमले प्रेम गर्नुभएको छ कि हामी परमेश्वरका सन्तान भनी कह लिएकाहरू हौ र साँच्चै हौ पनि। यसै कारणले त संसारले हामीलाई चिन्दैन, किनभने त्यसले उहाँलाई चिनेन। प्रिय हो, अहिले हामी परमेश्वरका सन्तान हौ र हामी के हौला सो अहिलेसम्म प्रकट भएको छैन। यति जान्दछौ कि जब उहाँ प्रकट हुनुहुन्छ तब हामी उहाँ जस्तै हुनेछौ, किनकि उहाँ जस्तो हुनुहुन्छ हामी उहाँलाई त्यस्तै देख्नेछौ। अनि जस्तो उहाँ पवित्र हुनुहुन्छ, उहाँमाथि यो आशा राख्ने हरेक मानिसले आफूलाई पवित्र पार्छ। पाप गर्ने हरेकले व्यवस्था भंग गर्दछ। पाप नै व्यवस्था भंग हो। पाप हरण गर्नलाई नै उहाँ प्रकट हुनुभएको हो भन्ने कुरा तिमीहरू जान्दछौ, र उहाँमा कुनै पाप छैन। उहाँमा रहने कसैले पाप गरिरहँदैन। पाप गरिरहने कसैले उहाँलाई न देखेको छ न त चिनेको नै छ। साना बालकहरू, कुनै मानिसले तिमीहरूलाई छल्न नपाओस्। जो धार्मिकतामा चल्छ ऊ धर्मी हो, जस्तो उहाँ धर्मी हुनुहुन्छ। जसले पाप गर्छ त्यो दियाबलसको हो, किनकि दियाबलसले त सुरुदेखि नै पाप गर्दै आएको छ। दियाबलसको कामहरू नष्ट पार्नलाई नै परमेश्वरका पुत्र प्रकट हुनुभएको हो। परमेश्वरबाट जन्मेको कसैले पनि पाप गरिरहँदैन किनकि उहाँको स्वभाव त्यसमा रहन्छ र त्यसले पाप गरिरहन सक्दैन किनभने त्यो परमेश्वरबाट जन्मेको हो। परमेश्वरको सन्तान को हो र दियाबलसको सन्तान को हो यसैबाट प्रष्ट हुन्छ। जो धार्मिकतामा चल्दैन ऊ परमेश्वरको सन्तान होइन र त्यो व्यक्ति पनि होइन जसले आफ्नो दाजुभाइहरूलाई प्रेम गर्दैन। आदरणीय श्रोता, यो खण्डमा हामीले धार्मिकतामा चल्ने हरेक परमेश्वरबाट जन्मेको हुन्छ भन्ने मुख्य विचारलाई हामी विशेष गरेर अध्ययन गर्दैछौ। धार्मिकतामा चल्ने हरेक परमेश्वरबाट जन्मेको हुन्छ। जो व्यक्ति परमेश्वरबाट जन्मेको हुन्छ र त्यो व्यक्ति पनि होइन जसले आफ्नो दाजुभाइहरूलाई प्रेम गर्दैन। आदरणीय श्रोता, यो खण्डमा हामीले धार्मिकतामा

ले धार्मिकतामा चल्ने कुराहरू बढी गर्छन्, तर उनीहरूले बुझ्नुपर्ने कुरा के हो भने परमेश्वरबाट जन्मेको हो कि होइन, किनभने जन्मिनु पर्यो अनि जिउनु पर्यो। जन्मने कुरा महत्वपूर्ण छ। जब परमेश्वरबाट जन्मिन्छ, जो परमेश्वर पवित्र हुनुहुन्छ, उहाँबाट जन्मेको हुन्छ, त्यो जन्मेको व्यक्तिहरूको स्वभाव धार्मिकता हुन्छ, किनभने परमेश्वर धर्मी हुनुहुन्छ। परमेश्वर धर्मी हुनुभएको कारणले गर्दा जो व्यक्ति परमेश्वरबाट जन्मेको हुन्छ त्यो व्यक्ति चाहिँ धर्मी हुन्छ, धर्मी ठहरिन्छ। अनि धर्मी ठहरिएपछि उनीहरूले आफ्नो जीवनमा धार्मिकतामा चल्ने कुराहरूलाई ध्यान दिन्छ। अब यो खण्डमा हामीले हेर्दै गर्यो भने उहाँमा रहिरहो भन्ने कुरा यहाँ गरिएको छ। उहाँको आगमनमा उहाँको सामुन्ने हामीलाई शर्माउन नपरोस्। यीशु ख्रीष्ट अब चाँडै आउँदै हुनुहुन्छ भन्ने कुरा बाइबल धर्मशास्त्रले स्पष्ट बताएको छ, किनभने यीशु ख्रीष्ट यो संसारमा आउनुभयो, उहाँ बलिदान हुनुभयो, उहाँको मृत्यु भइसकेपछि उहाँको पुनरुत्थान भयो, उहाँ स्वर्ग रहनुहुनुभयो, अब उहाँले प्रतिज्ञा गर्नुभएको छ उहाँ फेरि यो संसारमा आफ्ना मानिसहरूलाई लिनका निम्ति आउँदै हुनुहुन्छ। र उहाँ जब आउनुहुन्छ, उहाँ आइसकेपछि उहाँले आफ्नो धर्मीजनहरूलाई लिएर परमेश्वरको राज्यमा प्रवेश गराउनुहुन्छ र उहाँले आफ्नो जातिलाई उहाँ लिन आउँदै हुनुहुन्छ। र उहाँ आउने समयमा कतिजना छुट्नेछन्, कतिजना जानेछन् भन्ने कुरा पनि बाइबल धर्मशास्त्रले बताउँछन्। जो व्यक्तिहरू धार्मिकतामा चल्छन्, चलिरहन्छन्, उनीहरू चाहिँ लगिनेछन् अथवा उहाँसँग जानु हुनेछ अथवा उहाँको आगमनमा उनीहरू जानेछन्। त्यसकारण उहाँमा रहिरहने व्यक्तिहरू, उहाँको धार्मिकतामा चल्ने व्यक्तिहरू चाहिँ पक्कै पनि उहाँसँग जानेछ। परमेश्वर धार्मिक हुनुहुन्छ र धार्मिकतामा चल्ने हरेक परमेश्वरबाट जन्मेको हुन्छ भन्ने कुरा हामीले यहाँ बुझिरहेका छौ। हामी परमेश्वरका सन्तान भनी कहलिएकाहरू हौ। जब हामी धार्मिकतामा परमेश्वरबाट जन्मेको हुन्छ, धार्मिकतामा चल्नका लागि र उहाँका सन्तानहरू भनेर कहलिएका छौ भनेर यहाँ हामी देख्छौ। संसारले हामीलाई चिन्दैन किनभने संसारले उहाँलाई चिनेनन्। यीशु ख्रीष्टलाई नचिन्ने व्यक्तिहरूले भनौ हामीलाई पनि चिन्दैन। क्रिस्चियनहरूलाई, क्रिस्चियन को हो, यीशु ख्रीष्टलाई विश्वास गर्ने व्यक्ति को हो भन्ने कुराको रहस्य त्यस व्यक्तिले मात्रै जान्दछ जसले यीशुलाई चिनेको हुन्छ। यीशुलाई नचिन्ने व्यक्तिहरूले क्रिस्चियनलाई चिन्न पनि मुस्किल पर्छ, किनभने क्रिस्चियनहरू परमेश्वरसँग जोडिएको, क्रिस्चियनहरू परमेश्वरसँग सम्बन्ध गाँसिएका व्यक्तिहरू हुन् र धार्मिकतामा चल्ने व्यक्तिहरू हुन्। उनीहरू परमेश्वरबाट जन्मेकाहरू हुन्। जब उहाँ प्रकट हुनुहुन्छ तब हामी उहाँ जस्तै हुनेछौ। जब उहाँ प्रकट हुनुहुन्छ, यीशु ख्रीष्ट जब आउनुहुन्छ फेरि र उहाँले आफ्ना मानिसहरूलाई अथवा धर्मीजनहरूलाई अथवा परमेश्वरबाट जन्मेकाहरूलाई, क्रिस्चियनहरूलाई, साँचो क्रिस्चियनहरूलाई उहाँले भेट्नुहुनेछ र हामी पनि उहाँ जस्तै हुनेछौ भनेको चाहिँ क्रिस्चियनहरू, साँचो क्रिस्चियनहरू उहाँ जस्तै हुनेछन्। उहाँ जस्तो हुनुहुन्छ क्रिस्चियन।

0: अरू पनि त्यस्तै देखिनेछ। उहाँमाथि आशा राख्ने हरेक मानिसले आफूलाई पवित्र पार्छ। अब यहाँ महत्वपूर्ण कुरा के भने, चरित्र परमेश्वरबाट जन्मेका मानिसहरूको चरित्र अथवा उनीहरूको व्यवहार चाहिँ पवित्र हुन्छन्। र पवित्र कुन अर्थमा हुन्छन् भन्दा, परमेश्वर आफै पवित्र हुनुहुन्छ, धर्मी हुनुहुन्छ, र उहाँबाट जन्मेका सन्तानहरू पनि पवित्र हुनुपर्छ। पवित्रताले नै परमेश्वरको सन्तान हो भनेर बुझ्नलाई सहायता गर्छ। उहाँमा रहने कसैले पाप गरिरहँदैन, पाप गरिरहने कसैले उहाँलाई देखेको र चिनेको हुँदैन। यहाँनिर लेखकले स्पष्ट पार्नु खोजेको कुरा के हो भने, परमेश्वरलाई देखेका मानिस अथवा परमेश्वरबाट जन्मेका मानिसहरूले पाप गरिरहँदैन। उनीहरूले पाप गर्यो भने पनि तुरुन्तै पश्चाताप गरेर घरिघरि त्यो पाप गरिरहन सक्दैन। किनभने यहाँ यसरी लेख्छ, जो धार्मिकतामा चल्छ ऊ धर्मी हो जस्तो उहाँ धर्मी हुनुहुन्छ। परमेश्वर धर्मी हुनुहुन्छ, त्यसै कारणले पाप गर्न सक्दैन यी व्यक्तिहरूले। परमेश्वरसँग जोडिएका मानिसहरू, परमेश्वरसँग सम्बन्धमा रहने मानिसहरूले पाप गरिरहँदैन। जसले पाप गर्छ त्यो दियावलसको हो, किनकि दियावलसले त सुरुदेखि नै पाप गर्दै आएको छ। र पाप गर्नेहरू पनि, पाप गराउने पनि यहाँ यो संसारमा छ। मानिसलाई पाप गराउन लगाउने भित्रीय शक्ति भनेको दियावलस नै हो। र दियावलसले जब एउटा व्यक्तिलाई चलाउँछ, त्यो व्यक्तिले पापै गर्छ, पाप गरिरहन्छ। तर जब परमेश्वरमा उनीहरू जोडिन्छ, जब परमेश्वरबाट ऊ जन्मेको हुन्छ, उसले पाप गरिरहन सक्दैन, किनभने परमेश्वरले पाप गर्नुहुन्न। दियावलसको कामहरू नष्ट पार्नलाई नै परमेश्वरको पुत्र प्रकट हुनुभएको हो। आज यो दुनियाँमा यीशु ख्रीष्टको बारेमा सबै ठाउँमा चर्चा भएको कुरा हामी देख्छौ। र यीशु ख्रीष्ट यो संसारमा किन आउनुभयो भन्ने कुरा सबैले जानेको बुझेको हुनुपर्छ भन्ने कुरा यहाँ स्पष्ट देखिन्छ। यो कुरा स्पष्ट छ कि यीशु ख्रीष्ट चाहिँ दियावलसका कामहरू नष्ट पार्नलाई नै उहाँ प्रकट हुनुभएको हो, उहाँको जन्म भएको हो। र आज यो संसारमा दियावलसको काम भनेको पाप गर्न लगाउने, हत्या गर्न लगाउने, व्यभिचार गर्न लगाउने र मानिसलाई ती नराम्रा कामहरू गर्न लगाउने, भ्रष्टाचार गर्न लगाउने। यी सबै दियावलसबाट निर्देशित प्रोत्साहित भएका हुन्छन्। अनि मानिसहरूलाई यसरी दियावलसले चलायो भने उसको चरित्र, उसको जीवन चाहिँ ठिक तरिकाले चल्दैनन्। तर परमेश्वरबाट जन्मेका मानिसहरू, परमेश्वर धर्मी हुनुभएको कारणले गर्दा परमेश्वरको निर्देशनमा चल्ने मानिसहरूले पाप गरिरहँदैन भनेर यहाँ लेखिएको छ। परमेश्वरबाट जन्मेको कसैले पनि पाप गरिरहँदैन, किनकि उहाँको स्वभाव त्यसमा रहन्छ र त्यसले पाप गरिरहन सक्दैन, किनभने त्यो परमेश्वरबाट जन्मेको हो। जो धार्मिकतामा चल्दैन ऊ परमेश्वरको सन्तान होइन, आफ्नो दाजुभाइलाई प्रेम पनि गर्दैन। त्यस्ता व्यक्तिहरू चाहिँ आज यो दुनियाँमा धेरै धेरै पाउन सकिन्छ, किनभने उनीहरू धार्मिकतामा चल्दैन, उनीहरू परमेश्वरको सन्तान पनि होइन, उनीहरू दियावलसद्वारा चलाइएको हुन्छ। त्यसकारण यो सबै कुराहरू बडो महत्वपूर्ण छन्। र आज यो कुरा यहाँहरूको बीचमा म भन्न चाहन्छु, लेखकले यो खण्डमा एक व्यक्तिले आफूलाई धार्मिकतामा चलेर, आफ्नो दाजुभाइहरूलाई प्रेम गरेर आफूलाई धर्मी हो भनेर प्रमाण दिने कुरालाई समावेश गरेका छन्। धर्मी व्यक्तिहरूले धार्मिकतामा चलेर आफ्नो दाजुभाइलाई प्रेम गरेर देखाउन सक्नुपर्छ, साथै पाप गरिरहन पनि सक्दैन, किनभने परमेश्वरको स्वभाव उनीहरूमा हुन्छ। परमेश्वरको स्वभाव भएको व्यक्तिले पापलाई घृणा गर्छ, दियाबलसले पाप गरिरहनलाई प्रेरणा दिन्छ भन्ने कुरा पनि यहाँ हामी देख्छौ। त्यसकारण हरेकले धार्मिकतामा चलेर आफ्नो दाजुभाइलाई प्रेम गरेर धर्मी अथवा परमेश्वरबाट जन्मेको हो भन्ने प्रमाण दिन सक्नुपर्छ। उहाँमा रहनेहरू सबै परमेश्वरबाट जन्मेको हुन्छ र उहाँमा जन्मेकाहरू उहाँमा आशा राख्नेहरूले धर्मी जीवन जिउने काम गर्दछ। के यहाँहरूले पनि धर्मी जीवन जिउनको लागि सोच राख्नु भएको छ? कसरी चलिराख्नु भएको छ? दियाबलसद्वारा चलाइएको महसुस गरिराख्नु भएको छ कि या त परमेश्वर जो धर्मी हुनुहुन्छ, पवित्र हुनुहुन्छ, प्रेमिलो हुनुहुन्छ, उहाँद्वारा जन्मेको भएर जिउँदाखेरि आनन्द, शान्ति, खुशी र रमहारको जिन्दगी हुन्छ भने दियाबलसद्वारा चलाइएको जीवन चाहिँ यो संसारमा हत्या, व्यभिचार, अनैतिक गर्नका लागि प्रेरणा भइराखेको हुन्छ। र आज यो खण्डले धार्मिकतामा चल्ने हरेक परमेश्वरबाट जन्मेको हुन्छ भन्ने विचारलाई हामीले यहाँ देखेका छौं र यदि परमेश्वरबाट जन्मेको हुन चाहनुहुन्छ भनेदेखि एउटै मात्रै विकल्प येशु ख्रिस्टलाई विश्वास गर्नेहरू परमेश्वरबाट जन्मेको हुन्छ। येशूलाई विश्वास गरिसकेपछि जब एउटा व्यक्तिको जीवन परिवर्तन हुन्छ, त्यो परिवर्तन भएको जीवनले धार्मिकतामा जिउनलाई ठूलो मदत मिल्छ। पवित्र जीवन जिउँछु भनेर, धार्मिकताको जीवन जिउँछु भनेर, असल जीवन जिउँछु भनेर जति भने पनि त्यसको मूलसँग सम्बन्धित हुन्छ। यदि परमेश्वरबाट जन्मेको हो भने उसले असल काम गर्न सक्छ, धार्मिकतामा जिउन सक्छ, पवित्रतामा जिउन सक्छ। तर दियाबलसबाट निर्देशित भएको हो भने त्यो व्यक्तिले सक्दैन। त्यसकारण आदरणीय श्रोताहरू, परमेश्वरको वचन स्पष्ट छ। यदि हामी धार्मिकतामा चल्ने विचार गरेका छौं भने, पवित्र जीवन जिउने मन हामीले गरेका छौं भने, असल काम गरेर जिउने मन गरेका छौं भने परमेश्वरबाट जन्मेको हुनुपर्छ। हरेकले येशूलाई विश्वास गर्नुहोस् र परमेश्वरबाट जन्मिनु भएको होस् र त्यसपछि धार्मिकतामा चल्नु भएको होस्। यति भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने यहाँहरूको बीचमा अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
1: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टिम एकैसाथ विदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: 아멘. 아멘. 그리스도 예수고 그리스도 예수를 마야 걸어 쓰고 아무 지원 선뜻 바르 자네서.
1: Good News FM 105.1
2: अब प्रस्तुत छ कार्यक्रम बाइबल पाठ
3: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाइबल पाठमा आदरणीय श्रोता कार्यक्रम बाइबल पाठ लिएर म पुनः उपस्थित भइसकेकी छु र कार्यक्रम मार्फत विशेष गरिकन हामी पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको वचन यहाँहरू समक्ष पाठ गर्दै आइरहेको छौं र आज पनि म तपाईँलाई यसरी नै कार्यक्रम अवधिभर साथ दिनेछु तर यो समयमा एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु।

न्यायकर्ताको पुस्तक अध्याय 14 सिमसोन र तिम्नाको स्त्री। सिमसोन तिम्नामा झरे र त्यहाँ तिनले एउटी पलिस्ती स्त्रीलाई देखे। जब तिनी फर्केर आए तब तिनले आफ्नो बुबा र आमालाई भने, मैले तिम्नामा एउटी पलिस्ती स्त्री देखेको छु र मलाई तिनीसँग विवाह गरिदिनुहोस्। तिनका आमा बुवाले तिनलाई भने कि हाम्रो आफ्नै कुटुम्बमा अथवा हाम्रै आफ्नो जातिमा कोही स्त्री छैन र खतना नभएका पलिस्तीहरूकी स्त्रीलाई तैले विवाह गर्नुपर्छ। तर सिमसोनले आफ्नो बुबालाई भने, ती स्त्री नै मेरो निम्ति ल्याइदिनुहोस्, तिनी नै मेरो निम्ति ठिक छिन्। पलिस्तीहरू जो त्यस बेला इजरायलका शासक थिए, उनीहरूको विरूद्धमा परमप्रभुले मौका हेर्दै हुनुहुन्छ र यसमा परमप्रभुको हात छ भनी तिनका आमा बुवालाई थाहा थिएन। सिमसोन आफ्नो आमा बुवासँग तिम्नामा झरे र जब तिनीहरू त्यहाँका दागबारीहरूमा पुगे तब एउटा जवान सिंहले गर्जन्दै सिमसोनलाई झम्ट्यो। तब परमप्रभुको आत्मा झट्टै सिमसोनमा आउनुभयो र तिनको हातमा केही हतियार नभए तापनि तिनले त्यस सिंहलाई एउटा पाठालाई चाहिँ च्याचुत गरिदिए। तर आफूले गरेको कुरो तिनले आफ्ना आमा बुबालाई भनेनन्। त्यसपछि तिनी तल झरेर त्यस स्त्रीसँग बातचित गरे र त्यस स्त्रीले तिनलाई रिझाए। केही समयपछि त्यसलाई विवाह गर्नलाई तिनी फेरि तल झरे। त्यस सिंहको सिनो हेर्नलाई तिनी त्यतातिर लागे र त्यसमा मौरी समेतको चाका देखे। तिनले मह काडेर हात चाट्दै गए। जब तिनी आफ्नो आमा बुवा कहाँ आइपुगे तब तिनीहरूलाई पनि केही मह दिए र तिनीहरूले पनि खाए। तर आफूले त्यो मह सिंहको सिनोबाट काडेको कुरो तिनले तिनीहरूलाई बताएनन्। तिनका बुबा त्यो स्त्री हेर्नलाई गए र दुलहाहरूको दस्तुर अनुसार सिमसोनले त्यहाँ एउटा भोज दिए। जब तिनी त्यहाँका मानिसहरूको सामु देखा परे तब उनीहरूले 30 जना मानिसहरूलाई तिनको साथ जानलाई ल्याए। सिमसोनले तिनीहरूलाई भने, म तिमीहरूलाई एउटा अड्को थाप्छु। यी 7 दिनको भोजको समयमा तिमीहरूले त्यो अड्को फुकाउन सक्यौ भने म तिमीहरूलाई 30 थान कपडा र 30 जोर लाउने लुगा दिनेछु। तर तिमीहरूले त्यो अड्को फुकाउन सकेनौ भने तिमीहरूले मलाई 30 थान कपडा र 30 जोर लाउने लुगा दिनुपर्छ। तिनीहरूले भने, अड्को हामी सुनौ त। तब तिनले तिनीहरूलाई भने, खानेबाट खानेकुरो निस्क्यो, बलियोबाट गुलियो कुरो निस्क्यो। 3 दिनको अन्तरमा पनि तिनीहरूले त्यो अड्को फुकाउन सफल भएनन्। 4 दिन तिनीहरूले सिमसोनकी पत्नीलाई भने, तिम्रा पतिलाई फकाऊ र तिनले तिमीलाई त्यो अड्को फुकाइदेऊन्, नत्र त हामी तिमीलाई र तिम्रो बाबाको घरलाई आगो लगाइदिनेछौ कि तिमीले हामीलाई कंगाली तुल्याउनलाई निम्ति दियौ। तब सिमसोनकी पत्नीले तिनको सामु रोई रोइकन भने, तपाईँ मलाई घृणा गर्नुहुन्छ, तपाईँ मलाई प्रेम गर्नुहुन्न, तपाईँले मेरो भाइ बन्धुहरूलाई एउटा अड्को थाप्नु भएको छ तर त्यो मलाई बताउनु भएको छैन। तिनले त्यसलाई भने, मैले त त्यो मेरा माता पितालाई पनि भनेको छैन र के त्यो तिमीलाई भन्नु? तर भोजको 7 दिन समाप्त नहुन्जेल त्यो तिनको सामान्य रोइबसी। यसैले 7औं दिनमा त्यसले साह्रै जिद्दी गरेकी हुनाले तिनले त्यसलाई बताइदिए र त्यसले त्यो अड्को आफ्नो भाइ बन्धुहरूलाई बताइदिए। त्यसैले त्यसै दिन सूर्य अस्ताउन अघि शहरका मानिसहरूले सिमसोनलाई भने, मह भन्दा गुलियो के हुन्छ र सिंह भन्दा बलियो के हुन्छ र? सिमसोनले भने, मेरो कोरलीलाई नजोतेका भए तिमीहरूले यो अड्को फुकाउन सक्ने थिएनौ। तब परमप्रभुका आत्मा झट्टै सिमसोनमा आउनुभयो। तिनी तल अस्कलोनमा गए र त्यहाँ तिनले 30 जना मान्छे मारे र उनीहरूको चेजबीज उतारेर उनीहरूका लुगाहरू त्यो अड्को फुकाउने मानिसहरूलाई दिए। तर तिनलाई साह्रै रिस उठ्यो र तिनी आफ्नो बुबाको घरमा गइहाले सिमसोनकी पत्नी लोकन्त हुने मानिसलाई दिइयो।

सिम्सोनले पलिस्थीहरूलाई मारेका केही समयपछि गहुँका फसलको बेलामा एउटा पाठो लिएर सिम्सोन आफ्नी पत्नीलाई भेट्न गए। तिनले भने, मेरी पत्नीको कोठामा म जान चाहन्छु, तर त्यसका बुवाले तिनलाई जान दिएनन्। त्यसको बुवाले भने, तिमीले त्यसलाई घृणा गर्यौ भन्ने कुरा मलाई निश्चय भएको हुनाले मैले त त्यसलाई तिम्रो लोकन्तलाई दिए। त्यसकी बहिनी त्यो भन्दा राम्री छे, अब त्यसलाई नै लैजाऊ। तर सिम्सोनले भने, यसपल्ट पलिस्थीहरूसित साटो लिने मेरो हक छ, म साँच्ची नै उनीहरूको केही नोक्सानी गर्नेछु। तब तिनले गएर 300 स्यालहरू पक्रे। तिनले दुई दुईवटा स्यालका पुच्छर पुच्छर बाँधे र हरेक जोडीको बीचमा एउटा एउटा राँको बाँधिदिए। त्यसपछि तिनले ती राँकाहरू जलाए र ती स्यालहरूलाई पलिस्थीहरूको पाकिरहेको अन्नका बारीहरूमा छोडिदिए। तिनले पाकिरहेका अन्न र बिटा समेत तातबारी र भद्राक्षका बगैँचाहरू पनि डढाइदिए। तब पलिस्थीहरूले सोधे, यो कसले गरेको हो? तिम्नाका तिनका ससुराले सिम्सोनकी पत्नी तिनको लोकन्तलाई दिइएकोले सिम्सोनले यो सब गरेको हो भनी उनीहरूले सुने। तब पलिस्थीहरू गएर त्यसलाई र त्यसका बुवालाई जलाइदिए। सिम्सोनले उनीहरूलाई भने, किनकि तिमीहरूले यस्तो कार्यहरू गर्यो, म यो शपथ खाएर भन्दछु कि म तिमीहरूलाई यसको बदला नलिउन्जेल म थामिन्न। तब तिनले उनीहरूलाई हिर्काउन समय हिर्काएर धेरैजनालाई मारे। त्यसपछि तिनी एतामका पहरोको ओडारमा गएर बस्न लागे। सिम्सोनले पलिस्थीहरूलाई लहीमा परास्त गरेका पलिस्थीहरू उक्लेर आए र योदामा छाउनी हालेर लहीको छेउमा छरिएर बसे। योदाका मानिसहरूले भने, तिमीहरूले किन हामीलाई चढाई गर्यौ? उनीहरूले जवाफ दिए, हामी सिम्सोनलाई पक्रन आएका छौ, त्यसले हामीलाई गरे झै हामी त्यससँग गर्नेछौ। तब योदाबाट 3,000 मानिसहरू एतामका पहरोको ओडारमा झरे। तिनीहरूले सिम्सोनलाई भने, पलिस्थीहरू त हाम्रा शासक हुन् भन्ने कुरो तपाईँलाई थाहै छ, अब हेर्नुहोस् तपाईँले हामी माथि के गर्नुभयो। तिनले भने, मैले त उनीहरूले जस्तो मसँग गरे त्यसै मात्र गरेको छु। तिनीहरूले तिनलाई भने, हामी त तपाईँलाई बाँधेर पलिस्थीहरूको हातमा दिन आएका छौ। तिनले भने, त्यसो भए तिमीहरू आफैले मलाई मार्ने छैनौ भने मसँग शपथ खाऊ। तिनीहरूले जवाब दिए, ठिक छ, हामी त तपाईँलाई बाँधेर पलिस्थीहरूको हातमा मात्र दिनेछौ, हामी तपाईँलाई मार्ने छैनौ। तिनीहरूले तिनलाई दुईवटा नयाँ डोरीले बाँधे र पहरोको ओडारबाट माथि ल्याए। तिनी लहीमा पुग्न लाग्दा पलिस्थीहरूले तिनीतिर चिच्याउँदै आए। तब परमप्रभुका हातमा झट्टै दिनमा आउनुभयो र तिनका पाखुरामा भएका डोरीहरू डढेका सनपाट झै भए र तिनका बन्धनहरू चोडिए। तिनले गदाको एउटा आलो बंगारो भेटाएर उठाए अनि 1,000 मान्छे मारे। तिनले भने, गदाको बंगारोले मैले उनीहरूलाई नाश गरे, रास लगाए, गदाको बंगारोले मैले 1,000 मान्छे मारे। यति भनिसकेर तिनले त्यो बंगारो फ्याँकिदिए, यसैले त्यस ठाउँको नाउँ रामत लही राखियो। त्यसपछि तिनलाई साह्रो तिर्खा लाग्यो र कराएर परमप्रभुको पुकारा गरेर यसो भने, तपाईँले आफ्नो दासलाई यो ठूलो विजय दिनुभयो र अब के म तिर्खाले मर्नु, यी बेखतनाका हातमा पर्नु? तब परमप्रभुले लहीमा भएको खाल्डोलाई छिरेर फुटाइदिनु भयो र त्यहाँबाट पानी फुटेर निस्क्यो। सिम्सोनले त्यो पानी पिए र तिनको ताकत फर्क्यो र तिनी फेरि ताजा भए। यसै कारण लहीको मूललाई आजको दिनसम्म पनि एन हक्कोरे भन्दछन्। पलिस्थीहरूको समयमा सिम्सोन 20 वर्षसम्म इजरायलका अगुवा भए।

0: न्याय गर्दाको पुस्तक अध्याय 16 सिम्सोनले गाजाको मूल ढोका बोकेर लगेका। एक दिन सिम्सोन गाजामा गए र त्यहाँ तिनले एउटी बेस्यालाई देखे र रात बिताउनलाई त्यस कहाँ गए। सिम्सोन आएको खबर गाजाका मानिसहरूले पाए र उनीहरूले तिनलाई घेरे र त्यस रातभरि शहरको मूल ढोकामा तिनलाई ढुकी बसे। राति उनीहरूले केही गरेनन् किनभने उनीहरूले आपसमा भने बिहान हामी तिनलाई मारौं। तर सिम्सोन आधा रातसम्म मात्र ओछ्यानमा पल्टिरहे। तब तिनी आधा रातमा उठेर शहरको मूल ढोकाका दैला र दुवै खम्बा बार र सबै थोक तिनले उखेले र ती आफ्नो काँधमा हालेर हेब्रोनका सामुन्यको डाँडाको टाकुरामा बोकेर लगे। दलिलाको विश्वासघात। केही समयपछि सिम्सोन सोरेकको बेसीमा बस्ने दलिला नाउ भएकी एउटी स्त्रीसँग प्रेममा फसे। पलिस्तेहरूको मुखियाहरू त्यस स्त्रीलाई भेट गर्नलाई गए र त्यसलाई भने तिनलाई फकाएर सोध कि केले तिनलाई त्यो ठूलो बल दिन्छ र कसरी हामी तिनलाई काबुमा पारेर बाँधी तिनलाई कैद गर्न सक्छौ। हामी हरेकबाट तिमीले चाँदीको 1100 सिक्का पाउनेछौ। यसैले दलिलाले सिम्सोनलाई भने मलाई भन्नुहोस् तपाईँको महाबल केमा छ र तपाईँलाई कसरी बाँधेर कैद गर्न सकिन्छ। सिम्सोनले जवाफ दिए यदि मलाई कसैले धनुका 7 नसुकेका ताजा ताँदाले बाँध्यो भने म अरू मानिस जस्तै निर्बल भइहाल्नेछु। तब पलिस्तीहरूको मुखियाहरूले धनुका 7 नसुकेका ताजा ताँदा त्यसलाई ल्याइदिए र दलिलाले तिनलाई बाँधे। त्यसले आफ्नो भित्री कोठामा मानिसहरू लुकाइराखेकी थिए र त्यसले कराएर तिनलाई भने सिम्सोन पलिस्तीहरू तपाईँ माथि आइलागे है। तर तिनले ताँदाहरू आगोमा परेका सनपाटका धागाहरू जस्तै छिनाइदिए र तिनका बलको भेद जानिएन। तब दलिलाले सिम्सोनलाई भने तपाईँले त मलाई बेवकुफ तुल्याउनु भयो र मलाई झुट बोल्नु भयो। यसपल्ट भन्नुहोस् तपाईँलाई कसरी बाँध्न सकिन्छ। तिनले त्यसलाई भने यदि कसैले मलाई कहिले नचलाएको नयाँ डोरीहरूले कसेर बाँध्यो भने म अरू मानिस जस्तै निर्बल भइहाल्नेछु। यसैले दलिलाले नयाँ डोरीहरू ल्याएर तिनलाई बाँधी। त्यस बेला पनि मानिसहरू भित्री कोठामा लुकी बसेका थिए। तब त्यसले कराएर भनी सिम्सोन पलिस्तीहरू तपाईँ माथि आइलागे है। तर तिनले आफ्नो पाखुराका डोरीहरू धाएको जस्तै चुडाइदिए। फेरि दलिलाले तिनलाई भनी तपाईँले त अझै पनि मलाई बेवकुफ तुल्याउनु भएको छ र मलाई झुट बोल्दै हुनुहुन्छ। भन्नुहोस् तपाईँलाई कसरी बाँध्न सकिन्छ। तिनले भने मेरो कपालका 7 लट्टालाई तानमा बुनेर किल्लाले कसेर राख्यो भने म अरू मानिस जस्तै निर्बल भइहाल्नेछु। यसैले तिनी सुद्धा त्यसले तिनको कपालका ती 7 लट्टालाई तानमा बुनेर किल्लाले कसेर राखे। अनि फेरि त्यसले कराएर भने सिम्सोन पलिस्तीहरू तपाईँ माथि आइलागे है। तिनी निन्द्राबाट जागे र तान समेत किल्ला उखेलिदिए। तब त्यसले तिनलाई भने तपाईँ मलाई प्रेम गर्नुहुन्छ भने कसरी भन्नुहुन्छ जबकि तपाईँ मलाई आफ्नो कुरा बताउनुहुन्न। यो तेस्रो पल्ट पनि तपाईँले मलाई बेवकुफ तुल्याउनु भयो र तपाईँको महाबल केले दिन्छ भने अझ बताउनु भएको छैन। यसरी त्यसले तिनलाई यी कुराले दिनहुँ पिरोली रहिरहन पारी। यसकारण आफ्नो गुप्त कुरा तिनले त्यसलाई भनिदिए। तिनले भने मेरो कपालमा कहिले छुरा लागेको छैन किनभने जन्मैदेखि परमेश्वरको निम्ति अलग गरिएको म एक नाजिरी हुँ। यसरी मेरो कपाल खौरियो भने मेरो बल मबाट गइहाल्नेछ र म अरू मानिस जस्तै निर्बल हुनेछु। तिनले सबै गुप्त कुरा बताएका हुन् भनेर जब दलिलाले थाहा पाए तब त्यसले पलिस्तीहरूको मुखियाहरूलाई डाकी पठाएर भने चट्टै आउनुहोस् तिनले मलाई आफ्नो गुप्त कुरा बताएका छन्। यसैले पलिस्तीहरूको मुखियाहरू आएर आफ्नो साथमा चाँदी पनि ल्याए। त्यसले सिम्सोनलाई आफ्नो काखमा सुताएर एकजना मान्छेलाई बोलाएर 7 लट्टा खौरिन लगाए। यसरी दलिलाले सिम्सोनलाई काबुमा पार्न लागि अनि तिनको बल हट्यो। तब त्यसले कराएर भने सिम्सोन पलिस्तीहरू तपाईँ माथि आइलागे है। तिनी आफ्नो निन्द्राबाट जागेर भने म सबैले आफैलाई मुक्त गर्दैछु तर परमेश्वरले तिनलाई छोडिसक्नु भएको छ भने तिनलाई थाहा थिएन। तब पलिस्तीहरूले तिनलाई पक्रे र तिनका आँखा निकालिदिए र गाजामा ल्याए। त्यहाँ उनीहरूले तिनलाई काँसाका साङ्लाहरूले बाँधे र झ्यालखानामा जाँतो पिन्न लाए। तर तिनको कपाल खौरिएपछि फेरि बढ्न लाग्यो। सिम्सोनको मृत्यु। पलिस्तीहरूको मुखियाहरू आफ्नो देवता दागोनको निम्ति एउटा ठूलो बलिदान चढाउनलाई र त्यसको अघि खुशी मनाउन भेला भए। उनीहरूले भने हाम्रा देवताले हाम्रो शत्रु सिम्सोनलाई हाम्रो हातमा सुम्पिदिनुभयो। मानिसहरूले जब सिम्सोनलाई देखे तब कराउँदै आफ्नो देवताको स्तुति यसरी गर्न लागे। हाम्रा देवताहरूले हाम्रो शत्रु हाम्रो देशको अभिशाप लासले हाम्रो देश भर्नेलाई हाम्रो हातमा सुम्पिदिनु भएको छ। जब उनीहरू साह्रै आनन्दित भए तब उनीहरूले भने सिम्सोनलाई झिकाओ र त्यसले हामीलाई तमासा देखाओस्। तब उनीहरूले सिम्सोनलाई झ्यालखानाबाट झिकाए र तिनले सबैको सामान्य तमासा देखाए। उनीहरूले तिनलाई मूल खम्बाहरूको बीचमा उभ्याए र सिम्सोनले तिनको हात समात्ने ठिटालाई भने मन्दिरलाई अडाउने मूल खम्बाहरू मलाई छाम्न दे र म त्यहाँ अडेस लाग्नेछु। अब मन्दिर पुरूष र स्त्रीहरूले खचाखच थियो र पलिस्थीहरूको सबै मुखियाहरू पनि त्यहाँ थिए र 3,000 जति पुरूष र स्त्रीहरू छतमा बसेर सिम्सोनको तमासा हेरिरहेका थिए। तब सिम्सोनले परमप्रभुलाई पुकारेर भने, हे परमप्रभु परमेश्वर, मलाई याद गर्नुहोस्। हे परमेश्वर, मलाई अझै एकपल्ट मात्र शक्ति दिनुहोस् र म मेरा दुई आँखाका निम्ति यी पलिस्थीहरूमाथि एकैचोटि बदला लिन सकु। तिनले आफ्नो हात मन्दिरलाई थामेका ती दुई बीचका मूल खम्बामा लगाए अनि दाहिने हात एउटामा र देब्रे हात अर्कोमा बलियो गरी राखेर रा, तिनले भने मलाई पलिस्थीहरू सँगै मर्न दिनुहोस्। तब सिम्सोनले आफ्नो सम्पूर्ण शक्ति लगाएर ठेले र मुखियाहरू र त्यसमा भएका सबै मानिसहरूमाथि मन्दिर ढल्यो। यसरी तिनले आफू मर्दा बाँचेको समयको भन्दा धेरै मानिसहरूलाई मारे। तिनका भाइहरू र तिनका बुबाका सबै परिवार तल गए र तिनलाई लगेर तिनीहरूले तिनको बुबा मानुहको चिहानमा सोरा र एस्तोलको बीचमा तिनलाई गाडे। पलिस्थीहरूको समयमा सिम्सोन 20 वर्षसम्म इजरायलका अगुवा भए।
1: आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ मार्फत आज हामीले परमेश्वरको वचनलाई हेरेको छौं, सुनेको छौं र आशा छ परमेश्वरको वचन सुनेर तपाईँ आशिषित हुनु भएको छ र यसरी नै आगामी श्रृंखलाहरूमा पनि तपाईँलाई साथ हामी दिँदै जानेछौ। र आजलाई भने मैले विदा माग्नु पर्ने बेला भइसकेको छ। कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै यो समयमा कार्यक्रम बाइबल पाठबाट म पुनम विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।
2: टाइम चेक यति बेला अपराह्नको 4 बज्यो।

बसन्तमा पालुवा लाग्नु पनि त छ जरुरत, बसन्तमा पालुवा लाग्नु पनि त छ जरुरत। त्यही पालुवामा पलाएको यो कार्यक्रम शुरूआत, त्यही पालुवामा पलाएको यो कार्यक्रम शुरूआत। प्रिय श्रोता जयमसी नमस्ते, जो जोला पाला सफ्याफुल्ला जोले सेवारो। प्रिय श्रोताबिन कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको लिएर हरेक आइतबार जस्तै आज पनि म तपाईँको माझमा उपस्थित भइसकेको छु। कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको लिएर हामी हरेक हप्ता आइतबार साँझ 4 बजेबाट 4:30 बजेसम्म कार्यक्रम शुरूआत विभिन्न फरक व्यक्तिसँग फरक व्यक्तिको आशिष अनि फरक व्यक्तिको अनुभव हामी लिएर हरेक हप्ता जस्तै आउने गर्छौं र फरक कथा र फरक प्रेरणाका कुराहरू हामी तपाईँको बीचमा प्रस्तुत गर्दै आइरहेका छौं। आजलाई भने कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताकोमा आशाको कथा लिएर तपाईँको बीचमा आएको छु र यसलाई मैले विशेष तयार गरेको छु, विशेष गरी हाम्रो पवित्र बाइबल धर्मशास्त्रबाट भने विभिन्न व्यक्तिहरूको जीवनबाट। आजलाई हामी कार्यक्रम शुरूआतमा एउटा नयाँ शुरूआतको कुरा गर्नेछौं। श्रोताबिन साँच्चै जीवनको यात्रा हरेक दिन नयाँ हुन्छ, नयाँ बिहानसँगै नयाँ अवसर र नयाँ सम्भावनाहरू लिएर आउँछ। त्यसैले आज हामी कुरा गर्दैछौ नयाँ शुरूआतको बारेमा। प्रिय श्रोता हामी विशेष गरी हामीले बाइबलमा हेर्दछौं भने यदि कोही ख्रिस्टमा छ भने ऊ नयाँ सृष्टि हो, तेह्र पुरानो बितिगएको छ। यसले के भन्दछ भने हामी जो ख्रिस्टमा छौं हामी नयाँ सृष्टि हौ, नयाँ ऊर्जा हामीले पाएका छौं अनि नयाँ आशा र नयाँ बिहानी हाम्रो जीवनमा हरेक दिन आएको छ। अनि भनिएको छ कि पुरानो हेर पुरानो बितिगएको छ, पुराना कुरोहरू हराएर गएका छन्, सबै कुरा नयाँ भएका छन्। अनि यो वचनले हामीलाई यो सम्झाउँछ कि हरेक सफलता असफलता पछि पनि नयाँ शुरूआत गर्न सक्छौ। प्रिय श्रोता हामीले यस कार्यक्रममा विशेष गरी शुरूआतको विषयमा र शुरूआतका कुराहरू हामी गर्दछौ। हामी निराशाका कुरा गर्दैनौ, हामी आशाका कुरा गर्दछौ। हामी असफलताको कुरासँग मात्रै गर्दैनौ, असफलताबाट पाउने सफलताको कुराहरू गर्नेछौ। विशेष गरी तपाईँको बीचमा आज मैले गिदोन जो बाइबलमा हामी न्यायकर्ताको पुस्तकमा हामी देख्दछौ, गिदोन भन्ने एउटा सामान्य व्यक्ति, सामान्य किसान परिवारमा हुर्केको व्यक्ति, खेती किसानीमा आफ्नो जीवनयापन गरिरहेको व्यक्तिको विषयमा हामी हेर्नेछौ, जसले चाहिँ मिग्धानीहरूलाई हराउनु भएको कुरा हामी देख्न सक्छौ। जो गिदोन उनी बारीमा खेतमा अन्नबाली उब्जाउको लागि परिश्रम गर्दै थिए, तर परमेश्वरको बोलावट, उनी साधारण मानिस थिए, प्रियहरू उनी साधारण मानिस थिए, तर उनलाई असाधारण तरिकाले परमेश्वरले चलाउनु भएको हामी देख्न सक्छौँ। न्यायकर्ताको पुस्तक 6-8 हामीले अध्यायसम्म हामीले हेऱ्यौँ भने परमेश्वरले गिदोनलाई चाहिँ इजरायललाई मुक्त गराउनलाई, दासत्वबाट छुटकारा गराउनको लागि, मिद्यानहरूको अत्याचारबाट छुटकारा गराउनको लागि चाहिँ परमेश्वरले गिदोनलाई बोलाउनु भयो। विशेष गरी परमेश्वरको बोलाहोट चाहिँ गिदोनले यो थियो कि प्रियहरू इजरायलले परमेश्वरबाट टाढा भएर अन्य धर्महरूलाई अवलम्बन गरेको हामी त्यहाँ देख्दछौँ। तर परमेश्वरले इजरायललाई प्रेम गर्नुहुन्थ्यो, त्यो राष्ट्र थियो प्रियहरू। अनि गिदोन व्यक्तिलाई चाहिँ एउटा व्यक्ति जो चाहिँ बारीमा काम गर्दै गरेको व्यक्तिलाई परमेश्वरले चलाउन चाहनुभयो, परमेश्वरको बोलावट आयो। उनले मिद्यानको हातमा 7 वर्षसम्म परेको इजरायललाई चाहिँ छुटकारा दिनको लागि परमेश्वरले बोलाउनु भयो। उनी हात हतियारको पोक्त थिएनन्, उनी ट्रेनर थिएनन्, उनी कुनै पनि सैन्य विद्याबाट चाहिँ उनी परिचालित थिएनन्, उनी सामान्य एउटा किसान थिए, कुटो कोदालो, होइन, हाम्रो सामान्य भाषामा हामी भन्छौँ भने कुटा कुटो कोदालो गर्ने, होइन, उब्जाउमा विशेष ध्यान दिने एउटा किसान, एउटा काम गरिरहेको व्यक्तिलाई चाहिँ परमेश्वरको बोलावट भयो। के बोलावट त असाधारण कामको लागि चाहिँ बोलाउनु भयो। श्रोताबिन्दहरू हामी पनि जीवनमा कहिलेकाहीँ साधारण व्यक्तिहरू देखिएलौँ, साधारण हौँला हामी, तर यदि हामीले बोलावटलाई चिन्न सक्यौँ, हामीले आशालाई चिन्न सक्यौँ, हामीले समयलाई चिन्न सक्यौँ भने चाहिँ हामी चाहिँ पक्कै पनि असाधारण कामको लागि प्रयोग हुन सक्छौँ, असाधारण कामको लागि हामी प्रयोग हुन सक्छौँ र त्यो विजय हामीले प्राप्त गर्न सक्छौँ। प्रिय श्रोताबिन्दहरू
गिदोन आफै साधारण व्यक्ति थिए, उनले विश्वास गरेनन् कि म सक्छु र उनले आफूलाई गाँच्न खोजे। तर अनि जब गिदोनले आफूलाई परमेश्वरबाटै बोलावट भएको भन्ने कुरा चाहिँ उनले प्रष्ट पार्न खोजे, प्रमाण र सहित माग्न खोजे। गिदोनले बडो अचम्मको काम गरे। गिदोनले परमेश्वरसँग भने कि म चाहिँ बाहिर ऊन राख्नेछु, निश्चय हुन् किन गिदोन निश्चय हुन चाहन्थे परमेश्वरबाटै बोलावट भएको हो भन्ने कुरा। है उनले भने कि एउटा भेडाको ऊन चाहिँ उनले बाहिर राख्नको रातभरि बाहिर राख्छु भनेर परमेश्वरसँगको प्रमाणित गर्न खोजे। अनि उनले त्यो ऊन रातभरि बाहिर राखे, जुन ऊन चाहिँ भिजेको हुनुपर्थ्यो। अनि त्यस्तै नै भयो पनिपल्ट उठ्दा। फेरि उनी बडो दोधारमा परे, न होइन कि यो भएकै हो कि हो। जीवनमा कहिलेकाहीँ हामी कुनै कुराको सुरुवात गर्दाखेरि, कुनै बोलावटमा हामी जाँदै गर्दाखेरि, त्यो चाहे सेवकाई होस्, चाहे व्यापार व्यवसाय होस्, चाहे जीवनका केही सुन्दर कुराहरूको सुरुवात होस्, त्यो अवस्थामा हामी कहिलेकाहीँ दुधारमा हुने गर्दछौँ। अनि गिदोनले राखेको त्यो ऊन भिजिएको भोलिपल्ट पाउँदाखेरि उनलाई बडो दुधार भयो। फेरि उनले दोस्रो पटक पनि उनले प्रमाण परमेश्वरसँग मागेको हामी देख्न सक्छौँ। न्यायकर्ताको पुस्तकमा हामी हेर्छौँ भने उनले माग्नुभयो कि दोस्रो पल्ट चाहिँ त्यो ऊन चाहिँ नभिजेको हुनु पर्यो र वरपर चाहिँ पुरै पानीले भिजेको हुनुपर्छ भन्ने उनले शर्त राखे। अनि त्यही शर्त अनुसार भोलिपल्ट उठेर हेर्दा त्यस्तै नै भयो। अनि श्रोताबिनहरू, उनले अनि यसरी उनले आफ्नो बोलावटलाई प्रमाणित गरे, यसरी उनी आफ्नो बोलावटमा कन्फर्म भए, परिपक्व भए। अनि त्यो बोलावट अनुसार, साँच्चीकै त्यो बोलावट अनुसार उनले गिदोनले के गरे, जीवनमा असाधारण काम गरेको हामी देख्न सक्छौँ। मिद्यानीहरू बलिया थिए, उनीहरूको सेनाको संरचना ठुलो थियो, तर पनि परमेश्वरले के गर्नुभयो, एउटा सामान्य व्यक्तिबाट चाहिँ इजरायलको बचाउको लागि चाहिँ चुन्नुभयो गिदोनलाई। आज जीवनमा कतिपय अवस्थामा तपाईँ र म एउटा ठाउँमा उभिएका हुन्छौँ। अगाडि बढ्नको लागि हामी दोधार हुन सक्छौँ, शिक्षाको क्षेत्रमा हुनसक्छ, कामको क्षेत्रमा हुनसक्छ, कुनै पनि सेवकाईको क्षेत्रमा हुनसक्छ, हामीलाई दोधार हुनसक्छ, त्यो हाम्रो लागि नयाँ सुरुवात हुनसक्छ। श्रोताबिनहरू, हामीले आज गरेको एउटा सुरुवातले चाहिँ भोलिको दिनमा हामीलाई विजय दिनेछ, त्यसमा चाहिँ हामी परिपक्व हुनुपर्छ र हामीलाई आएको बोलावटलाई हामीले चिन्न सक्नुपर्छ, जसरी गिदोनले चिन्नुभएको छ। अनि गिदोन आफूलाई शक्तिशाली बनाउन चाहे, उनले सक्छ, कुनै पनि सेवकाईको क्षेत्रमा हुन सक्छ, हामीलाई दोधार हुन सक्छ, त्यो हाम्रो लागि नयाँ सुरुवात हुन सक्छ। श्रोताबिनहरू, हामीले आज गरेको एउटा सुरुवात

तर परमेश्वरले भन्नुभयो, 32,000 सेना यदि प्रयोग भएर तिमीहरू विजय भयो भने त यो मानि हाम्रो हामीद्वारा आएको हो भन्ने कुरा त्यहाँनिर मानिसहरूले भन्नेछन् भन्ने परमेश्वरले भन्नुभयो। र गिदोनलाई भन्नुभयो, तैँले नदीमा लगेर उनीहरूलाई पानी खुवाउने एउटा पानी खाने एउटा पानी पिउने तरिकाबाट चाहिँ उनीहरूलाई प्रयोग गर्नु, उनीहरूलाई लिनु भन्नुभयो। अनि नदीमा लगेर तल नदीमा लगेर उनीहरूलाई पानी पियाउने क्रममा पिउने क्रममा चाहिँ गिदोनलाई भन्नुभयो परमेश्वरले, जसले चाहिँ घुँडा टेकेर सच्चिकै पानीलाई चाहिँ आदर गरेर एउटा शब्दमा भन्नुपर्दा कुकुरले जसरी घुँडा टेकेर चाटेर पिए त्यस्तो व्यक्तिहरूबाट 300 गिदोनलाई चुन्नको लागि आग्रह गर्नुभयो। कहिलेकाहीँ हामीले थुप्रै सङ्ख्याहरूको बिचमा हामी काम गर्न खोज्छौँ श्रोताबिनहरू, त्यहाँ हामी असफल हुन सक्छौँ। हामी थोरै सङ्ख्याबाट हामी जब कामको सुरुवात गर्न खोज्छौँ नि श्रोताबिन, हामी त्यहाँ सफल हुन सक्छौँ। थोरै होलाउँ तर त्यो थोरैबाट पनि हामीले कामको सुरुवात गऱ्यौँ भने हामी सङ्ख्यामा आर्थिकमा सम्भावनामा थोरै देखिएलौँ तर विजय निश्चित हुन्छ। किनभने एउटा चट्टानमा एउटा ढुङ्गामा हामीले हजारौँ लिटर पानी एकैचोटि खन्यायौँ भने पनि त्यसलाई केही असर गर्दैन, तर त्यही 1,000 पानी चाहिँ एक एक थोपा गरेर जब त्यो चट्टानमा त्यो ढुङ्गामा पर्दछ नि तब त्यो ढुङ्गालाई खियाउने काम चाहिँ गर्दछ। त्यो उसको शक्तिले होइन, त्यसको निरन्तरताले हो। श्रोताबिनहरू, हामी ठुलो देखिएर शक्तिशाली हुने होइनौँ। हामी जब निरन्तर निरन्तर निरन्तर प्रयास गरिरहन्छौँ, थोरै हुँदाखेरि पनि निरन्तर प्रयास गरिरहन्छौँ भने हामी विजय प्राप्त गर्दछौँ। यो कुरा चाहिँ हामीले गिदोनको जीवनबाट देख्न सक्छौँ। 32,000 घटाएर चाहिँ 300 चाहिँ परमप्रभुले युद्ध जित्दै हुनुहुन्थ्यो, अर्थात् मिद्यानीहरूमाथि विजय प्राप्त गर्दै थियो गिदोनको नेतृत्वमा। यसलाई हामी हेर्छौँ भने जब त्यो 300 पनि त्यहाँनिर 300 पनि हात हतियारले पोख्त थिएनन्, उनीहरू हात हतियारले सजिसजाउ थिएनन्, उनीहरू कुनै पनि युद्धका ज्ञान उनीहरूसँग थिएन, तर परमेश्वरले के गर्नुभयो त सामान्य एउटा मसाल जुन चाहिँ आगोको प्रतीक मसाल अनि भाँडा गाग्राहरू उनीहरूको हातमा लिए र उनीहरू तुरै फुकेर चाहिँ त्यहाँ वरपर जाने मिद्यानीहरूको बिचमा गए। जब त्यो गाग्रा फुटाइयो, हातमा मसालहरू लिएर अगाडि बढे अनि उनीहरूले चाहिँ तुरै फुके, यसले चाहिँ के भयो त अन्त त्यहाँ मिद्यानीहरूको बिचमा चाहिँ उनीहरू त्रसित भए, उनीहरू एक आपसमा लड्न थाले। कहिलेकाहीँ श्रोताबिन्दहरू, हामी देखेर समस्या आफै नै भागेर जान्छ। हामी जब हामी बलवान देखिन्छौँ, जब हामी प्रयासरत निरन्तर प्रयास गर्छौँ, समस्या हामी बाटे भगेर जान्छ। एउटा मिठो शब्दमा भन्नुपर्दा, दुःखी हुने मान्छेलाई खुसी बनाउने र खुसी हुन भएको मानिसलाई दुःखी बनाउने कुनै एउटै मात्रै शब्द छ भने त्यो हो यी पलहरू पनि बितेर जानेछन्। श्रोताबिनहरू, हामी जब समस्या आउँछ हामी आफू हताश निराश हुने होइन, हामीले सुरुवात गरेको कामहरूमा हामीले निरन्तरता दिने हो, किनकि यो पलहरू पनि बितेर जानेछन्। श्रोताबिनहरू, जसरी गिदोनले अनि आफ्नो 300 सैनिकहरूलाई मसाल अनि त्यो भाँडाहरू टुक्रा टुक्रा पार्न लाएर तुरैको आवाजबाट चाहिँ उनी त्यो मिद्यानीहरूको पाल नजिक पुगे, मिद्यानीहरू आफै भाग्न थाले, आफै डरले कम्पले भाग्न थाले अनि उनीहरू आफै एक आपसमा आफै जुत्न थाले अनि उनीहरू आफू नष्ट भए, उनीहरू नष्ट भए, उनीहरू भागेर गए। यसरी नै हाम्रो जीवनमा पनि हामी बलियोसँग उभिन सक्यौँ भने, हामीले सुरुवात गरेको काममा, हामीले सुरुवात गरेको कुनै पनि कुरामा हामी बलियो भएर निरन्तरता दिन सक्यौँ भने नि त्यसले हामीलाई विजय दिन्छ। यो चाहिँ हामी गिदोनको जीवनबाट हामी थाहा गर्दछौँ। श्रोताबिनहरू, आज कार्यक्रम सुरुवात कथा संघर्ष र सफलताको म तपाईँ

हुँदै हुनुहुन्छ गिदोन, जसले चाहिँ सामान्य एउटा व्यक्ति जो चाहिँ सामान्य एउटा व्यक्ति जो चाहिँ असाधारण काम गरेका छन्, साधारण एउटा व्यक्ति जसले चाहिँ असाधारण काम गरेर इजरायलमा 40 वर्ष न्यायकर्ताको रूपमा चाहिँ शासन गरेको हामी पाउन सक्छौँ। हामी गिदोनबाट हामी केही कुराहरू हामी सिक्न सक्छौँ। यदि परमेश्वरले साधारण व्यक्तिलाई पनि असाधारण कार्यको लागि बोलाउनुहुन्छ, श्रोताबिनहरू यदि हामी बोलाइएका छौँ, हामी त्यो बोलावटमा छौँ, हामी त्यो दर्शनमा छौँ, आज परमेश्वर सिधै आएर तपाईँलाई नभन्नुभएको होला, तर तपाईँको पास्टर, तपाईँको अगुवा, तपाईँको लिडर, तपाईँको बुवा आमा, तपाईँको अग्रजबाट त्यो बोलावट आइरहेको छ। त्यो आवाजलाई हामीले सुन्न सक्यौँ भने, त्यो आवाजलाई हामीले निरन्तरता दिन सक्यौँ भने, त्यो आवाजलाई हामीले बुझ्न सक्यौँ, कन्फर्मेसन कन्फर्म गर्न सक्यौँ भने हामी विजयको नजिक पुग्नेछौँ। अनि विश्वास र आज्ञाकारिता भएमा असम्भव भन्ने कुरा जीवनमा केही पनि छैन। हामी भन्छौँ नि, मेरो डिक्सनरीमा असम्भव भन्ने कुरा, इम्पोसिबल भन्ने कुरै छैन भन्छौँ। हो, परमेश्वरको डिक्सनरीमा असम्भव भन्ने कुरा छैन। उहाँले हरेक कुरा सम्भव बनाउनुहुन्छ, हरेक कुरा उहाँमा सम्भव छ। विश्वास र आज्ञाकारिता हामीमा चाहिन्छ। परमेश्वरको मार्गदर्शनमा अघि बढ्दा वास्तविक सफलता पाइन्छ भन्ने कुरा हामी गिदोनको जीवनबाट पाउँछौँ। यदि हामी हाम्रो मार्गदर्शनमा, हाम्रो विचारमा, हाम्रो सोचमा होइन, तर जब हामी परमेश्वरको सोच विचार, परमेश्वरको भएमा हामी अगाडि बढ्दछौँ भने साँच्चै त्यो वास्तविक सफलता हामीले त्यहाँबाट प्राप्त गर्न सक्छौँ। हामी साधारण मानिसको जीवन हामी हेर्छौँ भने, एकजना व्यक्ति जो चाहिँ हामी हेर्छौँ भने, एउटा साधारण मानिस जसले चाहिँ एउटा पहाड खनेर बाटो बनाउन, 70 किलोमिटरको बाटो बनाउन सफल भएको व्यक्तिको विषयमा हामीले धेरैपल्ट सुनेका छौँ। यो कथा हामी हेर्छौँ भने, विशेष गरी गिदोनको जस्तै अर्को हामी साधारण एउटा व्यक्ति जो चाहिँ भारतको बिहारमा हुनुहुन्थ्यो, माझी, दशरथ माझी भन्ने, जुन चाहिँ माझी गाउँको एउटा ठुलो पहाड थियो, त्यो पहाडको छेउबाट भएर अस्पताल जाँदाखेरि 70 किलोमिटरको पहाडको बाटो पुरा गरेर जानुपर्ने हुन्थ्यो। एक दिन त्यो माझी साधारण व्यक्ति हुनुहुन्थ्यो, तर उनले असाधारणका काम गरेको कुरा हामी त्यहाँबाट पनि प्राप्त गर्न सक्छौँ। जीवनमा यो सत्य घटनामा आधारित कुरा, दशरथ माझीको गाउँ ठुलो पहाडको छेउमा थियो, गाउँका मानिसहरूलाई बजार र अस्पताल आउजाउ गर्नको लागि 70 किलोमिटर लामो बाटो घुमेर जानुपर्ने हुन्थ्यो। एक दिन उनकी पत्नी बडो बिमारले थला परिन्, अनि उनलाई अस्पताल लानको लागि माझीले भरत प्रयास गरिरहे, बडो प्रयास गरिरहे। उनले एक्लो मानिस अनि गाउँघरको मान्छेलाई भने, अनि जब गाउँमा कसरी बोकेर लिएर जाँदाखेरि उनको पत्नी बिच बाटोमै उनी के भन् त भन्दा त्यहीँ उनले आफ्नो प्राण त्यागिन्, अनि माझी दशरथ बडो पीडामा भए, उनले बडो पीडा गरे। अनि अब हामीले अहिले भन्नुपर्दाखेरि बडो उनको जीवनमा सायद एक्लोपना आयो होला, होइन, किनकि उनी चाहिँ एक त्यही पत्नी र आफू मात्रै जीवन गुजारा गर्दै थिए, अनि उनले त्यही आफ्नो प्राणभन्दा प्यारो व्यक्ति गुमाइसकेपछि उनी शोकमा मात्रै बसिन्, श्रोताहरू। उनले एउटा अठोटले, अब म यो पहाडलाई काट्छु, मेरो गाउँका मानिसहरूलाई छोटो बाटो बनाइदिन्छु भन्ने उनले सोच बनाए। उनले पहाडले काट्ने विचार गरे, हो मैले जुन कुरा भोगेँ, अब मेरो गाउँको मानिसहरूले, मेरा मानिसहरूले, मेरा वरपरका मानिसहरूले यो कुरा भोग्नु नपरोस् भन्ने उनले अठोटले। अनि थोरै थिएन श्रोताहरू, 70 किलोमिटरको बाटो भनेको पहाड फोडेर निकाल्नुपर्ने थियो। अनि उनले आफ्नो मनमा अठोट लिए, अनि उनले भने, सबैलाई गुहार गरे, अरू मानिसहरूलाई पनि गुहार गरे, उनले सरकारलाई पनि सहयोगको लागि अपिल गरे, तर कहीँ कतैबाट पनि त्यो कुराको अपिल, त्यो कुराको सहयोग उनमा आएन। अनि उनी आफै मात्रै, उनले न त सरकारको सहयोग पाए, न कुनै ठुलो मेसिनहरू उनको हातमा थियो,
एउटा हतौडा र छैनीको माध्यमबाट उसले दिन रात गरेर एक दिन दुई दिन तिन दिन चार दिन गर्दै गर्दै गर्दै गर्दै उसले त्यो बाटो खोल्ने प्रयासमा लागिरहे। सुन्दा बडो हाँसुट्दो, मानिसहरूले देख्दाखेरि बडो अचम्मको काम गरिरहेछ, नहुने असम्भव काम गरिरहेको छ भन्ने लागिरहेको थियो होला। अनि त्यहाँ वरपरको मानिसहरूले पनि भन्दथे कि तिमीले एक्लै यो सक्दैन, यो सम्भव छैन, दशरथ तिमी यो जे गर्दैछौ यो गलत गर्दैछौ, नगर छोडिदेऊ, किन बेकार आफ्नो फजुल समय खर्च समयलाई किन फजुल खर्च गर्छौ भन्ने मानिसहरू पनि धेरै आए उनको जीवनमा। तर उनले निरन्तर निरन्तर निरन्तर प्रयास गरिरहे, उनले त्यो कुराहरूमै वास्तव गरेनन्, उनले मात्रै काम गरिरहे। उनले एउटा हतौडा र छैनीको माध्यमबाट चाहिँ उनले दिन रात मेहनत गरिरहे, किनकि उनले एउटा अठोट लिएका थिए कि मैले जुन वेदना मैले जुन पीडा मेरो जीवन भोगेको छु तब भोग्न अरू मानिसहरूले भोग्न नपरोस् भनेर। उनले निरन्तरको प्रयास पछाडि 22 वर्षसम्म उनले एक्लै पहाड काटिरहे दशरथ माझीले। अनन्त 110 मिटरको बाटो, लामो बाटो, 9 फिट चौडा बाटो र 7 फिट अग्लो बाटो बनाएर तयार भयो। अब गाउँबाट अस्पताल पुग्न लागि केवल 70 किलोमिटर होइन, अब 1 किलोमिटर मात्रैको बाटो उनले बनाउन सफल भयो। यो उनको निरन्तर निरन्तरको प्रयास थियो। हेर्नुहोस् त, 70 किलोमिटरको बाटोलाई उनले 1 किलोमिटरमा तय गरिदिएका छन्। यो उनको शक्तिले होइन, यो उनको स्रोत र साधनले होइन, स्रोत र साधन त के थियो र एउटा हथौडा र छैनी नै थियो होइन, तर उनको निरन्तर प्रयास र एउटा हृदयको अठोटले के गर्न सफल भए, 70 किलोमिटरको बाटोलाई 1 किलोमिटरमा लिएर आउन सफल भए। उनले जुन पीडा भोगेको थिए जीवनमा, त्यो पीडा उनको जीवनबाट उनले लिएको अठोटबाट चाहिँ उनी एउटा आज पनि हामी उनको नाम इतिहासमा हेर्न सक्छौँ। यो श्रोताबिन्दहरू, हामीले जीवनमा के गर्यौँ, कस्तो गर्यौँ, के छौँ, हिजो के भयो, कस्तो भयो, हिजो मेरो बितेर गयो, नराम्रो भयो, मैले गर्न सकिनँ होइन, आज म के छु र आज मैले के अठोट लिएको छु, म के नयाँ सुरुवात गर्दैछु, के कुरामा म लागिपरेको छु, त्यो कुराले बडो महत्त्व राख्छ। श्रोताबिन्दहरू, जीवनमा कहिलेकाहीँ हामीले लिएको अठोटले सफलता लिएर आउँछ, जसरी एउटा दशरथ माझी हामीले हेऱ्यौँ, जसरी हामीले बाइबलमा हेऱ्यौँ गिदोन व्यक्ति, एउटा साधारण व्यक्ति परमेश्वरले असाधारण तरिकाले चलाउनु भयो, एउटा साधारण व्यक्ति दशरथमा चाहिँ गाउँको एउटा सामान्य किसान जसले चाहिँ आफ्नो अठोटमा 70 किलोमिटरको बाटोलाई 1 किलोमिटरको बाटोमा तयार गर्न सफल भयो, एउटा लामो समयको लागि योगदान दिए। श्रोताबिनहरू, हामी पनि जीवनमा कहिलेकाहीँ हार खान्छौँ, कहिले थाक्छौँ, कहिले लड्छौँ, तर पनि लडेको ठाउँबाट हामी उठ्छौँ, त्यहीँबाट हाम्रो फेरि अर्को यात्रा नयाँ सुरुवात सुरु हुन्छ, फेरि हामी उठेर हिँड्न खाएको खण्डमा। एउटा राम्रो भनाइ छ, उठ उठ र दौड, नत्र उठेकाहरूले तिमीलाई कुल्चेर दौडन बाध्य हुनेछन्। श्रोताबिनहरू, हामीले लिएको अठोटले हामी अगाडि बढ्न सक्छौँ, हामीले लिएको लक्ष्यले हामी अगाडि बढ्न सक्छौँ, भलै हिजोको कुरा के थियो, हिजो म कस्तो थिएँ, हिजो म को थिएँ कुराले होइन, आज म के छु र आज मैले के अटोट लिएको छु त्यो कुराले महत्त्व राख्छ। जीवनमा नयाँ सुरुवात गर्नको लागि कहिल्यै पनि तपाईँहरू पछाडि नपर्नुहोस्, कहिल्यै पनि निराश नहोस्, किनभने मैले हिँड्ने हरेक बाटो चाहिँ, तपाईँ र मैले हिँड्ने बाटो चाहिँ उहाँले तयार गर्नुहुन्छ। यो साङ्गीतिक शैली तपाईँहरूको माझमा राख्दछु।

हरेक बिहानी नयाँ सुरुवात हो, हरेक गल्ती नयाँ सिकायो, हरेक आँसुपछि मुस्कान आउँछ। प्रिय श्रोता, सफल मानिसहरू उनीहरू जसले धेरै पटक असफलतापछि पनि नयाँ सुरुवात गर्न सके। त्यसैले तपाईँलाई हतोत्साहित बनाउने कुरा जे भए पनि साहस बटुनुहोस् र भन्नुहोस् आज म फेरि सुरु गर्छु। आजको कार्यक्रम हामीले सिक्यौं कि जीवनमा नयाँ सुरुवात गर्न कहिल्यै ढिलो गर्नुहुन्न। यदि तपाईँ थाक्नु भएको छ भने विश्वास आशामा नयाँ कदम चाल्नुहोस्। प्रिय श्रोता, कार्यक्रम सुरुवात कथा संघर्ष र सफलताको बाट आज हामी तपाईँको बीचबाट जुन गिदोन र एउटा दशरथ माझीको जीवनमा भएको सुरुवात, उनीहरूले असाधारण भएर पनि साधारण भएर पनि असाधारण काम गरेर देखाए, त्यस्तै हामी पनि भोलिको दिनमा हुनेछौँ। प्रिय श्रोता, कार्यक्रम सुरुवातबाट म श्याम काजी, प्रस्तुता म श्याम काजी सँगै प्राविधिक मित्र सरोज र सन्ध्यालाई पनि बिदा दिनुहोस्। आउँदो हप्ता आइतबार यसै समयमा हामी कार्यक्रम सुरुवातमा फरक व्यक्ति फरक आशिषका कुरा हामी लिएर आउनेछौँ। त्यति दिनसम्मको लागि बिदा दिनुहोस्। जय श्री नमस्ते। तपाईँको दिन

0: शुभ प्रभात गुरुआमा।
1: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: जय मिश्री, नमस्कार। म गायिका धनुषा घले, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
9: अब प्रस्तुत छ कार्यक्रम ज्योतिमा पाइला।

0: जय मसीह साथी नमस्कार, हार्दिक स्वागत गर्न चाहन्छु होली ट्रिनिटी ब्रिभर्स स्टर्न चर्च बुढानील कण्ठको प्रस्तुति कार्यक्रम ज्योतिमा पाइलामा। म कार्यक्रम प्रस्तोता सुशी थिङको। यो कार्यक्रम प्रत्येक हप्ताको आइतबार 4:30 देखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ भने यो कार्यक्रमबाट समसामयिक विषय वस्तुमा रहेर भलाकुसारी परमेश्वरको वचनबाट उत्साह नाटक र जीवन गवाई सुन्न सक्नुहुनेछ। आजको यस कार्यक्रमबाट भने वचनबाट उत्साह दिनेछौ। यसका लागि उपस्थित भइसक्नु भएको छ होली ट्रिनिटी बिलिभर्स इस्टर्न चर्च बुढा निलकण्ठका आदरणीय चर्च फादर दिपेश नुवाज्यू। अब हामी उहाँबाट वचन सुन्नेछौ।
1: जय मसीह। उत्पत्ति 4 अध्यायको खण्डलाई आजको वचनमा यहाँहरूको बीचमा म वाचन गर्न चाहन्छु। आफ्नी पत्नीसित आदमको सहवास भयो र तिनी गर्भवती भएर कैनलाई जन्माइन् र भनिन्, परम प्रभुको सहायताले म एक पुरुष जन्माए। फेरि तिनले कैनको भाइ हाबिललाई जन्माइन्। हाबिल भेडा गोठाला भए र कैन चाहिँ भूमिको खेती किसानी गर्ने भए। केही समय बितेपछि कैनले परम प्रभु कहाँ भूमिको उब्जनीबाट केही ल्याए र हाबिलले आफ्ना भेडाको बगालबाट पहिलो ब्याएका पाठाहरूका बोसे भाग ल्याए। परम प्रभुले हाबिल र तिनको भेटी ग्रहण गर्नुभयो र कैन र उनको भेटी ग्रहण गर्नु भएन। त्यसैले कैन ज्यादै रिसाए र उनको मुख अँध्यारो भयो। तब परम प्रभुले कैनलाई भन्नुभयो, तँ किन रिसाउँछस्? तेरो मुख किन अँध्यारो छ? यदि तैँले जे ठिक छ त्यो गरिस् भने तँ ग्रहणयोग्य हुँदैनस् र तर यदि तैँले ठिक काम गरिनस् भने त पाप तेरो ढोकामै ढुकी बस्दछ र त्यसको इच्छा तँ प्रति हुन्छ र तैँले त्यसलाई अधीनमा गर्नै पर्छ। कैनले आफ्ना भाइ हाबिललाई भने, आऊ हामी बाहिर खेतमा जाउँ। अनि जब उनीहरू खेतमा थिए तब कैनले आफ्ना भाइ हाबिललाई आक्रमण गरेर तिनलाई मारे। त परम प्रभुले कैनलाई सोध्नुभयो, तेरो भाइ हाबिल कहाँ छ? तिनले भने, मलाई थाहा छैन, के मेरो भाइको गोठाला हुँ र? परम प्रभुले भन्नुभयो, त्यो तैँले के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेछ। तँ श्रापित भएर यस भूमिबाट खेदिएको छस्। जसले तेरो भाइको रगत तेरो हातबाट लिनलाई आफ्नो मुख उगार्यो तैँले भूमिको खेती गर्दा, अब उपरान्त त्यसले तँलाई आफ्नो उब्जनी दिने छैन। तँ पृथ्वीमा एक बिना चेनको डुलुवा हुनेछस्। कैनले परमप्रभुलाई भने, मैले सहनै नसक्ने कडा दण्ड मलाई आयो। हेर्नुहोस्, आज तपाईँले मलाई यस भूमिबाट निकालिदिनुहुन्छ र तपाईँको उपस्थितिबाट मैले लुक्नु पर्नेछ। म पृथ्वीमा बिना चेनको डुलुवा हुनेछु र मलाई फेला पार्ने जोसुकैले पनि मलाई मार्नेछ। तर परमप्रभुले तिनलाई भन्नुभयो, त्यसो होइन, जसले कैनलाई मार्छ त्यससित 7 गुणा बदला लिइनेछ। अनि कैनलाई कसैले फेला पारेर नमारोस् भनी परमप्रभुले तिनमाथि एउटा चिन्ह लगाइदिनु भयो। तब कैन परमप्रभुको उपस्थितिबाट निस्केर अदनको पूर्वपट्टि भएको नोद भन्ने देशमा बस्न लागे। आफ्नो पत्नीसित कैनको सहवास भएर गर्भवती भएर तिनले हनोकलाई जन्माइन्। कैनले एउटा सहर बनाएर आफ्नो छोराकै नाउँमा त्यस सहरको नाउँ पनि हनोक राखे। हनोकबाट इरादको जन्म भयो, इरादबाट महियालको जन्म भयो, महियालबाट मतुसियलको जन्म भयो, मतुसियलबाट लेखेमको जन्म भयो। लेखेमले 2 पत्नी ल्याए। एउटीको नाउँ आदर, अर्कीको नाम सिल्ला थियो। आदरले याबललाई जन्माइन्। अनि पालमा बस्नेहरू र पशु पाल्नेहरूको पुर्खा थिए। उनका भाइको नाउँ युबाल हो। उनी चाहिँ वीणा बाँसुरी बजाउनेहरूको सबै पुर्खा थिए। सिल्लाले तुबल कैनलाई जन्माइन्। उनी सबै किसिमका काँसो र फलामका हतियारहरू बनाउँथे। तुबल कैन कि बहिनी नामा थिइन्। लेखेमले उनका पत्नीहरूलाई भने, ए आदर सिल्ला, मेरा कुरा सुन। ए लेखेमका पत्नी हो, मैले भनेको कुरा ध्यान दिएर सुन, किनभने मलाई चोट लगाउने मानिसलाई मैले मारेको छु, मलाई घाइते बनाउने जवान मानिसलाई। यदि कैनको बदला 7 गुणा लिइन्छ भने लेखेमको चाहिँ 77 गुणा लिइनेछ। फेरि आफ्नी पत्नीसित आदमको सहवास भयो र तिनले एकजना छोरो जन्माइन् र तिनको नाम यसो भनेर सेत राखिन्। कैनले मारेको हाबिलको सट्टामा परमेश्वरले एकजना अर्को बालक मलाई दिनुभयो। सेतको पनि एकजना छोरा भयो र उनको नाउँ एनोस राखियो। त्यस समयदेखि मानिसले परम प्रभुको नाउँ पुकार गर्न सुरु गरे। आमेन। आदरणीय श्रोताहरू, यो खण्ड अहिले भर्खर हामीले पढेको उत्पत्ति 4 अध्यायको खण्डमा कैन र हाबिलको घटनासँग सम्बन्धित छ। यस खण्डमा हामीले कैन र हाबिल जो आदम र हब्बाबाट जन्मिएका छोराहरू, परमेश्वरले कैन र हाबिललाई जुन आशिषमा हुर्काइराख्नु भएको थियो, उनीहरू जन्मिस पश्चात र हुर्की बढिसके पछाडि कैनले खेती किसानी गर्ने काम रोज्यो र हाबिलले चाहिँ भेडा गोठाला गर्ने र भेडा बाख्रा पालन गर्ने एउटा काम रोज्यो। यी दुईजनाको छुट्टै छुट्टै काम थियो र आफ्नो काममा परमेश्वरले उनीहरूलाई आशिष दिनुभएको थियो र उनीहरूको बढोत्ती भइराखेको थियो। यसै सिलसिलामा उनीहरूको आफ्नो समय एउटा दिन आयो उनीहरूले परमेश्वरले दिनुभएको कुराबाट उहाँप्रति आज्ञाकारी भएर अझ आशिषित हुने एउटा समय आइपुग्यो। त्यो भनेको चाहिँ दिने अर्थात् अगौटे फल पहिलौटे फल दिने एउटा समय आयो। कैनले आफ्नो भूमिको उब्जनीबाट केही साधारण थोकहरू बोकेर परमेश्वरका अगाडि गयो र हाबिलले चाहिँ आफ्नो बगालबाट पनि एउटा अत्यन्तै सुन्दर निष्कोट अनि पहिलो जन्मिएको बगालबाट पहिलो ब्याएको जन्मिएको बाछाको चाहिँ एउटा बसे भाग लिएर चाहिँ हाबिल चाहिँ परमप्रभुको अगाडि गयो। हाबिलले यहाँ आफ्नो दिने कुरामा अलिकता आफूलाई सचेत गराएर परमेश्वरलाई दिने कुरामा अलिकता प्राथमिकतामा राखेर अनि एकदम होसियारी भएर उसले लगेको हामी पाउँदछौँ भने कहिले चाहिँ आफ्नो उब्जनीबाट केही लिएर गएर चाहिँ परमेश्वरको चरणमा राख्यो। जब परमेश्वरको चरणमा यी दुईजनाले नै भेटिराखे, परमेश्वरले कैनको भेटीलाई ग्रहण गर्नु भएन अनि हाबिलको भेटीलाई ग्रहण गर्नुभयो, अनि हाबिलको भेटीलाई जब ग्रहण भयो अनि कैनको भेटी ग्रहण भएन भनिसकेपछि कैन चाहिँ त्यहाँनिर रिसाएको छ। आजको सन्देशमा यो चाहिँ मुख्य कुरा हो, कैन रिसाएको छ परमप्रभुसँग। यो कुरा चाहिँ सबैभन्दा आजको मैले यहाँहरूको बीचमा चर्चा गर्न लागेको विषय चाहिँ यो, तर कैन र उनको भेटी ग्रहण गर्नु भएन, यसैले कैन ज्यादै रिसाएर उनको मुख अध्यारो भयो। यहाँनेरि दुईजनालाई परमेश्वरले उत्तिकै माया गर्नुहुन्थ्यो र उत्तिकै आशिष दिनुभएको थियो, अब यहाँ केबाट शुरूआत भयो? हाबिलले बडो सुन्दर कुरा परमेश्वरलाई बडो उच्च स्थानमा राखेर आफ्नो सो इच्छा र हृदयबाट एउटा खुल्ला हृदयले परमेश्वरलाई लिएर दिनको लागि गयो, आज्ञाकारी भयो भने कैनले चाहिँ एकदम हलुका रूपमा यो ठिकै छ भन्ने किसाबबाट लग्यो। लगिसके पछाडि कैन बेसरी रिसायो हाबिलको भेटीलाई परमेश्वरले ग्रहण गरेको कुरालाई देखिसकेपछि कैन रिसाएर अनि उसको भेटी किन मेरो ग्रहण गर्नु भएन त भन्ने कुराबाट चाहिँ रिसायो। त्यहाँ परमेश्वरले उसलाई क्वेसन, यदि तिमीले दिएको कुरा तिमीलाई ठिकै हो भन्ने लाग्छ भने तिमी किन रिसाउँछौ, तिमीले दियो भने ठिकै होला त, त्यो तिम्रो विषयको कुरा भयो भन्ने अर्थमा परमेश्वरले यहाँबाट कैनसँग संवाद गर्नु भएको छ। यो घटनामा विशेष गरिकन कैनले एउटा सानो कुराबाट आफ्नो गल्तीको शुरूआत गरेको घटना हामी पाउँदछौँ। प्रियहरू, आज हाम्रो जीवनमा पनि यस्ता साना साना कुराहरूले नै हाम्रो जीवनमा धेरै ठूलो प्रभाव पारिराखेको हुन्छ, धेरै ठूलो फरक चाहिँ परिराखेको हुन्छ। परमेश्वरलाई दिने कुराहरू अथवा परमेश्वर दिने कुरा भन्ने सँगै जोड्दाखेरि परमेश्वरलाई हाम्रो जीवनमा हामीले कतिको महत्व दिन्छौँ, उहाँप्रति हामी कतिको इमान्दार बन्छौँ, उहाँप्रति हामी कतिको चाहिँ एउटा आज्ञाकारी र वफादारी बन्छौँ भन्ने कुराको सन्दर्भ चाहिँ आज यो खण्डभित्र लुकेको छ। कैनले आफ्नो काम उब्जनी कमाई आफ्नो एउटा पोजिसनलाई उसले बहुत ध्यान दियो, ठिकै छ परमेश्वरलाई भइहाल्छ भन्ने कुराबाट एउटा साधारण तरिकाबाट उसले परमेश्वरलाई दियो, औपचारिकता पूरा गर्नको लागि मात्रै गयो। तर हाबिलले चाहिँ जे कुरा भएको छ, जे कुरा हाम्रो जीवनमा हुन आएको छ, जे कुरा हाम्रो जीवनमा आज चलिराखेको छ, यी सबै कुराको श्रेय परमेश्वर हुनुहुन्छ र उहाँलाई चाहिँ विशेष प्रकारबाट उहाँलाई आदर गरिनुपर्छ भनेर हाबिलले सोचेको कारण गर्दा हाबिलको भेटी ग्रहण गर्यो तर कैनको भेटी ग्रहण गरेन। यहाँबाट शुरूआत भयो कि चलो उनीहरूको जीवनमा। जब कैन परमेश्वरसँग रिसायो त्यस पछाडि त्यो रिसले चाहिँ अब उसको जीवनलाई अब विस्तार विस्तार बर्बादीतिर लिएर जान थाल्यो। एक दिन उनीहरू दाजुभाइ दुवै खेतमा बाहिर गइराखेका थिए। उनीहरू दुईजना दाजुभाइहरू खेतमा गइराखेको बेलामा कैनको एउटा रिस चाहिँ उसले परमेश्वर माथि मात्रै पोखेन, अब उसले चाहिँ आफ्नो भाइमाथि पनि आफ्नो रिस पोख्यो। अनि परमेश्वरले हाबिलको भेटी ग्रहण गर्नुभयो तर मेरो चाहिँ ग्रहण गर्नु भएन भने रिसका साथ त्यो आरिसमा रिसमा र आवेगमा परेर त्यो रिस चाहिँ आज कैनले चाहिँ हाबिलमाथि पोख्यो र हाबिललाई मार्यो। परमेश्वरले थाहा पाउनु भयो र कैनलाई फेरि पनि सोध्नुभयो तेरो भाइ कहाँ छ? यसको मतलब परमेश्वरले थाहा नभएर होइन, परमेश्वरले थाहा छ। उसले त्यो पश्चाताप गर्ने कुरादेखि लिएर थुप्रै गल्ती स्वीकार गर्ने कुराको एउटा मौकाको लागि चाहिँ परमेश्वरले उसलाई सोध्नुहुन्छ तेरो भाइ कहाँ छ? तर उसले भन्छ के मेरो भाइको म गोठाला हुँ र भनेर फेरि उ रिसाएको छ। फेरि उसले त परमेश्वर उसको आफ रिस अझै मरेको छैन, यस्तो एउटा रिस र आवेगमा अगाडि बढिराखेको छ कि उसको रिस मरेकै छैन। अनि परमेश्वरले भन्नुहुन्छ तेरो भाइको रगतले भूमिबाट मलाई दुवाई दिइराखेको छ, अब तैँले जुन काम गरिस् त्यसको लागि तैँले दण्ड पाउनेछस्, किनभने तैँले जुन भूमिबाट तैँले अनादर गरेको थिइस् अब त्यो भूमिले तँलाई कहिले पनि उब्जानी दिने छैन, तँ एउटा बिना कामको एउटा डुवा हुनेछस्, फिरन्ते हुनेछस् भनेर परमेश्वरले उसले त्यहाँबाट पठाउनु भएको छ। र परमेश्वरको अनुग्रह अझै त्यहाँ छ कि उसले सोच्छ मलाई त एकदम कडा प्रकारको एउटा सजाय भयो, त्यो सजायले त मलाई एकदम गाह्रो पार्छ, मान्छेले मलाई जहाँ भेट्यो त्यहीँ मार्नेछन्। तर परमेश्वरले भन्नुभयो तँलाई मार्न चाहिँ उनीहरूले सक्ने छैनन्, त्यसको लागि परमेश्वरले चिन्ह उसलाई दिनुभएको घटना चाहिँ हामी पाउँदछौँ। घटना सानो कुराबाट सुरु भएको छ। धेरै चोटि हाम्रो जीवनमा हामीले परमेश्वरलाई आदर गर्नुपर्ने कुरा, परमेश्वरलाई दिनपर्ने कुरा, चाहे त्यो दशांशको कुरा होस्, चाहे त्यो हामीले उब्जनी गरेको कुराहरू होस्, चाहे त्यो हामीले जागिरहरू खाँदाखेरि परमेश्वरले हामीलाई दिनुभएको अनुग्रहबाट धन्यवादी दिएर उत्कृष्ट कुराहरू परमेश्वरलाई दिने कुरा होस् र हाम्रो जीवन परमेश्वरमा समर्पित गर्ने कुरा होस्, त्यसलाई चाहिँ बडो उच्च प्राथमिकतामा राखेर गरिने कुराहरूको बारेमा चाहिँ हामीले हाबिलको जीवनबाट हामी थाहा पाउँछौँ। उसले मेहनत गर्यो, ठिक छ, धेरै चोटि हामीले यस्तो सोच्छौँ कि मैले यति धेरै मेहनत गरेको छु, यति धेरै परिश्रम गरेको छु, यो सब श्रेय मलाई नै जान्छ, किनभने परमेश्वरले चाहिँ सुरुको एउटा ढोका मात्रै खोल्नु भयो, अरू सबै मैले काम गरेँ भनेर परमेश्वरलाई चाहिँ दोस्रो ठाउँमा राख्ने परिस्थितिहरू आज तपाईँ र मेरो जीवनबाट धेरै चोटि आउँदछ। आज तपाईँले जीवनमा धेरै सफलताहरू प्राप्त गर्ने व्यक्तिहरू पनि हुनुहुन्छ होला। हामी धेरैजना देख्छौँ परमेश्वरले तपाईँलाई दिन प्रतिदिन सफलता दिइराख्नु भएको छ, तर तपाईँले परमेश्वरसँग गर्ने व्यवहार चाहिँ कस्तो हो? के कैनको जस्तै हो कि या हाबिलको जस्तो? हाबिलले परमेश्वरलाई बडो आदर गर्यो। धेरै चोटि मानिसहरूले आफू उम्किनको लागि र सजिलो पारेर एउटा चाहिँ परमेश्वरसँग नै ब्याकमेल गर्नको लागि यस्तो शब्दहरू चलाउने गर्छ, यो सारा संसार नै परमेश्वरको हो, मेरो जीवन परमेश्वरको हो, सबै चिज परमेश्वरकै हो, मैले किन उहाँलाई दिनुपर्छ र भनेर मानिसहरूले आज आफ्नो कमाईबाट दशांशहरू दिँदैन। त्यो दशांश दिने भन्ने कुरा हो, लजिकल्ली हेर्दाखेरि परमेश्वरकै हो भनेर उम्किन हामी सक्छौ, तर वास्तवमा त्यो परमेश्वरलाई दिने कुरा भौतिक कुरा भन्दा पनि त्यो आज्ञाकारिताको कुरा बढी आउँछ, अनि परमेश्वर चाहिँ आज्ञाकारितालाई मन पराउनुहुन्छ, आज्ञाकारिता चाहनुहुन्छ, अनि उहाँलाई आज्ञाकारिता चाहिन्छ, त्यो कुराको लागि हो। अनि जुन कुरा चाहिँ हाबिलले बुझेको थियो र परमेश्वरलाई उसले एकदम पहिलो जन्मिएको पाठाको बोसे भाग बोकेर परमेश्वरको वेदीमा गयो, तर कैनले चाहिँ साधारण प्रकारको लटर पटर तारे भइहाल्छ नि भनेर आज उसले चाहिँ के गर्यो, साधारण प्रकारको लिएर गयो। कहीँ चोटि हाम्रो जीवन कैनको जस्तै हुन्छ। आदरणीय श्रोताहरू, हामीले यो कुरा ख्याल गर्नुपर्छ, तपाईँ र मैले बुझ्नुपर्छ, हामीहरूलाई परमेश्वरले जुन आशिषहरू दिनुभयो यो हाम्रो कारणले होइन, यो परमेश्वरको कारणले हो भन्ने हृदयमा हाम्रो जीवनमा आउनु पर्दछ। आज तपाईँ जुन स्थानमा हुनुहुन्छ त्यो परमेश्वरको कारणले गर्दा हो। यदि तपाईँको कारणले मात्रै हुँदो हो त तपाईँसँग घमण्ड गर्ने कुराहरू थिए होला। यो संसारमा जति नै कुराहरू हुन्छ त्यो हाम्रो कारणले भने त्यो चाहिँ परमेश्वरको कारणले हो। दृश्यगत रूपमा हाम्रा हातहरू चल्छन्, हामी टेक्नोलोजी चलेको देख्छौँ, हाम्रो दिमागहरू चलेको देख्छौँ, यो दृश्यगत रूपमा, तर याद गर्नु अदृश्य रूपमा परमेश्वरको सारा शक्ति हामीमा मडारिएन भने हामी कुनै कुरामा सफलता प्राप्त गर्न सक्दैनौ। जुन कुरा कहिले बुझेन, कहिले बुझेन, धेरै चोटि हामीहरूको जीवनमा त्यस्तो एउटा परिस्थिति आउँछ। यति भइसकिसके पछाडि यो कुराले, हामीले दिने र नदिने कुराले चाहिँ परमेश्वरलाई कुनै पनि हानि गर्दैन, तर हाम्रै जीवनको लागि हानि गर्छ भन्ने सन्दर्भ चाहिँ आज म विशेष गरिकन उठाउन चाहन्छु। हामीले परमेश्वरप्रति आज्ञाकारी नहुने कुराले, परमेश्वरलाई हामीले नदिने कुराले, परमेश्वरलाई सम्मान प्रकट नगर्ने कुराले चाहिँ परमेश्वरलाई पनि फरक पर्दैन, हामीलाई आफैलाई चाहिँ फरक पर्ने हो भन्ने कुरा चाहिँ आजको यो खण्डको सिकाइ चाहिँ मुख्य कुरा हो। त्यहाँनिर कैनले नदिसके पछाडि त्यो कुराले हाबिललाई पनि असर गरेको होइन, परमेश्वरलाई पनि असर गरेको होइन, कैन स्वयं आफैलाई असर गर्यो। जब उसले परमेश्वरप्रति आज्ञाकारिता भयो त्यसपछि उसको जीवनमा रिसायो, जब ऊ रिसायो अनि रिसाइसके पछाडि उसले चाहिँ पहिला त परमेश्वरसँग नै विद्रोह गरे। उसले जब हामी अनज्ञाकारी बन्छौँ, रिसाह बन्छौँ, त्यसपछि हामीले त परमेश्वरसँग विद्रोह गर्न थाल्छौँ। उसले परमेश्वरसँग विद्रोह गरे। आज धेरै मानिसहरू परमेश्वरसँग विद्रोह गर्छ, खोइ मलाई मेरो जीवनमा आएको आशिष, खोइ त मलाई परमेश्वरले हेरेको भनेर मानिसहरूले परमेश्वरसँग विद्रोह गर्छ। त्यसपछि आएर फेरि उसले हाबिललाई मार्यो, हाबिलमाथि आक्रमण गर्यो। अब यो हाबिलमाथि आक्रमण गरेको कुरा चाहिँ धेरै चोटि आज मानिसहरूले याद गर्नुहोस्, आज मण्डलीप्रति अनि परमेश्वरप्रति रोष अनि रिस प्रकट गर्ने एउटा थलो आज मानिसको जीवनमा बनेको छ। गल्ती आफै गरिराखेको हुन्छ अनि दोष चाहिँ हामी परमेश्वरलाई दिन्छौँ अनि चर्चलाई दिन्छौँ। हामी आज्ञाकारी कतिको भयौँ भन्ने कुरा चाहिँ इम्पोर्टेन्ट कुरा प्रियहरू, हामी याद गरौँ हामी कति धेरै आज्ञाकारी भयौँ भन्ने कुराहरू। गल्ती कहिले गरेको त्यहाँ, न हाबिलको कुनै त्यसमा हात छ, वा अन्य व्यक्तिहरूको हात छ त्यहाँ, न परमेश्वरको हात छ, उनले आफैले गल्ती गरे, त्यो गल्तीबाट आएको परिणाम स्वरूप त्यहाँ उमाथि कुनै दण्ड सजाय भएकै थिएन, परमेश्वरले ग्रहण गर्नु भएन, तिम्रो म भेटे एक्सेप्ट गर्दिन, त्यति मात्रै हो। तर ऊ त्यसपछि रिसायो र उसले त्यो रिसलाई चाहिँ एउटा आफ्नो जीवनको असफलताको एउटा यात्रातिर अगाडि बढाउँदै लिएर गयो। ऊ रिसायो, परमेश्वरसँग रिस रोष पोख्यो, अनि त्यसपछि आएर हाबिललाई मार्यो, अनि हाबिललाई मार्यो उसले। यो दुईटा डर लाग्दो उसले गल्ती गर्यो। म तपाईँलाई आज यस कुराबाट आजको दिनको लागि हामीले हुने शिक्षा, कैयौँचोटि हाम्रो जीवनले यदि कैनको जीवनको प्रतिनिधित्व गर्छ भने हामीले हाम्रो गल्तीबाट हामीले आशिषहरू गुमाइरहेका हुन्छौँ, अनि त्यस बाबत फेरि हामी चर्चसँग हामी रिसाउँछौँ, हाम्रो रिसहरू चर्चमा पोख्छौँ, यो चर्च त्यस्तो, त्यो चर्च त्यस्तो, अथवा चर्चको अगुवा त्यस्तो, मलाई उहाँले वास्ता गरेन, मलाई उहाँले फिक्री गरेन भन्ने कुराहरू रोष प्रकट हामीले गरिराखेका हुन्छौँ। प्रियो, यदि तपाईँले आजको दिनमा त्यसो गर्दै हुनुहुन्छ भने पश्चाताप गर्नुहोस्, पश्चाताप गर्नुहोस्। परमेश्वरले पश्चातापको मौका सधैँ हामीले राख्नुहुन्छ। यहाँनिर जब उसले हाबिललाई मार्यो अनि कैनलाई सोधियो, तिम्रो भाइ कहाँ छ, के परमेश्वर थाहा नपाउने परमेश्वर हो र? उहाँ सर्वभौमिकता परमेश्वर हो, उहाँ सबै थाहा छ। तर पनि उहाँले कैनलाई मौका दिँदै हुनुहुन्छ अनि आज तपाईँ र मलाई पनि मौका दिँदै हुनुहुन्छ। कतै हामीले यस्तो प्रकारको एउटा गल्ती गरेर मण्डलीप्रति दोषाएर, मण्डलीप्रति आफ्नो रिस पोखेर कयौँ मान्छेहरू चर्च जाँदिन भन्छ, अब म यो चर्च जाँदिन, अथवा म त्यहाँको अगुवा त्यस्तो छ भनेर भन्छ, दुनियाँ थरी कुरा गरेर मानिसहरूले आफ्नो जीवनलाई परमेश्वरबाट अलग राखेर आफ्नो रोष अर्थात् रिस पोखिराखेको हुन्छ, अनि कतिले परमेश्वरप्रति आफ्नो रिस पोखिराखेको हुन्छ। त्यो कारणले गर्दाखेरि मण्डलीलाई हानि हुने होइन, परमेश्वरलाई पनि हानि हुने होइन, तर हाम्रो आफ्नै जीवनलाई हानि हुने गर्दछ। प्रियहरू, हाम्रो आफ्नै जीवनलाई हानि हुने गर्छ, हामी आफ्नै जीवनमा हानि नोक्सानी भेट्नुपर्नेछ, हामीले आफैले नोक्सानी भोग्नेछौँ, हामी आफैले नोक्सानी भोग्नुपर्ने परिस्थितिहरू आउनेछ। तपाईँले मैले याद गरौँ, हाम्रो जीवनमा त्यो नोक्सानीबाट जोगिनको लागि हामी इमान्दार बन्न जरुरी हुन्छ, आज्ञाकारी बन्न जरुरी हुन्छ, समर्पित बन्न जरुरी हुन्छ। त्यो कुरा हामीले ख्याल गरौँ। कोही कोही बेलामा साना साना कुराहरू लाग्छ, यो साधारण कुरा भइन्छ नि, त्यो कुराले परमेश्वरले केही फरक पर्दैन होला जस्तो लाग्छ हामीलाई, हामीले कमाएको कुराबाट यो त परमेश्वरले मलाई दिएको हो, परमेश्वर जान्नुहुन्छ मेरो अवस्था, जान्नुहुन्छ मैले किन उहाँलाई दशांश दिनु पर्यो, म किन सङ्गति जानु पर्यो, म किन घरेलु सङ्गति जानु पर्यो, म त भेटिए पनि यसो अरूलाई दिन्छु, मेरो लागि प्रार्थना गरिदियो भन्छु, मलाई दुःख पर्दाखेरि म चर्चका अगुवाहरूले म घरमै बोलाउँछु, परमेश्वरले नि तपाईँको इच्छा अनुसार, परमेश्वरले नि तपाईँको योजना अनुसार, परमेश्वरले पनि तपाईँको समय अनुसार हिँड्न चल्न पर्ने परिस्थितिहरू यदि कतै बनिराखेको त छैन, यो बन्दैछ भने याद गर्नुहोस् हामी एउटा गलत बाटोतिर गइराखेका छौँ। जब हामीले सानातिना गल्ती गरी पठाउँछौँ त्यसपछि हाम्रो जीवनमा रिस आवेगका कुराहरू चाहिँ उम्लिन्छ। आज धेरै मान्छेहरू रिसालु विषालु भएका छन्, किन? उनी आफ्नो जीवनबाट गल्ती गर्छन्, उनीहरू रिसालु र विषालु हुन्छ। त्यो रिस अनि रोष अनि परमेश्वरप्रति अनि मण्डलीप्रति जब पोख्न थाल्छौँ अनि तपाईँले गरेको व्यवसाय, तपाईँले गरेको काम, तपाईँका योजनाहरू, तपाईँका पढाइहरू सबै चिजहरूमाथि बाधा आउनेछन्, त्यसको कारण परमेश्वर हुनुहुन्न। तपाईँ असफल हुनुको कारण चर्च होइन प्रियो, तपाईँ असफल हुनुको कारण परमेश्वर होइन प्रियो, चर्चले तपाईँको लागि सधैँ प्रार्थना गर्छ, परमेश्वरले तपाईँलाई सधैँ अनुग्रह गर्नुहुन्छ। तपाईँ र म आफ्नै कारणले गर्दा हामी असफलतातिर दिन प्रतिदिन हामी अगाडि बढिराखेका, यो कुरा जबसम्म हामीले स्वीकार गर्दैनौँ तब हाम्रो जीवनमा आशिषहरू फर्केर आउँदैन। तपाईँले याद गर्नुहोस्, पछि गएर कहिले मलाई यो त ज्यादै प्रकारको एउटा कठिन प्रकारको एउटा छ नि सजाय भयो भन्दाखेरि परमेश्वरले उसमाथि अनुग्रह गर्नुभएछ, मलाई मार्नेछन् भन्नेसम्मको अवस्थामा पुग्दाखेरि तिमीलाई त्यस्तो हुने छैन भनेर परमेश्वरले उमाथि अनुग्रह निगा बर्साउनुहुन्छ। मण्डली अनि परमेश्वर, जहाँ परमेश्वर हुनुहुन्छ, मण्डली जहाँ तपाईँ र मेरा सहकर्मी छन्, त्यो तपाईँ र मेरो लागि संसारको सबैभन्दा भलाइ सोच्ने ठाउँ र सुरक्षित ठाउँ त्यही मात्रै हो जहाँ हामी निर्धक्कताका साथ हामी त्यहाँ रहन सक्दछौँ। प्रियहरू, आज धेरैवटा अवस्थाहरूमा हामीले हाम्रा गल्तीहरूद्वारा मण्डलीलाई दोस्याउने, मण्डलीलाई उछाल्ने, मण्डलीको विरुद्धमा खडा हुने यदि हामी गर्दैछौँ भने ख्याल गर्नुहोस्। यहाँ कैनले आफ्नो जीवनमा रिसलाई निम्ताएर उसको आफ्नो अनेककारिताबाट सुरु भएको कुराले आफ्नो जीवनमा उसले उपहार पायो, त रिसद्वारा उसले चाहिँ परमेश्वरसँग रिसायो अनि कैनलाई नै उसले मार्यो। धेरैचोटि हाम्रो जीवनमा हो त्यस्तो प्रकारको एउटा यात्राद्वारा हाम्रो जीवनलाई नष्ट हुने र नाशवानतिर हामीले लिएर गइराखेका हुन्छौँ। यो बेलामा हामीले होसियार पुर्याउनुपर्छ। सानातिनो कुरा जसले हाम्रो जीवनमा ठूलो प्रभाव पार्छ भनिकन मोरानमोर अथानस द फर्स्ट मेट्रोपोलिटनले आफ्नो जीवनकालमा धेरै अनुभव दर्वणले पुस्तकीय लेख्नु भएको छ, जुन पुस्तकको नाम सानातिनो कुरा जसले हाम्रो जीवनमा ठूलो प्रभाव पार्दछ। सानातिनो कुराले ठूलो ठूलो वनमा आग लागि पनि एउटा सानो झिल्काबाट हुन्छ। हामीले ठूला ठूला इन्जिन भएका गाडीहरू, प्लेनहरू अनि सबै ती पेट्रोल डिजल मट्टीतिर गएर चल्ने यन्त्रहरूलाई पनि आगो फायर भएर चल्ने हो भने त्यसको सुरुवात पनि सानो झिल्काबाट हुन्छ। सानो कुराले हाम्रो जीवनमा ठूलो प्रब्लम छ। कैनको जीवन सानो कुरा थियो, खास थियो, उसले आफ्नो कमाई अर्थात् उसले आफ्नो उब्जनीबाट उसले एउटा साधारण कुरा थियो, परमेश्वरमा इमान्दार हुने कुरा थियो, उसले कति लग्यो भन्नेसँग कुरा होइन, इमान्दार हुने कुरा। उसले पनि सबै गोठे लिएर गएको थिएन हाबिलले, उसले पहिलो ब्याएको भने परमेश्वरलाई पहिलो स्थान दिएको, मुसे भा अर्थात एकदम इम्पोर्टेन्ट महत्वपूर्ण तरिकाबाट परमेश्वर उसले हेरेको थियो। त्यो प्रकारको एउटा समर्पणता हाम्रो जीवनमा हुनु जरुरी छ यदि हामीले आशिष पाउन चाहन्छौँ। एउटा कथा भनेर आजको वचनबाट म बिदा हुन चाहन्छु। एक दिन दुईजना साधुहरू, साधु भन्ने बित्तिकै हामीलाई थाहा छ उनीहरूले विवाह बारी गर्दैन अनि घर गृहस्थी बिहा बारी धन सम्पत्ति संसारको माया मोहबाट अलग्ग बसेर उनीहरूले आफ्नो एउटा साधु जीवन जिउने, उनीहरूले आफ्नो जीवनलाई छुट्याएको हुन्छ। त्यस्तै एउटा दुईजना साधुहरू एउटा घरमा बस्दथे। एक दिन एउटा गुरु साधुले चाहिँ अलि टाढो यात्रा जाने विचार गर्यो र आफ्नो शिष्यलाई त्यो ठाउँ जिम्मा लाएर गयो। ल म अब केही समयको लागि यहाँबाट बाहिर जाँदैछु, तिमी आफ्नो सुरक्षित साथ बस भनेर त्यो गुरु साधुले चाहिँ आफ्नो शिष्यलाई त्यहाँ छोडेर ऊ यात्रामा निस्क्यो। यात्रामा निस्किसके पछाडि शिष्य मात्रै त्यहाँ भयो। उनीहरू लुगाहरू लाउँदै गर्दाखेरि बस्दाखेरि चाहिँ सीमित लुगाहरू हुन्छ अनि बेलुकी चाहिँ नि सुत्ने बेलामा चाहिँ मुसाले आएर त्यो साधुले लगाउने त्यो धोती हुन्छ त्यो चाहिँ सबै दुलो दुलो पार्दैछ। अब बिहान उठ्दाखेरि त धोती त छैन। त्यसपछि आफ्नो साधुसँग त केही हुँदैन, उसले गाउँमा गएर गाउँलेहरूसँग भनेछ, लो गाउँले हो मेरो त अब धोती त मुसाले खाइदियो, अब के गरौँ, मलाई त एउटा धोती दिनु पर्यो भनेर माग्न गएछ। साधुले त त्यसरी मागेर आफ्नो जीविका चलाउने हो। अनि माग्नु जाँदाखेरि यसो गाउँलेहरूले विचार गरेछन्, साधुलाई धोती मात्रै होइन धोतीसँग एउटा बिरालो पनि दिनुपर्छ किनभने फेरि भोलि मुसाले अर्को धोती पनि खाइदिन्छ भनेर गाउँलेहरूले एउटा धोतीसँगै उनीहरूलाई बिरालो दिएर पठाएछ। अनि बिरालोले मुसालाई मार्छ त्यस कारणले गर्दा मुसाले धोती खाँदैन भनेर धोतीसँगै उनीहरूले एउटा बिरालो पनि दिएर पठाएछ। अब बिरालो त लिएर आयो, बिरालो लिएर आइसके पछाडि साधुले सो सोच्यो ल्याएपछि त उसलाई त फेरि खानिदिनु पर्यो, दुध खानिदिँदा त छैन फेरि। अनि साधु चाहिँ गाउँमा दुध माग्न गएछ, लो अब दुध चाहियो किनभने बिरालोलाई त दुध चाहिने रहेछ भनिसकेपछि गाउँलेहरूले ओहो अब दुध सधैँ हामीले दिएर त हुँदैन, सम्भव हुँदैन, बरु साधुलाई हामीले भैँसी नै दिउँ दुध दिने भनेर उनीहरूले भैँसी नै दिएर पठाएछ। अनि साधुले भैँसी घरमा लिएर आए, घरमा लिएर दुध दुहेर चाहिँ बिरालोलाई खुवाए। तर फेरि पछि यसो बिचाराको त्यो भैँसीलाई त घाँस काटेर हाल्नु पर्यो, घाँस काटेर हाल्ने मान्छे छैन फेरि, घाँस छैन। अनि फेरि उसले गाउँमै माग्नु गएछ र लो गाउँले हो फेरि मलाई त घाँस दिनु पर्यो, मेरो भैँसी त भोकायो। अनि गाउँले यसो विचार गरेछन्, अब साधुले हामीले सधैँ घाँस दिएर त सम्भव हुँदैन, बरु एक भारी घाँस सँगसँगै उहाँले एउटा केटी पनि दिउँ, एउटा विवाही गर्ने उहाँ आफैले नै उसको श्रीमतीले नै घाँस खोजेर लिएर आउँछ भनेर गाउँलेहरूले घाँस र एउटा केटी विवाह गरेर केटी दिएर पठाएछ साधुलाई। अनि साधु त त्यसपछि श्रीमती पायो, घर गृहस्थी चलेर घर गृहस्थी बस्यो। अनि एक दिन उसको गुरु फर्केर आए, फर्केर आएर ढोका टक टक ढोका टक टक आए। अनि ढोका खोल्दाखेरि त एउटा सुन्दरी केटीले ढोका खोल्छ। अनि गुरु साधु चाहिँ छक्क पर्छ, तिमी को हौ, यो घरमा मेरो शिष्य बस्थ्यो, कहाँ गयो त्यो मेरो शिष्य? अनि त्यसपछि त्यो सुन्दरी केटीले आफ्नो श्रीमानलाई बोलाए, तपाईँले यहाँ कोही भेट्न आउँदैछ। अनि त्यसरी जब शिष्य आउँदाखेरि त आफ्नो गुरुले देखेपछि छक्क पर्यो र खङ्गङ्गै पर्यो र ऊ एकदम लज्जित पनि भयो कि एउटा साधु जीवन जिउनु पर्ने मान्छे आज घर गृहस्थी अवस्थामा पुग्यो, कसरी पुग्यो भनेर त्यहाँनिर कुराकानी चल्यो। यसको सुरुवात चाहिँ कहाँबाट भयो? मुसाले धोतीलाई दुलो पारेर काटेकोबाट कथा सुरु भयो। भनेको सानो कुरा थियो त त्यहाँबाट कुरा बढ्दै बढ्दै बढ्दै बढ्दै बढ्दै बढ्दै गएर उसको एउटा साधु मान्छेले चाहिँ एउटा घर गृहस्थी गर्ने अवस्थासम्म पुग्यो। प्रियहरू, आज हाम्रो जीवनमा पनि त्यस्तै साधारण र सानो कुराहरू हामीले यति गर्दा के हुन्छ र आज चर्च नजाँदा के हुन्छ र आज दशांश नदिँदा के हुन्छ र आज प्रार्थना नगर्दा के हुन्छ र आज बाइबल नपढ्दा के हुन्छ र यो सानो कुरा हो साधारण कुरा हो भनेर हामीले परमेश्वरलाई अवहेलना गरेको कुराद्वारा हाम्रै जीवनमा एउटा अनेकारी सँगसँगै रिसको एउटा जन्म हुन्छ अनि त्यो रिसले सारा कुराहरूलाई बिगार्छ। त्यही भएर पुर्खाहरूले उखान भन्नुहुन्छ, रिस खा आफू बुद्धि खा अरू, बुद्धिले अरू अगाडि बढ्छ रिसले हामी मर्छौं। अनि त्यसको सुरुवात चाहिँ हाम्रो जीवनको अनेकारिताबाट आउँछ। कैनले आफ्नो जीवनमा अनेकारितालाई काम गर्न दियो, अनेकारिता कैनको जीवनमा आएको कारणले गर्दा कैनले आफ्नो जीवनमा दुःख निम्तायो। तसर्थ हामीले पनि परमेश्वरप्रति आज्ञाकारी बन्दै परमेश्वरको सेवामा निरन्तर अगाडि बढौं भन्ने सन्देश यहाँहरूलाई म दिन चाहन्छु। परमेश्वरले यहाँहरू सबैजनालाई प्रशस्त मात्रामा आशिष दिनुभएको होस् र यो आशिषले तपाईँको परिवार तपाईँको घर जीवनमा बास गर्न सकेको होस्। आमेन।
0: आजको कार्यक्रम कस्तो लाग्यो? आशा गर्छौ परमेश्वरको वचनबाट उत्साह मिलेको छ। कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। साथै प्रविधिमा रहेर साथ दिनुहुने प्राविधिक मित्रलाई पनि धेरै धेरै धन्यवाद। र फादर दिपेश सुनवारजीलाई पनि धन्यवाद। आजको कार्यक्रम प्रति कुनै सल्लाह सुझाव प्रतिक्रिया भएमा यहाँले हामीलाई स्टुडियोको नम्बरमा कल गर्न सक्नुहुनेछ। हाम्रो नम्बर रहेको छ 4770754770754 मा फोन गरेर आफ्नो प्रतिक्रियाहरू दिन सक्नुहुनेछ भन्दै अर्को हप्ता पनि यही समय उपस्थित हुने नै छौ। आजको यस कार्यक्रमबाट म कार्यक्रम प्रस्तुता सुशी सिंह पनि बिदा हुन चाहन्छु। जय मसीह।

0: कार्यक्रम पिताको इच्छा हरेक आइतबार साँझ 8 बजेदेखि 8:30 बजेसम्म पास्टर साजन न्यौपानेज्यूको साथमा सुन्न नभुल्नुहोला।
1: टाइम चेक, यति बेला अपराह्नको 5 बज्यो।

प्रिय श्रोता मित्र, गुड न्यूज एफएमको यो नयाँ कार्यक्रम ज्ञानमालामा हार्दिक स्वागत अनि जयमसीह। यस कार्यक्रमलाई तपाईँले म आइजेक राईको साथमा हरेक आइतबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्यूज एफएम 105.6 MHz पोखराबाट सुन्न सक्नुहुन्छ। मित्र, कार्यक्रम ज्ञानमालाको श्रृंखलामा हामी तपाईंलाई विशेष गरेर बालबालिका, किशोर किशोरी र युवाहरूलाई लक्षित विषयवस्तु सुनाउने गर्छौ, जसले हामी सबैलाई भौतिक र आत्मिक ज्ञान बढ़ाउने काम गर्दछ। हामी तपाईंलाई जीवन उपयोगी प्रेरक प्रसंगहरू, रोचक जानकारीहरू र यसको साथमा हामी तपाईंलाई नियमित रूपमा पवित्र बाइबलबाट येशु ख्रिष्टको जीवित वचनबाट ज्ञान दिने उद्देश्यमा, आत्मिक लाभ प्रदान गर्ने उद्देश्यमा यी दिनहरूमा बाइबलका घटनाहरूलाई प्रस्तुत गर्दै आएका छौं र हामी तपाईंलाई बाइबलको पुरानो करार र नयाँ करारका घटनाहरूलाई सुनाउँदै जानेछौ, जसै हामी कार्यक्रमलाई प्रस्तुत गर्दै जानेछौ नयाँ नयाँ श्रृंखलामा। र यसलाई भने हामी एउटा गीत सुनौं।

श्रोता, अर्थपूर्ण अनि मिठो गीत पछि कार्यक्रम ज्ञानमालामा स्वागत छ। श्रोता मित्र, कार्यक्रम ज्ञानमालामा हामी फेरि पनि वैज्ञानिकहरूका बारेमा सुन्ने समयमा आइपुगेका छौं। मित्र, हामीले तपाईँलाई गएका समयमा आर्किमिडिजको बारेमा, अल्बर्ट आइन्स्टाइनको बारेमा, थोमस अल्वा एडिसनको बारेमा, म्याडम क्युरीको बारेमा, ग्यालिलियोको बारेमा, जोन डाल्टनको बारेमा, अल्फ्रेड बर्नार्ड नोबल लगायत विभिन्न अन्य वैज्ञानिकहरूको बारेमा केही कुरा बताइसकेका छौं। र आज भने हामी तपाईँलाई लुइस पास्चरको बारेमा केही कुरा बताउनेछौ। वैज्ञानिक लुइस पास्चरको जन्म 27 डिसेम्बर 1822 फ्रान्सको जुरमा भएको थियो भने उनको मृत्यु 73 वर्षको उमेरमा इस्वी सम्वत 1895 जनवरीमा भएको थियो। एउटा जीवित कोषबाट नयाँ जीवित कोषहरू तथा एउटा जीवित प्राणीबाट नयाँ जीवित प्राणीहरू बन्ने तथ्य बनाउने पहिलो वैज्ञानिक पास्चरले ब्याक्टेरिया र भाइरस सम्बन्धी अनेकौं अनुसन्धानहरू गरेका छन्। उनको पास्चराइजेसन, बायोजेनेसिस जस्ता अनेकौं शोधका विषयहरू रहेका छन्। इस्वी सम्वत 1822 जन्मिएका लुइस पास्चर हाइड्रोफोबिया रोगको उपचार विधिको खोज गर्ने फ्रेन्च रसायनविद हुन्। यिनले फर्मेन्टेशन विधिबारे महत्वपूर्ण अनुसन्धान गरेका हुन्। यिनी रेबिज र टीबी रोगको औषधिका आविष्कारक पनि हुन्। प्रारम्भिक शिक्षा अर्बोइस कलेजबाट लिएका पास्चरका 5 सन्तान मध्ये 3 सन्तान सोरा रोगको कारणले निधन भएको थियो, जसबाट उनी दुखित त भए नै तर अरूको यसरी निधन नहोस् भन्नका खातिर सोरा रोगको उपचारमा प्रयोग गरिने खोपहरूको आविष्कार गर्ने काममा उनी अग्रसर भए। पास्चरको नाममा फ्रान्सको पेरिस र भियतनामको होचिमिहन शहरमा पास्चर इन्स्टिच्युट रहेका छन्। उनले अध्ययन अनुसन्धान गरेका क्षेत्रहरू यस प्रकार छन्: पास्चराइजेसन पद्धतिको आविष्कार, क्राइसाइलोग्राफी, युनिट कोष अनुसार क्रिस्टलको वर्गीकरण गर्ने कार्य, स्टिरियो केमिस्ट्री, 3 आयाममा एटमको व्यवस्थापन, रेशम किराको रोगको नियन्त्रण, थेउला, हैजा, गाईवस्तुको प्लियोजोर, रेबिस रोग जस्ता संक्रामक रोगको विरुद्धका खोपको आविष्कार गरे। अर्को अनुसन्धानको क्षेत्र रहेको छ फर्मेन्टेशन, फर्मेन्टेशन प्रक्रियाको विकास। फर्मेन्टेशन भनेको अक्सिजन बिनाको श्वास प्रश्वास रूप हो, यस जस्ता सूक्ष्म जीवाणुमा हुन्छ। फर्मेन्टेशनको कारणले रक्सी बन्दछ। प्रिय मित्र, आज हामीले तपाईँलाई वैज्ञानिक लुइस पास्चरको योगदान र छोटो जीवनी प्रस्तुत गरेका छौं। आशा छ यसबाट तपाईँले अवश्य पनि केही ज्ञान प्राप्त गर्नुभएको छ र आफ्नो जीवनमा केही गर्नुपर्छ भन्ने उत्साह पनि प्राप्त गर्नुभएको छ र परमेश्वरप्रति धन्यवादी हुन पनि तपाईँले केही उत्साह पाउनु भएको छ कि परमेश्वरले मानिसलाई प्रयोग गर्नुभयो र हामीलाई विभिन्न रोगहरू नियन्त्रण गर्ने बुद्धि वैज्ञानिकलाई चलाएर खोप आविष्कार गर्ने काम गराउनुभयो, जस्तै कि थेउला अनि हैजा, रेबिज जस्ता रोगबाट बच्नको लागि। यसै गरेर अर्को पास्चराइजेसन प्रोसेसको कुरा पनि हामीले सुन्यौं। हामी तपाईँलाई यस्तै वैज्ञानिक योगदानका बारेमा र ज्ञानगुणका कुरा तपाईँलाई यस कार्यक्रममा बताउन जानेछौ। अब आउनुहोस् कार्यक्रमको अर्को भागतर्फ लागौं। श्रोता मित्र, कार्यक्रम ज्ञानमालामा स्वागत छ। आज चाहिँ हामी तपाईँलाई चर्चित नेपालीहरूको जीवनचित्रमा हामी तपाईँलाई नेपाली सपुतहरू मध्येको अर्निकोको विषयमा केही कुरा बताउनेछौ, जसबाट तपाईँले अवश्य पनि केही प्रेरणा र जीवनमा उत्साह पाउनुहुनेछ केही गर्नको लागि भन्ने हामी आशा गर्छौ। प्रिय मित्र, 12 शताब्दीको 60 दशकदेखि चीनमा एउटा नेपाली कलाकारले नेपालको पहिचान बनायो। ती कलाकार हुन् अर्निको। इस्वी सम्वत 1244 पाटन क्षेत्रमा एउटा गरीब परिवारमा अर्निकोको जन्म भएको हो। यद्यपि उनको जन्म समयको बारेमा विवाद विद्यमान छ। अर्निकोको वास्तविक नाम बलबाहु हो। गरिबीले गर्दा बलबाहुले विद्यालय शिक्षाको अवसर पाएनन्। उनको मूर्तिकला तथा वास्तुकलामा संलग्न साथीहरूसँग सम्बन्ध बढ्यो। फलस्वरूप बलबाहु पनि कलाकार नै भए। उनका मूर्ति तथा कलाकारिताको छोटो समयमा नै देशभर तारिफ हुन थाल्यो। तत्कालीन चिनिया सम्राट कुबलाई खाँले
चीनमा नेपाली शैलीको मन्दिर बनाउने इच्छा राखेर नेपाली कलाकार बोलाए। आफ्ना कलाकारिताले नेपालमा प्रसिद्धि भइसकेका बलबाहुलाई अर्थात अर्निकोलाई 40 जना अन्य कलाकारको साथमा चीनमा पठाइयो। रोचक कुरा त के थियो भने 17 वर्षे बलबाहु नै त्यो टोलीको नायकी थिए। त्यो टोलीले तिब्बतको राजधानी लासिया सम्राट कुबलाई खाँले चीनमा नेपाली शैलीको मन्दिर बनाउने इच्छा राखेर नेपाली कलाकार बोलाए। आफ्ना कलाकारिताले नेपालमा

0: ढलटको लगभग भग्नावशेष भइसकेको मूर्ति मर्मतको लागि दिए, जुन अन्य चिनिया कलाकारहरूले समेत मर्मत गर्न सकेका थिएनन्। सफलतापूर्वक त्यो मूर्ति जोडेर बलबाहुले आफ्नो कलाको परीक्षा दिए। राजाले एउटा चित्रकला प्रतियोगिता गरे जसमा अर्निकोले बनाएको हात्तीको चित्र प्रथम भयो। कुबला खान अत्यन्त प्रभावित भए। त्यसपछि उनले बाहुबलीलाई चीनका अन्य सिद्धहस्त प्रसिद्ध कलाकारकै हैसियतमा राखे। चिनियाहरू बलबाहुलाई पाली पाओ भन्दथे, तर तिब्बती सम्राट कुबला खानले उनको नाउँ अर्निको राखिदिए। चिनिया भाषामा अनिकको अर्थ आइमाईको जस्तो अनुहार भन्ने हुन्छ। बलबाहुको अनुहार पनि आइमाईको जस्तो भएकोले उनलाई अर्निको नाम दिएको हो। त्यसपछि बलबाहु अर्निको नामबाटै प्रसिद्ध भए। अर्निकोले तिब्बतमा मात्र होइन इन्डोचीन मलायमा पनि नेपाली कलाको प्रचार गरे, विशेष त प्यागोडा शैलीको। उनको कलाको प्रशंसा गर्दै चीनमा उनलाई कुलवान ल्यू ताइफु ल्याङको कुङ नास्थु जस्ता उपाधि प्राप्त भयो। उनी चिनिया सम्राटको विशेष आग्रहमा चीनमै बस्न थाले। आफ्नो जीवनको अन्तिम दिनसम्म पनि उनी नेपाली कलाको प्रचार गर्दै चीनमै रहे। उनको नेपाली कलाप्रतिको मायाको कदर गर्दै नेपाल सरकारले पनि उनलाई राष्ट्रिय विभूति घोषणा गर्यो र चीन गोदारी मार्ग जसले चीन र नेपाल जोड्दछ त्यसलाई अर्निको राजमार्ग नामाकरण गर्यो। आफ्नो अद्भुत कलाको माध्यमले देशको नाम विदेशमा चिनाउन सफल यस्ता नामुद कलाकारको मृत्यु 61 वर्षको उमेरमा ईस्वी सम्वत 1305 चीनमा भयो। प्रिय श्रोता मित्र, हामी आशा गर्छौ कलाकार र राष्ट्रिय विभूति अर्निको जीवनीबाट तपाईँ अवश्य पनि उत्साहित हुनुभएको छ र केही प्रेरणा पाउनुभएको छ जीवनमा केही गर्नको लागि, जसले आफ्नो देशलाई चिनाउन सक्दछ। र हामी आत्मिक जीवनको कुरा गर्दाखेरि चाहिँ हामी इसाईहरू भएको कारणले गर्दाखेरि प्रभु येशू ख्रीष्टलाई हामी कसरी आफ्नो वरिपरिको छिमेकीहरूका बीचमा चिनाउन सक्छौ या सम्पूर्ण राष्ट्रमा नै संसारमा नै चिनाउन सक्छौ भन्ने कुरालाई हामीले ध्यान दिइरहेको हुनुपर्दछ। प्रिय मित्र, पवित्र बाइबलमा पनि हामीले युसुफको विषयमा पाउँदछौ जसले सम्पूर्ण मिश्र देशमा आफ्नो पहिचान बनाए र साँचो परमेश्वर जीवित परमेश्वरको विषयमा सबैलाई साँचो गवाही प्रस्तुत गरेको हामी पाउँदछौ। र हामी पनि हाम्रो समाजमा हामी जिइरहेको ठाउँमा आफ्नो साँचो गवाही आफ्नो निष्कोट गवाहीद्वारा प्रभुलाई उचाल्नुपर्छ भन्ने उत्साह आज म तपाईँलाई यस अर्निको जीवन प्रस्तुत गर्दै उत्साह दिन चाहन्छु। मित्र, म आशा गर्छु तपाईँले अवश्य पनि आफ्नो जीवनद्वारा सकारात्मक साक्षी प्रभुले तपाईँलाई जुन जीवन दिनुभएको छ त्यही जीवनलाई प्रयोग गर्दै मानिसहरूका बीचमा उत्साह र प्रेरणा दिँदै अगाडि बढ़िरहनु भएको छ। प्रिय मित्र, भर्खरै तपाईँले रेडियोलाई ट्युन गर्नुभएको छ भने म भन्न चाहन्छु कि अहिले तपाईँ सुनिरहनु भएको छ कार्यक्रम ज्ञानमाला गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र गुड न्यूज एफएम 105.6 मेगाहर्ज पोखराबाट तपाईँले हामीलाई सुनिरहनु भएको छ र अहिलेसम्म साथ दिइरहनु भएकोलाई तपाईँलाई धेरै धेरै धन्यवाद। र भने हामी फेरि पनि यस समय अर्को एउटा गीत सुन्नतर्फ जान्छौ र तपाईँलाई यस कार्यक्रममा अझ आशिषित बनाउनको लागि म कार्यक्रम चौरको भागमा उपस्थित हुने नै छु।
1: हामी परमेश्वरको सेना र साना सिपाहीहरू हौ।

0: श्रोता यो अर्थपूर्ण अनि मिठो गीतपछि कार्यक्रम ज्ञानमालामा स्वागत छ। श्रोता मित्र, हामी तपाईँलाई यस कार्यक्रममा विभिन्न विषयबाट सामान्य ज्ञानहरू प्रस्तुत गर्दछौ, जुन चाहिँ विद्यार्थीहरूका लागि उपयोगी, बालबालिकाहरूका लागि उपयोगी, किशोर किशोरीहरूका लागि उपयोगी र हामी सबैका लागि पनि उपयोगी छन्। त्यसै क्रममा हामी तपाईँलाई बाइबलबाट पनि केही जानकारीहरू दिनको लागि कोशिश गर्दछौ र त्यसमध्येमा हामी तपाईँलाई बाइबलको पुरानो करार या बाइबलको पुरानो नियम खण्डबाट बाइबलका घटनाहरूलाई प्रस्तुत गर्दै साथ दिन चाहन्छौ यो समयमा।
1: श्रोता मित्र, हामीहरू फेरि पनि पवित्र बाइबलको पुरानो करारको खण्डबाट बाइबलको घटनालाई हेर्ने समयमा आइपुगेका छौं र हामीले यी दिनहरूमा अयुबको जीवनीलाई हेरिरहेका छौं र आज भने हामी परमेश्वर अयुबसँग बोल्नुहुन्छ अयुबको जीवनीको तेस्रो भागमा आइपुगेका छौं। अयुब अध्याय 38-42 बाइबल खण्ड, आउनुहोस् आजको बाइबल घटनातर्फ लागौं। परमेश्वर अयुबसँग बोल्नुहुन्छ, अयुब अध्याय 38-42। अयुब र उसका साथीहरू बात गर्दै थिए, अचानक त्यहाँ भुमरी चल्यो। त्यही भुमरी बीचबाट परमेश्वर बोल्नुभयो, म तिमीहरूलाई सोध्छु, मलाई जवाब दिने कोशिश गर। परमेश्वरले भन्नुभयो, त परमेश्वरले सोध्नुभयो, उज्यालो कहाँबाट आउँछ? के तिमी जान्दछौ? कुन कुराले हावा चल्छ? के तिमी पानी पराउन सक्छौ? के तिमीले आकाश गर्जाउन सक्छौ? यसरी परमेश्वरले धेरै कुराहरू सोध्नुभयो, तर अयुबले उत्तर दिन सकेन, उसका साथीहरूले पनि जवाफ दिन सकेनन्। आखिरमा अयुब बोल्यो, म साह्रै भन्दा पनि साह्रै सानो छु, म परमेश्वरलाई जवाफ दिन सक्दिन। परमेश्वर ठूला भन्दा पनि ठूला हुनुहुन्छ, उहाँले मात्र जे पनि गर्न सक्नुहुन्छ, उहाँको लीला अपार छ, ती बुझ्ने मेरो बुद्धि नै छैन। तब अयुबले परमेश्वरका सामु शिर निउरायो। त्यस उपरान्त परमेश्वरले अयुबलाई फेरि धन दिनुभयो, अयुब पहिलेको भन्दा झन धनी भयो। उहाँले अयुबलाई 7 भाइ छोरा र 3 बहिनी छोरी दिनुभयो, साथै गनी नभ्याउने भेडा, ऊँट र गोरुहरू पनि उसलाई दिनुभयो। परमेश्वरले अयुबमाथि आशिष खन्याउनुभयो, किनभने अयुबले परमेश्वरमाथि भरोसा गर्न जानेको थियो। दुःखको बेलामा पनि अयुबले परमेश्वरमाथि भरोसा गरि नै रह्यो। मित्र, यसरी आज हामीले अयुबको जीवनीका केही घटनाहरूलाई हेरेका छौं र आशा छ यसबाट तपाईँले अवश्य पनि आफ्नो जीवनमा परमेश्वरलाई भरोसा गर्नको लागि केही उत्साह प्राप्त गर्नुभएको छ र बाइबलबाट पनि केही आत्मिक ज्ञान प्राप्त गर्नुभएको छ। हामी तपाईँलाई यसरी नै पवित्र बाइबलमा भएका घटनाहरू सुनाउँदै जानेछौ आगामी दिनहरूमा पनि, कृपया प्रतीक्षा गर्नुहोला। मित्र, हामीले परमेश्वरको जीवित वचन बाइबलमा अयुबको जीवनीलाई हेर्यौं भने अयुब 42:10 हामी यसो लेखिएको पाउँदछौ, यसरी अयुबले आफ्ना मित्रहरूका निम्ति प्रार्थना गरेपछि परमप्रभुले अयुबको सुदिन फर्काइदिनुभयो र तिनका सबै धन सम्पत्ति पहिले भन्दा 2 गुणा बढाइदिनुभयो। मित्र, यदि हामी परमेश्वरमा भरोसा गर्दछौ भने, परमेश्वरमा स्थिर रहन्छौ भने हाम्रो जीवनमा अवश्य सुदिन आउँछ भन्ने कुरा हामीलाई आजको यस बाइबल घटनाबाट थाहा हुन्छ। अयुबको सुदिनको पुनर्स्थापनाले सबै विश्वासयोग्य विश्वासीहरूका निम्ति परमेश्वरको उद्देश्य प्रकट गर्दछ। अयुबका दुःख कष्टका विषयमा परमेश्वरको उद्धारको उद्देश्य पूरा भएको थियो। परमेश्वरले अयुबलाई तिनले नबुझेका कारणहरूका निम्ति दुःख कष्ट सहन लगाउनु भएको थियो। परमेश्वरले आत्मिक उद्देश्य बिना विश्वासीहरूलाई कहिल्यै पनि दुःख कष्ट भोग्न लगाउनुहुन्न। सायद तिनीहरूले दुःख कष्ट भोग्नु परेका कारण नबुझेका हुन सक्छन्। हामीले त्यस किसिमका परिस्थितिहरूमा उहाँले आफ्नो सिद्ध न्यायमा हाम्रो निम्ति र आफ्नो राज्यको निम्ति अनन्तसम्म स्थिर रहने सबैभन्दा उत्तम कार्य गर्नुहुनेछ भनी थाहा गरेर परमेश्वरमा भरोसा राख्नुपर्दछ। परमेश्वरसँग अयुबको मिलाप र तिनले प्राप्त गरेको प्रशस्तताको जीवनले विश्वासयोग्य व्यक्तिहरूले जस्तोसुकै कठिनाईहरू वा पीड़ा अनुभव गरेका भए तापनि परमेश्वरले आफ्नो समयमा स्थिर भइरहने व्यक्तिहरूलाई पूर्ण चंगाई दिन र पुनर्स्थापना गर्न सहायता गर्नुहुनेछ भन्ने कुरामा जोड़ दिन्छ। तिमीहरूले अयुबको स्थिरताको विषयमा सुनेका छौ र प्रभुको अभिप्राय लेखेका छौ कि प्रभु कष्ट करुणामय र कृपालु हुनुहुन्छ। याकुब अध्याय 5:11। यस जीवनका संकष्टहरू र वेदनाहरूका बीचमा पनि परमेश्वरमा विश्वासयोग्य भइरहने व्यक्तिहरूले अनन्तको निम्ति परमेश्वरको उपस्थितिको आनन्द महसुस गर्ने बेलामा वास्तविक आनन्द र आशिषको अनुभव गर्नेछन्। यस कुरालाई हामी 2 तिमोथी 4:7-8 र 1 पत्रुस 5:10 अनि प्रकाश 21 अध्याय र प्रकाश 22 अध्यायको 1-5 पढेर पनि अझ बुझ्न सक्छौ। मित्र, आशा छ यो अयुबको जीवनीसँग सम्बन्धित थप जानकारीबाट अवश्य पनि केही आत्मिक लाभ प्राप्त गर्नुभएको छ। अब आउनुहोस् कार्यक्रमको अर्को भागतर्फ लागौं।
0: अब हामी तपाईँलाई प्रिय प्रसंग प्रस्तुत गर्नेछौ, स्वर्गबाट उपलब्ध बिहानको खाजा। आफ्नो हरेक आवश्यकताको निम्ति परमेश्वरमाथि भरोसा गर्ने एक विश्वचर्चित प्रभुका जनको नाउँ हो जर्ज मुलर। एक दिन तिनको अनाथालयमा खाजा थिएन, किन्नको लागि पैसा पनि थिएन, तर ती अनाथ केटाकेटीहरू भने खाजाको लागि पर्खिरहेका थिए। प्रिय मित्र, मुलरले केटाकेटीहरूलाई भने, अब स्कूलको लागि तयार हुनुपर्छ, खाजा जुटोस् भनी प्रार्थना गरौं। तिनको प्रार्थना समाप्त हुने बित्तिकै ढोका ढकढक गरेको आवाज आयो। त्यहाँ एकजना मान्छेले डोटी ल्याएको रहेछ। उसले भन्यो, म आज राति सुत्नै सकिन, आज बिहान तपाईँका केटाकेटीहरूलाई खाजाको अभाव हुने कुरो थाहा पाए मैले, त्यो मबाट पूर्ति भएको प्रभु चाहनुहुन्थ्यो, तसर्थ म राति 2 बजे उठे र ती ताजा रोटीहरू तयार पारे। जर्ज मुलरले उसलाई धन्यवाद दिए र परमेश्वरको हेरचाहको निम्ति उहाँको प्रशंसा गरे, यीशु ख्रीष्टको प्रशंसा गरे। तिनीहरू कुराकानी गरिरहँदा ढोकामा फेरि कसैले ढकढक गर्यो। अनाथालय नजिकै आइपुग्दा दूध बोकिरहेको उसको गाडा बिग्रेकोले गाडालाई मर्मत गर्न त्यसलाई रित्याइनु पर्ने भएछ। त्यसैले त्यहाँ आएको त्यो व्यक्तिले त्यो दूध बच्चाहरूलाई दिन चाहिरहेको रहेछ। यसरी परमेश्वरले उक्त दिनमा अनाथालयमा रहेका केटाकेटीहरूका लागि खाजा उपलब्ध गराउनु भएको थियो। प्रिय मित्र, परमेश्वरले प्रार्थना सुन्नुहुन्छ र उत्तर दिनुहुन्छ भन्ने निश्चयता विश्वासमा अन्तर्निहित भएको हुन्छ। आशा गर्छु जर्ज म्युलरको जीवनीमा घटित भएको यस घटनाबाट तपाईँले अवश्य पनि परमेश्वरप्रति दृढ भरोसा राख्नको लागि केही प्रेरणा र उत्साह प्राप्त गर्नुभएको छ र परमेश्वरले हाम्रो प्रार्थना सुन्नुहुन्छ र उत्तर दिनुहुन्छ भन्ने निश्चयता पाउनु भएको छ। हामी तपाईँलाई यस्तै प्रेरक प्रसंगहरू कार्यक्रम ज्ञानमालाका अन्य श्रृंखलाहरूमा बताउँदै जानेछौ। भने हामी कार्यक्रमको अर्को भागतर्फ लागौ।
2: हाम्रो परमेश्वर कति महान हुनुहुन्छ, उहाँको जय जयकार गरौं।

0: प्रिय श्रोता मित्र, अहिले तपाईँ कार्यक्रम ज्ञानमालामा हुनुहुन्छ। हामी आशा गर्छौ आज प्रस्तुत गरिएका कुनै न कुनै विषयद्वारा अवश्य पनि तपाईँले ज्ञान र आत्मिक आशिष प्राप्त गर्नुभएको छ। र मित्र, अन्त्यमा म तपाईँलाई कार्यक्रम ज्ञानमाला मार्फत प्रश्न सोध्न चाहन्छु। मित्र, लागू औषध, मादक पदार्थ र अनैतिकताका सम्बन्धमा आज तपाईँको जीवनले तपाईँको परिवार, समाज र देशमा कस्तो साक्षी दिइरहेको छ? कतै तपाईँ मादक पदार्थ, लागू औषध वा कुनै प्रकारको खराब बानी व्यवहार र लतमा त फस्नु भएको छैन? कतै तपाईँ कुनै प्रकारको अभिलाषा, स्वार्थी अभिलाषा, अपराध वा निराशा वा मृत्युलाई निम्त्याउने भयहरू वा डरमा जिइरहनु भएको त छैन? मित्र, यदि तपाईँ मैले अहिले भर्खर भनिएका कुराहरूमा डुब्दै गइरहनु भएको छ भने त्यस जलदलबाट बाहिर निस्कने सबैभन्दा उचित समय अहिले नै हो। आफ्नो समस्त जीवनलाई स्वेच्छाले मुक्तिदाता प्रभु येशू ख्रीष्टको चरणमा अहिले नै सुम्पनुहोस् र ख्रीष्ट येशूको जीवित वचन पवित्र बाइबललाई र पवित्र आत्मालाई साँचो आज्ञाकारितामा यही क्षणदेखि अनुसरण गर्नुहोस्। प्रिय मित्र, परिवर्तन वा बदलिएको जीवनका आशिषहरू भनेकै शुद्ध विचारहरू हुन्। यिनै सोच विचारहरूले हामीले गर्ने कार्यहरू र सहभागी हुने क्रियाकलापहरूमा असल अनि गजबको परिवर्तन ल्याउँदछन्। जीवनका समस्याहरूसँग सामना गर्न चाहिने साहस र दुष्ट शैतानले तपाईँलाई प्रहार गर्न सक्ने परीक्षाहरूमाथि विजय हुन चाहिने शक्ति ख्रीष्ट येशूले तपाईँलाई दिनुहुनेछ। मित्र, मुक्तिदाता प्रभु येशू ख्रीष्टले बोलाउँदै गर्नुहुँदाको तपाईँको जीवनको यही क्षणमा नै उहाँ कहाँ आउनुहोस्। यस संसारमा अहिले जिइरहेका कुनै पनि मानिसले आफ्नो मृत्युपछि यो अवसर पाउँदैन, किनभने परमेश्वरको जीवित वचन पवित्र बाइबलले यसाया 26:6 स्पष्ट रूपमा हामी जीवित मानिसहरूलाई यसो भन्दछ, जबसम्म परमप्रभुलाई पाउन सक्छौ उहाँलाई खोज, उहाँ नजिक हुनुहुँदा नै उहाँलाई भेट। यसैया 55:6। प्रिय मित्र, यही अनुरोध र चुनौती तपाईँका लागि छोड्दै अहिलेसम्म मलाई प्रविधिमा साथ दिनुहुने मित्र लगायत तपाईँ सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौं कि तपाईँले हामीलाई फेरि पनि कार्यक्रम ज्ञानमालाको अर्को श्रृंखलामा अवश्य पनि साथ दिनुहुनेछ। तबसम्मलाई म आजकालाई बिदा दिनुहोस्। जय मसीह। गुडनिज एफएम सुन्दै गर्नुहोला।
1: जहाँ पनि जहिले पनि हामीले प्रभुको प्रशंसा गर्नुपर्छ।

0: कार्यक्रम सुसमाचार सबैका लागि आस्मीको हार्दिक स्वागत तथा जय मसीह। श्रोता, यो कार्यक्रम नेपालगंज सुसमाचार मण्डली रामनगरद्वारा संचालित कार्यक्रम हो, जसले तपाई हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। श्रोता, आजको कार्यक्रममा हामी स्त्रीको सन्तान र शैतानको सन्तानको विषयमा बुझ्नेछौ। श्रोता, आजको कार्यक्रमको विषय सुन्दा तपाईँलाई केही अचम्म लाग्यो होला। स्त्रीको सन्तान र शैतानको सन्तान यस्तो पनि हुन्छ होला त? अवश्य पनि तपाईँको मनमा प्रश्न चिन्ह खडा भयो होला। श्रोता, स्त्रीको सन्तान को हो अनि शैतानको सन्तान को होला त, अनि किन भनिएको होला? आउनु श्रोता, यस विषयमा तपाईँ जान्न हतारिरहनु भएको छ होला, अनि तपाईँको मनको कौतूहललाई मेट्न आजको विषयमा पवित्र धर्मशास्त्र बाइबलबाट स्पष्ट र विस्तृत रूपमा जानकारी दिनको लागि तपाईँ हाम्रो माझमा आदर दाई विक्रम दुबे आइसक्नु भएको छ।
1: कार्यक्रम सुसमाचार सबैका लागि सुनेर बस्नुभएका सम्पूर्ण श्रोताबिन्दमा म विक्रम दुबेको अभिवादन, जय मसीह तथा नमस्कार। आज हामी फेरि परमेश्वरको वचनबाट हेर्नेछौ र आज हामी स्त्रीको सन्तान र शैतानको सन्तानको विषयमा हेर्नेछौ। यस विषयमा अघि बढ्नु पहिले म विक्रम दुबे हामीलाई प्रेम गरी कार्यक्रम सुसमाचार सबैका लागि सुनेर बस्नुभएका श्रोताबिनमा एउटा अनुरोध गर्न चाहन्छु कि हाम्रो कार्यक्रमको उद्देश्य तपाईँलाई परमेश्वरको प्रेम बुझाउनु हो, तर चोट पार्नु चाहिँ होइन। यस कार्यक्रममा हामी जति पनि विषयमा परमेश्वरको वचनबाट तपाईँको अगाडि राख्दछौ, तपाईँहरू सुन्नुहुन्छ हाम्रो कार्यक्रमबाट, हामीले वचन बोल्दा हामीले एकदमै प्रार्थना साथ तपाईँहरूलाई चोट नपुग्ने किसिमले परमेश्वरको प्रेम प्रदर्शन गर्नको लागि, तपाईँलाई परमेश्वरको प्रेमको विषयमा बुझाउनको लागि हामीले मेहनत गरेका हुन्छौ। तर प्रयास गर्दा गर्दै पनि हामीबाट कुनै भूलचुक हुन पुगेको छ भने र तपाईँको हृदयमा चोट पर्न गएको छ भने, कुनै नकारात्मक प्रभाव परेको छ भने, हामी तपाईँसँग क्षमा माग्न चाहन्छौ। तपाईँहरूले हामीलाई क्षमा दिनुहुन्छ, हामी विश्वास गर्छौ। हाम्रो कोसिस सधैँ तपाईँलाई परमेश्वरको नजिक पुर्याउनु हो, तपाईँलाई चोट पार्नु चाहिँ होइन। ल त प्रियहरू, अब हामी सुरु गरौं आजको विषयतर्फ। आजको विषय छ, आज हामी स्त्रीको सन्तान र शैतानको सन्तानको विषयमा हेर्नेछौ। आदमको पतन पछि परमेश्वरले सर्पको स्वरूपमा प्रकट भएको शैतानलाई हाम्रो मानवीय समझले पनि बुझ्न नसक्ने किसिमको अचम्मको कुरा परमेश्वरले भन्नुभयो। शैतानले सर्पको रूपमा आदम र हब्बाको परीक्षा गर्यो र परमेश्वरसँगको सम्बन्धमा फाटो ल्यायो। त्यही शैतानलाई परमेश्वरले एउटा भविष्यवाणी गर्नुभयो। उक्त भविष्यवाणीमा परमेश्वरले शैतान भन्नुभयो, तेरो र स्त्रीको बीचमा र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्याउनेछ र तैले त्यसको कुर्कुच्चो दस्नेछ। उक्त भविष्यवाणी अनुसार भविष्यमा स्त्रीको सन्तान र शैतानको सन्तानको बीचमा आत्मिक युद्ध हुनु पर्ने भयो। यही भविष्यवाणी जुन परमेश्वरले गर्नुभयो सम्पूर्ण बाइबलको मेरुदण्ड हो। जसरी शरीरमा भएका हाड, नसा र तन्तुहरू मेरुदण्डसँग जोडिएका हुन्छन्, त्यसै गरी इसाई विश्वासको सिद्धान्त र ईश्वर शास्त्रीय शिक्षाहरू पनि त्यही भविष्यवाणीसँग जोडिएका छन् र त्यही भविष्यवाणीबाट ईश्वर शास्त्रीय शिक्षाको निर्माण र विकास भएको हो। त्यसै कारण बाइबलमा उल्लेखित स्त्रीको सन्तान र शैतानको सन्तान भन्ने पदावलीहरूलाई हामीले कसरी व्याख्या गर्छौ भन्ने कुरा चाहिँ धेरै नै महत्वपूर्ण कुरा छ। साधारणतया परमेश्वरले शैतानलाई गर्नुभएको यस भविष्यवाणीलाई तीन फरक दृष्टिकोणबाट हामी बुझ्न सक्छौ। पहिलो दृष्टिकोण उद्धारको दृष्टिकोण, दोस्रो सुसमाचार प्रचारको दृष्टिकोण र तेस्रो धार्मिक तथा ऐतिहासिक दृष्टिकोणबाट हामीले परमेश्वरले शैतानको अगाडि गर्नुभएको यस भविष्यवाणीलाई बुझ्न सक्छौ।
2: जब परमेश्वरले गर्नुभएको भविष्यवाणीलाई सर्वप्रथम हामी उद्धारको दृष्टिकोणले हेर्छौ, तब उक्त भविष्यवाणीमा मानव जातिको मुक्तिको लागि परमेश्वरको महान योजना छ भने हामी थाहा पाउन सक्छौ। यहाँ म फेरि परमेश्वरले गर्नुभएको भविष्यवाणी सुनाउन चाहन्छु। परमेश्वरले शैतानलाई भन्नुभयो, तेरो र स्त्रीको बीचमा र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु। परमेश्वरले फेरि भन्नुभयो, त्यसले तेरो शिर कुच्याउनेछ, अर्थात् स्त्रीको सन्तानले तेरो शिर कुच्याउनेछ र तैले त्यसको कुर्कुच्चो डस्नेछ, अर्थात् तैले स्त्रीको सन्तानको कुर्कुच्चो डस्नेछ। यसको मतलब परमेश्वरले शैतानलाई आदम र उसको सन्तान अर्थात् मानव जातिहरू बचाइने छन् भन्ने कुरा प्रकट गरिदिनु भएको थियो। प्रियहरू, यसबाट हामी परमेश्वर तपाईँ र मलाई कति प्रेम गर्नुहुन्छ भन्ने कुरा बुझ्न सक्छौ। हाम्रो पुर्खाहरूको पापले गर्दा वंशाणुगत रूपमा हामी सबै पापमा सहभागी हुन पुग्यौं र मृत्युको भागी बन्यौं। तर तपाईँ र मेरो जन्म हुनु अघि नै त्यो मृत्युको भागी बन्नु नपरोस् भनेर परमेश्वरले उद्धारको घोषणा गर्नुभयो। यदि आज तपाईँले जानी नजानी गरेका सम्पूर्ण पापहरू परमेश्वरको अगाडि मानिलिनुहुन्छ र उहाँलाई आफ्नो मुक्ति दाताको रूपमा स्वीकार गर्नुहुन्छ भने उद्धार तपाईँको हुनेछ र तपाईँ अनन्तको आगोबाट सधैँको लागि बच्नुहुन्छ। यदि तपाईँ मानिलिनुहुन्छ यीशु ख्रीष्ट तपाईँको प्रभु हुनुहुन्छ, परमेश्वरले तपाईँको निम्ति उद्धारको घोषणा गर्नु भएको छ भने, तपाईँ मान्नुहुन्छ भने यीशु ख्रीष्टलाई तपाईँको मुक्तिदाताको रूपमा आफ्नो हृदयले विश्वास र मुखले स्वीकार गर्नुहुन्छ भने त्यो उद्धार आज तपाईँको हुनेछ। प्रियहरू, त्यो उद्धारले आज तपाईँलाई पर्खिरहेको छ, त्यो उद्धार तपाईँको घर नजिकै छ, तपाईँको एक कदम अगाडि मात्रै छ। त्यो उद्धारको लागि तपाईँ ढिलो नगर्नुहोस्, किनकि त्यो उद्धारले तपाईँलाई पर्खिरहेको छ। प्रिय, यदि तपाईँले आज यीशु नै मेरो प्रभु र मुक्तिदाता भनेर मुखले स्वीकार गर्नुहुन्छ भने त्यो उद्धार, जुन उद्धारको लागि तपाईँले पैसा खर्च गर्नु पर्दैन, जुन उद्धारको निम्ति तपाईँले कुनै धन पैसा रुपियाँ खर्च गर्नु पर्दैन, तपाईँले कुनै डिग्री हासिल गर्नु पर्दैन, त्यस्तो उद्धारले तपाईँलाई पर्खिरहेको छ। किनकि यो परमेश्वरले तपाईँको लागि उपहारको रूपमा दिँदै हुनुहुन्छ। जब परमेश्वरले शैतानको अघि आदम र उसको सन्तान अर्थात् सम्पूर्ण मानव जातिहरू बचाइने छन् भनी घोषणा गर्नुभयो, तब त्यसको निम्ति परमेश्वरले एउटा योजना रच्नुभयो। उक्त योजना अनुसार येशु ख्रीष्टले स्त्रीको सन्तानको रूपमा मानव चोला लिनुभयो। संसारलाई थाहा छ कि येशु ख्रीष्टको जन्म शारीरिक सम्पर्कद्वारा भएको होइन, तर एउटा कन्या स्त्रीद्वारा भएको हो। यो कुनै दन्त्य कथा होइन, तर प्रियहरू संसारकै चासोको विषय एवं संसारलाई नै उत्थल पुथल पार्ने इतिहास हो। परमेश्वरले भन्नुभयो, कन्या गर्भवती हुनेछ। म यहाँ तपाईँहरूको ध्यान आकर्षण गर्न चाहन्छु, यहाँ कुनै मानिसले घोषणा गरेको छैन, तर स्वयं परमेश्वरले भन्नुभएको छ। अनि अर्को कुरा, यहाँ विवाहित महिला भनेको छैन, तर कन्या गर्भवती हुनेछ भनी घोषणा गरिएको छ। र कन्या भनेको विवाह नभएको र कुनै पुरुषसँग शारीरिक सम्बन्ध नभएको स्त्री भन्ने जनाउँछ। स्वयं परमेश्वरले नै यो कुरा घोषणा गर्नुभयो कि कन्याबाट एउटा छोरा जन्मिनेछ र उसको नाम इम्मानुएल राखिनेछ। येशु ख्रीष्ट र इमानुएल एउटै हो। आज मानिस अर्को व्यक्तिले भनेको झुटो कुरा जसमा सत्य छैन, त्यस्तो सत्यता नै नभएको कुरा मानिलिन्छ, तर स्वयं परमेश्वरले घोषणा गर्नुभएको कुरामा प्रश्न उठाउँछ। तपाईँले भन्नुभएको सत्य कुरा कसैले पत्याएन भने तपाईँलाई कस्तो लाग्छ? मन दुख्छ होइन र? अब विचार गर्नुहोस् त, स्वयं परमेश्वर जो तपाईँको सृष्टिकर्ता हुनुहुन्छ, उहाँले घोषणा गर्नुभएको कुरा तपाईँले नमान्दा परमेश्वरको मन कति दुख्छ होला? प्रियहरू, यदि तपाईँ परमेश्वरलाई खुसी दिन चाहनुहुन्छ भने तपाईँले मूर्ति पूजा छाडी ख्रीष्टमाथि आफ्नो सारा हृदयले विश्वास गरे मात्र पुग्छ। हामीले बुझौ कि परमेश्वरले स्त्रीको सन्तान भनेर येशु ख्रीष्टलाई टोक्नु भएको थियो भने अब हामी शैतानको सन्तानको बारेमा बुझ्नेछौ। जब हामी बाइबलमा शैतानको सन्तान को हो भनी खोज्छौ, तब एउटा नाम हामी शैतानको सन्तानको रूपमा पाउँछौ, त्यो नाम हो यहुदा इस्करियोत। येशु ख्रीष्टले यहुदा इस्करियोतलाई आफ्नो बाह्र चेलाहरू मध्ये एक तुल्याउनु भयो। जबकि उहाँलाई एकदम राम्रोसँग थाहा थियो कि यहुदा इस्करियोत शैतानको सन्तान हो। तपाईँको मनमा प्रश्न आउन सक्छ, जब परमेश्वरलाई यहुदा इस्करियोत शैतानको सन्तान हो भनी थाहा थियो, तब किन परमेश्वरले त्यसलाई आफ्नो बाह्र चेलाहरू मध्ये एक तुल्याउनु भयो? तपाईँको मनमा यो प्रश्न घुम्न सक्छ, तपाईँलाई लाग्न सक्छ। प्रियहरू, यसको एउटै जवाब छ, परमेश्वरले गर्नुभएको भविष्यवाणी पूरा गर्नको लागि। बाइबलले भन्छ, स्त्रीको सन्तान अर्थात येशु ख्रिस्ट र शैतानको सन्तान अर्थात यहुदा इस्करियोतको बीचमा आत्मिकी युद्ध हुनेछ। शैतानको सन्तानले ख्रिस्टको कुर्कुच्चो डस्नेछ, तर येशु ख्रिस्टले शैतानको शिर कुच्याउनु हुनेछ। जब हामी इतिहासको पाना पल्टाउँछौ, तब यो कुरा पूरा भएको हामी पाउँदछौ। प्रियहरू, यहुदा इस्करियोतले येशु ख्रिस्टलाई 30 चाँदीका सिक्कामा बेच्यो, ख्रिस्टलाई क्रुसमा कष्टसित मार्नका लागि। तर येशु ख्रिस्ट मर्नुभयो, गाडिनुभयो र 3 दिनमा फेरि जीवित भई शरीरमा नै आउनुभयो। यो हो सारा संसारलाई नै अचम्म पार्ने इतिहास र ख्रिस्टमाथि विश्वास गर्नेहरूका लागि खुसीको खबर। प्रियहरू, यदि तपाईँ आज यो सुसमाचारमा विश्वास गर्नुहुन्छ, यदि तपाईँ येशु ख्रिस्टलाई आफ्नो प्रभुको रूपमा स्वीकार गर्नुहुन्छ भने अनन्तको घरले तपाईँलाई पर्खिरहेको छ। त्यो परमेश्वर बुवाले तपाईँलाई आफ्नो सन्तानको रूपमा स्वीकार गर्नुहुन्छ। यदि यो खुसीको खबर तपाईँले आफ्नो हृदयमा विश्वास गर्नुहुन्छ भने, यदि आज तपाईँ येशु ख्रिस्ट तपाईँको निम्ति क्रुसको मृत्यु सहनुभयो र तपाईँको लागि मर्नुभयो भने विश्वास गर्नुहुन्छ, येशु ख्रिस्टलाई तपाईँको हृदयमा स्वागत गर्नुहुन्छ भने तपाईँको हृदयमा राज गर्नुहुन्छ र स्वर्गमा तपाईँको निम्ति स्थान तयार गर्नुहुन्छ। त्यति मात्र नभएर प्रियहरू, तपाईँको लागि नरकुण्ड कोडोका सधैँको निम्ति बन्द गरिदिनुहुन्छ। मेरा प्रिय मित्र, समय जाँदैछ, ढिलो नगर्नुहोस्। प्रभु तपाईँलाई बचाउन चाहनुहुन्छ। ख्रिस्टलाई विश्वास गर्नु भनेको नरकको आगोबाट बच्नु हो। तपाईँ नरकमा तर्पिन चाहनुहुन्छ कि स्वर्गमा परमेश्वरसँग रमाउन? रोजाई तपाईँको परमेश्वरको प्रेमको बारेमा बताउने कर्तव्य मात्र मेरो। तपाईँ परमेश्वरलाई आफ्नो हृदयमा स्वागत गर्नुहुन्छ कि आफ्नो हृदय बाहिर नै उभ्याइरहनुहुन्छ? तपाईँको निर्णय हो। कार्यक्रममा अब पालो छोटो सांगीतिक विश्रामको हामी एउटा सुमधुर संगीत प्रस्तुत गर्छौ मात्र तपाईँको लागि।

0: विश्राम पछि तपाईँलाई फेरि स्वागत गर्दछु कार्यक्रम सुसमाचार सबैका लागिमा। हामी फेरि आजको विषयतर्फ नै केन्द्रित हुनेछौ। तीस चाँदीका सिक्काको लागि यहुदा इस्करियोतले यीशु ख्रिस्टलाई धोका दियो र यीशु ख्रिस्टलाई क्रुसमा टाङ्गियो र झुन्ड्याइयो। यस घटनाद्वारा शैतानले स्त्रीको सन्तानको कुर्कुच्चो डस्नेछ भन्ने भविष्यवाणी पूरा भयो अनि यीशु ख्रिस्ट मृत्युमाथि विजय भई पुनरुत्थान हुनुभएको घटनाले चाहिँ स्त्रीको सन्तानले शैतानको शिर कुच्याइदिनु हुनेछ भन्ने भविष्यवाणी पूरा भयो। बाइबलले बताउँछ पवित्र धर्मशास्त्र अनुसार यीशु ख्रिस्ट हाम्रा पापका निम्ति मर्नुभयो, उहाँ गाडिनु भयो र पवित्र धर्मशास्त्र अनुसार यीशु ख्रिस्ट तेस्रो दिनमा पुनर्जीवित हुनुभयो। स्त्रीको सन्तान र शैतानको सन्तानको विषयमा सुसमाचारको दृष्टिकोणबाट हामी बुझ्न प्रयास गर्नेछौ। सुसमाचार दृष्टिकोणबाट व्याख्या गर्दा पृथ्वीको सबै जातिहरूमा सुसमाचार प्रचार भइसकेपछि स्त्रीको सन्तान अर्थात यीशु ख्रिस्ट र उहाँका साक्षी शैतानमाथि विजय भई नयाँ स्वर्ग र नयाँ पृथ्वीमा प्रवेश गर्नेछन् भनी परमेश्वरको जीवित वचनले भन्दछ। त्यसपछि शैतान त्यसका सेनाहरू र त्यसका समर्थक सबै आगोको भट्टीमा फालिनेछन् जसलाई नरक भनिन्छ। जीवित परमेश्वरलाई विश्वास नगर्नु भनेको उहाँसँग दुश्मनी मोड्नु हो अनि हरेक कुराको लेखा परमेश्वरले लिनुहुन्छ। प्रियहरु, ख्रिस्टमा विश्वास नगर्नेहरूको अवस्था एकदमै डरलाग्दो र भयानक हुन्छ कारण तिनीहरू नरकका भागी हुनेछन्। यो मैले भनेको होइन तर परमेश्वरको वचनले भन्दछ। नरकमा रुवावासी र तारा किताई मात्र हुनेछ। प्रियहरू, तपाईँ ख्रिस्टको सन्तान हुन चाहनुहुन्छ कि शैतानको सन्तान? तपाईँ स्वर्गमा रमाउन चाहनुहुन्छ कि नरकमा तडपन चाहनुहुन्छ? निर्णय आज नै गर्नुहोस्, नत्र त भोलि अबेर होइजाला कारण ख्रिस्टको आगमनको दिन नजिक आइपुगेको छ। यदि तपाईँ आफूलाई नरकबाट बचाउन चाहनुहुन्छ भने आजै आफ्नो हात ख्रिस्टलाई दिन सक्नुहुन्छ। उहाँले तपाईँको हात तानी स्वर्गमा तपाईँलाई लानुहुन्छ। हात दिनुमा तीन कुराहरू पर्दछन्: पहिलो पापबाट पश्चाताप, दोस्रो ख्रिस्टमाथि विश्वास र तेस्रो मुखले स्वीकार। यीशु ख्रिस्ट आज तपाईँलाई हात दिँदै हुनुहुन्छ। प्रियहरू, यीशु ख्रिस्टले भन्दै हुनुहुन्छ, छोरा ए मेरो छोरी, म तिमीलाई मेरो हात दिँदैछु, मेरो हात पक्र, म तिमीलाई स्वर्गमा लान चाहन्छु, तिमी नरकुण्डमा तडपिएको म देख्न चाहन्न, तिमी नरकुण्डमा भड्केको त्यो अवस्था भएको चाहन्न। परमेश्वर भन्दै हुनुहुन्छ, मेरो हात पक्र, म तिमीलाई बचाउन चाहन्छु। परमेश्वरको चित्कार सुन्नुहोस् प्रियहरू, यीशुले तपाईँलाई हात दिँदै हुनुहुन्छ। त्यो दृश्यलाई हेर्नुहोस्, यीशुको हात समात्नुहोस् अनि यीशु ख्रिस्टमाथि विश्वास गर्नुहोस्। यीशु ख्रिस्टले तपाईँलाई अनन्तको नरकबाट तपाईँलाई अनन्तको स्वर्गमा बसाउन चाहनुहुन्छ। यीशु ख्रिस्टले तपाईँलाई हजारौं हजार वर्षको निम्ति तपाईँको आत्मालाई सुरक्षित गर्न चाहनुहुन्छ अनि परमेश्वरले हात दिँदै हुनुहुन्छ तपाईँ हात समात्नको लागि। यीशु ख्रिस्टको हात पक्र निम्ति तपाईँले कुनै पनि समय खेर नफाल्नुहोस्।
1: प्रियहरू, तपाईँ र म संसारको लागि हामी संसारमा कति समय हुन्छौ? हाम्रो आयु कति नै छ र? बाइबलले भन्छ मानिसको आयु 70-80 वर्षसम्मको लागि मात्रै हो। हामी 70-80 वर्षसम्म बाँच्ने शरीरको लागि, संसारको लागि हामीले कति मेहनत गर्छौ होइन र? हामी धन पैसा कमाउनको लागि मेहनत गर्छौ, घर चुहिन्छ कि भनेर छानोहरू हाल्छौ, टालटुल गर्छौ, राम्रो देखिनका लागि लुगाहरू लगाउँछौ, बिरामी नहोस् भनेर औषधि उपचार गर्छौ, धेरै मेहनत हामी गर्छौ। मात्र 70-80 वा भनौ 100-120 वर्षसम्म बाँच्ने शरीरको लागि, संसारको लागि हामी यति मेहनत गर्छौ भने प्रियहरू, तपाईँ र म, हाम्रो शरीर मरेपछि पनि हाम्रो आत्मा चाहिँ कहिल्यै पनि मर्दैन अनि त्यो आत्मा परमेश्वरको नयाँ स्वर्ग, नयाँ पृथ्वी सृष्टि नभएसम्म हजारौं हजार वर्षको लागि कि त त्यो स्वर्गमा जान्छ यीशु ख्रिस्टलाई चिनेको छ भने, कि त त्यो नरकुण्डमा जान्छ यीशु ख्रिस्टलाई नचिनेको छ भने। अनि तपाईँको संसारको 100 वर्ष भन्दा के स्वर्ग वा नरकमा जाने हजार वर्ष महत्वपूर्ण होइन र? आज हामी नाशवान भएर जाने संसारको लागि, नाशवान हुने शरीरको लागि हामी चिन्तित हुन्छौ, हामी धेरै मेहनत गर्छौ। प्रियहरू, त्यो मेहनत म तपाईँलाई स्वर्गको लागि गर्नको लागि म आज यस रेडियो तरङ्गबाट अनुरोध गर्दछु। परमेश्वर
0: परमेश्वर तपाईँलाई बचाउनको लागि रेडी हुनुहुन्छ प्रियहरू। परमेश्वर तपाईँसँग घनिष्ठ सम्बन्ध जोड्नको लागि रेडी हुनुहुन्छ। परमेश्वर तपाईँको आत्मा नरकमा तडपिएको चाहनुहुन्न। परमेश्वर तपाईँको आत्माको लागि चिन्तित हुनुहुन्छ भने तपाईँ किन परमेश्वरबाट दूर भाग्दै हुनुहुन्छ? किन परमेश्वरबाट तपाईँ टाढा जाँदै हुनुहुन्छ? किन परमेश्वरसँग तपाईँ घनिष्ठ सम्बन्ध गाँस्न चाहनुहुन्न? किन तपाईँ नरकुण्डको भागी बन्न चाहनुहुन्छ जबकि स्वर्गको मालिक तपाईँलाई लिनको लागि आउँदैछ? के कुनै धनी मानिसले गरिबलाई वास्ता गर्छ र? गर्दैन। तर स्वर्गको मालिक परमेश्वरले तपाईँ र म जस्तो तुच्छ व्यक्तिलाई वास्ता गर्नुभएको छ। परमेश्वर तपाईँ प्रति एकदमै चिन्तित हुनुहुन्छ। परमेश्वर तपाईँलाई पर्खिरहनु भएको छ। परमेश्वर तपाईँको बाटो हेर्दै हुनुहुन्छ। परमेश्वर स्वर्गको ढोका खोल्दै हुनुहुन्छ तपाईँको लागि। अनि परमेश्वर हेर्दै हुनुहुन्छ कतै मेरो छोरा मेरो छोरी मेरो बाटोमा आउँछ कि, मेरो ढोकामा आउँछ कि, मेरो घरमा आउँछ कि, स्वर्गमा आउँछ कि, मलाई विश्वास गर्छ कि? परमेश्वर हेर्दै हुनुहुन्छ। प्रियहरू, परमेश्वरको कान तपाईँले उहाँलाई बोलाएको सुन्नको लागि तर्पिएको छ। परमेश्वरको कानले हे मेरा पिता मलाई लिनुहोस्, म तपाईँलाई स्वीकार गर्छु भनेर त्यो आवाज सुन्न चाहन्छ। परमेश्वरको कान तपाईँको आवाज सुन्नको लागि तयार छ। प्रियहरू, के तपाईँ उहाँलाई बोलाउनको लागि तयार हुनुहुन्छ? के तपाईँ आफूलाई रित्याएर परमेश्वरमा समर्पण गर्न तयार हुनुहुन्छ? के तपाईँ येशूलाई आफ्नो हृदयको ढोका खोलेर स्वागत गर्न तयार हुनुहुन्छ? जो तपाईँको हृदयको मालिक हुनुहुन्छ, आज तपाईँ किन उहाँलाई इन्कार गरिरहनु भएको छ? तपाईँको आज हाम्रो वरिपरि भएका कुनै धनाढ्य व्यक्ति भनौ वा समाजमा ख्याति प्राप्त व्यक्तिहरू भनौ, उहाँहरू तपाईँको घर नजिकै आउनुभयो, तपाईँको घरमा आउनुभयो भने के तपाईँले उहाँलाई तपाईँको ढोका बाहिर नै उभ्याउनु हुन्छ र? के हामीले आफ्नो घरमा आफ्नो पाहुनालाई लगेर स्वागत गर्दैनौ र? उहाँको लागि बस्ने स्थान तयार गर्दैनौ र? उहाँसँग समय बिताउँदैनौ र? संसारमा ख्याति प्राप्त व्यक्तिहरूको आयु लामो छैन, सबैजना अस्थायी रूपमा हामी संसारमा छौँ। हामी हाम्रो परिवारलाई वास्ता गर्छौ, ख्याति प्राप्त व्यक्तिहरूको आदर गर्छौ, संसारमा हुँदा उहाँहरूको कदर गर्छौ, तर तपाईँलाई सृष्टि गर्नुहुने परमेश्वर जो कहिले पनि नाश हुनुहुन्न, जो कहिले पनि मर्नु हुँदैन, त्यो जीवित परमेश्वर आज स्वयं तपाईँको हृदयको ढोका ढकढक्याउँदै हुनुहुन्छ। अनि प्रियहरू, किन तपाईँ उहाँलाई हृदय बाहिर ढोका बाहिर किन उभ्याउँदै हुनुहुन्छ? यो कुराले परमेश्वरलाई चिन्तित बनाउँदैछ। तपाईँले उहाँलाई गरेको व्यवहारले, तपाईँले उहाँलाई गर्नुभएको व्यवस्थाको कारण यीशु ख्रीष्ट धेरै पटक प्रियहरू तपाईँ र मेरो निम्ति रुनुहुन्छ। तपाईँ र मेरो व्यवस्थाको कारण, तपाईँ र मेरो हृदय बाहिर नै प्रभु उभ्याइरहेको कारण यीशु ख्रीष्ट तपाईँको निम्ति आँसु चुहाउनुहुन्छ। यीशु ख्रीष्ट तपाईँको निम्ति चिन्तित हुनुहुन्छ। यीशु ख्रीष्टलाई बाहिर ढोकामा उभ्याउनु, उहाँलाई आफ्नो हृदय भित्र स्वागत नगर्नु भनेको तपाईँले आफूलाई नरकमा हाल्नु हो। प्रियहरू, तपाईँले जति जति यीशु ख्रीष्टलाई आफ्नो हृदयको ढोका बाहिर उभ्याउनुहुन्छ, त्यति नै तपाईँले नरकुण्डको ढोका आफ्नो निम्ति उघार्दै हुनुहुन्छ। जब तपाईँले यीशु ख्रीष्टलाई आफ्नो हृदयमा स्वागत गर्नुहुन्छ, तपाईँले स्वागत गर्नु भनेको नरकुण्डको ढोका अनन्तको लागि सधैँको निम्ति आफ्नो निम्ति बन्द गर्नु हो। यीशु ख्रीष्टमाथि विजय पाउनु हो, नरकुण्डमाथि विजय पाउनु हो। अनि यीशु ख्रीष्टमा विश्वास गर्नु भनेको अनन्त जीवन प्राप्त गर्नु हो। अनि त्यो जीवन ख्रीष्टमाथिको विश्वासले मात्रै पाइन्छ। तपाईँले कति धन सम्पत्ति आर्जन गर्नुभएको छ, तपाईँले कति शिक्षा हासिल गर्नुभएको छ, तपाईँ रूपमा कस्तो हुनुहुन्छ, यो कुराले वास्ता राख्दैन। प्रियहरू, तपाईँको सुन्दरताले स्वर्ग तपाईँको घर हुँदैन, तपाईँको शिक्षाले स्वर्ग तपाईँको घर हुँदैन, तपाईँको शिक्षाले नरकुण्डबाट तपाईँ बच्न सक्नुहुन्न, तपाईँको धन पैसा रुपियाँले र प्रभु तपाईँको जग्गा जमिनको कारणले गर्दा, तपाईँको सम्पन्नताको कारणले गर्दा स्वर्ग तपाईँको घर हुँदैन, नरकुण्डबाट तपाईँ बच्न सक्नुहुन्न। तर स्वर्गको मालिकलाई तपाईँले चिन्नु भएको छ कि छैन, त्यो कुराले तपाईँको तपाईँ स्वर्गमा जाने कि नजाने भन्ने कुरा तय गर्छ। प्रियहरू, यदि म तपाईँको घरमा आउन चाहे भने मैले तपाईँलाई चिन्नु पर्ने हुन्छ, तपाईँसँग
1: सम्बन्ध गाँस्नु पर्ने हुन्छ, तपाईँसँग परिचय गर्नुपर्ने हुन्छ, किनकि त्यो घरको मालिक तपाईँ हुनुहुन्छ। प्रियहरू, ढुङ्गा र माटोले बनेको घरमा केही समय बस्नको लागि, एक रात बास बस्नको लागि पनि मैले त्यो ढुङ्गा र माटोले बनेको घरको मालिकसँग सम्बन्ध गाँस्नु परे झैं कहिल्यै नमर्ने अनन्तको जीवन हजारौं हजार वर्षको लागि मेरो आत्मालाई सुरक्षित गर्नको लागि स्वर्गमा जानुको लागि स्वर्गको मालिकलाई चिन्नु पर्ने हुन्छ। आज के तपाईँले स्वर्गको मालिकसँग परिचय गर्नु भएको छ? के तपाईँले परमेश्वरसँग सम्बन्ध गाँस्नु भएको छ? ताकि तपाईँ भोलि यो संसार छोडेपछि त्यो तपाईँको लागि बिरानो भनिएको ठाउँ स्वर्गमा बास बस्नको लागि त्यहाँको मालिकसँग विन्ती गर्नु नपरोस्, तपाईँलाई देख्न साथ उसले ढोका खोल्न सकोस्, के यो अवस्था तपाईँले सृजना गर्नुभएको छ? प्रियहरू, येशु ख्रिस्टलाई विश्वास गरेमा अनन्त जीवन तपाईँले सित्तैमा पाउनुहुन्छ। तपाईँले बलिदान दिनु पर्दैन, तपाईँले धन पैसा छुट्याउनु पर्दैन, तपाईँले कुनै डिग्रीको वा पीएचडीको सर्टिफिकेट देखाउनु पर्दैन। तपाईँको हृदयको विश्वासले, तपाईँले ख्रिस्टलाई आफ्नो मुखले स्वीकार गर्नुभए त त्यो वचनले ख्रिस्टले तपाईँलाई स्वर्गको भागी बनाउनुहुन्छ। यदि तपाईँ येशू ख्रिस्टलाई आफ्नो हृदयमा स्वागत गर्न चाहनुहुन्छ भने मसँग यो प्रार्थना गर्न सक्नुहुन्छ। प्यारो प्रभु, आज म तपाईँलाई आफ्नो प्रभु र मुक्तिदाता भने मेरो सारा हृदयले विश्वास र मुखले स्वीकार गर्दछु। तपाईँ मेरो लागि क्रुसमा मर्नुभयो, चिहानमा गाडिनुभयो र तेस्रो दिनमा पुनः जीवित भई उठ्नुभयो र अहिले परमेश्वर पिताको दाहिने हातपट्टि बस्नु भएको छ भने म विश्वास गर्दछु। आज मेरो हृदयको ढोका तपाईँको लागि खोल्दछु, आएर मेरो हृदयको सिंहासनमा बस्नुहोस् र आशिष दिनुहोस्। यीशुको नाउँमा आमेन। यो प्रार्थना सँगै तपाईँ आज ख्रिस्टमा नयाँ गरी जन्मनु भएको छ, तपाईँको नयाँ जन्मको लागि तपाईँलाई हार्दिक बधाई भन्न चाहन्छौ। अब तपाईँको घर नजिकैको चर्चमा जहाँ सही शिक्षा दिन्छ त्यस्तो चर्चमा गएर तपाईँ बुझ्न सक्नुहुन्छ, जहाँ त्रि एक परमेश्वरलाई विश्वास गर्दछ, त्यस्तो चर्चमा तपाईँ गएर बुझ्न सक्नुहुन्छ। वा अधिक जानकारीको निम्ति तपाईँ हाम्रो सम्पर्क ठेगानामा सम्पर्क गर्न सक्नुहुन्छ र तपाईँको विषयहरू राख्न सक्नुहुन्छ। कार्यक्रमको ठेगाना हाम्रो प्रस्तुताले एकछिनपछि तपाईँलाई दिनुहुन्छ। जबसम्म परमेश्वरले आशिष दिनुभएको होस् तपाईँहरूको जीवनमा, प्रशस्त मात्रामा परमेश्वरको उपस्थिति रहोस्, पवित्र आत्माको सहभागिता रहोस्।
2: टाइम चेक, यति बेला साँझको 6 बज्यो।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम विश्वासको वचन।
2: तिम्रा आस्थामा आनन्द गर, संकटमा धैर्य धारण गर र निरन्तर प्रार्थनामा लागिरह। रोमी 12 12। आदरणीय श्रोता, विभिन्न कारणले गर्दा तपाईँ निराश हुनुहुन्छ होला, चिन्तामा हुनुहुन्छ होला, हजुरलाई छटपटी भइरहेको होला, आर्थिक समस्या होला, पारिवारिक समस्या होला, रोग बिरामले गर्दा चिन्तामा हुनुहुन्छ होला, भने जस्तो केही भएको छैन होला। अब चिन्ता नगर्नुहोस्, परमेश्वर भन्नुहुन्छ, तिम्रो सारा फिक्री मलाई सुम्पिदेऊ, म तिम्रो वास्ता गर्नेछु। त्यति मात्र होइन, यो सारा बोझले तपाईँका हो, म का हो, म तिमीलाई विश्राम दिनेछु। बारम्बार परमेश्वर यो कुरा तपाईँ र मलाई भन्दै हुनुहुन्छ र बोलाउँदै पनि हुनुहुन्छ। के तपाईँ यस्तै अवस्थामा हुनुहुन्छ? छटपटी, एकान्त, निराश, अशान्ति, यी सबै कुराका आवाज सुन्ने प्रभु येशू ख्रीष्ट मात्र हुनुहुन्छ। त्यसैले त उहाँ भन्नुहुन्छ, तिमीहरूले गरेको प्रार्थना सुन्न, मेरो कान र आँखा सदा खुल्ला रहनेछ। र तपाईँको खुसी नै हाम्रो खुसी, अनि हाम्रो खुसी नै परमेश्वरको खुसी। श्रोता, तपाईँको लागि जीवन परिवर्तन गर्ने, तपाईँलाई दिनदिनै शक्तिशाली बनाउने, तपाईँको बाटो निर्देशन गर्ने कार्यक्रम विश्वासको वचन लिएर आउँदै हुनुहुन्छ आदरणीय पास्टर अनिल सुनाम।
3: सबैभन्दा उच्च अनि सबैभन्दा माथि हुनुहुने प्रभु येशू ख्रीष्टको नाममा तपाईँहरू सबैजनालाई जय मसीह। म पास्टर अनिल सुनामको तर्फबाट अनि आज हामी नर्कको बारेमा चर्चा गर्नेछौँ। प्रियहरू, जब हामी नर्कको विषयमा सुन्छौँ, हामीलाई एकदमै डर लाग्छ प्रियहरू। अनि नर्क चाहिँ कोही पनि जान चाहँदैन प्रियहरू। अनि नर्क चाहिँ वास्तविकता हो भन्ने कुरा पनि म तपाईँलाई बताउन चाहन्छु। जब हामीले स्वर्ग छ भन्ने कुरालाई विश्वास गरेर हिँडिराखेको छौँ भने पनि नि नर्क पनि छ प्रियहरू। जसरी परमेश्वर हुनुहुन्छ, त्यसरी शैतान पनि छ भन्ने कुरालाई हामीले बुझिराखेको छौँ। अनि प्रियहरू, यो नर्क भन्ने कुरा चाहिँ नि हामीलाई मन पर्दैन। जब तपाईँले नेपाली शब्द नर्क भने हेर्नुभयो भने यो चाहिँ सांस्कृतिक शब्द हो प्रियहरू, जसको अर्थ चाहिँ पापी र दुराचारीलाई मृत्युपछि दिने सजाय हो। अनि तपाईँले प्रिय शब्द कोषमा हेर्नुभयो भने चाहिँ नि नर्क चाहिँ प्रियहरू पापीलाई दण्ड दिने ठाउँ हो भनेर भनिएको छ प्रियहरू। म तपाईँलाई अलिकति बताउन चाहन्छु प्रियहरू, हामीले धेरैचोटि असल कुरा छ भन्छौँ र खराब कुरा छ भनेर पनि हामी विश्वास गर्छौँ। सेतो कुरा छ, कालो कुरा छ भनेर पनि हामी विश्वास गर्छौँ। दिन छ, रात छ भनेर पनि हामीले विश्वास गर्छौँ प्रियहरू। यो कुराले पनि हामीलाई यो निश्चयता दिन्छ, स्वर्ग पनि छ, नर्क पनि छ भन्ने कुरालाई, यो कुराले पनि हामीलाई विश्वास दिलाउँदछ प्रियहरू। जब तपाईँले इङ्ग्लिस शब्द हेर्नुभयो भने नि प्रियहरू, नर्कलाई हेल पनि भनेर भनिएको छ प्रियहरू। अनि कतिजना समूहहरू छन्, कतिजना मानिसहरू छन् जसले चाहिँ नर्कै छैन, नर्क भनेको चाहिँ चियान मात्र हो भनेर बताउँदछ प्रियहरू। तर हामीले मानेको बाइबलले चाहिँ के भन्छ भन्ने कुरालाई म चर्चा गर्न चाहन्छु प्रियहरू। नर्कको विषयमा जब तपाईँले पुरानो करारलाई हेर्नुहुन्छ भने पुरानो करारमा पनि धेरै ठाउँमा नर्कको विषयमा चर्चा गरिएको छ। नर्क छ नै भनेर पुरानो करारले पनि बताउँछ प्रियहरू। जब तपाईँले पुरानो करारमा यदि नर्क भन्ने शब्दलाई हेर्नुभयो भने यसलाई हिब्रूमा चाहिँ सेलोओ भनेर भन्छ, जसको अर्थ चाहिँ मृतकहरूको वासस्थान, गहिरो स्थान र पृथ्वी मुनि भएको अस्तित्व जहाँ मृतक आत्माहरू जान्छन् भनेर पनि विश्वास गरिएको छ प्रियहरू बाइबलमा। यति मात्र होइन, जब तपाईँले हिब्रू बाइबलमा हेर्नुभयो भने 65 पटक चाहिँ यो नर्क भन्ने शब्दलाई तपाईँले पाउनुहुन्छ भने प्रियहरू 43 पटक चाहिँ चियान भनेर पनि बताएको छ भने 13 पटक पाताल भनेर पनि बताएको छ र 7 पटक मृत्यु भनेर भनिएको छ भने 1 पटक चाहिँ मृत्युको राज्य भनेर पनि भनिएको छ। त्यसै गरी 1 पटक चाहिँ गहिरो स्थान भनेर पनि भनिएको छ। अनि पुरानो नियममा हेल भनेर भनिन्छ, ग्रे पनि पिट भनेर पनि भनिएको छ। प्रियहरू, यो कुराले चाहिँ के पनि हामीलाई निश्चित गराउँदछ भन्दा चाहिँ नर्क चाहिँ छ भन्ने कुरालाई चाहिँ पुरानो करारले पनि के गरेको छ, पुष्टि गरिसकेको छ, पुरानो करारले पनि बताइसकेको छ। प्रियहरू, त्यसै गरी तपाईँ र मैले नयाँ करारमा हेऱ्यौँ भने चाहिँ नि प्रियहरू, नयाँ करारमा पनि नर्कको विषयमा धेरै चर्चा गरेको तपाईँ र मैले पाउँछौँ। यसरी भनिएको छ प्रियहरू, परमेश्वरको न्याय दया तयार गरेको अनन्त दण्डको स्थान चाहिँ नर्क हो भनेर नयाँ करारमा बताएको छ। प्रियहरू, यदि तपाईँले नरक भन्ने शब्द ग्रिक भाषामा हेर्नुभयो भने पहिलो चाहिँ गेहेना भनेको छ, जसको अर्थ चाहिँ आगोको भट्टी, अन्तिम न्यायको स्थान जहाँ चाहिँ अधर्मीहरूलाई फालिन्छ भनेको छ। त्यसै गरी चाहिँ प्रियहरू, हेडिस भनेर पनि भनिएको छ नि, यसको अर्थ चाहिँ नि मृतकहरूको अस्थायी वासस्थान भनेर पनि भनिएको छ भने अन्तिममा चाहिँ ल्याक अफ फायर, आगोको यो चाहिँ कुण्ड हो, अब द आगोको भट्टी हो भनेर पनि बताएको छ। प्रियहरू, अन्तिम नरक हो भनेर पनि बताएको छ। तपाईँले यो गेहेना भन्ने शब्द मती 10 अध्यायको 28 चलाएको तपाईँले पाउनुहुन्छ। हेडिस भन्ने शब्द चाहिँ तपाईँले लुका 6 अध्यायको 23 पाउनुहुन्छ र ल्याक अफ फायर, आगोको भट्टी भन्ने कुरा चाहिँ तपाईँले प्रकाश 20 14 पाउनुहुन्छ। प्रियहरू, नर्क सुन्दै हामीलाई भन्दै गर्दा पनि हामीलाई आन सिरिङ्ग हुन्छ प्रियहरू, तर यो चाहिँ सत्य हो, यो कल्पना होइन प्रियहरू, हामीले मान्ने बाइबलमा बताएको कुरा अनुसार चाहिँ। अनि नरकको उत्पत्ति चाहिँ कहिले भयो त प्रियहरू, नर्क कहिले परमेश्वरले बनाउनु भयो त, यो कुरा पनि तपाईँ र मैले बुझ्न आवश्यक छ। जब तपाईँ र मैले प्रियहरू मती 25:41 हेर्यौँ भने यहाँनिर यसरी लेखेको छ, अनन्त आगोमा जाऊ जुन शैतान र उसका दूतहरूको लागि तयार गरिएको हो भन्ने कुरा यहाँनिर छ। अनि यो पदको अनुसार चाहिँ नि शैतान र उसका पतन भएका स्वर्गदूतहरूको लागि यो सुरु गरिएको ठाउँ रहेछ प्रियहरू। अनि यति मात्र परमेश्वरले पवित्र र न्यायको कारणले दुष्ट आत्माको लागि छुट्टै दण्ड चाहिने भएको कारणले चाहिँ उहाँले नर्कलाई सृष्टि गर्नुभयो प्रियहरू। अनि नर्कमा चाहिँ दुष्ट र उसका दूतहरू अहिले छन् भन्ने कुरा चाहिँ तपाईँ र मैले थाहा गर्नुपर्छ। अनि एउटा कुरा चाहिँ के कुरा चाहिँ तपाईँ र मैले बुझ्नुपर्छ, किन नरककै आवश्यक भयो त भन्दै गर्दा, शैतान चाहिँ पहिले स्वर्गमा एक प्रमुख स्वर्ग दूत थियो प्रियहरू, ऊ चाहिँ लुसिफर, बिहानको तारा भनेर पनि उसलाई भनिन्थ्यो। तपाईँ र मैले यसैया 14:12-15 र प्रियहरू तपाईँ र मैले इजिकियलमा हेऱ्यौँ भने 28:12-17 हामीले यो कुरालाई पाउँछौ। प्रियहरू, किन यो नर्क परमेश्वरले बनाउनु पर्यो भन्दा चाहिँ नि लुसिफरले चाहिँ घमण्ड गरेर परमेश्वरको विरुद्धमा उसले विद्रोह गरेको कारण चाहिँ उसलाई परमेश्वरले स्वर्गबाट नर्कमा खसाइदिनु पर्यो। प्रियहरू, स्वर्गबाट नर्कमा हाल्नु पर्यो कारण चाहिँ उसले के भन्दै थियो, म घमण्ड गर्यो, म चाहिँ परमेश्वरको सिंहासन भन्दा पनि आफ्नो सिंहासन चाहिँ माथि राख्नेछु भन्दै गर्दा परमेश्वरले उसलाई नर्कमा पठाउनु भयो। प्रियहरू, त्यति मात्र होइन, परमेश्वरले यस्तो विद्रोही आत्मा र उसलाई पछ्याउनेहरूको लागि चाहिँ नि प्रियहरू नर्क तयार गर्नु भएको हो भन्ने कुरा तपाईँ र मैले थाहा गर्न आवश्यक छ। अनि यो कुरा चाहिँ तपाईँ र मैले परमेश्वरको वचनमा नै पाउँछ। प्रियहरू, म तपाईँलाई बताउन चाहन्छु प्रियहरू, त्यो नर्क चाहिँ के हो त भन्ने कुरा तपाईँ र मैले बुझ्न आवश्यक छ। प्रियहरू, मैले भने नर्कको सुरुवात कसरी भयो र नर्क एकदमै के हो त प्रियहरू, यो कुरा तपाईँ र विद्रोही आत्मा र उसलाई पछ्याउनेहरूको लागि चाहिँ नि प्रियहरु नर्ग तयार गर्नु भएको हो भन्ने कुरा तपाईँ र मैले थाहा गर्न आवश्यक छ। अनि यो

भन्ने ठाउँ हो. मत्ती 5:22 तपाईँले हेर्नुभयो भने यो चाहिँ अन्धकारको ठाउँ हो भनेर मत्ती 22:13 तपाईँले पाउनुहुन्छ भने किरा मर्दैनन्, आगो चाहिँ यो कहिले पनि निभ्दैन भनेर चाहिँ तपाईँले मर्कुस 9:43-48 पाउनुहुन्छ. यो चाहिँ दोस्रो मृत्यु हो भन्ने कुरा पनि हामीले थाहा गर्नुपर्छ प्रियहरू. यो कस्तो दोस्रो मृत्यु हो भन्दै गर्दा नि प्रियहरू, यो चाहिँ अनन्तको मृत्यु हो. त्यहाँनिर मृत्यु चाहिँ कहिले पनि के हुँदैन, रोकिँदैन भन्ने कुरा तपाईँ र मैले थाहा पाउनु पर्छ. नि अर्को कुरा चाहिँ दण्ड र पीडाको स्थान हो भनेर पनि तपाईँ र मैले नरकको बारेमा थाहा पाउनु पर्छ. अनि यो कुरा म तपाईँलाई थाहा दिन चाहन्छु, के नरक अझै पनि एक्जिस्ट छ त, नरक अहिले पनि छ त भन्दै गर्दा प्रियहरू छ, नरक छ. यो चाहिँ अनन्तको दण्ड हो भन्ने कुरा तपाईँ र मैले थाहा पाउनु पर्छ. किन भन्दै गर्दा नि परमेश्वर चाहिँ न्यायी हुनुहुन्छ. जसले पाप गरेको छ, अधर्म गरेको छ, ती व्यक्तिहरूलाई चाहिँ परमेश्वरले त्यो अनन्तको दण्डमा पठाउनु हुनेछ प्रियहरू. जो चाहिँ पापीहरू उद्धारलाई अस्वीकार गर्ने व्यक्तिहरूको लागि चाहिँ तयार गरेको ठाउँ चाहिँ नरक हो प्रियहरू. अनि येशु ख्रीष्टलाई अस्वीकार गर्ने व्यक्तिहरू पनि नरकमै जान्छन् भन्ने कुरा चाहिँ हाम्रो पवित्र बाइबल योना 3:18 बताउँदछ प्रियहरू. अनि नरक चाहिँ कस्तो छ भन्दै गर्दा नि प्रियहरू, नरकमा चाहिँ वास्तवमै शारीरिक पीडा छ, अनि आगोले जलाउने अनन्त पीडा छ प्रियहरू. लुका 16:24 अनि आत्मिक पीडा पनि छ नरकमा चाहिँ. परमेश्वरबाट छुट्टिएको अवस्था, हामी चाहिँ त्यहाँनिर आत्मामा परमेश्वरदेखि जब छुट्टिन्छौँ त्यहाँनिर हामीलाई चाहिँ आत्मिक पीडा हुँदछ प्रियहरू. अनि त्यहाँनिर चाहिँ पश्चाताप गर्नलाई चाहिँ ढिलो हुनेछ. जब तपाईँले धनी मानिसले पश्चाताप गरेको थियो, मलाई पनि त्यहाँनिर जानलाई दिनुहोस्, अनि मेरा आफन्तहरूलाई पनि यीशुको बारेमा बताउनलाई दिनुहोस् भन्दै गर्दा चाहिँ नि त्यो समयमा चाहिँ के भइसकेको थियो, ढिलो भइसकेको थियो प्रियहरू. तर तपाईँ र मैले बुझ्नुपर्ने कुरा चाहिँ के हो भन्दा चाहिँ नि पापको मोक्ष, पापको उद्धार चाहिँ नि यही संसारमा हुँदै गर्दा हामीले येशु ख्रीष्टलाई आफ्नो मुक्तिदाता र उद्धारकर्ता भनेर ग्रहण गर्यौँ भने चाहिँ नि हाम्रो पापको मोचन, हाम्रो पाप चाहिँ क्षमा हुन्छ. तर स्वर्गमा चाहिँ नि न्याय मात्र हुन्छ, त्यहाँनिर चाहिँ क्षमा दिने, क्षमा लिने कार्य हुँदैन प्रियहरू. अनि नर्क चाहिँ त्यस्तो छ भन्ने कुरालाई तपाईँ र मैले थाहा पाउनु पर्छ प्रियहरू. जब हाम्रो उद्धारकर्ता, हाम्रो मुक्तिदाता, हाम्रो येशूलाई जब हामी हेर्छौँ, उहाँले पनि धेरैचोटि नरकको बारेमा शिक्षा दिनुभएको छ. यसको मतलब चाहिँ हाम्रो मुक्तिदाताले शिक्षा दिनुभयो भने यो कुरा चाहिँ महत्त्वपूर्ण छ प्रियहरू. येशूको जीवनमा हेर्नुभयो भने नि उहाँले स्वर्गको कुरा भन्दा पनि नरकको कुरालाई धेरै चर्चा गर्नुभएको छ. किन भन्दै गर्दा प्रत्येक मानिस चाहिँ स्वर्गको भागीदारी हुन्, नर्कमा नजाउन् भनेर उहाँले नर्कको दृश्यमा धेरै चर्चा गर्नुभएको छ. जब तपाईँ र मैले येशूले सिकाउनु भएको कुरालाई हेर्यौँ भने मत्ती 25:41 यहाँनिर यसरी लेखेको छ, सापित होस् तिमीहरू, मेरो सामुबाट शैतान र उसका दूतहरूको लागि तयार गरिएको अनन्त आगोमा जाऊ भनेर यहाँ भन्नुभएको छ. यसको मतलब चाहिँ जसले येशूलाई मेरो मुक्तिदाता र उद्धारकर्ता भनेर विश्वास गरेको छैन ऊ चाहिँ नर्कको भागीदार हुन्छ भन्ने कुरा चाहिँ येशूले सिकाउनु भएको छ. त्यति मात्र होइन, मर्कुस 9:43-48 हेर्नुभयो भने यसरी लेखेको छ, यदि तिम्रो एउटा हात काटेर नर्कमा जानु भन्दा नि तिमी चाहिँ एउटा हात विहीन भएर स्वर्गमा जानु असल हो भनेर उहाँले बताउनु भएको छ. जब लुका 16:19-31 हेर्यो भने त्यहाँनिर येशूले दृष्टान्त भन्नुभएको छ, धनी मानिस र लाजरसको दृष्टान्त प्रियहरू. यसको मतलब चाहिँ येशूले पनि स्वर्गको र नर्कको फरकतालाई मानिसहरूलाई बुझाउन चाहनुहुन्छ प्रियहरू. जसरी तपाईँ र मैले यहाँनिर हेऱ्यौँ भने धनी मानिस चाहिँ नर्कमा गएको छ, जहाँनिर चाहिँ उसले पानीको लागि उसलाई तड्पिनु परेको छ भने गरिब मानिस अब्राहमको काख अथवा स्वर्गमा ऊ गएको छ भन्ने कुरा येशूले तपाईँ र मलाई सिकाउनु भएको छ प्रियहरू. येशूले

0: चाहिँ नरक चाहिँ के हो त भनेर पनि उहाँले भन्नुभएको छ। यो चाहिँ अनन्त आगोको स्थान हो भनेर उहाँले मत्ती 5:22 भन्नुभएको छ। परमेश्वरबाट पूर्ण छुटिँदाखेरि चाहिँ एउटा मानिस चाहिँ नर्गमा जान्छ भन्ने कुरा उहाँले बताउनु भएको छ। भने लुका 16:23 हेर्यो भने यो चाहिँ प्रियहरू अनन्त दण्ड हो भन्ने कुरा चाहिँ येशूले सिकाउनु भएको छ। येशूले नरकलाई भयानक चेतावनीको रूपमा प्रस्तुत गर्नुभएको छ र उहाँले भन्नुभएको छ जहाँ किरा मर्दैन रागको गन्ध कहिले पनि त्यहाँनिर निप्दैन भन्ने कुरा पनि येशूले तपाईँ र मलाई सिकाउनु भएको छ। अनि येशूले नर्गको विषयमा किन तपाईँ र मलाई सिकाउनु भयो भन्दै गर्दा चाहिँ नि प्रियहरू येशूले प्रेम र चेतावनीको लागि उहाँले तपाईँ र मलाई नर्गको विषयमा सिकाउनु भयो। नर्गबाट उहाँ बचाउन चाहनुहुन्छ, त्यही भएर उहाँले चाहिँ नरकको विषयमा तपाईँ र मलाई सिकाउनु भयो। पापमा उहाँ एकदम गम्भीर हुनुभएको कारण प्रियहरू पापको विषयमा उहाँले गम्भीरसँग बुझाउन चाहनु भएको कारणले चाहिँ येशूले नर्गको विषयमा सिकाउनु भयो। सानो पाप पनि अनन्त परिणाम ल्याउन सक्छ प्रियहरू। सानो पाप, ठुलो पाप जे भए पनि त्यसले तपाईँ र मलाई नर्गमा पुर्याउन सक्छ प्रियहरू। त्यही भएर तपाईँ र मैले पापदेखि चाहिँ टाढा हुनुपर्छ यदि हामी स्वर्ग जान चाहन्छौँ भने। यदि तपाईँ र म चाहिँ नर्गको भागीदार हुन चाहन्छौँ भने तपाईँ र मैले चाहिँ पापलाई नै के गरिराखेको हुन्छौँ, प्रेम गरिराखेको हुन्छौँ प्रियहरू। अनि अर्को कुरा चाहिँ पापको मोचनको लागि अथवा उद्धारको लागि चाहिँ नि येशू ख्रीष्टले बारम्बार के गर्नुभयो नर्गको बारेमा तपाईँ र मलाई सिकाउनु भएको छ प्रियहरू। अनि उहाँले तपाईँ र मलाई बताउनु भएको छ हामी नर्क जानबाट चाहिँ कसरी जोगिन सक्छौँ त भन्दै गर्दा पहिलो कुरा चाहिँ येशू ख्रीष्टलाई विश्वास गर्नु र उहाँलाई आफ्नो हृदयले स्वीकार गर्यौँ भने चाहिँ हामी नर्क जानबाट चाहिँ के हुन्छौँ, बाँच्छौँ भनेर हाम्रो पवित्र बाइबल शास्त्रले बताउँछ। त्यति मात्र होइन प्रियहरू, पश्चाताप गरेर पापबाट हामी फर्कियौँ भने पनि नि हामी चाहिँ नरक जानबाट बाँच्दछौँ भन्ने कुरालाई सिकाएको छ। भने पवित्र जीवन हामी जिउँछौँ र उद्धारको प्रमाण हामीले दिन्छौँ भने पनि नि हामी स्वर्ग जान सक्ने रहेछौँ भन्ने कुरा चाहिँ तपाईँ र मैले थाहा गर्नुपर्छ। अब हामीले बुझ्नुपर्ने कुरा चाहिँ के हो भन्दा धेरैचोटि हाम्रो मण्डलीमा नरकको विषयमा चर्चा हुँदैन प्रियहरू, तर तपाईँ र मैले नरकको विषयमा किन प्रचार गर्नुपर्नेछ, सिकाउनु पर्नेछ भन्दै गर्दा चाहिँ नि सत्य चेतावनी प्रेमको लागि हामीले दिनुपर्छ। किनभने हामी प्रत्येक मानिसहरू चाहिँ स्वर्ग गएको चाहन्छौँ, हामी नर्क गएको चाहँदैनौ। धेरै मानिसहरू गलत र भ्रममा भइराखेको हुन्छ स्वर्ग नर्क छैन भनेर, तर हाम्रो बाइबलले चाहिँ यो बताउँछ स्वर्ग पनि छ नर्क पनि छ, त्यहाँनिर अनन्त आनन्द पनि छ अनन्त पीडा पनि छ भन्ने कुरालाई सिकाउँछ प्रियहरू। अनि यो कुरा तपाईँ र मैले बुझ्न आवश्यक छ प्रियहरू। येशूले नरकको बारेमा स्वर्गमा भन्दा पनि धेरै चर्चा गरिसक्नु भएको छ भन्ने कुरा मैले तपाईँहरूलाई बताइसके। अनि येशू ख्रीष्टको चेलाहरूले पनि के विश्वास गरेको छ भन्दै गर्दा चाहिँ नि नर्क चाहिँ छ भन्ने कुरा येशू ख्रीष्टको चेलाहरूले पनि विश्वास गरेको छ र प्रचार गरेको छ प्रियहरू। जब तपाईँ र मैले पत्रुसलाई हेर्यौँ, पावललाई हेर्यौँ र योन्नालाई हेर्यौँ भने नि उनीहरूले पनि येशू ख्रीष्टले दिनुभएको शिक्षालाई अनुसरण गर्दै नर्क चाहिँ वास्तवमै छ, अनन्त दण्ड चाहिँ वास्तवमै छ भन्ने कुरालाई उनीहरूले बुझिराखेको छ प्रियहरू। जब तपाईँले 2 थिस्लोनिकी 1:8-9 हेर्नुहुन्छ भने यहाँनिर यसरी लेखेको हामी पाउँछौ, जो परमेश्वरलाई नचिन्ने र हाम्रो प्रभु येशूको सुसमाचारलाई नमान्ने अनन्त विनाशको सजाय भोग्नेछन् भनेर यहाँनिर बताएको छ प्रियहरू। यो वचनलाई चर्चा गर्नुभन्दा पहिले म पत्रुसले नर्कको बारेमा दिएको शिक्षालाई चर्चा गर्न चाहन्छु प्रियहरू। पत्रुसले दुष्ट आत्मालाई परमेश्वरले तारसमा राख्नु भएको उल्लेख गरे। यो शब्द ग्रिकको गहिरो प्रतीकको रूपमा हामीले पाउँछौ प्रियहरू। दोस्रो पत्रुस 2:4 परमेश्वरले पाप गरेका स्वर्गदूतलाई नछोडेर अन्धकारको गहिराईमा राख्नुभयो भन्ने कुरा पत्रुसले बताएको छन्। प्रियहरू, नरक पाप र विरुद्ध परमेश्वरको कठोर न्याय हो भन्ने कुरा पनि यहाँनिर पत्रुसले बताउँछन्। प्रियहरू, त्यति मात्र होइन, पाउलले पनि नरकको बारेमा बताएको छन्। प्रियहरू, धेरैचोटि पाउलले चाहिँ के चाहिँ बुझेको छन् भन्दा चाहिँ नरक भनेको चाहिँ परमेश्वरको क्रोध अधर्मीहरूमाथि आउँछ भनेर उसले रोमी 2:5 बताउँछन्। त्यति मात्र होइन, जो मानिसले सुसमाचारलाई अस्वीकार गर्छ तिनीहरू अनन्त आगोको भतीमा जानेछन् भन्ने कुरा चाहिँ पाउलले बताउँछ। प्रियहरू, पाउलले रोमी 6:33 भन्छ, पापको ज्याला मृत्यु हो भन्छ, यदि कुनै मानिसले पापदेखि उम्किएन भने उस पनि नरकको भागीदारी हुँदो रहेछ। प्रियहरू, अनि त्यो पापबाट उम्काउने चाहिँ येशु क्रिस्ट मात्र हुनुहुन्छ भन्ने कुरालाई पनि म तपाईँलाई बताउन चाहन्छु। अनि येशु क्रिस्टले मात्र अनन्त जीवन दिन सक्नुहुन्छ, नरकबाट हामीलाई छुटाउन सक्नुहुन्छ भन्ने कुरा चाहिँ पाउलले बताइराखेको छन्। प्रियहरू, त्यति मात्र होइन, तपाईँ र मैले येशु क्रिस्टको चेला योनाले पनि नि नर्गको बारेमा बताएको छ। प्रियहरू, योनाले नर्गलाई चाहिँ आगो र गन्धकको ठुलो भत्ती हो भनेर पनि बताएको छ। प्रियहरू, जब तपाईँले प्रकाश 20:10-15 हेर्नुभयो भने शैतान आगो र गन्धक को भतीमा हालिनेछ, जसको नाम जीवनको पुस्तकमा भेटिँदैन उनी पनि त्यही फालिनेछ भन्ने कुरालाई योनाले बताउँछ। प्रियहरू, यसको मतलब चाहिँ हामी यदि येशू ख्रीष्टलाई विश्वास गर्यौँ भने हाम्रो नाम चाहिँ जीवनको पुस्तकमा भेटिने रहेछ। प्रियहरू, यदि जीवनको पुस्तकमा हाम्रो नाम भेटिएन भने हामी चाहिँ त्यो अनन्तको आगोमा फालिने रहेछौ भनेर योनाले पनि बताएको छन्। प्रियहरू, यो कुरा चाहिँ हामीले कसरी पनि बुझ्न सक्छौ भन्दा नि शैतान र उसको अनुयायीहरूको अन्तिम गन्तव्य चाहिँ नर्क नै हो भन्ने कुरा उसले बताएको छन्। प्रियहरू, अनन्त पीडाबाट चाहिँ कोही पनि उम्किन सक्दैन भन्ने कुरा हामीलाई यहाँनिर बताएको छ, जसले परमेश्वर येशू ख्रीष्टलाई विश्वास गरेको छैन। प्रियहरू, अनि तपाईँ र मैले थाहा गर्नुपर्ने कुरा चाहिँ के हो भन्दा पत्रुसले, पाउलले, योहन्नाले चाहिँ यही कुरा चेतावनी दिन्छन्। प्रियहरू, पापको परिणाम चाहिँ गम्भीर छ भन्ने कुरा उनीहरूले सिकाउँछन्। उद्धारको सुसमाचार प्रचार गरेर येशूमा मात्रै मुक्ति छ भन्ने कुरा उनीहरूले बताउँदछन् भने धर्मी जीवन चाहिँ परमेश्वरले दिनु हुने दण्डदेखि चाहिँ उम्किन सक्छ भन्ने कुरालाई त्यहाँनिर बताएको छ। प्रियहरू, यो कुरा तपाईँ र मैले थाहा गर्नुपर्छ। अब म अन्तिममा यो कुरा तपाईँलाई बताउन चाहन्छु, येशूले नरकको बारेमा कडा र प्रेमपूर्वक शिक्षा दिनु भएको छ, कारण तपाईँ र म चाहिँ बाँच्न सकौँ भनेर। मैले अघि नै भनिसके प्रियहरू, उहाँले चाहिँ यसैलाई पनि नरकमा गएको चाहनुहुन्न। प्रियहरू, नरक वास्तविकता हो। प्रियहरू, जसरी उद्धार वास्तविकता हो, नरक पनि वास्तविकता हो भनेर तपाईँ र मैले मान्नुपर्छ र विश्वास गर्नुपर्छ। आज नै येशू ख्रीष्टलाई यदि हामीले ग्रहण गर्यौँ र उहाँलाई पछ्यायौँ भने चाहिँ उहाँले त्यो अनन्तको, प्रियहरू, दण्डदेखि हामीलाई अनन्तको स्वर्गमा सार्नु हुनेछ। प्रियहरू, त्यही भएर तपाईँ र मैले योना 3:6 परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँमाथि विश्वास गर्नेहरू कोही पनि नाश नहोस् भनेर उहाँले इच्छा गर्नुभएको छ। प्रियहरू, यदि तपाईँ र म चाहिँ येशूलाई प्रेम गर्छौँ भने हामीले अझै धेरै मानिसलाई सुसमाचार सुनाउन आवश्यक छ। यदि तपाईँले प्रभुलाई विश्वास गर्नुभएको छैन भने विश्वास गर्नु आवश्यक छ, किन भन्दै गर्दा चाहिँ त्यो अनन्तको दण्डबाट बाँच्नको लागि। प्रियहरू, तपाईँ र म चाहिँ नरकबाट स्वर्गमा परमेश्वर येशू ख्रीष्टले सार्न चाहनुहुन्छ। प्रियहरू, दण्डदेखि आनन्दमा उहाँले सार्न चाहनुहुन्छ, पीडादेखि सुखमा उहाँले सार्न चाहनुहुन्छ। त्यही भएर म तपाईँहरूलाई उत्साह दिन चाहन्छु। प्रियहरू, नरक हाम्रो लागि होइन, नरक चाहिँ दुष्ट र उसका जनहरूको लागि हो। प्रियहरू, यदि नरक हाम्रो लागि हुने थियो भने त येशू ख्रीष्ट हाम्रो लागि कलवरी क्रुसमा मर्नु हुन्थ्यो प्रियहरू। जब उहाँले त्यहाँनिर मर्नु भयो नि कलवरी क्रुसमा, उहाँले तपाईँ र मैले नरकको पाउने दण्डलाई पनि लिइकन उहाँ चाहिँ कलवरी क्रुसमा मर्नुभयो। यो कुरा तपाईँ र मैले बुझ्न आवश्यक छ। परमेश्वरले तपाईँहरू सबैजनालाई आशिष दिनु भएको होस्। जय मसीह।
1: आदरणीय श्रोता, कार्यक्रम विश्वासको वचन तपाईलाई कस्तो लाग्यो? मलाई लाग्छ तपाई कार्यक्रम सुनेर आशिषित हुनु भएको छ। यो कार्यक्रमलाई अझै धेरै आशिषमय र अर्थपूर्ण बनाउन चाहनुहुन्छ भने तपाईले हामीलाई प्रार्थना सहित सल्लाह सुझाव र प्रतिक्रिया दिनको लागि हार्दिक अनुरोध गर्दछौ। प्रतिक्रियाको लागि फोन नम्बर 9818-95-85-47 र 9813-58-65-47 9813-58-65-47 हस्त श्रोता, अर्को हप्ता भेट्ने बाचा गर्दै कार्यक्रमबाट विश्वासको वचन टिम बिदा हुन्छ। धन्यवाद। जय मसीह। नमस्कार। गड ब्लेस यू ऑल।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नारी आशा।
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
3: निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति। यो हो तपाईहरूको आफ्नै कार्यक्रम नारी आशा।
4: प्रिय दिदी बहिनीहरू, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीड़ित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोसिस गरेका छौ। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्नेछ।

जय मसीह अनि नमस्कार प्रिय श्रोता मित्र, स्वागत छ कार्यक्रम नारी आशामा। नारी आशा हामी दिदी बहिनीहरूका लागि विशेष रूपमा तयार गरिएको एक रेडियो कार्यक्रम हो। जुन कार्यक्रम तपाईँले आफ्नो नजिकैको एफएम स्टेशनबाट अथवा मीडिया ग्रुपको तपाईँ सदस्य हुनुहुन्छ भने मीडिया ग्रुपमा अन्य दिदी बहिनीहरूसँग बसेर सुनिराख्नु भएको छ। हामी यो महिनाभरि नै हाम्रो वैवाहिक सम्बन्धलाई कसरी बलियो बनाउन सक्छौ भन्ने बारेमा कुराकानी गरिराखेका छौं र हरेक हप्ता यसैसँग सम्बन्धित कुनै एउटा स्पेसिफिक विषयमा हामी कुरा गर्दैछौ र आजको विषय पनि एकदमै महत्वपूर्ण छ। आज चाहिँ हामी कुराकानी गर्दैछौ कि हाम्रो विवाहलाई हामी कसरी सुरक्षित राख्न सक्छौ, हाम्रा जीवनका अन्य सम्बन्धहरूसँग एकदमै राम्रो सन्तुलन गरेर, किनकि हामी सबैजनालाई थाहा छ विवाह या वैवाहिक सम्बन्ध धेरै महत्वपूर्ण छ। तर वैवाहिक सम्बन्ध मात्रै एउटा सम्बन्ध होइन जुन हामी जीवनमा निभाउने गर्छौ, हाम्रो जीवनमा अरू पनि विभिन्न सम्बन्धका एउटा ताना बानाहरू छन् जसलाई हामीले जीवनमा अगाडि लैजानुपर्छ। अनि कहिलेकाहीँ बाहिरी सम्बन्ध नभनौ तर अन्य सम्बन्धहरू जुन हामी परिवारका अरू सदस्यहरूसँग राख्छौ, ती बाहिरका सम्बन्धहरूले हाम्रो वैवाहिक सम्बन्धलाई चाहिँ प्रभाव पार्छन्। दुःख लाग्दो कुरा कहिलेकाहीँ नराम्रो पनि प्रभाव पार्छन्, कहिलेकाहीँ राम्रो पनि प्रभाव पारिराखेका हुन्छन्। आजको कार्यक्रममा चाहिँ हामी कसरी ती सम्बन्धहरूलाई चाहिँ हामी एउटा स्वस्थ सन्तुलनमा राख्न सक्छौ ताकि अरू सम्बन्धहरूले वैवाहिक सम्बन्धलाई बलियो बनाउने काम गरोस् न कि यसलाई कमजोर बनाउने या टुटाउने काम। त्यसकारणले गर्दा आजको कार्यक्रम अन्तिम समय सुन्नुहोस्, तपाईँले पक्कै पनि केही असल आशिषमय कुराहरू सुन्न पाउनुहुनेछ भन्ने हाम्रो विश्वास हो। कार्यक्रम कस्तो लाग्छ त्यो तपाईँले पुरै सुनिसकेपछि मात्रै भन्न सक्नुहुन्छ। त्यसकारणले गर्दा आजको कार्यक्रम अन्तिम समय सुनिदिनुहोला। आउनुहोस् कार्यक्रम शुरू गरौं। प्रिय मित्र, विवाह श्रीमान श्रीमती बीचको सम्बन्ध हो, परमेश्वर तीन पक्षसँगको सम्बन्ध हो, तर यहाँनिर अरू पनि विभिन्न सम्बन्धहरू जोडिएका हुन्छन्। भन्नुको मतलब हाम्रो जीवनमा हाम्रो वरपर हामीले धेरै सम्बन्धहरू गाँसेका हुन्छौँ र त्यो सम्बन्धमा आफ्नो भूमिका हामीले निभाइराखेका हुन्छौँ। जस्तो हाम्रो साथीभाइसँग हाम्रो मित्रताको सम्बन्ध छ, हामी काम गर्ने ठाउँमा हाम्रा सहकर्मीहरूसँग पनि हाम्रो सम्बन्ध छ, हाम्रा आफन्तसँग हाम्रो छुट्टै खालको सम्बन्ध हुन्छ, समाजमा वरपर धेरै खालको सम्बन्धहरू हामीले निभाइराखेका हुन्छौँ, हाम्रो नजिकको छिमेकी अनि हाम्रो परिवारभित्रै पनि हाम्रा परिवारका अन्य सदस्यहरूसँग पनि हाम्रो व्यक्तिगत एउटा सम्बन्ध हुन्छ। हरेक नातामा एउटा खालको सम्बन्ध विस्थापित भएको हुन्छ र हामीले त्यो सबै सम्बन्धहरूलाई असल प्रकारले निभाउन सक्नुपर्छ, निभाउनुपर्छ। त्यो हाम्रो निम्ति एउटा सपोर्ट सिस्टम जस्तो पनि हो, होइन? हामी मानिसहरूसँग जोडिन्छौँ। आजभोलिको समयमा त यी सम्बन्धहरूका नाममा अर्को पनि एउटा सम्बन्ध थपिएको छ कि आजभोलि हामी सामाजिक सञ्जालमा पनि कति मानिसहरूसँग सम्बन्धित हुन्छौँ। उनीहरूसँग हाम्रो व्यक्तिगत भेटघाट चिन्जान हुँदैन, तर कतिसँग हाम्रो विचार मिल्छ, कतिसँग हाम्रो कुन कुरा मिल्छ, कतिको विचारबाट हामी प्रभावित हुन्छौँ र उनीहरूसँग एउटा छुट्टै खालको अनलाइनको सम्बन्ध हामीसँग गाँसिएको हुन्छ। यी सबै सम्बन्धहरूले हाम्रो विवाहलाई प्रभाव पार्न सक्छन् है। अब यो कुरा हामीले कतिको ध्यान दिएर या गहिरिएर सोचेका छौँ कि छैनौँ मलाई थाहा छैन, तर यी सम्बन्धहरूमा हामीले कतिको समय लगाएका छौँ या यो सम्बन्धलाई हामीले कुन स्थानमा राखेका छौँ त्यसले प्रत्यक्ष रूपमा हाम्रो विवाहलाई चाहिँ असर पारिराखेको हुन्छ। कहिलेकाहीँ यी सम्बन्धहरूले विवाहलाई बलियो बनाउन पनि सहायता गर्छन्, त्यो एउटा सुन्दर पक्ष हो, तर कहिलेकाहीँ गलत सीमाहरूले चाहिँ, गलत सम्बन्ध या भनौँ त्यो सम्बन्धलाई हामीले दिने इम्पोर्टेन्स अथवा त्यो सम्बन्धले कतिचोटि आफ्नो सीमा पार गरिदिँदा चाहिँ त्यसले हाम्रो विवाहलाई कमजोर बनाउँछ र कहिलेकाहीँ त यी यस्ता सम्बन्धकै कारणले पनि अथवा आफ्नै परिवार आफन्त साथीभाइकै कारणले पनि कतिजनाको विवाह चाहिँ टुटेको हामीले देखेका छौँ होला। कहिलेकाहीँ मानिसले आफ्नो साथीहरूसँग सबै कुरा बाँड्न सक्छ, होइन? नजिकको साथीसँग उसले आफ्नो मनमुटु खोलेर कुरा गर्न सक्छ, तर त्यही कुरा आफ्नो जीवन साथीसँग उसले सेयर गरिराखेको हुँदैन। कहिलेकाहीँ हामी अफिसका मानिसहरूसँग भावनात्मक रूपमा एकदमै नजिक हामी हुन्छौँ, तर त्यही नजिकता या त्यही नजिकपन आफ्नो परिवार अथवा आफ्नै श्रीमान श्रीमती बीचमा चाहिँ भएको हुँदैन र यस्तो नजिकताले दम्पतिहरू बीचमा
मनमा प्रश्न शंका र तनावलाई ल्याउने गर्छ। त्यसैले आजको कार्यक्रममा हामी यी कुराहरूलाई प्रकाशमा ल्याउनेछौँ कि विवाह चाहिँ किन प्राथमिक सम्बन्ध हो या तपाईँको मोस्ट टप प्रायोरिटीमा आउनुपर्ने सम्बन्ध चाहिँ तपाईँको वैवाहिक सम्बन्ध हो भन्ने कुरा हामी आजको कार्यक्रममा छलफल गर्नेछौँ। साथै तपाईँले सम्बन्धहरूमा चाहिँ एउटा सीमा तय गर्न आवश्यक छ भन्ने कुरा हामी गर्नेछौँ। साथीभाइ र सहकर्मीसँग कसरी उचित व्यवहार गर्ने भन्ने बारे हामी कुरा गर्नेछौँ। अनि परिवार र आफन्तसँग पनि हामीले सम्बन्धमा कतिचोटि सन्तुलन राख्न सिक्नुपर्छ, सीमा राख्न सिक्नुपर्छ र अन्य सम्बन्धहरूले विवाहलाई कसरी बलियो बनाउन चाहिँ सहायता गर्न सक्छन् अथवा अरू सम्बन्धलाई हामी कसरी निभाउन सक्छौँ ताकि त्यसले हाम्रो विवाहलाई टुक्र्याउने होइन तर अझै जोड्ने र बलियो पार्ने काम गरोस्, ती कुराहरूको बारेमा आज हामी छलफल गर्नेछौ। मलाई विश्वास छ आजको कार्यक्रमले तपाईँलाई पक्कै पनि केही कुराहरू सिकाउनेछ र तपाईँले आशिष पाउनुहुनेछ र यसले तपाईँको विवाहलाई अझै बलियो बनाउनको लागि थप सहायता पुर्याउनेछ।

प्रिय दिदी बहिनीहरू, विवाह परमेश्वरको योजना हो। उत्पत्तिको पुस्तक 2:24 पदमा लेखिएको छ, यसै कारण मानिसले आफ्ना आमा बुवालाई छोड्छ र आफ्नी पत्नीसँग मिलिरहन्छ र तिनीहरू एउटै शरीर हुन्छन्। यस पदले एउटा महत्वपूर्ण कुरा सिकाउँछ, जब विवाह हुन्छ त्यसपछि श्रीमान र श्रीमती एकअर्काको प्राथमिक सम्बन्ध बन्छन्। यसको अर्थ बुवा आमालाई प्रेम नगर्ने भनेको चाहिँ होइन, साथीभाइलाई व्यवस्था गर्ने भनेको पनि होइन, तर यसको अर्थ विवाहलाई प्राथमिकता दिनु हो। धेरै विवाहहरूमा समस्या आउँछ किनभने दम्पतिहरूले आफ्नो सम्बन्धभन्दा, आफ्नो वैवाहिक सम्बन्धभन्दा बाहिरको सम्बन्धलाई चाहिँ बढी महत्व दिन्छन् या बाहिरको सम्बन्धको मानिसहरूको चाहिँ बढी कुरा सुन्छन्। कहिलेकाहीँ साथीभाइहरूले नकारात्मक सल्लाह दिन सक्छन्, नकारात्मक रूपमा प्रभाव पार्न सक्छन्। कहिलेकाहीँ आफन्तहरूले पनि अनावश्यक हस्तक्षेप हाम्रो सम्बन्धमा गरिराखेका हुन्छन्। यदि श्रीमान र श्रीमती एकतामा छैनन् भने बाहिरी आवाजहरूले सम्बन्धलाई कमजोर बनाउन सक्छ। एक पटक एकजना महिलाले भनेको कुरा म यहाँहरूको बीचमा बाँड्न चाहन्छु। उहाँले भन्दै हुनुहुन्थ्यो कि म आफ्नो परिवारसँग यति धेरै व्यस्त थिएँ कि मैले आफ्नै श्रीमानलाई समय दिन छोडे, पछि हामी बीच ठूलो दूरी बढ्न थाल्यो। यो धेरै परिवारहरूको वास्तविकता हो। हामी कहिलेकाहीँ सबैलाई खुसी बनाउन खोज्छौं तर आफ्नै विवाहलाई चाहिँ समय दिन बिर्सिराखेका हुन्छौं। विवाहलाई प्राथमिकता दिनु स्वार्थी हुनु होइन, यो बुद्धिमानी हुनु हो। जब श्रीमान र श्रीमती बलियो हुन्छन् तब परिवारमा अन्य सम्बन्धहरूमा पनि हामी उत्तिकै इफोर्ट मिलेर लगाउन सक्छौं। प्रिय मित्र, स्वस्थ सम्बन्धका लागि स्वस्थ सीमाहरू अति आवश्यक हुन्छन्। सीमाको अर्थ घृणा गर्नु होइन, सीमाको अर्थ सुरक्षा हो। जसरी घरको ढोका हुन्छ त्यसरी नै सम्बन्धहरूमा पनि सीमाहरू आवश्यक हुन्छन्। आजको संसारमा धेरै सम्बन्धहरू सीमाको अभावले कमजोर भइरहेका छन्। उदाहरणका लागि विपरीत लिङ्गी साथीसँग अत्याधिक व्यक्तिगत कुराकानी गर्नु या नजिकको सम्बन्ध स्थापित गर्नु। भन्नुको मतलब, यदि तपाईँ महिला हुनुहुन्छ भने तपाईँको पुरुष मित्रसँगको अत्याधिक नजिकता तपाईँको विवाहको लागि बाधा बन्न सक्छ या तनाव ल्याउने कारण बन्न सक्छ। त्यही कुरा श्रीमानमा पनि लागू हुन्छ। यदि तपाईँ दाजुभाइ हुनुहुन्छ र तपाईँ विवाहित हुनुहुन्छ तर तपाईँको महिला मित्रहरू धेरै छन्, महिला मित्रसँग तपाईँको सम्बन्ध चाहिँ एकदमै नजिक छ भने त्यो कुराले पक्कै पनि तपाईँको श्रीमतीलाई राम्रो असर या राम्रो प्रभाव पारेको हुँदैन। अर्को कुरा, तपाईँ आफ्नो जीवनसाथीबाट लुकाएर कसैसँग कुरा गर्नुहुन्छ, चाहे त्यो घरका परिवारका सदस्य नै किन नहुन्, तपाईँको एकदमै मिल्ने पुरुष मित्र या महिला मित्र नै किन नहोस्, यदि तपाईँ आफ्नो श्रीमान या श्रीमतीसँग लुकाएर कसैसँग केही कुरा गर्नुहुन्छ भने त्यसले पनि तपाईँको सम्बन्धलाई चाहिँ असर गरिराखेको हुन्छ। सामाजिक सञ्जालमा गोप्य सम्बन्ध राख्नु, आजभोलिको समयमा हामी यी कुराहरू एकदमै धेरै भएको देख्छौ। तपाईँ एउटा विवाहित सम्बन्धमा हुनुहुन्छ तर अनलाइनमा तपाईँ कसैसँग एकदम रोमान्टिक रिलेसनसिपमा हुनुहुन्छ, भले तपाईँ त्यो व्यक्तिसँग कुराकानी मात्रै गर्नुहोला तर त्यो त्यसले तपाईँको विवाहलाई बलियो बनाउने काम पक्कै पनि गर्दैन। साथीहरूसँग विवाहको गोप्य समस्या बाँड्नु, उदाहरणको लागि तपाईँको नजिकै एकदमै मिल्ने मित्र हुनुहुन्छ, चाहे तपाईँ महिला र तपाईँ महिला मित्र बीचकै कुरा किन नहोस्, आफ्नो विवाहमा भएका कुराहरू यदि तपाईँ साथीभाइसँग गएर बाँड्नुहुन्छ, तपाईँको विवाहमा भएका समस्या या गोप्य कुराहरू तपाईँ अरूसँग बाँड्नुहुन्छ भने त्यो कुराले तपाईँको विवाहलाई कमजोर बनाउँछ या कमजोर विवाहको संकेतको रूपमा त्यसलाई लिन सकिन्छ। यी कुराहरू सुरुमा साना जस्ता देखिन्छन्, कतिचोटि हामी हँसी मजाकमा पनि यस्ता कुराहरू साथीभाइसँग गर्छौं, तर बिस्तारै यसले भावनात्मक दूरी बढाउँछ र विवाहमा एउटा दुर्घटना निम्त्याउन सक्छ। प्रिय मित्र, भावनात्मक सम्बन्ध केवल शारीरिक नजिकपनबाट मात्र सुरु हुँदैन, धेरै पटक अत्याधिक व्यक्तिगत संवादबाट पनि हामी भावनात्मक सम्बन्धहरू अनुभव गर्न सक्छौ। त्यसैले हाम्रो सम्बन्धमा चाहिँ हामीले एकदमै बुद्धिमानीपूर्ण तरिकाले अगाडि बढ्नु आवश्यक हुन्छ। अब हामी आफैलाई कतिचोटि यी कुराहरू हामी खुलेर अरूको सामु गर्न सक्दैनौँ होला, तर यदि तपाईँ अहिले यो कार्यक्रम सुन्दै हुनुहुन्छ र कहीँ कतै तपाईँलाई तपाईँको विवाहमा तपाईँले पनि केही त्यस्तो कुराहरू गर्नुभएको छ, त्यस्ता केही सम्बन्धहरू छन् जुन कुरामा चाहिँ तपाईँले आफ्नो विवाहलाई चाहिँ तल राखेर विवाहभन्दा अन्य सम्बन्धलाई माथि राख्नु भएको छ भनेदेखि तपाईँ त्यो कुराबाट टाढा आउनुहोस्।
यदि कुनै पनि सम्बन्ध तपाईँको श्रीमानबाट लुकाउनु पर्ने अवस्थामा छ भने त्यो सम्बन्ध स्वस्थ नहुन सक्छ अथवा त्यो सम्बन्ध नराख्नु नै तपाईँको लागि उत्तम हुन सक्छ। साथीको जरूरत हामी सबैजनालाई पर्छ, हामी सबैजनालाई साथीको खाँचो पर्छ। हामीले काम गर्ने ठाउँमा पनि हाम्रा सहकर्मीहरू साथीहरू हुन्छन्। हामी कुनै पनि ठाउँमा काम गर्छौँ भने केवल काम मात्रै गर्दैनौँ, त्यहाँनिर हामीले फरक खालका सम्बन्धहरू स्थापना गर्छौं, होइन, साथीहरू बनाउँछौ। तर ती सम्बन्धहरूले विवाहलाई बलियो बनाउन या कमजोर बनाउन भूमिका खेल्छन् भन्ने कुरा हामीले बिर्सनु भएन। यदि तपाईँका साथीहरूले तपाईँको विवाह सम्मान गर्छन्, तपाईँलाई विवाहसँग सम्बन्धित सकारात्मक सल्लाहहरू दिन्छन् अनि परिवारलाई मूल्य दिने खालका, महत्व दिने खालका तपाईँका सहकर्मी साथीहरू छन् भने तिनले तपाईँको वैवाहिक सम्बन्धलाई बलियो बनाउन पनि सहायता गर्न सक्छन्। तर यदि तपाईँले काम गर्ने ठाउँमा, अफिसमा तपाईँको साथीहरू चाहिँ लगातार चाहिँ नकारात्मक कुराहरू गर्छन्, विवाहलाई हल्का रूपमा लिन्छन् अथवा भनौँ विवाहको महत्वबारे चाहिँ उनीहरूलाई मतलब छैन, विवाहको एउटा कन्सेप्टमा नै विश्वास नगर्ने खालका छन् अथवा गलत व्यवहारहरूलाई चाहिँ प्रोत्साहन गर्ने खालका साथीहरू तपाईँको अफिसमा काम गर्ने ठाउँमा छन् भने त्यसले डाइरेक्टली या इनडाइरेक्टली तपाईँको विवाहलाई पनि असर गर्छ। एउटा सानो उदाहरण म तपाईँलाई दिन्छु। एकजना पुरुष मित्रले, कसैको श्रीमानले चाहिँ आफ्नो कार्यालयको सहकर्मीसँग एकदमै व्यक्तिगत विषयमा कुराकानी गर्नुहुँदो रहेछ। उहाँको आफ्नो श्रीमती छ तर काम गर्ने अफिसमा अर्को एकजना महिला मित्रसँग चाहिँ उहाँले एकदमै आफ्नो व्यक्तिगत कुराकानीहरू गर्न थाल्नुभएछ। उहाँले सबै आफ्ना दुःख तनाव, आफ्नो विवाहमा भएका समस्या अथवा श्रीमतीसँग भएका गुनासोहरू पनि त्यो महिलासँग बाँड्नु हुँदो रहेछ। बिस्तारै उहाँले आफ्नो श्रीमती भन्दा पनि त्यो महिला मित्रसँग चाहिँ भावनात्मक रूपमा नजिक भएको अनुभव गर्न थाल्नुभएछ, जसको कारणले गर्दा उहाँहरूको विवाह टुट्न गयो। पक्कै पनि यी यस्ता उदाहरण तपाईँले आफ्नो वरपर नजिकमा पनि धेरै सुन्नु भएको छ होला। प्रिय साथीहरू, यही कारणले चाहिँ हामीले हाम्रा भावनात्मक सीमाहरूलाई चाहिँ तय गर्न जरुरी छ, होइन? हामीले कोसँग नजिक हुने, कोसँग कस्ता कुरा बाँड्ने, कोसँग हाम्रो सम्बन्धलाई चाहिँ हामीले महत्व दिने भन्ने कुराहरू हामीले एकदमै महत्वपूर्ण तरिकाले विश्लेषण गर्नुपर्ने हुन्छ। तपाईँको सबैभन्दा गहिरो भावनात्मक सम्बन्ध तपाईँको जीवन साथीसँग हुनुपर्छ, न कि तपाईँको अफिसको साथीसँग या अरू कुनै साथी या अरू कुनै मानिससँग तपाईँको त्यो खालको सम्बन्ध हुनु विवाहको लागि राम्रो कुरा होइन। यसको अर्थ अरू कसैसँग मित्रता गर्नै हुँदैन भन्ने चाहिँ होइन है। हामी सामाजिक प्राणी हौ, परमेश्वरले पनि हामीलाई मानिसहरूको बीचमा बस्नकै लागि भनेर सृष्टि गर्नुभएको छ। हामी एकल प्राणी होइनौ, एउटा मात्रै मान्छे, एउटा मात्रै परिवार होइन। हामी सबैसँग प्रेममा, आत्मीयतामा, होइन, घुलमिल भएर बस्नका लागि बनाइएका हौ। तर कुनलाई, कुन सम्बन्धलाई कति महत्व दिने, कुन सम्बन्धलाई प्राथमिकता दिने, कुन सम्बन्धमा हामी कतिसम्म खुल्न सक्छौ भन्ने कुरा चाहिँ हामीले बुद्धिमानीपूर्ण तरिकाले विश्लेषण गर्नु र लागू गर्नु अत्यावश्यक हुन्छ। अब हामी एकछिन पारिवारिक र आफन्तहरूसँगको सम्बन्धको विषयमा पनि कुरा गरौं। परिवार हाम्रो जीवनको महत्वपूर्ण भाग हो, यसमा कुनै दुई मत नै छैन। हामी आफ्ना बुवा आमा, दाजुभाइ, दिदी बहिनी र आफन्तहरूलाई प्रेम गर्छौं र गर्नुपर्छ। तर कहिलेकाहीँ परिवारभित्रको अत्याधिक हस्तक्षेपले विवाहमा तनाव ल्याउन सक्छ। उदाहरणको लागि, हरेक निर्णयमा परिवारका अन्य मानिसहरूको नियन्त्रण हुन थाल्यो, जीवनसाथीको लगातार आलोचना हुन थाल्यो, अथवा बुहारीको या ज्वाइँको चाहिँ एकदम आलोचना गर्ने परिवारका सदस्यहरू छन्, अथवा तुलना गर्ने, होइन, एकअर्कालाई कम्पेयर गर्ने अथवा छुटाउने, पक्षपात गर्ने, एकले अर्कालाई छुटाउने जस्ता कुराहरू चाहिँ यदि परिवारका सदस्यहरूबाट हुन्छ भने यी कुराहरूले दम्पतिहरू बीचमा चाहिँ एउटा तनाव उत्पन्न गराउँछ। हामी केही समय अगाडि एकजना मेरो मित्रले भनेको कुरा म यहाँहरूको बीचमा राख्न चाहन्छु। उहाँले भन्नुभयो कि मैले सधैँ आफ्ना आमाको मात्र कुरा सुन्थे, बिस्तारै मेरो श्रीमानले चाहिँ उहाँलाई व्यवस्था गरिएको महसुस गर्न थाल्नुभयो। मैले यो कुरा सही समयमै थाहा पाएँ र मैले मेरो आमासँगको सम्बन्ध र मेरो श्रीमानसँगको सम्बन्धलाई मैले कसलाई कति महत्व दिने भन्ने कुरा मैले बेलैमा विचार पुर्याउन सके, त्यो भएको कारणले गर्दा अहिले चाहिँ हामी ठिक छौँ। तर यो कारणले बीचमा चाहिँ एकचोटि हामीले तनाव महसुस गरेको थियौँ भन्ने कुरा बाँड्दै हुनुहुन्थ्यो। अब यहाँनिर आफ्नो आमासँग सम्बन्ध राख्नु हुँदैन,
हाम्रो आमालाई चाहिँ हामीले प्राथमिकता दिनु हुँदैन भन्न खोजेको होइन, तर विवाह एउटा विशेष सम्बन्ध हो र विवाहमा हामीले कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरामा चाहिँ हामी कतिचोटि अरूसँगको सम्बन्धको कुरा तुलना गर्न सक्दैनौ। हामीले हाम्रो परिवारलाई सम्मान गर्नुपर्छ, प्रेम गर्नुपर्छ, तर जीवनसाथीसँगको सम्बन्ध या वैवाहिक सम्बन्ध भनेको एउटा छुट्टै विशेष किसिमको सम्बन्ध हो। यो कुरा चाहिँ हामीले कहिले पनि बिर्सनु हुँदैन। स्वस्थ विवाहमा दम्पतिहरू चाहिँ एक अर्काको पक्षमा उभिन्छन्, विपक्षमा होइन। हाम्रो परिवारमा कति हामी दिदी बहिनीहरूको पनि कतिचोटि कस्तो बानी हुन्छ भने हामी परिवारका अन्य सदस्यलाई खुसी पार्न खोज्छौँ। यो गलत कुरा होइन, हामी सबैको मन राख्न खोज्छौँ र अरूलाई हामी कतिचोटि अब सासू ससुरालाई, आफ्ना परिवारका सदस्यलाई होइन, आफ्नो दाजुभाइ, दिदी बहिनी, जेठाजु, देउरानी, यी सबै कुराहरू गर्दै गर्दाखेरि हामी आफ्नै श्रीमानलाई चाहिँ महत्व दिन हामी भुलिराखेका हुन्छौँ। अब यो अन्जानमा पनि भएको हुन सक्छ, तर हामीले अन्जानमा गरेको गल्तीले हाम्रो श्रीमानहरूको मनमा चाहिँ कस्तो चोट परेको हुन्छ भन्ने कुरा हामी सम्भवतः कहिले बुझ्दैनौँ। अनि जब बिस्तारै त्यो कुराहरूले उहाँलाई भित्र खान थाल्छ, बिस्तारै त्यो बानीहरूमा देखिन थाल्छ, अनि हामी पनि किन उहाँले यस्तो गरेको होला भनेर हामी पनि उल्टो रिसाउन थाल्छौँ। अनि बीचमा कहिले पनि कुरा नै हुँदैन के कारणले समस्या भएको हो भनेर, किनकि सम्भवतः श्रीमानहरूलाई पनि अप्ठ्यारो लाग्छ होला, म कसरी आफ्नै परिवार, उसको परिवार होइन, परिवारकै मान्छेहरूको बीचमा पनि म कसरी यो कुरा ल्याउन सक्छु र भन्ने लाग्न सक्छ। त्यसैले हामीले चाहिँ के प्रकारले व्यवहार गर्दैछौँ भन्ने कुरा पनि बुझ्नुपर्ने हुन्छ। त्यसकारण हामी याद गरौँ, हामीले परिवारसँग प्रेम आत्मीयता कायम राख्नुपर्छ, तर सँगसँगै आफ्नो विवाहको पनि हामीले सुरक्षा गर्नुपर्ने हुन्छ।

0: प्रिय मित्र, तपाईँ कार्यक्रम नारी आशा सुनिरहनु भएको छ र म ममता तपाईँको साथमा छु। आज हामीले कसरी हाम्रा अन्य सम्बन्धहरूबाट हामीले हाम्रो विवाहलाई सुरक्षित राख्नुपर्छ, कसरी अन्य सम्बन्धहरूलाई चाहिँ हामीले सन्तुलनमा राख्नुपर्छ ताकि तिनले चाहिँ हाम्रो वैवाहिक सम्बन्धमा चाहिँ बल थप्ने या ऊर्जा थप्ने काम गरून्, न कि हाम्रो वैवाहिक जीवनलाई चाहिँ धरापमा पार्ने काम गरून्, त्यस्तो चाहिँ हुन नदिऊ भन्ने विषयमा हामीले कुराकानी गरिराखेका छौं। परमेश्वरले हामीलाई पक्कै पनि सम्बन्धहरूमा रहनकै लागि बनाउनु भएको हो, तर प्रत्येक सम्बन्धको सही स्थान हुनुपर्छ। जब विवाहलाई प्राथमिकता दिइन्छ, जब स्वस्थ सीमाहरू निर्धारण गरिन्छ, जब दम्पतिहरू इमान्दार र एकतामा हुन्छन्, तब सम्बन्ध बलियो हुन्छ। त्यसकारण हामी सबैजनाले आज एउटा कुरा चाहिँ विचार गर्नुपर्नेछ, निर्णय गर्नुपर्नेछ कि हामीले हाम्रो विवाहलाई सम्मान गर्नुपर्छ, हामीले स्वस्थ सीमाहरू राख्नुपर्छ, हाम्रो जीवनसाथीसँग खुला र इमान्दार संवाद हामीले गर्नुपर्छ र अन्य सम्बन्धहरूलाई हामीले बुद्धिमानीपूर्ण तरिकाले र एकदम सीमामा राखेर सम्हाल्नुपर्छ। यी कुराहरू हामीले आजको कार्यक्रमबाट सिकेका छौं। मलाई विश्वास छ आजको कार्यक्रमले तपाईँलाई पक्कै पनि उत्साह दिएको छ। हामी विभिन्न खालका सम्बन्धहरू निभाउँदै गर्दाखेरि हामी कहिलेकाहीँ थकित पनि हुन्छौं र कतिचोटि साना साना कुराहरू हाम्रो दिमागबाट चिप्लिराखेका हुन्छन्। हामी त्यसको बारेमा त्यति गहिरिएर हामीले सोचिराखेका हुँदैनौं, तर त्यही चिप्लिएर गएका साना साना कुराले चाहिँ विवाहमा ठूला ठूला एउटा असर या दुर्घटनाहरू निम्त्याउन सक्छन्। त्यसकारणले गर्दा हामी सबै सम्बन्धहरूलाई सम्मान गरौं, प्रेम गरौं, सबैसँग असल सम्बन्ध स्थापित गरौं, तर कुन सम्बन्धलाई कस्तो प्राथमिकता दिने भन्ने कुरामा चाहिँ बुद्धिमानी अपनाऊ, ताकि हामी हाम्रो विवाहलाई अरू सम्बन्धहरूबाट सुरक्षित राख्न सकौं। हामी त्यसलाई चाहिँ कहिले पनि घोलमेल गरेर चाहिँ सबै सम्बन्धलाई बिगार्ने काम हामीबाट नहोस्। आजको कार्यक्रम हामीले टुङ्ग्याउनु पर्ने बेला हुन लागिसकेको छ। मलाई विश्वास छ तपाईँले पक्कै पनि सिकेका कुराहरू अरूसँग बाँड्नुहुनेछ, आफ्नो जीवनमा पनि तपाईँले ल्याउनुहुनेछ र तपाईँको विवाह चाहिँ एकदमै आनन्दित र एकदमै आशिषित हुनेछ भएको होस् भन्ने मेरो प्रार्थना छ। कार्यक्रम तपाईँलाई कस्तो लाग्दैछ? तपाईँले सिक्दै हुनुहुन्छ कि हुनुहुन्न, अथवा केही कुरा छन् जुन हामीले सुधार गर्नुपर्नेछ भने पनि हामी तपाईँबाट ती कुराहरू सुन्न चाहन्छौ, ताकि हामी अझै सुधार गरेर अझै असल कार्यक्रमहरू तपाईँको निम्ति निर्माण गर्न सकौं। त्यस्ता केही सल्लाह सुझावहरू छन् भनेदेखि तपाईँले हामीलाई लेखेर पठाउन सक्नुहुन्छ। तपाईँ सोसल मिडियामा हुनुहुन्छ भने तपाईँले हामीलाई फेसबुकमा या टिकटकमा भेटाउन सक्नुहुन्छ र मेसेज गर्न सक्नुहुन्छ। हामीले तपाईँलाई हाम्रो सम्पर्क नम्बर दिएका छौं, तपाईँले फोन गर्न सक्नुहुन्छ, मेसेज गर्न सक्नुहुन्छ। जसरी जुन माध्यमले तपाईँलाई सजिलो हुन्छ तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ। हवस् त, आजको लागि म ममता कार्यक्रमबाट बिदा हुन्छु। यो सिरिजको अन्तिम एपिसोड तपाईँले अर्को हप्ता सुन्न पाउनुहुनेछ, त्यो पनि सुन्न नछुटाउनुहोला। परमेश्वरले तपाईँलाई तपाईँको विवाहलाई प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह अनि नमस्कार।
1: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

0: श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने, निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ।
1: ईश्वरीय अनुग्रह, असल विश्वास, निस्वार्थ प्रेम, अनन्तीय उद्धार, भाइचारा, मिलाप, शान्ति, आनन्द र सद्भावको आशा दिन लक्षित रेडियो प्रस्तुति नयाँ आशामा हाम्रा प्रिय श्रोताहरूलाई सादर अभिवादन। आउनुहोस् आजको हाम्रो कार्यक्रमलाई अगाडि बढाउँ यो भजन संगीतबाट।

0: श्रोता भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन। जय मसीह। नयाँ आशा रेडियो अध्ययनको आजको यो प्रस्तुतिमा म शिशिर यहाँहरूसँग प्रभुको वचन पढ्नको लागि फेरि एकपटक भेला भएको छु। तरंगको मार्फत भेट गर्नको लागि प्रस्तुत भएको छु। तपाईँहरूकै प्रार्थना अनुरूप, तपाईँले गर्नुभएको प्रार्थनाको कारणले गर्दाखेरि परमेश्वरले हामीलाई यो मौका दिनुभएको छ। श्रोता मित्रहरू आउनुहोस्, विभिन्न जीवनका प्रश्नहरू, सवालका खोजीहरूमा आधारित सत्यको खोजी नामक यो अध्ययन श्रृंखलालाई अगाडि बढाउँ आज पनि यो छोटो प्रार्थनाद्वारा। महान दयालु बुबा परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौ यो समयको निम्ति। तपाईँको करूणाले गर्दाखेरि हामी यहाँ छौ पिता परमेश्वर। आजको वचन अध्ययनमा तपाईँले हामीलाई अगुवाई गर्नुहोस्, बुझ्ने मन हामीलाई दिनुहोस्, हाम्रो मनको आँखा खोलिदिनुहोस् भनेर विन्ती गर्छौं प्यारो प्रभु येशु ख्रीष्टको नाममा, आमेन।
2: श्रोता मित्रहरू, दानीपनाबाट हुने आत्मिक वृद्धिको बारेमा हामी कुरा गर्दैछौ। तपाईँलाई सम्झना छ, दिने बानीले कसरी अरूलाई त मदत पुर्याउँछ तर आफैलाई पनि राम्रो गरिरहेको हुन्छ भन्ने विषयलाई हामीले हेरिरहेका छौँ। स्वार्थले लिप्त, लोभले लिप्त, लालचले लिप्त यो संसारमा मान्छेहरूले दिन मात्रै चाहँदैनन्, उनी त लिनु चाहन्छन्। तर परमेश्वरको वचनले के भन्छ भने, तिमीले आफूले लिनुभन्दा तिमीले दिनु असल हो, त्यसमा ज्यादा आनन्द छ भनेर बताएको हामी पाउँछौं। त्यसै सिलसिलामा हामीले निस्वार्थ प्रेमिलो मनले आफूसँग भएको वा आफूले पाएको आशिष अरूहरूसँग बाँड्दा पाइने आशिष वा वृद्धिपनाको बारेमा कुरा गर्दै हामीले विभिन्न शीर्षकमा रहेर, जस्तै उदाहरणको लागि हाम्रो जीवन जिउने तरिकाले वा जीवन शैलीले पनि हामीले परमेश्वरको प्रेम बाँड्न सक्छौं भनेर हेरेका छौं। र आज हामी अर्को शीर्षकमा जानेछौ श्रोता मित्रहरू। यदि तपाईँले योभन्दा अगाडि केवल मैले प्राप्त गरेर मात्रै, मैले जमा गरेर सोहोरेर मात्रै, मेरै लोभलाई, मेरै आकांक्षालाई पोस्याएर मात्रै म खुसी हुन्छु भनेर सोच्नु भएको छ भने, मेरो प्रार्थना यो रहेको छ कि यो अध्ययन क्रमपछि तपाईँले लिने भन्दा पनि दिने बानी अवलम्बन गर्न थाल्नुहुनेछ भनेर। श्रोता मित्रहरू, दिएर कोही पनि गरिब भएको छैन र धेरै भन्दा धेरै जमा गरेर कोही पनि धनी भएको छैन र मरेर कसैले पनि त्यो धन लगेको छैन। परमेश्वरको वचनले, बाइबलले त्यही भन्छ हामीलाई। कैयौं पटक जब हामी अरूहरूलाई केही सिकाउन चाहन्छौ, हामी हाम्रो बानी कस्तो हुन्छ भने, भाषणबाजीमा हामी उत्रने गर्छौ, यस्तो गर, उस्तो गर। अझ आज भोलि त सामाजिक सञ्जालको मौसम छ श्रोता मित्रहरू। फेसबुक, ट्विटर, के भन्छन् त्यो छ, इन्स्टाग्राम, त्यहाँ एक्लै अर्कोलाई भाषण मात्रै दिइरहेका हुन्छन्, पाठ मात्रै पढाइरहेका हुन्छन्। श्रोता मित्रहरू, यस्तो लाग्छ कि संसार अनि हाम्रो देश पुरै ज्ञानी पुरूषहरूले भरिएको छ। राम्रो कुरा भन्नु, सिकाउनु नराम्रो होइन आफैमा, तर हामीले कति त्यो सुझाव, त्यो राम्रो कुरा वा भाषण अरूलाई गर्दाखेरि कति आफूले त्यसको कमसेकम 10% मात्र पनि पालना गरेका छौं, यो चाहिँ बडो महत्वपूर्ण कुरा हो। मैले अघि नै उल्लेख गरिसके, जब हामी अरूलाई केही बताउन चाहन्छौ, सिकाउन चाहन्छौ, सम्झाउन चाहन्छौ, हामी भाषणबाजीमा उत्रने हाम्रो प्रवृत्ति रहेको हुन्छ। प्राय धेरैभन्दा धेरै मानिसहरूमा यस्तो नराम्रो होइन आफैमा, तर हामीले कति त्यो सुझाव, त्यो राम्रो कुरा वा भाषण अरूलाई गर्दाखेरि कति आफू

यो बिर्सिरहेका हुन्छौं कि हाम्रो वरिपरि रहेका मानिसहरूले हामीले के भनिरहेका हुन्छौं भन्दा पनि हामीले के गरिरहेका हुन्छौं त्यो कुरालाई ज्यादा महत्व दिइरहेका हुन्छन्। वा भनौं सरल रूपमा यसरी बुझौं, यसलाई धेरै मानिसहरू हाम्रो बोली भन्दा ज्यादा हाम्रो व्यवहारबाट प्रभावित भइरहेका हुन्छ। दसवटा राम्रा कुरा बोलेर पार्न नसकेको प्रभाव वा भिन्नता एउटा सानो व्यवहारले पारिदिइरहेको हुन्छ। तपाईँ र मैले कति जानेका छौं भनेर थाहा पाउनु अघि तपाईँ र मैले कति धेरै चासो फिक्री वा प्रेम उनीहरूलाई गर्दछौं भन्ने कुराले धेरै अर्थ वा माने राखिरहेको हुन्छ मानिसहरूको जीवनमा श्रोताबीचको। त्यसैले एउटा प्रख्यात कथन वा भनाइले यसो भन्दछ, तिमीले के सोच्छौ त्यसमा ध्यान देऊ, किनभने तिम्रो सोच तिम्रो बोलीमा रूपान्तरण हुन्छ। अनि तिमीले के बोल्छौ त्यसमा ध्यान देऊ, किनभने त्यो तिम्रो व्यवहारिक क्रियाकलाप बन्न पुग्छ। अनि तिमीले के गर्छौ त्यसमा ध्यान देऊ, किनकि त्यो तिम्रो चरित्र बन्न पुग्छ। प्रेरित पुस्तकले आफ्नो पत्रमूलक पुस्तक पहिलो पत्रुसको दोस्रो अध्यायको 12 र 21 पदमा, जुन चाहिँ पवित्र धर्मशास्त्र पुस्तक बाइबलमा उल्लेखित छ, त्यहाँ प्रभुको यो वचन हामी समक्ष यसरी प्रस्तुत गर्दछन्। अरूहरूको बीचमा तिमीहरूको आफ्नो चालचलन असल होस्, कसैले तिमीहरूलाई नराम्रो बात लगाई तिमीहरूको विरुद्धमा बोले तापनि तिनीहरूले तिमीहरूका असल कामहरू चाहिँ देखुन है, र प्रभुको महिमित दोस्रो आगमनको दिनमा तिनीहरूले परमेश्वरको महिमा गरून्। असल काम कुरा गर्नमा अल्छी नहौ, किनकि यसैको निम्ति तिमीहरू बोलाइएका छौ। ख्रिस्टले पनि तिमीहरूको निम्ति कष्ट भोग्नुभयो अनि तिमीहरूको लागि एउटा उदाहरण छोडी जानुभयो, र तिमीहरू उहाँकै सतपायामा हिँड्नुपर्छ भनेर। वास्तवमा मान्छेको साँचो व्यवहार साँचो चालचलन कस्तो हुनुपर्दछ भनेर उनी यहाँनिर एउटा राम्रो उदाहरणद्वारा व्याख्या गर्दछन् तपाईँ र म समक्ष। कलवरीको क्रुसमा हाम्रो निम्ति जीवन दिनुहुने प्रभु येशु ख्रीष्टले आफ्नो जीवन कसरी अरूको भलाइको निम्ति त्यागपूर्ण तवरले जिउन सकिन्छ भनेर हाम्रो निम्ति एक उत्कृष्ट उदाहरण पेश गर्नुभएको छ। निस्वार्थ प्रेमले हामीले एकअर्कालाई प्रेम गर्न सकौं, लिने ध्याउना भन्दा दिने हाम्रो असल कुरा दिने मदत गर्ने सहयोग गर्ने हाम्रो प्रयास हुन सकोस् भन्ने उहाँको मानिस जाति प्रति उहाँले प्रकट गर्नुभएको, एकअर्कालाई हामीले प्रेम गर्न सकौं भन्ने उहाँको सत इच्छालाई हामी समक्ष आफ्नो व्यवहारद्वारा प्रकट गर्दै आफ्नो प्रेमको उत्कट चाहना रहेको कुरालाई हामी समक्ष बताउनु भएको छ सुसमाचारका वचनहरू मार्फत। श्रोता मित्रहरू, परमेश्वरको चाहना यही रहेको छ कि हामी एकअर्कासँग प्रेममा रहौं। कल्पना गर्नुहोस् त मित्र, अद्वितीय परमेश्वरीय प्रेम जो ख्रीष्टमा प्रकट भयो यो संसारको निम्ति, त्यो प्रेम उहाँको तपाईँ र म प्रति, जसले गर्दा उहाँले स्वर्ग छोडेर यो धरतीमा मानव बनी आउनुभयो। एउटा सेवक उदारकको रूपमा, श्रोता मित्रहरू, यदि त्यो प्रेमले यो संसारमा मानिसको हृदय र समस्त जीवन ओतप्रोत भएको खण्डमा यो संसार कति सुन्दर हुन्थ्यो होला, होइन र? परमेश्वरले तपाईँको जीवनमा गर्नुभएको, तपाईँप्रति दर्शाउनु भएको, म प्रति उहाँले दर्शाउनु भएको अचम्मको प्रेमलाई सिद्ध तवरले व्यवहारिक रूपमा प्रदर्शन गर्नु भनेको नै संसारलाई परमेश्वर प्रेम हुनुहुन्छ भनी बताउने एउटा सुन्दर तरिका पनि हो। आजभोलि मानिसहरू आफ्ना बोली व्यवहार जीवन शैलीले केवल स्वार्थका

0: उदाहरण चरम भौतिकवाद, जसले चरम अनैतिकतामा डोर्याउँछ लेराउँछ त्यसैको मात्रै वकालत गरिरहेका हुन्छ जस्तो लाग्दछ। वरिपरि नियाल्दाखेरि संसारलाई हेर्दाखेरि चारैतिर श्रोता मित्र, मै खाऊ, मै लाऊ, मै सुखसेल गरू, मै मात्र मोज गरू भन्ने जुन प्रवृत्ति संसारमा हावी भइरहेको छ, संसारमा त्यसले थप पीड़ा बाहेक अरू केही लिएर आउँदैन। मित्रहरू, आफ्नो स्वार्थलाई सर्वोपरि ठान्ने प्रवृत्ति र आनी बानीको बीचमा एकैछिन कलवरीको क्रुसमा झुण्डिनु भएको परमेश्वरको निर्दोष पवित्र पुत्र थुमा ख्रीष्टलाई हेरौं त कति धेरै फरक पाउँछौ हामी। उहाँलाई क्रुसमा झुण्ड्याउने उहाँको खिल्ली उडाउनेहरूलाई पनि उहाँले अथाह प्रेम दर्शाउनुभयो, अनि त्यो सुन्दर प्रेममा क्षमाको यो प्रार्थना पिता परमेश्वरसँग गरी यसो भन्नुभयो तिनीहरूको निम्ति, पिता परमेश्वर तिनीहरूलाई क्षमा गर्नुहोस् किनभने यिनीहरू के गर्दैछन् भनी सो जान्दैन। मित्रहरू, यही प्रेमको जीवनले त्यही प्रेमको पितामाथिको विश्वासले यो मानव रूपी शरीरलाई त्याग्दा पनि उहाँले बिना कुनै शोक पिता परमेश्वरमा आफूलाई सुम्पन सक्नुभयो। यो विश्वासको साथ कि उहाँलाई फेरि पनि पिता परमेश्वरले अन्धकारपूर्ण चिहानबाट फर्काउनुहुनेछ भने आज पनि त्यो प्रेमपूर्ण सतविश्वास तपाईँ र मेरो पनि हुन सक्छ यदि हामीले सही निर्णय सही रोजाई लिएको खण्डमा। तपाईँले उहाँको जीवनी पढ्दाखेरि, मनन गर्दाखेरि, विश्व घटना परिघटनालाई निहाल्दाखेरि तपाईँले प्रष्ट रूपमा उहाँ तेस्रो दिनमा बौरी उठ्नुभएको भेटाउनुहुन्छ। परमेश्वरको प्रेममाथि उहाँको अटल विश्वासले त्यो सम्भव गराएको थियो, अनि उहाँले पुनरुत्थान र जीवन म नै हुँ भनेर घोषणा गर्न सक्नुभयो किनभने उहाँले मृत्युलाई जित्नुभयो। श्रोता मित्रहरू, उहाँले संसारमा धेरै कुराहरू प्राप्त गर्न खोजेर त्यो सम्भव भएको थिएन। आफूसँग भएको सबै थोक दिनुभयो। परमेश्वरको सदिच्छामा उहाँ मानव बनेर आएर मानवको निम्ति आफ्नो जीवन त्याग गर्नुभयो। हामीले उहाँको जीवनबाट अरू केही नसिके पनि स्वार्थमा लिप्त भएर लोभ र लालचले ग्रसित भएर खालि लिनु मात्र खोजेर हामी कहिले खुसी नहुने रहेछौ, बरु दिँदाखेरि ज्यादा आनन्द आउने रहेछ भन्दै आजको यो अध्ययन क्रमबाट म सुशील विदा हुन्छु। जय मसीह, धन्यवाद, शुभ समय।
1: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: प्रिय मित्रहरू, परमप्रभुको वचन पढ्दै गर्दा वा सुन्दा त्यहाँ थुप्रै यस्ता विषय वस्तुहरू हुन्छन् जुन कहिले काहीँ हामीलाई बुझ्न अप्ठ्यारो महसुस हुने गर्दछ कतिपय कारणहरूले गर्दा। तसर्थ नयाँ आशा वचन अध्ययनको यो कार्यक्रममा हामीले एउटा नयाँ सेगमेन्ट थपेका छौं, जसमा तपाईँले वचनसँग सम्बन्धित परमेश्वरको वचनमा उल्लेखित विभिन्न प्रश्नहरू वा जिज्ञासाहरू हामीलाई लेखी पठाउन वा सोधी पठाउन सक्नुहुन्छ। यो सेगमेन्टको नाउँ हो शिशिरसँग सवाल। शिशिरसँग सवालमा तपाईँको प्रश्नहरूको जवाब वा जिज्ञासाको चासोलाई तपाईँहरूकै प्रिय प्रस्तोता शिशिरले वचनले वचनलाई उल्था गर्ने विधिद्वारा सम्बोधन गर्नुहुनेछ। सुन्न नबिर्सनुहोला नयाँ आशा वचन अध्ययनको नयाँ प्रस्तुति शिशिरसँग सवाल।
2: भित्ताको लेखोट लेखोट लेखोट विशाल शालिक, अग्लो रूख, डरलाग्दो पशु, बतास, सिंहहरू र थुमा आदि इत्यादि, के होला ती संकेतहरूमा दिएको सूचनाको रहस्य? कस्तो होला त्यो भविष्यको ज्ञानको पर्दाखोरी प्रकट गरिएको प्रकाश? के हामीले दानियल र प्रकाश जस्ता अगमवाणी पुस्तकहरूका लेखहरूलाई बुझ्न सक्छौ त? के परमप्रभु साँच्चै अन्तलाई शुरूदेखि नै अर्थात् सबै कुरा जान्नुहुने परमेश्वर हुनुहुन्छ त? नयाँ आशा रेडियो अध्ययन कार्यक्रमको अगमवाणी आशा श्रृंखला अन्तर्गत दानियल र प्रकाशको पुस्तकको अध्ययनमा हामी बाइबलीय अगमवाणीहरूलाई सँगसँगै अध्ययन गर्नेछौ। मित्रहरू, अध्ययन कार्यक्रम अगमवाणीमा आशा।
0: श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

आफ्ना हृदयले परमेश्वरमा भरोसा राख्न र आफ्ना सबै मार्गहरूमा उहाँलाई सम्झिने सन्देश दिई समस्त मानिसहरूलाई पवित्र आचरण र सत्य पूर्ण जीवन जिउन प्रेरित गराउने कार्यक्रम नयाँ आशाको आजको प्रस्तुतिको समापन हुने बेला आइपुगेको छ। प्रेम र भलाई, करुणा र सद्भाव अनि भाइचाराको पवित्र सन्देश बोकी हामी फेरि भोलि यही स्टेशन र यही समय उपस्थित हुनेछौ। कार्यक्रम सुनेर यदि यहाँहरूले आत्मिक ऊर्जा प्राप्त गर्नु भएको छ वा केही बाइबलीय जिज्ञासा वा प्रार्थनाका विषय छन् भने हामी यहाँहरूलाई हामीसँग सम्पर्क गर्न प्रेरित गर्न चाहन्छौ र हाम्रो सम्पर्क इमेल आईडी हो newhopeforall2013@yahoo.com newhopeforall2013@yahoo.com पोस्ट बक्स नम्बर 12950 काठमाडौँ नेपाल र सम्पर्क नम्बर हो 9808233326। हवस् त, भोलि फेरि यही स्टेशन र यही समयमा भेट हुने आशाका साथ शिशिर र म मतिनालाई पनि कार्यक्रम नयाँ आशाबाट बिदा दिनुहोस्।

0: ए बाबु, हजारो छ, टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: के तपाईहरु आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
5: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
4: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
5: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
4: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
5: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
4: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
5: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, वाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।
4: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
6: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
4: कहाँ छ?
6: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
4: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
6: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201996, 9841201996
4: र सरिता महर्जन 9841191094, 9841191094। ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो, ठ्याक्क पारेर।

पैसा र हात हतियार बिना नै नासरतका येशूले अलेक्जेन्डर, कैसर, मोहम्मद र नेपोलियनले भन्दा लाखौं मानिसहरूलाई जित्नुभयो। विज्ञान र विद्या बिना नै उहाँले मानवीय र ईश्वरीय कुराहरूमा सबै दर्शन शास्त्र र विद्वानहरूले भन्दा बढी उज्यालो छर्नुभयो। स्कूलको बागपटुता बिना नै उहाँले जीवनबारे यस्तो वचनहरू बोल्नुभयो जुन न त पहिले बोलिएका थिए न पछि बोलिनेछन्। प्राचीन र आधुनिक महान मानिसहरूका सम्पूर्ण योगभन्दा वचन, भाषण, संवाद, गहिरा गहिरा पुस्तकहरू, प्रशंसाका भजनहरूका लागि उहाँले एक हरफ पनि नलेखिकन बढी विषयवस्तुहरू जुटाउनुभयो। फिलिप स्टाफ, मण्डली इतिहासकार साथै ईश्वर शास्त्री।

0: कार्यक्रम सुर संगीत हरेक सोमबार बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न नभुल्नुहोला। प्रस्तुता ज्ञानो अधिकारीको साथमा।
1: लगभग सबैजना आइसक्नु भयो। आजको उडास्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम पिताको इच्छा।
2: कार्यक्रम पिताको इच्छाको पर्खाइमा बसिरहनु भएका सम्पूर्ण श्रोता मित्रलाई म पास्टर साजुले पनि आज पनि कार्यक्रम पिताको इच्छामा हार्दिक स्वागत गर्न चाहन्छु। हामी परमेश्वरको इच्छालाई यस कार्यक्रमबाट निरन्तर खोजी गरिराखेका छौँ र पिताको इच्छा हाम्रो जीवनमा के छ, हामीलाई उहाँले कस्तो किसिमको जीवन जिएको चाहनुहुन्छ, यस पृथ्वीमा हामी कसरी बसेको परमेश्वर चाहनुहुन्छ, यो कुरा चाहिँ परमेश्वरले हाम्रो जीवनमा चाहिँ उहाँको वचनद्वारा प्रकट गर्नुभएको छ र यसलाई चाहिँ हामीले यो कार्यक्रममा निरन्तर खोजी गरिराखेका छौँ, उत्खनन गर्ने काम हामीले गरिराखेका छौँ। आज पनि यो सिलसिलालाई हामी अगाडि बढाउने नै छौँ र कार्यक्रममा हामी पहिले एउटा मिठो सुमधुर गीत सुन्नेछौँ, त्यसपछि हामी कार्यक्रमलाई अगाडि बढाउनेछौँ।

यो मिठोगीतपछि कार्यक्रममा स्वागत गर्न चाहन्छु। हामीले उत्पत्तिको पुस्तकबाट परमेश्वरको इच्छालाई हेरिराखेका छौँ र हामी क्रमबद्ध रूपमा अगाडि बढ़िराखेका छौँ र यसै सिलसिलामा हामी उत्पत्ति 26 अध्यायबाट परमेश्वरको इच्छा के छ त यो च्याप्टरमा यो खण्डमा चाहिँ परमेश्वर हामीसँग कसरी बोल्न चाहनुहुन्छ र उहाँको इच्छा के छ हामी पत्ता लगाउनेछौँ। इसाक र अभिमेलेकको एउटा करारको घटना यस ठाउँमा चाहिँ उल्लेखित गरिएको छ र वचनले के भन्दछ भने अब्राहमको समयमा परेको अधिकार बाहेक त्यस देशमा अर्को अधिकार पर्यो भन्दछ। एकदमै ठूलो अधिकार अब्राहमको समयमा पनि अधिकार परेको थियो र त्यसपछि उनी मिश्रमा गएका थिए र त्यस पश्चात यहाँ इसाकको समयमा पनि ठूलो अधिकार पर्दछ र उनी चाहिँ पलिस्थीहरूको देशमा जान्छन् र तब यहाँ इसाक पलिस्थीहरूका राजा अभिमेलेक कहाँ गरार देशमा गए भनेर भन्दछ। परमप्रभुले तिनीका देखा परेर तिनलाई भन्नुभयो मिश्रमा नजा र मैले तलाई भनेकै ठाउँमा बस भनेर भन्नुभयो। मिश्रमा चाहिँ नजा भनेर परमेश्वरले भन्नुभयो। अब्राहमलाई चाहिँ यो विषयमा त्यस्तो परमेश्वरले कुनै पनि रोकावट दिनुभएको थिएन, उनी मिश्रमा गएका थिए। तर इसाकलाई चाहिँ परमेश्वरले के भन्नुभयो भने मिश्रमा नजा, मैले तँलाई जुन देश दिएको छु त्यही ठाउँमा चाहिँ त बसोबास गर भनेर परमेश्वरले भन्नुभयो। अनि म तँसँग रहनेछु भनेर प्रतिज्ञा उहाँले गर्नुभयो, तँलाई आशिष दिनेछु भनेर भन्नुभयो। हामीले तेस्रो पदमा हामी हेर्छौँ भने यहाँ परमेश्वरले यो कुरा भन्नुभएको छ, किनकि मैले तेरो बाबु अब्राहमसँग शपथ हालेर दिएको प्रतिज्ञा गरेको कुरा चाहिँ म पुरा गर्छु, तँलाई र तेरा सन्तानलाई यिनै देशहरू म दिनेछु भनेर परमेश्वरले भन्नुहुन्छ। त्यही भएर कतै पनि नजा, ताकि त्यो परमेश्वरले खास इसाकलाई भन्नुको कारण के छ भने फेरि अन्त देशहरूमा गएर मिश्र देशमा गएर मिश्र देशमै इसाक चाहिँ भुल्लान् फेरि पितालाई अथवा अब्राहमलाई दिएको प्रतिज्ञा चाहिँ उनले फेरि त्यो प्रतिज्ञा अनुसार उनी नचल्लान् भनेर चाहिँ परमेश्वरले चाहिँ इसाकलाई मिश्रमा जानलाई अनुमति दिनु भएन, तर पलिस्थीको देशमा बस्नको लागि परमेश्वरले भन्नुभयो र म चाहिँ तसँग हुन्छु त्यही ठाउँमा बसोबास गर, मैले तँलाई भनेकै ठाउँमा बस भनेर परमेश्वरले भन्नुभयो। यसकारण यहाँ हामीले कस्तो किसिमको एउटा भाव पाउँछौँ भन्दाखेरि एउटा पिताले आफ्नो छोराछोरीलाई अराएको कुराहरू जे असल छ त्यही कुराहरूको एउटा शिक्षा दिए जस्तो है, अलिकति सल्लाह दिए जस्तो, शिक्षा सल्लाह या आज्ञा दिए जस्तो, तैँले यस्तो गर है भनेर एउटा अराए जस्तो चाहिँ परमेश्वरले गर्नुभएको छ र इसाकले पनि त्यो कुरालाई पाल गरेका छन्। पिता परमेश्वरले अराउनु भएको कुरालाई चाहिँ उसले मानेको छ र वचनले के भन्दछ भने तेरा सन्तानलाई आकाशका ताराहरू चाहिँ बढाउने छु र तिनीहरूलाई सबै देश म दिनेछु। आकाशका तारा शरीर सन्तान बढाउने प्रतिज्ञा अब्राहमसँग परमेश्वरले गर्नुभएको थियो र यसलाई नै परमेश्वरले निरन्तरता दिँदै इसाकसम्म यो कुरा ल्याउनु भएको थियो र इसाकलाई पनि परमेश्वरले यही भन्नुहुन्छ कि तेरो सन्तान चाहिँ आकाशका तारा शरीर म बढाउनेछु र यी सबै देश चाहिँ म तँलाई दिनेछु, यी पलिस्थीहरूको देशहरू जुन जहाँ तँ बसोबास गरेको छस् यो देशहरू चाहिँ म तँलाई दिन्छु भनेर परमेश्वरले भन्नुभयो र तेरै सन्तानहरूमा संसारका सबै जातिहरूले आशिष पाउनेछन् भनेर भन्नुभयो। यो प्रतिज्ञा चाहिँ परमेश्वरले खास अब्राहमलाई गरेको प्रतिज्ञा हो, तँद्वारा नै पृथ्वीका सबै जातिहरूले आशिष पाउनेछन् भनेर परमेश्वरले भन्नुभएको थियो अब्राहमलाई र यो कुरा चाहिँ फेरि इसाकलाई आएर दोहोऱ्याउनुहुन्छ परमेश्वरले, त्यही कुरा रिपिट भएको छ, रिपिटेसन भएको छ र इसाकलाई परमेश्वरले भन्नुभएको छ कि सबै जातिहरूले तँद्वारा आशिष पाउनेछन्, तेरा सन्तानहरूमा चाहिँ संसारका सबै जातिहरूले आशिष पाउनेछन् भनेर परमेश्वरले भन्नुभयो। अनि यहाँ परमेश्वरले पाँच पदमा के भन्नुभएको छ भने किनभने अब्राहमले मेरो वचन पालन गर्यो र मैले दिएको जिम्मेवारी मेरा आज्ञाहरू मेरा नियमहरू र मेरा व्यवस्थाहरूको प्रतिपालन गर्यो। यसरी चाहिँ परमेश्वरले एउटा अब्राहमले कस्तो किसिमको जीवन जिए भन्ने कुरा, पिताको इच्छा अनुसार जीवन जिए भन्ने कुरा चाहिँ यहाँ पिता परमेश्वरले पाँचौ पदमा आएर भन्नुभएको छ, किनभने अब्राहमले चाहिँ मेरो वचन पालन गर्यो, पिताको इच्छा उसले पालन गर्यो र मैले दिएको जिम्मेवारी र आज्ञाहरू मेरा नियमहरू र मेरा व्यवस्थाहरूको प्रतिपालन गर्यो, पिताको इच्छा पालन गर्यो अब्राहमले, परमेश्वरले यसरी भन्नुभयो। तेरो बाउले पनि पालन गरेको थियो, तैँले पनि पालन गर भनेर परमेश्वरले खास भन्नुभएको थियो, आज्ञा पालनलाई चाहिँ तैँले पनि कन्टिन्यू गर, निरन्तरता दिए, तँ पनि बाउ जस्तै बन, दया बाया नलाग, जस्तो तेरो बाउ थियो
म पनि त्यस्तै हुनुपर्छ र तेरा सन्तानहरू पनि त्यस्तै हुनुपर्छ भन्ने चाहिँ खास पिताको इच्छा चाहिँ यो इसाकलाई भन्नु खोज्नुभएको परमेश्वरले चाहिँ यो आज तपाईँ र मलाई पनि भन्न खोज्नुभएको कुरा यही नै हो कि अरू कुरातिर नजा अब्राहमले जसरी मेरो वचन पाठ्यो पालन गर्यो अब्राहमले परमेश्वरले यसरी भन्नुभयो तेरो बाउले पनि पालन गरेको थियो तैँले पनि पालन गर भनेर परमेश्वरले खास भन्नुभएको थियो आज्ञा पालनलाई चाहिँ तैँले पनि कन्टिन्यू गर निरन्तरता दि

मेरा आज्ञाहरू, मेरा नियमहरू र मेरा व्यवस्थाहरू जसरी त्यसले प्रतिपालन गर्यो, तैले पनि प्रतिपालन गर। पिताको इच्छा चाहिँ आज तपाईँको लागि यही नै छ। पाँच पदलाई तपाईँले यसलाई आफ्नो बाइबलमा चिन्ह लगाएर राख्न सक्नुहुन्छ। यदि तपाईँसँग अहिले बाइबल छ भने आफ्नो बाइबललाई खोल्नुहोस्, उत्पत्ति 26 अध्यायलाई पल्टाउनुहोस् र पाँचौ पदलाई हेर्नुहोस्, त्यहाँ पढ्नुहोस्, त्यहाँ भनिएको कुरालाई चाहिँ तपाईँले अन्डरलाइन गर्नुहोस्। त्यसलाई एउटा रातो कलमले चाहिँ या तपाईँसँग के छ एउटा हाइलाइटर होइन, त्यसलाई ठ्याक्क चिनिदियो, बाइबल खोल्दाखेरि चिन्ह लगाएको कुरा ठ्याक्क आँखा त्यहाँ पर्ने हिसाबले चाहिँ कुन चाहिँ रङले तपाईँले त्यसलाई चिन्ह लगाउनु चाहनुहुन्छ त्यो रङले चाहिँ चिन्ह लगाउनुहोस्, त्यसलाई अन्डरलाइन गर्नुहोस्, ताकि तपाईँले बाइबल खोल्दाखेरि पटक पटक तपाईँको आँखा चाहिँ यो वचनमा परोस् र तपाईँलाई चाहिँ परमेश्वरले चाहिँ भन्न खोज्नुभएको कुरा चाहिँ तपाईँले त्यो फेरि पढेर यसरी जीवन जिउनु पर्ने रहेछ, अब्राहमको जस्तो मेरो लाइफ मेरो जीवन हुनुपर्ने रहेछ भन्ने कुरा तपाईँलाई पटक पटक सम्झना होस् र यसरी तपाईँले आफ्नो पिताको इच्छालाई बुझ्न सक्नु भएको सजिलो होस् र परमेश्वरले भन्नुभएको कुरालाई उनले राम्रोसँग पालन गर्छन् र छ पदले हामीलाई यो कुरा स्पष्ट भन्दछ कि यसै कारण इसाक गरारमा नै बसे, उनले चाहिँ आफ्नो बसोबासलाई गरारमा नै राखे भनेको पलिस्तीहरूको देशमा उनी त्यहाँ बसे होइन। अब अभिमेलक त्यहाँका राजा थिए, अभिमेलकसँग उनी त्यहाँ बसे र त्यस ठाउँका मानिसहरूले तिनकै स्वास्थ्यको विषयमा सोधपुछ पनि गरे, इसाकको स्वास्थ्यको विषयमा सोधपुछ गरे। सोधपुछ गर्दाखेरि अब त्यहाँ इसाकले आफ्नो प्राणलाई बचाउनको लागि चाहिँ यिनी मेरो बहिनी हुन् भनेर भनेका थिए र रिबेकालाई पनि म चाहिँ तिम्रो दाइ हुँ भनेर भनिदेऊ भनेर उनले भनेका थिए, किनभने त्यतिखेरको चरण मैले अघिल्ला कार्यक्रमहरूमा पनि भनेको थिएँ, कोही नयाँ मान्छे त्यो अर्काको देशमा प्रवेश गर्दाखेरि चाहिँ कोही केटाकेटी छ भने या महिला पुरुषको इच्छासँगै बसेको छ भने त्यो को रहेछ त्यो स्त्री भनेर पत्ता लगाउने र अर्काको श्रीमती रहेछ भने त्यो श्रीमानलाई चाहिँ मारेर अनिखेरि आफ्नो बनाउने चलन थियो र अघि बहिनी नै भने पनि त्यो व्यक्तिलाई चाहिँ छोड दिएर बहिनी या दिदी बहिनी यस्तो साथीभाइको सम्बन्ध राख्यो भने चाहिँ त्यो राखेर आयो भने चाहिँ त्यो व्यक्तिलाई चाहिँ छोड दिने नमार्ने र त्यो केटीलाई चाहिँ त्यो महिलालाई चाहिँ अनि लैजाने त्यस्तो चलन थियो तर पति भन्यो भने चाहिँ फेरि मारिदिने त्यो प्रकारको एउटा चलन त्यतिखेरको समयमा भएको कारणले गर्दाखेरि चाहिँ लोग्नेलाई मारेर स्वास्नी चाहिँ आफ्नो बनाउने त्यस्तो चलन थियो र त्यही भएर नै अब उसले आफ्नो प्राण बचाउनको लागि चाहिँ मेरी बहिनी हो म चाहिँ इनको दाई हो भन्ने एउटा त्यो प्रकारको एउटा अगाडि नै त्यो कुरा चाहिँ बनाएका थिए श्रीमान श्रीमती मिलेर ताकि अब मेरो प्राण बाँचोस् भनेर इसाकले त्यो प्रकारको योजना गरेका थिए। त्यही अनुसारले त्यहाँ उनीहरू दुवैजना प्रकट भएका छन् र पछि चाहिँ फेरि ती परिसरका राजा अभिमेलकले आफ्नो झ्यालबाट हेर्छन् उनीहरू त्यहाँ बसोबास गरिराखेको हुन्छ त्यो अधिकालको समयमा इसाक र रिबेका र केही समय बितेपछि चाहिँ रिबेकासँग चाहिँ इसाकको चाहिँ त्यहाँ प्रेम क्रीडा श्रीमान श्रीमतीको बीचमा हुने एउटा यौन सम्बन्ध भइराखेको थियो र पछि त्यो कुरा अभिमेलक राजाले चाहिँ आफ्नो झ्यालबाट देख्छन् उनीहरूको त्यो एउटा वैवाहिक यौन सम्बन्धलाई चाहिँ उनले आफ्नो झ्यालबाट देख्छन् र त्यसपछि त्यो प्रेम क्रीडा गरिराखेको बेलामा देखेको त्यो एउटा दृश्यले अभिमेलक राजालाई के भयो भने मलाई इसाकले चाहिँ झुक्काएछ, झुक्काएर चाहिँ मलाई चाहिँ ढाँटेर मलाई चाहिँ बहिनी भनेर भने तर खासमा चाहिँ उनी त इसाकको श्रीमती पो रहेछन् भनेर थाहा पाए र इसाकलाई चाहिँ दुवैजनालाई चाहिँ यसरी बोलाएर चाहिँ अब तिमीले मलाई किन यसरी झुक्क्यायो भनेर भन्छन् र पछि त्यहाँ अभिमेलकले एउटा राम्रो कुरा गर्छन्। हामीले 11 पदमा आएर हेऱ्यौँ भने अभिमेलकले सबै मानिसलाई यसो भनेर चेतावनी दिए, यी मानिस अथवा यिनकी पत्नीलाई छुने जुनसुकै मानिसलाई पनि निश्चय मृत्युदण्ड हुनेछ भनेर यसरी भन्छन्। हेर अब तिमीले मलाई किन यसरी झुटो बोलेको भनेर भन्दै गर्दाखेरि मलाई तपाईँले मार्नुहुन्छ कि यहाँका मान्छेले मलाई मार्छन् कि भन्ने हिसाबले चाहिँ मैले त्यसरी झुटो बोलेको आफ्नो प्राण बचाउनको लागि भनेपछि 11 पदमा आएर जसले तिम्रो पतिलाई छोला त्यसलाई चाहिँ मृत्युदण्ड दिइनेछ भनेर यसरी चाहिँ एउटा सुरक्षाको श्रीमतीको सुरक्षाको एउटा प्रत्याभूति अभिमेलक राजाले दिन्छ। अनि त्यस ठाउँमा बसोबास गर्दै गर्दाखेरि चाहिँ गरार देशमा पलिस्तीहरूको बीचमा बस्दाखेरि बस्दै गर्दाखेरि चाहिँ परमेश्वरले इसाकलाई धेरै आशिष दिनुहुन्छ अनि वचनले के भन्दछ भने इसाकले बाली नाली लगाए र त्यही साल तिनले 100 गुणा कटनी गरे भनेर भन्दछ। फल फलाउने विषयमा यसो क्रिस्टले भन्नुभएको छ नयाँ करारमा 30 गुणा 60 गुणा 100 गुणा भनेर भन्दछ। प्रभुले त्यो प्रकारले भन्नुभएकोमा 100 गुणा फल चाहिँ इसाकको फल खेतबाली त्यो प्रकारले चाहिँ एउटा बाली नाली धेरै सक्रिएर गएका

100 times कन्टिन्यू उसले त्यहाँ गर्छन्। त्यसरी प्रशस्त परमेश्वरले आशिष दिनुभएको कुरा हामी पाउँछौँ र तिनी धेरै धनी भए भनेर भन्दछ, झन झन बढेर तिनी अत्यन्तै धनाढ्य भए भनेर भन्दछ। र यसरी प्रशस्त उनको भेडा बाख्रा गाई गोरु नोकर चाकरहरू भए र फिलिस्तीहरूले तिनलाई डाहा गर्न लागे। उनलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको कारणले गर्दा त्यहाँका मान्छेले डाहा गर्न लागे। आज कति पटक तपाईँ र मेरो जीवनमा पनि परमेश्वरले आशिष दिन थाल्नु भएपछि जब तपाईँ र म चाहिँ आशिषले जब बढ्दै जान्छौँ, वृद्धि हुँदै जान्छौँ, हाम्रो पनि नबनेका कामहरू बढ्दै जान्छ, एकपछि एक गरेर चाहिँ हाम्रो प्रार्थनाको उत्तरहरू जब आउँदै जान्छ, त्यसपछि हामी जब आशिषित बन्दै बन्दै एउटा महान महान महान बन्दै जान्छौँ, परमेश्वरले हामीलाई महान बनाउँदै लैजानुहुन्छ र हाम्रो डाहा गर्ने मान्छेहरू निस्किन्छ। हेर्नुहोस्, विश्वासीहरूकै बिचमा पनि यो हुन्छ। एउटा विश्वासीले अर्को विश्वासले पनि डाहा गरिदिए हुन सक्छ। तपाईँ धेरै धनाढ्य हुँदै जानुभयो या आशिषित बन्दै जानुभयो भने अर्को विश्वासीले तपाईँलाई डाहा गरेको हुन सक्छ, या तपाईँको आफ्नै घर परिवारमा डाहा गर्ने कोही व्यक्ति हुन सक्छ, या छर छिमेकीमा डाहा गर्ने व्यक्ति हुन सक्छ, र तपाईँसँग दुश्मनी गर्छ, धेरै धनी भयो, अब यो मभन्दा धेरै महान भयो, शक्तिशाली बन्यो, धेरै आशिषित भयो, सधैँ खुसी भएर हिँडेको छ, सधैँ रमाएर हिँडेको छ, कहिले दुःख छैन, कहिले अभाव छैन, कहिले पनि नमिठो खाएको छैन, सधैँ मिठो खाएको छ, सधैँ एकदमै भनेको जस्तो जीवन जिएका छन्, कहिले रोग लागेको छैन, हो कति असल कति स्वस्थ जीवन जिएको, कति राम्रो भएर गएका यिनीहरू भनेर यो प्रकारले चाहिँ मान्छेहरूले चाहिँ जब तपाईँको जीवन परमेश्वरको आशिष देखिन्छ नि, मानिसले त्यो हेर्न थाल्दछन्, त्यसपछि तपाईँको डाहा गर्न थाल्दछन् र मानिसले के भन्छ भने यसले भ्रष्टाचार गर्यो, अब यसले चाहिँ विदेशीहरूबाट चाहिँ डलरहरू लिन्छ अनि त्यो भएर यो धनाढ्य भयो, डलर खान्छ, यो प्रकारको आरोप लाग्छ हामीलाई चाहिँ एउटा हामी क्रिस्चियनहरूलाई चाहिँ प्रकारको समाजबाट चाहिँ आरोप यो प्रकारको आइराखेको हुन्छ। तर परमेश्वरले हामीलाई भित्रभित्र अदृश्यबाट आशिष दिइराख्नु भएको कुरा संसारका मान्छेले जान्दैन, तर उनीहरूले डाहा मात्र गर्छ, पापले भरिएका हुन्छ र तपाईँ र मेरो चाहिँ उनीहरूले डाहा गर्छ र झुटा आरोपहरू हामीलाई लगाइराखेका हुन्छ। र इसाक पनि फिलिस्तीहरूको देशमा बस्दै गर्दा परमेश्वरले धेरै आशिष दिनुभएको थियो र त्यो आशिषलाई चाहिँ अब त्यहाँका मानिसहरूले सहन सकेनन्। त्यसपछि अब फिलिस्तीहरूले चाहिँ अब्राहमको पालोमा तिनका नोकरहरूले खनिराखेका इनारहरू पनि सबै ढुङ्गे ढुङ्गा हालेर भरेर पुरिदिन्छन् र त्यसपछि अबिमेलेकले इसाकलाई बोलाएर भन्छन् कि हामीहरूबाट अब तिमी गइहाल, तिमी यहाँ नबस, किनभने तिमी हामी भन्दा ज्यादै शक्तिशाली भएका छौ, अब अति नै शक्तिशाली भएर गयो, अब तिमी यहाँ नबस, लखेट्छ। अबिमेलेकले इसाकलाई लखेटिदिन्छ। तर परमेश्वरले इसाकलाई म तसँग हुनेछु भनेर भन्नु सक्नु भएको थियो अघि नै हामीले हेर्यौँ 3 पदमा, त्यहाँ परमेश्वरले स्पष्ट भन्नुभएको छ उत्पत्ति 26:3 म तसँग रहनेछु, म तँलाई आशिष दिनेछु, किनभने मैले तेरो बाबु अब्राहमसँग शपथ हालेर दिएको प्रतिज्ञा म पूरा गरेर तँलाई र तेरो सन्तानलाई नै देशहरू दिनेछु। परमेश्वरले यसरी बोलिसक्नु भएको थियो अगाडि नै 3 पदमा, दर्शनमा आएर परमेश्वरले भनिसक्नु भयो। र फिलिस्तीहरूले जतिसुकै डाहा गरे पनि पिताको इच्छा चाहिँ इसाकलाई आशिषै दिनु थियो र इसाकलाई परमेश्वरले आशिष दिएरै छोड्नु भयो, प्रशस्त आशिषित व्यक्ति बनाउनु भयो। तर पनि अर्काको देशमा बसेको कारणले गर्दा अब निक्लेर जा भन्नु पर्दा भन्दाखेरि निक्लेर जानुपर्ने त्यहाँ कर लाग्यो र त्यहाँबाट उनी निस्केर जान्छन् र गरारको बिसीमा आफ्नो पाल टागेर बसोबास गर्छन्। पहिला चाहिँ अब राजदरबार वरिपरि नै सायद राजा बसे ठाउँ वरिपरि नै बस्थे होला, किनभने यहाँ राजाले चाहिँ आफ्नो झ्यालबाट इसाक र रिबेकालाई चाहिँ प्रेम क्रीडा गर्दै गरेको देखे भन्नु भनेको छ। यसकारणले गर्दा हामी के एउटा अनुमान लगाउन सक्छौँ भने इसाक चाहिँ राजाकै वरिपरि बस्ने रहेछन् त्यतिखेर, त्यो प्रकारले स्वागत गरेका रहेछन् इसाकलाई। तर पछि चाहिँ उसलाई त्यस ठाउँबाट निकालिदिन्छन् र गरारकै बिएससीमा गएर उनी पाल राखेर बस्छन् र तिनले चाहिँ त्यस ठाउँमा चाहिँ अब पिताको पालामा खनेका इनारहरू फेरि खन्न लगाउँछन् र अब्राहमको मृत्युपछि चाहिँ खासमा चाहिँ त्यहाँ फिलिस्तीहरूले ती इनारलाई पुरिदिएका थिए र ती इनारहरूका नाउँ आफ्नो पिताले राखेकै नाउँ अनुसार तिनले राख्छन् र बेसीमा खन्दै इसाकका नोकरहरूले उम्रेको पानीको मूल भेटाउँछन् र गरारका गोठालाहरू इसाकका गोठालाहरूसँग यो पानी हाम्रो हो भनेर झगडा गर्न लाग्छन्। खासै अब इसाकका नोकरहरूले चाहिँ त्यो पानी उम्रिरहने पानीको मूल चाहिँ भेटाएका हुन्छन् तर त्यहाँ पनि झगडा गर्न गरारका मानिसहरू आउँछन्, ती फिलिस्तीहरू आउँछन् र त्यहाँका गोठालाहरू आएर चाहिँ यो पानी हाम्रो हो भनेर त्यहाँ पनि आफ्नो अतिक्रमण जब
थाल्दछ र त्यहाँ एक किसिमको ठुलै झगडा हुन्छ र त्यहाँ चाहिँ त्यो ठाउँको नाम चाहिँ एसिक राखिन्छ। त्यो एउटा झगडाको गुण भयो भनेर त्यो ठाउँको नामलाई चाहिँ एसिक राखिन्छ र तब फेरि तिनीहरूले अर्को इलाक खोल्छन् र त्यसमा पनि झगडा हुन्छ र यसकारण तिनीले त्यसको नाम सितमा भनेर राख्छन्। फेरि शत्रुता, सितमा शत्रुता, शत्रुता बढ्छ। कति मान्छेहरूले जब तपाईँ आशिषित हुँदै जानुभयो भने शत्रुता पनि उनीहरूले राख्छन्। तर संसारले जतिसुकै शत्रुता राखे पनि परमेश्वर इसाकसँग जसरी हुनुहुन्थ्यो तपाईँसँग पनि त्यसरी हुनुहुन्छ। कसैले केही हानि गर्न सक्नेवाला छैन, तिमीहरूको शिरका एउटा केच पनि नष्ट हुने छैन। ढुक्क भएर हामी बस्न सक्छौ, परमेश्वरले हामीलाई यो सम्पूर्ण सुरक्षा दिनुभएको छ। र त्यसपछि चाहिँ इसाक चाहिँ त्यहाँबाट अन्यत्र जान्छन् र अर्को इनार खन्छन् र त्यसमा चाहिँ तिनीहरूले झगडा गर्दैनन् र तिनले त्यसको ठाउँको नाम चाहिँ रहबोत राख्छन् र त्यहाँ चाहिँ अब त परमप्रभुले हामीलाई बस्ने ठाउँ दिनुभयो भनेर त्यो प्रकारको एउटा नाम राख्छन् र हामी यस ठाउँमा फल्दै फुल्दो हुनेछ भनेर उसले त्यहाँ भन्छ र त्यहाँदेखि चाहिँ तिनी बिर्सेवासम्म सर्छन् र परमप्रभु बिर्सेवामा सरिसकेपछि त्यहाँ इसाकसँग दर्शनमा देखा परेर भन्नुहुन्छ कि म तेरो पिता अब्राहमका परमेश्वर हुँ, न डरा किनभने म तसँग छु, म तलाई आशिष दिनेछु, मेरो दास अब्राहमको खातिर म तेरो सन्तानको वृद्धि गराउनेछु। यसरी चाहिँ परमेश्वरले प्रतिज्ञा गर्नुहुन्छ। तपाईँ कहाँ परमेश्वर दर्शनमा पनि आउन सक्नुहुन्छ, दर्शनमा नआए पनि ठिकै छ, आउने वर्ष पनि छैन, यो उहाँको इच्छा पिताको इच्छा हो। तर वचन हामीलाई दिएको छ, यो वचनलाई तपाईँले आफ्नो जीवनमा दावी गर्न सक्नुहुन्छ। उत्पत्ति 26:24 यसलाई पनि तपाईँले अहिले नै अन्डरलाइन गर्नुहोस्, यसलाई चिन्नो लगाउनुहोस्, कुनै एउटा रातो कलमले यसलाई चिन्नो लगाउनुहोस् र यो परमेश्वरले भन्नुभएको कुरालाई एकचोटि राम्रोसँग विचार गर्नुहोस् र विश्वास गर्नुहोस्, यसलाई मनन गर्नुहोस्, यसमा यो वचनलाई पढेर आनन्दित हुनुहोस्, भरोसा गर्नुहोस्। यहाँ परमेश्वरले भन्नुभएको छ म तेरा अब्राहमका परमेश्वर। आज परमेश्वर तपाईँलाई भन्दै हुनुहुन्छ म तेरो पिता अब्राहमको परमेश्वर हुँ, न डरा न डरा किनभने म तसँग छु, म तलाई आशिष दिनेछु, मेरो दास अब्राहमको खातिर म तेरो सन्तानको वृद्धि गराउनेछु। तपाईँसँग जे छ त्यो कुरालाई परमेश्वरले वृद्धि गराउँदै हुनुहुन्छ, अब आशिष दिँदै हुनुहुन्छ। अब तपाईँ नडराउनुहोस्, संसारले डर देखाइदिइराखेको होला, मानिसहरूले तपाईँलाई डर देखाइदिइराखेको होला, डक्टरहरूले तपाईँलाई डर देखाइदिइराखेको होला, तिमीलाई यो रोग लागेको छ, तिमीलाई अब यस्तो हुन्छ, तिमीलाई औषधि खाइराख्नुपर्छ, यो हुन्छ त्यो हुन्छ, तिमीलाई जटिल छ तिम्रो कुरा, रोग गाह्रो छ। तर त्यो प्रकारले चाहिँ डक्टरले भने पनि तपाईँलाई डर देखाइदिए पनि परमेश्वरले तपाईँलाई भन्नुहुन्छ तिमी ठिक हुनेछौ, तिमी चङ्गा हुनेछौ, तिमीलाई कुनै हानि हुने छैन, कुनै विपत्ति हुने छैन, तिमी कुनै विपत्ति तिम्रो नजिक आउने छैन, 1,000 तिम्रो अगाडि लोट्नेछन्, 10,000 तिम्रो दाहिने हाततर्फ लोट्नेछन्, तिनीहरू तिम्रो नजिक कहिले पनि आइपुग्ने छैनन्, तिमीले सर्प र बिच्छेल आफ्नो पैतालामा मुनि कुल्चनेछौ, तिमीले जवान सिंह र अजिङ्गरलाई आफ्नो पैतालामा मुनि लतार्नेछौ। भजन सङ्ग्रह 91 यो वचनलाई तपाईँले दावी गर्न सक्नुहुन्छ, म आशिषित छु, यो वचनलाई तपाईँले दावी गर्न सक्नुहुन्छ, अब ख्रिस्त यसमा हुनेलाई दण्डको आज्ञा छैन, रोमी 8:1 यो वचनलाई तपाईँले दावी गर्न सक्नुहुन्छ। परमेश्वरको प्रेमबाट हामीलाई के कुरा अलग गर्न सक्छ, रोमी 8 तपाईँले 34-39 वचनलाई दावी गर्न सक्नुहुन्छ। कुनै पनि कुराहरूले हामीलाई अलग गर्न सक्ने छैन, न डराउनुहोस्। डर सैतानले देखाइरहेको छ, डरको आत्मा परमेश्वरले हामीलाई दिनुभएको छैन, तर शक्ति प्रेम र आत्मसम्मको आत्मा परमेश्वरले हामीलाई दिनुभएको छ। हामी दुष्टको डरलाई इन्कार गर्छौँ, विरोध गर्छौँ, रद्द गर्छौँ, क्यान्सिल गर्छौँ र यो वचनलाई चाहिँ हामी हाम्रो जीवनमा दावी गर्छौँ। उहाँले हाम्रो वृद्धि गराउनुहुनेछ, हामीसँग परमेश्वर रहिरहनुहुनेछ, जसको परिस्थितिमा पनि उहाँ हामीबाट अलग हुनुहुने छैन, टाढा जानुहुने छैन। र परमेश्वरको दास इसाकले चाहिँ त्यस ठाउँमा चाहिँ त्यहाँबाट विधि बनाएर चाहिँ परमप्रभुको नाउँको पुकारा गर्छन् र त्यहीले आफ्नो पाल ताक्छन् र त्यहाँ इसाकको नोकरहरूले एउटा इनार खन्छन् र फेरि अभिमेलेकहरू चाहिँ एक दिन चाहिँ इसाकलाई भेट्न आउँछन् र अब हामीलाई थाहा भयो कि निश्चय भयो कि परमेश्वर तपाईँसँग हुनुहुन्छ, परमेश्वरले तपाईँलाई धेरै आशिष दिनुभएको छ, तपाईँ धेरै बलवान हुनुभएको छ, धेरै महान व्यक्ति बन्नुभएको छ, हामीले यो कुरा प्रष्टै देख्यौँ र परमप्रभु चाहिँ तपाईँसँग हुनुभएको कुरा हामीलाई सबै कुरा थाहा भयो, अब चाहिँ तपाईँ र हाम्रो बिचमा एउटा शपथ गरौँ र तपाईँसँग हामी एउटा करार बाँध्न चाहन्छौँ र तपाईँले हामीलाई केही हानि नगर्नुहोला, जसरी हामीले पनि तपाईँलाई नछोइकन शान्तिसाथ पठाएका थियौँ
तपाईँ अब परमेश्वरको आशिषको पात्र हुनुभएको छ भनेर उनले यसरी भन्छ र उनीहरूले त्यहाँ शपथ खान्छ र इसाकले उनीहरूलाई भोज खुवाउँछन् र यसरी चाहिँ एउटा करार बाँधेर चाहिँ उनीहरू त्यहाँ छुटिन्छ शान्तिसँग छुटेर जान्छन् अनि बिहान तिनीहरू सबै उठेर आपसमा शपथ खाए अनि इसाकले तिनीहरूलाई विदा दिए र तिनीहरू शान्तिसाथ छुटेर गए भनेर भन्दछ त्यहाँ पनि परमेश्वरले चाहिँ इसाकलाई एउटा शान्ति दिनुभएको कुरा हामी पाउँदछौँ यसरी चाहिँ परमेश्वरले अरू अन्य जातिहरूको बीचमा बस्दै गर्दाखेरि पनि उनीहरू नै उल्टै हामी कहाँ आएर अब हामीले केही हानि नगर्नु होला भनेर एउटा शपथ खाएर उनीहरू शपथ खुवाउन लगाएर यसरी गएका छन् एउटा अर्थात् इसाकको भय चाहिँ उनीहरूलाई एउटा जागेको छ परमेश्वर हुनुभएको कारणले गर्दा आज हुनसक्छ मान्छेहरूलाई तपाईँ हामी धेरै आशिषित भएको कारणले गर्दाखेरि चाहिँ उनीहरूले हामीले एउटा महान व्यक्ति पनि देख्न सक्छ एउटा संसारले देख्ने आँखा होइन त्यो प्रकारको पनि हुन सक्छ होइन अब त्यसबाट पनि परमेश्वरको महिमा भइराखेको हुनसक्छ र त्यसरी चाहिँ इसाकलाई जस्तै परमेश्वरले तपाईँ र मलाई पनि महान बनाउने योजना चाहिँ छ अन्य जातिहरूको बीचमा र यसरी चाहिँ परमेश्वरले चाहिँ इसाकको जीवनमा एउटा अचम्मको ब्लेसिङको एउटा आशिषको एउटा काम गर्नुभएको छ र इसाकलाई परमेश्वरले शान्ति पनि दिनुभएको छ अनिकालको समयमा रक्षा पनि गर्नुभएको छ बचाउनु भएको छ रिबेकालाई इसाकलाई यसरी चाहिँ परमेश्वरले उनका बच्चाहरूलाई पनि बचाउने काम गर्नुभएको छ रक्षा गरिदिनु भएको छ एउटा विजय जीवन परमेश्वरले दिनुभएको छ र यसरी आज तपाईँ र हामी संसारमा छौँ तपाईँ नडराउनुहोस् जसरी इसाकसँग परमेश्वर हुनुहुन्थ्यो तपाईँसँग पनि परमेश्वर हुनुहुन्छ तपाईँलाई पनि परमेश्वरले विजय दिनुहुनेछ तपाईँलाई पनि परमेश्वरले संसारमा ब्लेसिङले भरिएको आत्मिक रूपमा पनि धनाढ्य भौतिक रूपमा पनि धनाढ्य व्यक्ति तपाईँलाई परमेश्वरले बनाउनुहुनेछ सबै कुरामा परमेश्वरले तपाईँलाई आशिष दिनुहुनेछ किनभने त्यही आशिष पाएको अब्राहमको हामी पनि आत्मिक सन्तानहरू हौ जे प्रतिज्ञ अब्राहमलाई थियो आज हामीले यीशु ख्रीष्टलाई विश्वास गरेका छौँ त्यो प्रतिज्ञा हामीले पनि पाएका छौँ हामीलाई परमेश्वरको वचन गलातीको पुस्तकले हामीलाई स्पष्ट भन्दछ त्यसकारणले गर्दा हामी आशिषित व्यक्ति हौ तपाईँ आशिषित व्यक्ति हुनुहुन्छ ईशाको आशिष आज तपाईँलाई पनि छ सय गुणाको आशिष तपाईँलाई पनि छ पिताको इच्छा यही नै छ कि तपाईँलाई चाहिँ परमेश्वरले निरन्तर यो सय गुणाको आशिषमा वृद्धि गराएर लगिराख्न चाहनुहुन्छ लैजान चाहनुहुन्छ तपाईँद्वारा अरूलाई पनि आशिषित व्यक्ति बनाउन चाहनुहुन्छ र तपाईँको भय अरू मानिसको जीवनमा पनि परमेश्वरले हाल दिनुहुन्छ जसरी अभिमेलेकको जीवनमा चाहिँ इसाकको भय थियो र उनी पछि शान्तिको करार बाँध्न आउँछन् तपाईँको भय पनि अन्य जातिहरूलाई हुन सक्छ परमेश्वर त्यसरी तपाईँलाई महान बनाउन सक्नुहुन्छ पिताको इच्छा हामीलाई संसारमा महान बनाउनु नै हो बनाउनु भएको छ अझै बनाउनु हुनेछ हाम्रो कार्यक्रमको समय सकिन लागिसकेको छ म बिदा हुन चाहन्छु अर्को हप्ता आइतबार राति 8 बजेदेखि 8:30 फेरि पनि पिताको इच्छा लिएर आउने नै छु तबसम्म पिताको इच्छालाई आफ्नो जीवनमा खुसी गर्दै पालन गर्दै अगाडि बढ्नुहोस् र आशिषित व्यक्ति बन्नुहोस् भन्दै बिदा हुन चाहन्छु जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम गुड फ्रेन्ड कोरिया।

जयमा सिंह अनि न्यानो अभिवादन नमस्कार। म पास्टर प्रकाश रावत यहाँहरू सबैलाई गुड फ्रेन्ड कोरियामा हार्दिक स्वागत गर्दछु। संसारिक चिन्ता र सुख सुविधाले हाम्रो आत्मिक र शारीरिक जीवनलाई ओइलाउँछ, तर परमेश्वरले दिनुभएको कष्ट वा प्रार्थनाको फिक्रीले हामीलाई सधैँ नम्र र सुरक्षित राख्दछ। आजको सन्देश कोरियाको वासन चर्चका आदरणीय पास्टर किम सङ छिपद्वारा हुनेछ र म त्यसलाई नेपाली भाषामा उल्था गर्दै प्रस्तुत गर्नेछु। आजको वचन सुन्न अघि आउनुहोस् एउटा सुन्दर कोरियाली गीत सुन्नेछौं।

मानिस स्वभावैले रोग र कष्टबाट भाग्न चाहन्छ, तर प्रेरित पावलको जीवनमा भएको शरीरको काँडा जस्तै कतिपय शारीरिक रोग वा अभावहरू परमेश्वरले हामीलाई घमण्डी हुनबाट जोगाउन र उहाँको सामिप्यतामा झुकाउनका लागि दिनुहुने आशिषमय उपहार बन्न सक्छन्। अर्कोतर्फ जब हामी के खाउला के लाउला भन्दै संसारका कुराहरूको फिक्री गर्छौ, आधुनिक चिकित्सा विज्ञान र हितोपदेश 17:22 भने झै त्यसले हाम्रो शरीरमा कोर्टिसोल हर्मोन बढाएर हड्डी सुकाउने र रोग प्रतिरोधात्मक क्षमता नष्ट गर्ने काम गर्दछ। यसले हामीलाई चेतावनी दिन्छ कि संसारिक सुख र पूर्ण आरोग्यताको घमण्डमा परेर यदि हामीले परमेश्वरलाई बिर्सियौं भने हाम्रो आत्मिक पतन निश्चित छ। तर हरेक परिस्थितिमा एबेनेजर र यहोवा इदे परमेश्वरमाथि मात्रै भरोसा राख्नु पर्दछ। यसैले आजै प्रार्थना गरौं, प्रभु मलाई मेरो शरीर र संसारका विनाशकारी फिक्रीहरूमा डुब्नबाट जोगाउनुहोस्। मेरो जीवनमा आउने साना ठूला कष्टहरूमा तपाईँलाई दोष दिनुको साटो झन् नम्र भई तपाईँको अनुग्रहमा जिउन सकु र म केवल तपाईँ माथि मात्र भरोसा राख्न सकु। आमेन। यो कार्यक्रम द लभ चर्चद्वारा सञ्चालित गुड फ्रेन्ड कोरिया हो। यदि तपाईँहरूसँग कुनै सल्लाह सुझाव वा प्रतिक्रिया छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क फोन नम्बर 97 45 63 50 45, 97 45 63 50 45। साथै हरेक शनिबार 10 बजे शुरू हुने हाम्रो साप्ताहिक संगतिमा सम्पूर्ण मण्डली परिवार तपाईँहरू सबैलाई हार्दिक स्वागत गर्दछ। परमेश्वरको अनुग्रह र शान्ति तपाईँहरू सबैमा प्रशस्त होस्। आजको लागि यति नै, अर्को हप्ता फेरि भेटौँला। जय मसीह, साथै नमस्कार।

जय मसीह। साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तरबिन्तीमा। आदरणीय श्रोता, कार्यक्रम अन्तरबिन्ती लिएर म पुनः उपस्थित भइसकेकी छु। श्रोता, सम्बन्ध स्थापित गर्न हतार नगर्नुहोस् भन्ने शीर्षकमा केही उत्साहका कुरा तपाईँको लागि राख्न गइरहेको छु। उत्पत्तिको पुस्तक 2:22 भन्छ, परमप्रभु परमेश्वरले एउटी स्त्री बनाउनु भई मानिस कहाँ ल्याउनुभयो। सम्बन्धको प्रसंगमा धैर्य अपनाउने कठिन काम हो। तपाईँले एक्लो, रित्तो र अपुरो महसुस गर्नु भएको समयमा यो कुरा अझै बढी लागू हुन्छ। त्यसो हुँदा तपाईँले हतार गर्न सक्नुहुन्छ अनि अझै धेरै जानकारी संकलन गर्ने र धैर्यपूर्वक पर्खँदा देखिने ठूलो तस्विरको आधारमा भन्दा आफ्नो सीमित दृष्टिकोणको आधारमा निर्णय लिन सक्नुहुन्छ। तपाईँको बाँकी जीवनलाई नकारात्मक रूपमा असर पार्न सक्ने गल्ती गर्नबाट तपाईँलाई बचाउन सम्बन्ध निर्माण गर्ने बारेमा केही कुराहरू अथवा केही महत्वपूर्ण कदमहरू यहाँ हामी भन्न गइरहेको छौं। पहिलो कदम भनेको चाहिँ तपाईँले सही प्रश्नहरू गर्नुपर्छ। यसको बारेमा सबै कुरा बुझ्न चासो राख्नुहोस् र उत्सुक हुनुहोस्, सधैँ प्रश्न गर्नुहोस्। दोस्रो कुरा, तपाईँले ती प्रश्नहरूको उत्तर पाउनुपर्छ। तपाईँले देख्नुहुने र सुन्नुहुने बाहिरी कुराहरू भन्दा भित्रसम्म गएर विचार गर्नुहोस् र तपाईँले अझ स्पष्ट तस्विर देख्न सुरु गर्नुहुनेछ। त्यो तस्विर यी दुईवटा कुरासँग मिल्नुपर्छ। पहिलो, यो सम्बन्धमा तपाईँको सहभागिता छ। दोस्रो, तपाईँको जीवनको निम्ति परमेश्वरको इच्छा र उद्देश्य। तेस्रो, तपाईँले उपयुक्त समयमा काम गर्नुपर्छ र उपलब्ध भएको मध्ये सर्वोत्तम र विस्तृत जानकारीको आधारमा आफूले काम गर्दैछु भन्ने कुरा थाहा पाउनुपर्छ। यदि तपाईँको काम सफल भएन भने पनि विवेकशील निर्णय लिन आफूले सक्दो प्रयास गरे भनेर तपाईँ ढुक्क हुन सक्नुहुन्छ। तथ्याङ्क हेर्ने हो भने लगभग आधा जति वैवाहिक सम्बन्धहरू विच्छेदमा गएर टुङ्गिन्छन्। तर यदि तपाईँले यी तीनवटा कदम उठाउनु भयो भने तपाईँले यो समस्यामाथि विजय पाउन सक्नुहुन्छ अथवा तपाईँको सम्बन्ध अन्त्य भए तापनि यसबाट पाउनु भएको ज्ञान र बुद्धि पछिल्लो सम्बन्धमा ल्याउन सक्नुहुन्छ। परमप्रभु परमेश्वरले एउटी स्त्री बनाउनु भई मानिस कहाँ ल्याउनुभयो। आज तपाईँलाई कुन कुराको खाँचो छ परमेश्वरलाई थाहा छ, यसकारण उहाँको मार्ग निर्देशन खोज्नुहोस् भन्ने यो उत्साह सँगसँगै कार्यक्रम अन्तरबिन्तीबाट यो समयमा पुनः बिदा हुन्छु। जय मसीह, नमस्कार।

0: Good News FM 105.1 MHz.
1: अब प्रस्तुत छ कार्यक्रम आदम एण्ड ईव को पुनः प्रसारण.
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम 105.1 मेगाहर्जको डीडी तरंग पोखराबाट 105.6 मेगाहर्जमा हामी छौं. कार्यक्रम आदम ईवको साथमा आइसकेको छु. प्रत्येक बिहीबार हामी 11 देखि 12 बजीसम्म कार्यक्रममा आउने गर्छौं. श्रोता कार्यक्रममा वैवाहिक सम्बन्धका कुराहरू गर्ने गर्छौ अनि विवाह असल हुनुपर्छ भनेर विवाह पवित्र हुनुपर्छ यस्तै कुराहरू नै हामी गर्ने गर्छौं. दाम्पत्य जीवनका कुराहरू गर्ने गर्छौं. प्राविधिक मित्र सुरञ्जीलाई धन्यवाद दिन चाहन्छु. कार्यक्रमको शुरूआतमा साँचो शान्ति बोलको निकै नै मिठो भजन छ सुनाउन चाहन्छु.

हजुर सदामित निकै नै अर्थपूर्ण भजन हामीले सुनेका छौं कार्यक्रम माधवीमा। दाम्पत्य जीवन वैवाहिक सम्बन्ध पश्चातको दाम्पत्य जीवन कसरी हामीले अगाडि बढ़ाउन सक्छौं भन्ने कुराहरूमा, विवाह कसरी गर्ने अनि त्यसपछिका दिनहरू कसरी बिताउने भन्ने कुराहरू चाहिँ हामीले कतिजनासँगको उदाहरण हेरेर पनि आफूलाई त्यस अनुसार ढाल्न सक्छौं। कति अवस्थामा हामीलाई सिक्न खाँचो पनि छ श्रोता, किनभने मानिसले हाम्रो जीवन रहेसम्म नै सिकिरहेका हुन्छौं, कति कुराहरू चाहिँ हामीलाई आफै गर्न आउँदैन पनि, र पवित्र वचन बाइबलले जसरी हामीलाई बताएको छ ती अनुसार गर्न पनि हामीलाई कतिपय अवस्थामा गाह्रो पनि भइरहेको हुन्छ। र अरूको विवाह कसरी गर्ने अनि त्यसपछिका दिनहरू कसरी बिताउने भन्ने कुराहरू चाहिँ हामीले कतिजनासँगको उदाहरण हेरेर पनि आफूलाई त्यस अनुसार ढाल्न सक्छौँ।

विवाह पश्चात आफ्नी पत्नी वा पति बाहेक अरू कसैसँग सम्बन्ध राख्नु वा अरूलाई मन दिनु वा मन पराउनु वा प्रेम गर्नु सरासर गलत र पाप कर्म हो भनेर बाइबलले भन्दछ। विवाह अगावै पनि त परमेश्वरले छुट त दिनुभएको छैन हामीलाई स्वतन्त्र भएर हिँड्न, त पापमा डुबेर हिँड्न चाहिँ हामीलाई परमेश्वरले त्यो अनुमति दिनुभएको छैन। अझ विवाह पश्चात त उहाँले हामीलाई कसैलाई मन पराउनु आफ्नो श्रीमती बाहेक यो चाहिँ छुट छैन, यो चाहिँ पाप हो भनेर भनिएको छ। कसैलाई यस्तो गर्न छुट छैन, कसैले भन्छन् कि रगतको नाता भन्दा भावनाको नाता अझ असल हुन्छ। आफ्ना दिदीबहिनी वा दाजुभाइ नहुनेका लागि यो विवाह पूर्व ठिकै होला, तर विवाह भइसकेपछि पनि आफ्नो पति वा पत्नीलाई गरिने माया अरू कसैलाई बाँड्छन् भने त्यस्तालाई भनिन्छ, त्यस्तामा कुनै अप्ठ्यारो परिस्थिति आउन सक्छ, त्यो चाहिँ कुनै एउटा शंकाको घेराभित्र हुन सक्छ। त्यसैले गर्दाखेरि श्रोता, विवाह अगावै चाहिँ हामी हाम्रा असल साथीहरू हुन्छन् लोग्ने मानिसको आई माई अथवा स्त्रीको पुरूष, पुरूषको स्त्री साथी पनि हुन सक्छ। तर विवाह पश्चात चाहिँ जस्तो साथीत्वको सम्बन्ध थियो शुरूमा त्यस्तै नै भएर हिँड्न चाहिँ हामीलाई मिल्दैन। अलिकति हामीले व्यवस्थापन चाहिँ पक्कै पनि गर्नुपर्छ। उनीहरूलाई परमेश्वरको प्रेमले हामी हेर्न सक्छौ, तर आफ्नो पतिलाई जस्तो पत्नीलाई जस्तो प्रेम चाहिँ गर्न पक्कै पनि सक्दैनौ। तर विवाह भइसकेपछि पनि आफ्नो पति वा पत्नीलाई गरिने माया अरू कसैलाई बाँड्छन् भने त्यस्तालाई परमेश्वरले छुट दिनुभएको छैन। शारीरिक स्वार्थको माया आफ्नो पति वा पत्नी बीच बाहेक अरू कसैलाई गर्नुहुँदैन। कसै कसैले आत्मिक दाई वा आत्मिक बहिनी बनाउने चलन पनि गर्छन्। मान्छेहरूले के भन्छन् भने, मसँग एकदमै नजिक भएको आत्मिक दाई हुनुहुन्छ अथवा आत्मिक बहिनी हुनुहुन्छ भनेर भनिन्छ। र विवाह पश्चात चाहिँ यस्तो कुरो पनि अलिकति हामीले विचार गर्नुपर्ने हुन्छ। परमेश्वरको सम्बन्धको नाता, आत्मिक नाता त हामीसँग हुन्छ नै, तर हामीले कसरी ती कुराहरूलाई ब्यालेन्समा राख्ने भन्ने कुरा चाहिँ पक्कै पनि जान्नुपर्ने हुन्छ र सन्तुलनमा राख्नुपर्ने हुन्छ। कार्यक्रम आधा बिचमा यतिखेर एउटा निकै नै मिठो गीत सुनाउन चाहन्छु, त्यसपछि म फेरि पनि आउनेछु।

वचन श्रोता मित्र निकै नै अर्थपूर्ण वचन थियो सन्तोष तिरवार अञ्जुपन्तको आवाजमा हुन सक्छ यो वचन तिमी मेरो शरीर हौ कसरी चाहिँ हामी एकअर्काको दुईटा परस्परमा एक शरीर भन्न सक्छौ भन्ने भजनले पनि बताइरहेको थियो किनभने बेग्लै बेग्लै पृष्ठभूमिबाट आएका श्रीमान अनि श्रीमती हुन्छौं हामी विशेषतः र हामी एकै रातका दुई पाङ्रा भएर हिँड्नुपर्ने हुन्छ र तिमी मेरो शरीर हौ पक्कै पनि भन्नुपर्छ किनभनेदेखि आदमको करङबाट स्त्रीलाई परमेश्वरले सृष्टि गर्नुभएको हो र स्त्री पुरूष बिना चाहिँ विवाह हुँदैन अनि स्त्री पनि त्यतिकै महत्वपूर्ण पुरूष पनि त्यतिकै महत्वपूर्ण छ वैवाहिक सम्बन्धको निम्ति र स्त्री जातिको कुरा गर्दाखेरि आज मलाई साराको विषयमा केही कुरा भन्न मन लागेको छ हामी उहाँको जीवनको विषयमा पनि केही कुराहरू हेरौं साराको जीवनको वर्णन उत्पत्तिको पुस्तकको 11 अध्यायदेखि 23 अध्यायसम्म गरिएको छ तिनको नाउँ साराई हुँदा हाम्रो तिनीसँग पहिलो परिचय गराइएको छ र साराईको अर्थ प्रबल हो र यस नाउँले संकेत गर्दछ तिनी आफ्नो युवा अवस्थामा झगडालु र बहस गर्न इच्छुक रहन्थिन् भनेर पनि कुरा बुझिन्छ हामीले तर साराई 89 वर्ष कि वृद्धावस्थामा हुँदा परमेश्वरले तिनको नाउँ सारामा परिवर्तन गर्नुभयो यस नाउँको अर्थ राजकुमारी राजाहरूकी आमा हुन् उत्पत्ति 17:15-16 हामी थाहा पाउँछौ सारा त्यसपछि अरू 38 वर्षसम्म बाँचिन् जीवनको यस उत्तरार्धमा तिनको स्वभाव र तिनले गरेको प्रबलता भन्दा अधीनताको आनन्दमा जिइन् त्यस्तो वृद्धावस्थामा हुँदा पनि सारासँग परमेश्वरले गर्नुभएको व्यवहारको यस उदाहरणले हामी सबैलाई परमेश्वरले हाम्रो लागि समेत एउटा योजना र उद्देश्य बनाउनु भएको छ भन्ने आशा प्रदान गर्दछ उहाँका योजनाले समय लिन्छ तर उहाँले हाम्रो आवश्यकता सिद्ध तुल्याउनुहुनेछ भन्ने कुरा हामीले त्यहाँबाट थाहा पाउँछौ फेरि परमेश्वरले अब्राहमलाई भन्नुभयो तेरी स्वास्नी साराईलाई चाहिँ अबदेखि साराई नाउँले नबोलाउनु तर त्यसको नाउँ सारा हुनेछ म त्यसलाई आशिष दिनेछु निश्चय नै त्यसबाट म तलाई छोरो दिनेछु म त्यसलाई आशिष दिनेछु र त्यो धेरै जातिकी आमा हुनेछ जाति जातिका राजाहरू त्यसबाट उत्पन्न हुनेछन् भनेर उत्पत्ति 17:15-16 भनेको छ यहाँ हामी परमेश्वरले अब्राहम र सारासँग प्रतिज्ञा गर्नुभएको देख्छौ यो सबै जातिहरू र राजाकी आमा हुने परमेश्वरको पक्का प्रतिज्ञा हो तर तिनी एक अधिपत्य जमाउने नारीबाट राजकीय स्त्री अर्थात राजकीय माता हुने अवस्थामा कसरी पुगिन् उत्तर साह्रै सरल छ चयनहरूद्वारा तिनी त्यस अवस्थामा पुगिन् आफ्नो जीवन यात्राको क्रममा साराईले विकल्पहरू रोजिन् केही चयनहरू असल थिए केही खराब तथापि साराईले आफ्नो असफलताहरू र गल्तीहरूबाट पाठ सिकिन् साराईले विनम्रता सिकिन् अरूको अधीन हुने पाठ पढिन् तिनले परमेश्वरमाथि विश्वास गर्न सिकिन् साराईले आफ्ना इच्छा अर्पण गर्न सिकिन् तिनले परमेश्वरलाई आफ्ना खातिर परमेश्वर हुन दिइन् यसै कारणले तिनको नाउँ सारामा परिवर्तन भयो स्वतः जबसम्म परमेश्वरले कसै न कसैलाई मन पराउनुहुन्छ जब अनि उहाँले हामीलाई एउटा नाउँ दिनुहुन्छ जुन असल नाउँ कहिले पनि कसैले बिर्सन सक्दैन त्यसैले आज सारा परमेश्वरमा विश्वास योग्य भएको हुनाले उहाँले साराईबाट सारामा परिवर्तन गर्नुभयो कहिलेकाहीँ हामी मण्डलीमा अथवा हाम्रो परिवारमा पनि पहिले हामीले राखेको नाउँ मन परेन भने बाइबलका नाउँहरू रोजेर राख्ने गर्छौं यो उपयुक्त पनि हो किनभने कहिलेकाहीँ हामीलाई चित्त बुझ्दैन अनि नाउँ बाइबलका नाउँहरू राख्दाखेरि हामीलाई एउटा आश्रित भएको महसुस पनि हुन्छ पक्कै पनि यहाँ सारा नाउँ परिवर्तन गरिएको छ साराईबाट सारा र यसरी हामीले पनि नाउँ परिवर्तन गरेर आनन्द मनाउन सक्छौ तर परिवर्तन गर्नु नै महत्वपूर्ण कुरो त होइन तर यहाँ त परमेश्वरले परिवर्तन गरिदिनु भएको छ त्यसको पनि केही कारण होला भन्दाखेरि पहिलेको स्वभावबाट नयाँ मानिसमा ल्याउने परमेश्वरको योजना हो अलिकति झगडालु स्वभावकी थिइन् होला अलिकति रिसाउने स्वभावकी थिइन् होला साराई हुँदाखेरि तर सारा भइसकेपछि परमेश्वरको अनुशासनमा रहने परमेश्वरको अन्डरमा रहने स्त्री बनिन् त्यसैले गर्दाखेरि नाउँ अनुसार कहिलेकाहीँ हामीलाई परिवर्तन पनि ल्याउँछ नाउँले पनि श्रोता साराले परमेश्वरलाई कामहरू पूरा गर्न दिइन् तिनले उहाँलाई आफ्नो सुरक्षा हुन दिइन् एक नारीले आफ्नो रक्षा आफै गर्न सक्छिन् वा तिनले आफ्नो संरक्षण गर्न परमेश्वरलाई दिनुपर्छ स्त्रीहरू नम्र र शान्ति आत्माकी भएकी परमेश्वर चाहनुहुन्छ
धर्मी स्त्रीले आफू र आफ्ना इच्छाहरूलाई निरन्तर समर्थन गर्ने र औचित्य पुष्टि गर्ने गरेमा तिनी त्यस लक्ष्यमा कहिल्यै पुग्ने छैनन्। यो परमेश्वरको शुद्ध र पवित्र स्त्री बन्नुको एउटा आधारभूत सत्य हो। यदि हामी इच्छा गर्छौं भने वृद्धावस्थामा समेत सम्भव हुने परिवर्तनको सारा एउटा चहकिलो उदाहरण हुन्। परमेश्वरको वचनले भन्दछ, मानिसमा असम्भव भएको कुराहरू परमेश्वरमा सम्भव हुन्छ भनेर भनिएको छ। र सारा बुढेसकालमा हुँदाखेरि पनि परमेश्वरले यो प्रतिज्ञा गर्नुभयो, तैले चाहिँ बालक जन्माउनेछस्। र यसरी असम्भव कुराहरू पनि परमेश्वरबाट सम्भव भएको छ भने आज हाम्रो तपाईँ र मेरो जीवनमा पनि, श्रोता मित्र, हामी दाम्पत्य जीवनमा होस् अथवा एक्लो जीवनमा होस्, जे कुराहरू हुन्छ भलाइको लागि नै हुन्छ। हामीलाई रोमीको पुस्तकले पनि भन्दछ, सबै कुराहरू मिलेर भलाइ नै हुँदछ। हामी यतिखेर एउटा निकै नै मिठो भजनले साथ दिन्छौं कार्यक्रम आधुनिकमा, त्यसपछि म विविध कुराकानी लिएर फेरि पनि आउनेछु।

हजुर सदामित, फेरि पनि त्यस्तै अर्थपूर्ण भजन हामीले दानियल राई र अंशुबन्तको आवाजमा सुन्यौं। परमेश्वरको कस्तो योजना हामी दुईलाई एकै गराउनु भयो। गुड न्यूज एफएम प्रसारण कार्यक्रममा आदम इभ सुन्दै हुनुहुन्छ। कार्यक्रम आदम इभमा हामी चाहिँ विवाह सम्बन्धी गीतहरू पनि तपाईँमा आज राख्ने गर्छौं र मिठा मिठा गीतले पनि हामीलाई भन्दछ परमेश्वरको कस्तो योजना छ विवाहमा जोड्ने, अनि विवाह सम्बन्ध चाहिँ परमेश्वरबाट आउँछ भन्ने कुरा नै हामीलाई भन्दछ। हामीले साराको विषयमा केही कुराहरू गरिरहेका थियौं। सारा बाह्य सौन्दर्यका विषयमा धर्मशास्त्रमा धेरै बखान गरिएको छ साराको बाहिरी सुन्दरताको विषयमा, तर यसले यसभन्दा बढ़ी कुरोको लागि पनि तिनको प्रशंसा गर्छ। त्यो कुरो परमेश्वरद्वारा धन्य तुल्याइएको तिनको भित्री सौन्दर्य हो। नारीको बाह्य सुन्दरतामा धेरै जोड़ दिन्छन् आज नारीहरूले, चाहिँ नारीको बाहिरी सुन्दरतामा चाहिँ धेरै जोड़ दिन्छन्, तर परमेश्वर यस विषयमा निम्न बाइबलीय दृष्टान्त प्रयोग गर्दै आफ्नो हृदय हामीलाई देखाउनुहुन्छ। परमेश्वरले भन्नुहुन्छ, केशको श्रृंगार, सुनको गहनापात, दामी वस्त्र तिमीहरूको बाहिरी श्रृंगार पटार नहोस्। तिमीहरूका भित्री हृदयलाई भलो र शान्त अविनाशी रत्नले सजाओ। परमेश्वरको दृष्टिमा साह्रै मूल्यवान छ, किनकि यही किसिमले अघि परमेश्वरमा आशा राख्ने पवित्र स्त्रीहरूले पनि श्रृंगार गर्थे र आफ्ना पतिका अधीनमा बस्थे। साराले जस्तै जसले अब्राहमलाई स्वामी भनेर तिनको आज्ञा पालन गर्थिन्, यदि तिमीहरूले उचित काम गर्यौ र कुनै कुरामा भयभीत भएनौ भने तिमीहरू उनकै छोरीहरू ठहरिनेछौ भनेर एक पत्रुस तीनको तीनदेखि छमा पत्रुसले लेख्दछन्। यदि हामी पनि सारा जस्तै अब्राहमको अण्डरमा बस्ने अथवा अब्राहमलाई एउटा पतिलाई झैं आदर गर्ने भएर बस्ने यदि हौ भनेदेखि चाहिँ हामी पनि साराको छोरी भन्न कहलाइनेछौ भनेर कति स्त्री जातिहरूले चाहिँ यसरी आफूलाई भन्न सक्छन्, म साराको छोरी हुँ, साराद्वारा जन्मेको छोरी हुँ, किनभने उहाँहरूबाट नजन्मिए पनि उहाँहरूद्वारा नै फैलिएको सन्तान हामी हौ भनेर हामी भन्न सक्छौ। माथिका यी अंशहरूमा हामीले एउटा वाक्यांशमा ध्यान दिनुपर्छ। यदि तिमीहरूले उचित काम गर्यो र कुनै कुरामा भयभीत भएनौ भने तिमीहरू उनकै छोरीहरू ठहरिनेछौ। साराकी छोरी कहलाइन, हामीले पनि उनकै पाइलामा अनुसरण गर्नुपर्छ। आज कति स्त्रीहरू हुनुहुन्छ, कति दिदी बहिनीहरू आमाहरू हुनुहुन्छ, उहाँहरूले पनि साराकै पाइलामा टेकेर अगाडि बढ्न खोज्यो भने चाहिँ परमेश्वरले हामीलाई पक्कै पनि मन पराउनुहुन्छ, किनभने सारालाई मन पराएको हुनाले परमेश्वरले नाम पनि परिवर्तन गरिदिनु भएको हामीले अघि थाहा पायौं। साराकी छोरी कहलाइन, हामीले उनकै पाइलामा अनुसरण गर्नुपर्छ। हामीले हाम्रो नाउँ र स्वभाव परिवर्तन गर्ने हो भने वृद्धावस्था कि साराले झैं प्रतिक्रिया जनाउनु पर्दछ। त्यसरी प्रत्येक नारीले परमेश्वरमाथि भरोसा गर्न सिक्नै पर्छ। तिनले उन्मत्ततामा र भयमाथि विजय प्राप्त गर्नुपर्छ। परिस्थितिहरूमा आफू खुशी चल्नुहुन्न। विश्वास र आज्ञा पालन बढ़दै गएपछि शान्त हुने यो योग्यता आउँदै जान्छ। स्त्रीहरूले भलो र शान्त आत्मा धारण गर्नुपर्दछ। यो परमेश्वरको दृष्टिमा बहुमूल्य छ। नम्र र शान्त आत्मा परमेश्वरको निम्ति धेरै महत्वपूर्ण छ भने यो हाम्रो निम्ति पनि उस्तै महत्वपूर्ण छ। साराको नाउँ एउटा त्यतिकै परिवर्तन भएको थिएन, एउटा हचुवाको भरमा चाहिँ परिवर्तन भएको थिएन। यो तिनको आफ्नै रोजाई समेत थिएन, परमेश्वरले यो परिवर्तन गर्नुभएको थियो। नाउँको परिवर्तन उनको उद्देश्यको एउटा चिन्ह थियो। तिनी जाति जातिहरूकी आमा हुन् भनेर नै यो नाउँ परिवर्तन गरिदिनु भएको थियो परमेश्वरले। यहाँ एउटा कुरो बुझ्न महत्वपूर्ण हुन्छ। यो नाम परिवर्तन धेरै वर्ष अघि शुरू भएको एउटा प्रक्रियाबाट भएको थियो। स्मरण गर्नुहोस्, तिनी 89 वर्ष कि नहुन्जेल तिनको नाउँ परिवर्तन भएन। परमेश्वरसँगको उनको हिँडाईमा साराईका सामान्य चयन पनि पछि चयन आए। आफूले भ्याएसम्म आफ्नो जीवनमा तिनले परमेश्वरका व्यवहारहरूमा उचित प्रतिक्रिया जनाउने चेष्टा गरिन्। केही समयहरूमा तिनी जाँचमा सफल भइन्, तर कहिलेकाहीँ तिनी असफल पनि भइन्। आफ्नो बाँझोपनाको वेदनामा साराई एउटा अति महत्वपूर्ण जाँचमा असफल भएको कुरा देख्छौं, किनभने त्यतिखेर साराई हाँसेकी थिइन्। होइन, मैले कसरी यतिखेर गर्भधारण गर्ने भनेर चाहिँ एउटा असम्भव कुरा सम्झेर हाँसेका थिए। एउटा स्वाभाविक पनि थियो, किनभने हामी पनि असम्भव कुरा हुँदैछ हाम्रो जीवन भनेदेखि हामीलाई पनि पत्यार लाग्दैन। अनि त्यो नै उसको गल्ती थियो, अनि हाँसेकी थिइन्। अनि तिनले अब्राहम र आफ्नी
चाकर हगारलाई शारीरिक सम्बन्ध कायम गर्न प्रोत्साहन पनि गरेकी थिइन्। अर्को गल्ती पनि साराले गरेकी थिइन्। फलस्वरूप पाप स्वभावको एउटा छोरो इस्माइल जन्म्यो। एउटा छोरो जन्मेपछि परमेश्वरको प्रतिज्ञा अपुरो नै रह्यो, किनभने प्रभुले त्यो एकतालाई मंजूर गर्नु भएन। हाम्रा निम्ति कति ठूलो शिक्षा छ यहाँ। परमेश्वरलाई सहायता गर्ने हाम्रा आफ्ना प्रयत्नहरू परिणाममा सधैँ दुःख कष्ट र पीड़ामा पुग्छन्। यसकारण हामीले प्रभुको विश्वसनीयतामा भरोसा गरेपछि मात्र जीवन अगाडि आउन सक्छ भन्ने कुराहरू थाहा पाउँछौ। साराले मद्वारा चाहिँ बालबच्चा हुँदैन भनेर हगारमा चाहिँ आफ्नो श्रीमानलाई हगारको निम्ति केही समयको लागि दिइसकेपछि यो चाहिँ मानिसको एउटा योजना थियो, मानिसको एउटा सन्तान जन्माउने योजनाले चाहिँ परमेश्वरको प्रतिज्ञालाई पूरा गर्न सकेन। अनि साराबाट नै परमेश्वरले जन्माउन चाहनुहुन्थ्यो। त्यसैले गर्दाखेरि नै मानिसले गरेका आज ठूल्ठूला प्रयत्नहरू चाहिँ दुःख कष्टमा परिणत हुन पुग्छन् कहिलेकाहीँ, सधैँ नै प्राय। अनि परमेश्वरको इच्छालाई छोडिदिनुपर्छ र हाम्रो जीवनमा पनि, दाम्पत्य जीवनमा पनि, तपाईँ श्रीमान अथवा श्रीमती हुनुहुन्छ, परमेश्वरलाई प्रार्थना गरेर भन्ने हाम्रो जीवन कसरी चलाउन चाहनुहुन्छ परमेश्वर, हामीलाई थाहा छैन यो जीवन कहाँ पुगेर टुङ्गिन्छ, तर पनि तपाईँले चलाउनु भयो भने मात्रै हामी चल्न सक्छौ भनेर यसरी प्रार्थनाका साथ श्रीमान श्रीमती अगाडि बढ्नुपर्छ। अनि तपाईँलाई सन्तान प्राप्ति अनि धन सम्पत्तिका कुराहरू, आत्मीय कुराहरू, सम्पूर्ण कुराहरू परमेश्वरले दिन पक्कै पनि तयार हुन्छ। हुन्छ, कार्यक्रम आरम्भमा यतिखेर एउटा निकै नै मिठो गीत सुनाउँछु फेरि पनि, अनि विविध कुराकानीहरू दिएर आउनेछु।

हजुर, फेरि पनि अर्को अर्थपूर्ण वचन हामीले सुनेका छौँ श्रोता मित्र। त्यसले गर्दा हामीले जसरी साराका कुराहरू गर्यौं, सारा कस्तै स्त्री थिइन् अनि परमेश्वरले कसरी मन पराइन् अनि कसरी नाउँ परिवर्तन गरिदिनुभयो अनि मानिसको आफ्नै कोशिशले गरेका कामहरूले चाहिँ कति दुःख ल्यायो, परमेश्वरको प्रतिज्ञा त्यहाँ थिएन तर साराबाट जन्मिएको इसहाकमा चाहिँ प्रतिज्ञा थियो भन्ने कुराहरू हामीले थाहा पाएका छौं। त्यसैले गर्दा अब यो हाम्रो जीवन परमेश्वरको हो, हामी पवित्रतामा रहनुपर्छ, विवाह गर्ने व्यक्ति पनि पवित्रतामा रहनुपर्छ, विवाह नगरी बसे पनि हामी पवित्र भएर नै रहनुपर्छ। परमेश्वरको वचनले भन्दछ हाम्रो शरीर पवित्र आत्माको मन्दिर हो अनि यस मन्दिरलाई अपवित्र पार्नु हुँदैन भनेर भन्दछ। त्यसैले पाउलले जवान अगुवा तिमोथीलाई भन्छन्, जवान छौ भन्दैमा कसैले तिमीलाई तुच्छ नठानोस्। अझ उनी थप्छन्, यसकारण जवानीका अभिलाषाहरू त्याग, शुद्ध हृदयले प्रभुको नाउँ लिनेहरूका साथसाथै धार्मिकता, विश्वास, प्रेम र शान्तिको लक्ष्य राख। मानिसले जे रोप्द छ त्यही उम्रन्छ अनि त्यसको कटनी पनि गर्दछ, तर व्यभिचार गर्ने मानिस विनाश माझको विनाश सहितको हुन्छ। यस्तो काम गर्नेले आफूमाथि बर्बादी ल्याउँछ, त्यसले मुक्का र बेइज्जती पाउनेछ र त्यसको अपमान कहिले मेटिँदैन अनि पाप धुरीबाट कराउँछ, लुकाउन सकिँदैन। तिमीहरूले परमप्रभुको सामु पाप गर्नेछौ र तिमीहरूका पापले अवश्य तिमीहरूलाई फेला पार्नेछ भनेर गन्तीको पुस्तक 32:23 पनि परमेश्वर इजरायलहरूलाई भन्नुभएको छ। अब यदि तपाईँले प्रभुलाई विश्वास गर्नु अघि वा पछि पनि जानी जानी वा नजानेर यस्तो पाप गर्नुभएको छ भने, यदि साँच्चै पश्चाताप गर्नुभयो भने तपाईँको पाप क्षमा हुन्छ। यदि हामीले हाम्रा आफ्ना अपराधहरू स्वीकार गर्यौं भने उहाँले हामीलाई क्षमा गर्नुहुन्छ र सबै अधर्मबाट शुद्ध पनि पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ र उहाँले भन्नुहुन्छ अब आओ हामी सँगसँगै बसेर आफ्ना कुराको छलफल गरौं। तिमीहरूका पापहरू सिन्दुरी रंगका भए तापनि हिउँ जस्तै सेता हुनेछन्, ती गाढा राता रंगका भए पनि उन जस्तै सेता हुनेछन् भनेर यसैया 1:18 भन्दछ। र यदि व्यभिचारको पापमा हामी पर्दछौं भने, पश्चाताप गरेर पनि घरिघरि हामी यस्ता कुराहरू गरिरहन्छौं भने यो चाहिँ एउटा अनिजाति सहर नै हामी हुन्छौं र परमेश्वरले हामीलाई एक्सेप्ट गर्नुहुन्न अथवा स्वीकार गर्नुहुन्न। तपाईँ र हाम्रो अवस्था फरक फरक हुन सक्छ श्रोता, र हाम्रो परम्परा संस्कारको कारण विवाह बिना नै परपुरूष वा स्त्री सम्बन्धमा छौं भने होशियार पनि हुनुपर्छ। यस्तो कुरालाई पनि परमेश्वरले छोड दिनुभएको छैन। आज समलिङ्गी विवाहका कुराहरू गरिन्छन्, पुरूषले पुरूषसँग विवाह गर्ने, स्त्रीले स्त्रीसँग विवाह गर्ने, यो पनि बाइबलले एकदमै पाप भनेर चाहिँ भनेको छ र यस्ता कुराहरू पनि हुन दिनुहुँदैन। कुनै कुनै समाजमा धेरै किसिमका परम्पराहरू विद्यमान छन् जुन परम्पराले चाहिँ परमेश्वरको कामलाई समर्थन गर्दैन। यस्तो प्रचलन भनेको व्यावसायिक रूपमा मात्रै हुन सक्छ तर चाहिँ असल परमेश्वरलाई मनपर्ने जीवन चाहिँ हाम्रो नहुन सक्छ। हुन सक्छ कि हामी आफ्नो जोडीको खोजीमा छौं अनि पाएका छैनौं भने वास्तवमा हामीले चाहेको व्यक्ति हाम्रो जीवनसाथी नबन्न पनि सक्दछ, किनकि सृष्टिमा नै परमेश्वरले हाम्रो जीवनसाथी निर्धारण गरिसक्नु भएको छ। देखेको पाइने होइन, चाहेको पनि पाइने होइन, केवल परमेश्वरले जुटाउनु भएको मात्र पाइन्छ। त्यसैले ढुक्क भएर परमेश्वरमा भरोसा गर्नुहोस्, बरु उपवास सहित प्रार्थना गर्नुहोस्। हामीले कसैलाई गफमा मख पार्दैनौ, नकल झकल गर्दैनौ, किनकि लेखिएको छ परमप्रभुको पत्रको मुठामा हेर र पढ, यिनमा एउटै पनि हराउने छैन। कसैलाई आफ्नो जोडीको अभाव हुँदैन, किनकि उहाँको मुखले यो हुकुम गर्नुभएको छ र उहाँका आत्माले तिनीहरूलाई एकसाथ जम्मा गर्नुहुनेछ भनेर यसैया 34:16 भन्दछ। त्यसैले गर्दा श्रोता मित्र, कति अवस्थामा तपाईँको विवाह भएको छैन होला, कति अवस्थामा तपाईँको विवाह भइसकेको छ होला, यी सबै कुरा चाहिँ बाटो चाहिँ कसरी हामीले पाठ सिक्न सक्छौ भन्दाखेरि, विवाहित अथवा अविवाहित भएर पनि परमेश्वरलाई कसरी महिमा दिन सक्छौ भन्ने कुरा चाहिँ हामीले पवित्र धर्मशास्त्र बाइबलबाट जान्नै पर्ने हुन्छ। र यतिखेर हामी कार्यक्रममा आदम इबमा वैवाहिक सम्बन्धका कुराहरू नै गरिरहेका छौं। आज अलिकति फरक विषयवस्तु लिएर पनि कुराकानी मैले गरिरहेको छु। यतिखेर भने फेरि पनि हामी गीतकै पालो भएको छ, गीत सुन्छौं, त्यसपछि म आउने नै छु।

हजुर, है, रोहित थापाको आवाजमा निकै अर्थपूर्ण भजन हामीले सुनिरहेका छौँ स्वतमित्र। र अन्तमा पत्नी हो प्रभुको अधीनमा रहे जस्तै आफ्नो पतिको अधीनमा बस, किनकि पत्नी पतिको पति पत्नीको शिर हो, जसरी ख्रिस्ट मण्डलीको शिर हुनुहुन्छ, जुन मण्डली उहाँको शरीर हो र उहाँ स्वयं त्यसको मुक्तिदाता हुनुहुन्छ भनेर हामीलाई वचनले भनेको छ। आज श्रोता मित्र, आज हामीले जति कुराहरू गरेका छौं, दाम्पत्य जीवन सुखमय होस् अनि जोडी छुट्नु हुँदैन अथवा दाम्पत्य जीवन टुट्नु हुँदैन भन्ने कुराहरू नै हामीले गर्ने गर्छौं। र यी कुराहरू गर्दा गर्दै समयको अन्ततिर हामी आइसकेका छौं र वैवाहिक सम्बन्धका कुराहरू फेरि पनि आउने समयमा ल्याउनेछु म। र कसरी हामी अगाडि बढ्नुपर्छ, परमेश्वरको महिमा गर्दै हाम्रो जीवनलाई सजाउँदै अगाडि बढ्नुपर्छ भन्ने कुरा पक्कै पनि म गर्नेछु। र सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम आगामीबाट म विदा हुन्छु। धन्यवाद। जय मसीह।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।